0: बताइराखेको छ भने इम्युनोग्लोबुलिन भन्ने दिनुपर्ने हुन्छ, त्यो दिएर उपचार गर्छौँ होइन। त्यो घाउको प्रकृति अनुसार हामीले ग्रेडिङ गर्छौँ घाउलाई, त्यस अनुसार चाहिँ उपचार गर्छौँ। तर यदि कसैले त्यो गरेन र कालान्तरमा इजली 3 हप्तापछि 2-3 हप्तापछि तर धेरै जसो चाहिँ 3 महिनाभित्र रेबिजका रोगका लक्षणहरू देखियो भने हामी त्यतिखेर उसलाई गर्ने उपचार भनेको लक्षण अनुसारको उपचार मात्रै होइन। उसलाई अब एकदमै 2 किसिमको हुन्छ, धेरै जसो चाहिँ एकदम डराउने प्रकृतिका बिरामीहरू हुन्छन्, हावा देख्यो भने डराउने, पानी देख्यो भने डराउने, कुनै चिज निल्न डराउने, त्यस्तो बिरामीहरू आयो भने हामी उनीहरूलाई चाहिँ कसरी 1-2 दिन भए अथवा 2-3 दिन भए पनि उसको जीवन कसरी सहज गराउन सकिन्छ भन्ने उपाय मात्रै
1: हामी उसलाई बचाउन सक्दैनौँ, तर उनी जति दिन बाँच्छन् त्यो दिन चाहिँ सहज बनाइदिने हाम्रो
0: प्रयत्न मात्रै रहन्छ, त्यति मात्रै हो। त्यसभन्दा बढी हामीले केही गर्न सक्छौँ।
1: अब यो सेप्टेम्बर 28 तारिकलाई हामी विश्वभर रेबिज विरुद्धको सचेतना दिवस भनेर मनाउने गर्छौँ। यो दिवस मनाउनुको कारण र यसले पारेको प्रभाव चाहिँ कस्तो देख्नुहुन्छ नि डाक्टर साहब?
0: पक्कै पनि पहिला जति पनि रेबिजका रोगीहरू छन् त्यसमा कमी भएको छ होइन। यही कारणले हो हामी त्यही कार्यक्रमहरू गरेर मानिसलाई सुसूचित गरेपछि नै मानिसहरूले थाहा पाउँछन् यसको वर्णन के हो, त्यसरी आउँछ होइन। 2007 सालदेखि सुरु गरेको यो जुन यो अभियान हो, प्रत्येक वर्ष सेप्टेम्बर 28 हामीले मनाउँछौँ होइन। त्यो मनाएको कारण पनि लुइस पास्चर भन्ने एकजना वैज्ञानिक जसले यसको भ्याक्सिन पत्ता लगाए सुरुमा उसको उहाँको मृत्यु भएको दिन हो सेप्टेम्बर 28, त्यसैलाई हामीले सम्झनको लागि पनि र रेबिज विरुद्धको जुन जनचेतना जागोस् होइन त्यो भन्नको लागि पनि मनाइरहेको हो। विश्व स्वास्थ्य संगठनले पनि विभिन्न कार्यक्रमहरू आयोजना गरेर मनाइरहेको छ। यसले चाहिँ सचेतना जुन जनसमुदायमा सचेतना त्यो जागरुक गर्छ, किनभने मान्छेले थाहा पाउँछ यो सेवा छ भन्ने पनि थाहा पाउँछ। फेरि कतिपय मान्छेहरूलाई कस्तो हुन्छ नि, रेबिज रोग लाग्यो भने अस्पताल जाँदा पैसा तिर्नुपर्छ, पैसा लाग्छ भन्ने डरले पनि जाँदैन, कतिपय मान्छेहरूसँग पैसा हुँदा पनि हुँदैन। त्यही भएर यी यस्ता कार्यक्रम भयो भने यो निशुल्क पाइन्छ स्वास्थ्य संस्थामा। कुनै पनि व्यक्ति जतिखेर सुविधा, जस्तो टेकु अस्पतालकै कुरा गर्ने हो भने हामी 24 घन्टा भ्याक्सिनको सुविधा दिइरहेको छौँ। जतिखेर आयो भने उनीहरूले हामीले 24 घन्टा चाहिँ रेबिजको विरुद्ध हामीले सुई खोपहरू चलाइराखेका छौँ, लगाइरहेछौँ। त्यो सूचना भयो भने उहाँहरू आउनुहुन्छ र धेरै मानिसहरू रेबिज रोग लाग्नबाट जोगिनु भएको छ। अर्थमा चाहिँ जुन हामीले प्रत्येक वर्ष सेप्टेम्बर 28 मनाउँछौँ, हुन त यो कार्यक्रम त वर्षभरि नै रहन्छ, सधैँ रहिराख्नुपर्छ, तर यसमा विशेष रूपमा गर्दाखेरि धेरै जनसमुदायहरूले यसको बारेमा अलिकति सचेतना चाहिँ प्राप्त गर्नुहुन्छ, उहाँले सुसूचनाहरू प्राप्त गर्नुहुन्छ, त्यो कुराहरू गर्नुपर्छ। र मैले यही मौकामा अलिकति भन्न जोड्न के चाहे भने, यदि जनावरले टोकेको छ, यदि रेबिज लागेको डर छ, अथवा हामीले थाहा छैन यसलाई रेबिज लागेको छैन त्यस्तो जनावरले भने, त्यस्तो मान्छेहरू छ भने नजिकको स्वास्थ्य संस्थामा सकेसम्म सरकारी स्वास्थ्य, किनभने सरकारी स्वास्थ्यमा निशुल्क पाइन्छ होइन, बाहिर प्राइभेटमा पनि पाइन्छ नपाइने होइन, तर त्यहाँ किन्नुपर्छ। र कतिपय मानिसहरूमा हामीले के अनुभव गरेका छौँ भने, नजिकको फार्मेसीमा जाने अनि घाउ लागेपछि टिटानस लगाउने चलन छ, टिटानस लगाएर के रेबिज सुई विरुद्धको खोप लगाउनुहोस् भन्ने जुन त्यसपछि दिने सूचना हुन्छ, त्यो सूचनालाई बिरामीहरूले बुझेर होस् नबुझेर होस् अलिकति इग्नोर गरेको, अलिक त्यसलाई व्यवस्था गरेको धेरै देखेका छौँ। र टिटीको सुई लगाएँ अब मलाई केही हुँदैन भन्ने भावनाले रेबिजको सुई नलगाएर टिटानसको मात्रै सुई लगाउँदाखेरि पछि उहाँहरू रेबिज भएर आएको उदाहरणहरू थुप्रै छन् हामी कहाँ। यस्तै सचेतनाका कार्यक्रमहरूले त्यस्ता घटनाहरू पनि कम गराउन मद्दत गर्छ जस्तो लाग्छ।
1: टिटीको मात्रै सुई लगाएर हामी गयौँ भने भोलि हामीले नै मृत्युवरण गर्ने हो, हामीले हाम्रो परिवारको सदस्य गुमाउने हो। तसर्थ अहिले डाक्टर साहबले भन्नुभएको यो महत्त्वपूर्ण कुरालाई सबैले मनन गरिदिनुहोस्, म यो आग्रह यो अनुरोध यो बसाइमा गर्न चाहेँ। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ, यहाँहरू हाम्रो स्वास्थ्य कार्यक्रम सुनिरहनु भएको छ। आज हाम्रो स्वास्थ्य कार्यक्रममा हामीले रेबिजको विषयलाई उठाइरहेका छौँ, रेबिज दिवसकै सेरोफेरोमा छौँ, रेबिज सचेतनाकै सन्दर्भमा आज हामीले हाम्रो कार्यक्रमलाई केन्द्रित गरिरहेका छौँ। र आज रेबिजको विषयमा कुराकानी गर्नका लागि हाम्रो अतिथिको रूपमा हुनुहुन्छ प्रमुख कन्सल्टेन्ट फिजिसियन डाक्टर विमल शर्मा 40। म फेरि डाक्टर साहबसँग संवादमै जोडिन चाहन्छु। डाक्टर साहब, जस्तो धेरै कुराहरू आइसक्यो, रेबिजको बारेमा धेरै जानकारीहरू पाइसक्नुभयो, अहिले यहाँले टेको अस्पतालमा उपचार गर्न आउनेहरू टिटीको सुई लगाएर रेबिज नलगाएर आउँदा भएका दुर्घटनाका कुराहरू पनि यहाँले सुनाउनु भएको छ। अब टेको अस्पताल भनेपछि नेपालभित्रका सबै मानिसहरूले आशा र विश्वास गरेको अस्पताल हो, अझ विशेष गरी सरुवा रोगको सन्दर्भमा यहाँ विशेष किसिमका उपचारहरू, अन्यत्र नभएका उपचारहरू पनि पाउन सकिन्छ भन्ने जनमानसमा एउटा विश्वास विश्वास पनि छ। अब टेकु अस्पतालमै यहाँ कार्यरत पनि हुनुहुन्छ, प्रमुख कन्सल्टेन्ट फिजिसियनका रूपमा कार्यरत एउटा वरिष्ठ डाक्टर पनि हुनुहुन्छ। अब यहाँ टेकु अस्पतालले दिने यो रेबिजको विषय र सरुवा रोगको विषयमा दिने सेवा सुविधाहरू चाहिँ के कस्ता छन् नि डाक्टर साहब?
0: हामी अब यो नेपालको एकमात्र सरुवा रोग अस्पताल अहिलेसम्मलाई केन्द्रीय स्तरको भाव हुनाले हामी कहाँ जति पनि सरुवा रोगका बिरामीहरू छन् एउटा आधार हो उहाँहरूको। अनि मलाई के लाग्छ

0: जति पनि यस्ता सरुवा रोगहरू छन् त्यसबाट पीडित हुने भनेको अधिकांश मानिसहरू चाहिँ अलि विपन्न वर्गको मानिसहरू जो अलिकति ग्रामीण इलाकामा बस्नुहुन्छ, नजिकको स्वास्थ्य संस्थाको पहुँचबाट टाढा हुनुहुन्छ अथवा पहुँच भए पनि त्यहाँ जान हिचकिचाउनुहुन्छ। कतिपय मानिसहरू आफ्नो रोग भन्नको लागि हिचकिचाउँछ अथवा कतिपय मानिसहरू आर्थिक अवस्थाले गर्दाखेरि जान सक्नुहुन्न। त्यस्ता बिरामीहरूमा सरुवा रोग बढी देखिन्छन्, बढी हुन्छन् होइन। त्यो हुनाले त्यस्ता व्यक्तिहरूको एउटा आधार अस्पताल जस्तो लाग्छ हामीलाई, किनभने हामी यहाँ रेबिजको रोगको मात्रै नभएर टिटानस जस्ता बिरामीहरू, क्षयरोगका बिरामीहरू, टिबीका बिरामीहरू, कोभिडको बेलामा हामीले जुन कोभिडको उपचार गऱ्यौँ त्यस्तै अहिले यो इन्फ्लुएन्जाका बिरामीहरू, टाइफाइडका बिरामीहरू, अहिले स्क्रब टाइफस छ, डेङ्गीको अहिले काठमाडौँमा फेरि अलिकति पछिल्लो समयमा डेङ्गीका बिरामीहरू अलिकति बढिरहेका छन्। त्यस्तै यस्तो हामीले यस्ता रोगहरू जुन सरुवा रोग छन्, एउटा मान्छेबाट अर्को मान्छेमा सर्ने अथवा एउटा जनावरबाट मान्छेमा सर्ने जस्ता रोगहरू छन्, जस्तो कालाजार जस्ता रोगहरू, यस्तो रोगहरूको बारेमा चाहिँ हामी उपचार निरन्तर रूपमा गरिरहेका छौँ र त्यो पनि सर्वस्व रूपमा गरिरहेछौँ। हामी सरकारी अस्पतालमा काम गरिरहेको भएको हुनाले पनि र हाम्रो अस्पतालमा जति सकिन्छ विभिन्न निकायबाट जुन सहयोग पनिहरू हुन्छ अनि त्यो सहयोगको आधारमा पनि जति पनि बिरामीहरू हामी कहाँ आइपुग्नुहुन्छ उहाँलाई चाहिँ हामी कहाँ भएको सुविधा उपयोग गर्नको लागि उहाँसँग पैसा छ या छैन भन्ने भन्दा पनि हामी कहाँ आइपुग्नु भने हामी त्यो उपचार उहाँलाई जसरी पनि दिन्छौँ। त्यो तागत हामीसँग छ, हाम्रो अस्पतालसँग छ। त्यो हुनाले जति पनि सरुवा रोग सम्बन्धी बिरामीहरू छन् मैले अघि नै पनि दोहोऱ्याएँ, टिटानसका बिरामीहरू, रेबिजका बिरामीहरू, टाइफाइडका बिरामीहरू, डेङ्गीका बिरामीहरू, कोभिडका बिरामीहरू, मलेरियाका बिरामीहरू, क्षयरोगका बिरामीहरू, एचआइभी एड्सका बिरामीहरू जति पनि छन् उहाँहरूलाई हामीले विशिष्ट रूपमा सेवाहरू सञ्चालन गरिरहेका छौँ। कतिपय बिरामीहरू अहिले पनि हेर्ने हो भने जस्तो टिटानसको बिरामीहरू, मलेरियाका बिरामीहरू, इभन कोभिडको बिरामीहरू, रेबिजका बिरामीहरू काठमाडौँका अरू अस्पतालबाट रिफर भएर हामीकै आउने चलन पनि छ होइन। त्यो त्यहाँ उपचार सम्भव हुँदाहुँदै पनि हामीकैमै आउनु छ, किनभने हामी एउटा विशिष्टीकृत अस्पताल हौँ। त्यसै सम्बन्धी बिरामीहरू लामो समयसम्म समयदेखि हेरिरहेका छौँ र हामी कहाँमा आउँदाखेरि एउटा जुन सेवाको पहुँचबाट अलिक टाढा छ त्यस्तो बिरामीहरूलाई कसरी सहज होस् र उपचार नपाएर त्यो बिरामी चाहिँ घर फर्किन नपरोस् भन्ने कुरामा पनि हामी सजग भएर उपचार गरिरहेका छौँ।
1: अब यो डेङ्गु रोग र यसका लक्षणहरूको बारेमा पनि अलिकति बताइदिनुहोस् न। यो मैले समय सदुपयोग गर्न खोजेँ यहाँसँग के हो, अलिकति सरुवा रोगको विषय पनि उठाउने समयले भ्याएसम्म भनेर जमर्को गरिएको थियो। अब यो डेङ्गु अहिले हाम्रो आम मानिसलाई प्रभावित बनाइरहेको र डेङ्गु पछि पनि मानिसले जीवन अलिक कष्टकर भइरह्यो भनिरहेको अवस्था छ। वास्तवमा डेङ्गु के हो, यसको लक्षण के हुन्छ र डेङ्गुले गर्न सक्ने असरका बारेमा पनि अलिकति बताइदिनुहोस्
0: भन्न पनि चाहेको कुरा चाहिँ, किनभने पछिल्लो समय काठमाडौँमा अलिकति डेङ्गीका बिरामीहरू बढेका छन्। हाम्रो अस्पतालमा भर्ना हुने क्रम र जचाउना हुने बिरामीहरूको संख्या पनि पछिल्लो दिनमा अलिकति बढेको छ। डेङ्गी पनि एक किसिमको भाइरसले हुँदा आउने ज्वरो हो डेङ्गी, खास गरी त्यो पनि अघि कुकुरको अथवा जनावरको टोकाइबाट सर्ने भने जस्तै यो चाहिँ लामखुट्टेको टोकाइबाट सर्ने रोग हो डेङ्गी भन्ने भाइरसको नाम, अनि रोगको नाम पनि त्यसै अनुसार डेङ्गी नै भनेर राखेका छौँ। युजली डेङ्गी भाइरस भएको कुनै पनि लामखुट्टेले मानिसलाई टोक्यो र मानिसमा त्यो डेङ्गीको संक्रमण भयो भने त्यसको 4-14 दिनसम्म युजली अथवा 5-7 दिनभित्रमा चाहिँ मानिसमा 81 होइन, अहिले दिनभरि अफिसमा काम गरेको छ, खेतमा काम गरेको छ अथवा बारीमा काम गरिरहेछ अथवा पढ्न गएको छ तर दिनभरि ठिक छ, घरमा आउने बेलामा एकदमै 81 एकदम धेरै होइन ज्वरो आउने, एकदमै जिउ बेसरी दुख्ने, टाउको दुख्ने त्यस्तो भयो भने हामी यो समयमा चाहिँ डेङ्गी हो कि भनेर भन्न सक्छौँ। तर डेङ्गीको प्रमुख लक्षण भनेको एकदमै आकस्मिक रूपमा आउने एकदम कडा ज्वरो र जिउ टाउको अनि त्यो आँखाको गेडीहरू अथवा आँखाको अलि पछाडिको भाग चाहिँ बेसरी दुख्ने लक्षणहरू चाहिँ डेङ्गीका लक्षणहरू हुन् र डेङ्गीको उपचारमा पनि यस्तै लक्षणहरू देख्यो भने तुरन्तै नजिकको स्वास्थ्य संस्थामा गएर उपचार गरेर डेङ्गी हो कि होइन भन्ने थाहा पाएर हामी त्यसअनुसार उपचार गर्न सक्छौँ। यदि डेङ्गी रहेछ भने यदि सामान्य लक्षणहरूमा छ भन्नुको जिउ दुख्ने, टाउको दुख्ने, के ज्वरो आउने त्यस्ता सामान्य लक्षणहरू छन् भने हामी घरमै बसेर पारासिटामोल चक्की खाएर नर्मल अघि बसेको जस्तै खाना खाने आराम गर्ने, आराम चाहिँ गर्नु पर्यो, आराम गर्यो भने डेङ्गी रोग सन्चो भएर जान्छ। तर यदि कुनै पनि व्यक्तिलाई यदि डेङ्गी रोग लागेको छ र त्यस्तो व्यक्तिलाई तारन्तार बान्ता हुने, एकदम शिथिल हुने, बेचैनी हुने, गिजाबाट अथवा मुखबाट अथवा शरीरको कुनै पनि अङ्गबाट रगत बग्ने, पिसाब कम हुने, जिउ सुन्निएको जस्तो हुने, पेट धेरै दुख्ने त्यस्तो लक्षणहरू देखिन थाल्यो भने उहाँहरू चाहिँ तुरन्तै नजिकको स्वास्थ्य संस्थामा गएर स्वास्थ्य कर्मीको सल्लाह अनुसार उपचार गर्नुपर्ने हुन्छ। पछिल्लो समयमा यो डेङ्गी सन्चो भइसकेपछि पनि तिन चार हप्ता पाँच छ हप्तासम्म पनि मान्छेहरूले अलिकति कमजोर फिल भयो, म पहिलाको जस्तो छुइनँ डाक्टर साहब किन, कतिले त्यस्तो भनेर आउँछ, कतिले मलाई अहिलेसम्म पनि मेरो रुचि फर्केको छैन, काम गर्ने जाँगर फर्केको छैन भन्नुहुन्छ। त्यो पछिल्लो समयमा डेङ्गी रोग सन्चो भइसकेपछि पनि दुई तिन हप्ता कहिलेकाहीँ चार छ हप्तासम्म पनि त्यस्ता लक्षणहरू देखिएका छन्। र कसै कसैको महिलाहरूमा धेरै यसो कपाल झऱ्यो भन्ने समस्या पनि आउँछ, तर ती सबै समस्याहरू बिस्तारै सबै ठिक भएर जान्छन्, आत्तिनु चाहिँ पर्दैन।
1: हजुर, डेङ्गुको जुन ज्वरो आउने क्रम रोकियो भने पनि फेरि पछि फलोअपमा आइरहनु पर्छ कि त्यस्ता बिरामी?
0: डेङ्गीमा डेङ्गीको कोर्स कस्तो हुन्छ भने तिनवटा फेजमा भन्छ, एउटा फेब्राइल फेज, त्यसपछि क्रिटिकल फेज र अनि त्यसपछि रिकभरी फेज, अथवा ज्वरो आउने समय ज्वरो आउने भन्दा पछाडिको दुई दिन 48 घन्टासम्म चाहिँ त्यसलाई क्रिटिकल फेज भन्छौँ। त्यो पार गर्यो भने चाहिँ बिरामीहरू चाहिँ सन्चो हुने फेजमा जान्छ भनेर भन्छौँ। त्यही भएर ज्वरो सन्चो भएको नेक्स्ट 48 घन्टासम्म मानिसहरूमा चाहिँ अलिकति जटिलता आउने सम्भावना बढी हुन्छ।
1: कस्ता जटिलता आउन सक्छ?
0: मैले अघि नै भने त्यो जटिलता भनेको तारन्तार बान्ता हुने, पेट दुख्ने, पेट फुल्ने, गिजाहरूबाट अथवा शरीरको कुनै पनि अङ्गबाट रक्तस्राव हुने, एकदम बेचैनी हुने, छटपटी हुने, होइन पिसाब कम हुने, त्यस लक्षणहरू देखियो भने हामी त्यसलाई क्रिटिकल अवस्था भनेर भन्छौँ। अथवा त्यसभन्दा पनि अझ बढी भयो भने मान्छेलाई त पछि
1: प्लेट घट्ने
0: प्लेटलेट घट्ने भनेर हामी जाँच गर्दाखेरि थाहा पाउने हो। अरू कुराहरू मैले अघि भनेका कुराहरू चाहिँ बिरामीले भन्ने कुराहरू, प्लेटलेट घट्ने अनि लिभर इन्जाइम भन्छन् त्यो बढ्ने अनि हेमोग्लोबिनको मात्रा पनि तलमाथि हुने भन्ने कुरा चाहिँ रगत जाँच्दा थाहा हुने कुरा।
1: हजुर, यस्तो जाँचेर बिरामी भएका बिरामीहरूले नहातिकन औषधि खाएरै घर बस्ने हो कि के गर्ने हो?
0: एकदम सही कुरा गर्नुभयो। त्यो जाँच गर्दाखेरि जस्तो प्लेटलेटको मात्रा पनि पहिला हामी पनि एकदमै डराउँथ्यौँ, सुरु सुरुमा जतिखेर डेङ्गी भर्खर आएको थियो त्यतिखेर अलिकति प्लेटलेट घट्यो भने पनि हामी डराउँथ्यौँ। तर डराउनु पर्ने चिज प्लेटलेट घट्नुभन्दा नि मैले अघि जुन लक्षणहरू भने ती लक्षणहरूले चाहिँ मानिस चाहिँ सिकिस्त हुँदैछ है भन्ने जनाउ चाहिँ ती लक्षणहरू दिएको हुन्छ, होइन। प्लेटलेट त केही निश्चित हदसम्म घट्दै आउँछ, त्यसपछि आफै बढ्दै जान्छ। यदि प्लेटलेट घटेर कसैलाई रक्तस्राव भएको छैन भने त्यो प्लेटलेट घटेर मात्रै केही पनि हुँदैन, त्यही भएर त्यति डराइहाल्नु चाहिँ पर्दैन। त्यस्तै लिभर इन्जाइम भन्छौँ हामी, त्यो पनि अलिकति बढ्छ, त्यो बिस्तारै ठिक हुन्छ आफै, किनभने त्यो डेङ्गुको सङ्क्रमण शरीरबाट निर्मूल भएपछि ती सबै चिजहरू नर्मल भएर आउँछ, डराउनु पर्दैन। तर मैले अघि नै भने त्यो डेङ्गी भएका मानिसहरूले देखिने लक्षणहरू जुन तारन्तार बान्ता देखेका कुरा गरेँ, त्यस्ता लक्षणहरू देखियो भने त्योहरू चाहिँ खतराका सूचक हुन्, त्यस्तो भयो भने चाहिँ तुरन्तै अस्पताल गएर उपचार गराउनु पर्छ।
1: जस्तो हामीसँग यही डेङ्गुको सन्दर्भमा कतिपय मान्छेहरूले कस्तो जिज्ञासा राखिराख्नु भएको छ भने, अब हामी स्वास्थ्य कार्यक्रम चलाउने हुनाले हामीसँग पनि ती जिज्ञासाहरू आइपुग्छन्। लक्षण चाहिँ देखियो, यस्तो टेस्टहरू चाहिँ गरियो, अनि त्यही सामान्य कि अहिले त गाउँघरमा नै एउटा क्लिनिक छ, त्यही स्लाइन चढाइदिने, तपाईँको यो घटे स्लाइन चढाइदिने भन्ने यस्ता उपचार पनि छन्। यस्तो अवस्थामा चाहिँ अलिक विशिष्टीकृत अस्पतालमै जानुपर्ने हो कि त्यही गाउँघरकै भर परेर बस्दा ज्यानै पनि जान सक्ने हो कि के हो अवस्था?
0: मैले अघि पनि भने यो डेङ्गी लागेर कुनै पनि फार्मेसीमा गएर अथवा नजिकको संस्थामा गएर, अझ अहिले त कतिसम्म पनि काठमाडौँमा देखाएको छु भने बाहिर कुरा त छैन, काठमाडौँ कतिपय चाहिँ डेङ्गु लाग्यो भने घरमै त्यो एउटा सलाइन चढाउने मान्छे बोलाउने अनि घरमै सलाइन चढाएर बस्ने त्यस्तो गर्नुहुन्छ। हामीले के देखेका छौँ भने होइन, सलाइन चढाउनै नहुने त होइन, तर घरमा अथवा नजिकको फार्मेसीमा जसले अनियन्त्रित रूपमा त्यस्तो काम गर्नुभएको छ त्यसले बिरामीलाई फाइदा गरेको छैन। बिरामीलाई सलाइन चढाएर पानी दिनुपर्ने अवस्था हुन्छ, सलाइन दिनुपर्ने अवस्था हुन्छ, त्यो अवस्था भनेको चाहिँ छुट्याउन सक्नुपर्छ कहिले चाहिन्छ भन्ने हो। त्योभन्दा अगाडि यदि हामीले सलाइन पानीहरू दिन थाल्यौँ भने त्यसले राम्रोभन्दा नराम्रो गर्ने सम्भावना धेरै हुन्छ। त्यही भएर यदि घरमा कोही बस्नु भएको छ डेङ्गी लागेर, मैले अघि नै भने सामान्य ज्वरो छ, जिउ दुखेको छ, हात्तिनु पर्दैन। ज्वरो 104 पनि आउँछ, 103 पनि आउँछ फरेनहाइटमा, त्यो ज्वरोसँग डराउनु पर्दैन। जिउ बेसरी दुख्छ मान्छे, सुताएको मान्छेलाई कोल्टे फर्की भन्दाखेरि पनि उसलाई दुखेर मलाई कोल्टे फर्किनु गाह्रो हुन्छ भन्छ, त्यो हुन्छ, त्यसमा डराउनु केही पनि पर्दैन, केही डराउनु पर्दैन। तर मैले अघि नै भने वार्निङ साइन भन्छ डेङ्गीमा, जहिले पनि त्यो वार्निङ साइनहरू चाहिँ ख्याल गर्नुपर्छ। त्यो भनेको तारन्तार उल्टी हुने, पेट दुख्ने बेसरी, पेट फुल्ने, अनि त्यसपछि गिजाबाट अथवा शरीरको कुनै पनि अङ्गबाट रगत देखिने, अनि एकदमै बेचैनी फिल हुने, मान्छेलाई एकदमै बेचैनी छटपट हुने, के गरौँ कसो गरौँ भने त्यस्तो अवस्था हुने, र शरीरको कुनै पनि अङ्गहरू सुन्निएको जस्तो फिल भयो भने त्यतिखेर उहाँले चाहिँ घरमा बसेर सलाइन चढाउनु हो भने झन् त्यो सलाइनको मात्रा मिलाउन सक्दा नसक्दा झन् गाह्रो हुन्छ। त्यस्ता बिरामीहरू अस्पताल गएर उपचार गर्ने, नजिकको राम्रो अस्पताल गएर उपचार गर्ने, अरू बिरामीहरू जो हुनुहुन्छ उहाँले घरमै बसेर ज्वरो आएको छ, टाउको दुखेको छ, जिउ दुखेको छ भन्यो भने पारासिटामोल भन्दा अरू केही औषधि चाहिँदैन, त्यति लिने र नर्मल खाना खाने, हजुरलाई जे रुच्छ जति रुच्छ जसरी रुच्छ त्यति खानेछ, यो खाने ऊ नखाने भन्ने पनि केही पनि छैन, जबरजस्ती रूपमा कुनै चिज खुवाउनु पनि पर्दैन, त्यति गरिदिनु हो भने डेङ्गीबाट बच्न
1: सकिन्छ।
0: यसमा खानामा बन्देज भनेको केही गर्नु पर्दैन, अघि पछि उहाँलाई जस्तो खाना रुच्छ जे खाना रुच्छ सब चिज खानु, झोलिलो चिजहरू चाहिँ बढाउनु पर्छ, किनभने ज्वरो आउँदाखेरि मानिसको शरीरबाट तरल पदार्थ छ त्यो पिसाबबाट अथवा बाफ भएर जाने बढी हुन्छ, त्यस्तो झोलको मात्रा बढी पुर्याउनु पर्छ, अघि पछि जस्तो खानुहुन्छ त्यस्तै खाने।
1: डाक्टर साहब साह्रै महत्त्वपूर्ण संवाद भयो, हामीलाई सुन्ने यहाँको यो संवादबाट लाभान्वित भइरहनु भएको छ। अब हामी हाम्रो सेवाको अन्त्य अन्त्यतिर आइसकेका छौँ। अब अन्त्यमा कस कसले के गर्यो भनेदेखि सरुवा रोग र रेबिजबाट चाहिँ हामीले हाम्रा आम नागरिकलाई बचाउन सक्छौँ?
0: रेबिजको बारेमा अझै पनि किन जोड दिन चाहिरहेको छ भने रेबिज रोग भनेको 100% जोगाउन सकिने रोग हो। कुनै पनि व्यक्तिलाई जनावरले टोक्यो भने तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा गएर भ्याक्सिन लिइदिनु भयो, जसलाई चाहिन्छ उहाँले भ्याक्सिन लिइदिनु भने रेबिज रोगबाट बचाउन सकिन्छ। यो कुरा चाहिँ सर्वसाधारणदेखि लिएर सबैले, सबै आम नागरिकले यो कुरा बुझेर यदि कुनै पनि जनावरले टोकेको छ भने नजिकको स्वास्थ्य संस्थामा गएर उचित परामर्श लिएर, यदि उहाँहरूलाई यदि कसैले भ्याक्सिन लगाउन पर्दैन यदि भन्यो भने पनि मलाई किन लगाउनु पर्दैन भन्ने कुरा उहाँहरूबाटै यकिन गरेर फर्किनु भयो भने रेबिज रोग लाग्नबाट जोगिन सकिन्छ। र पहिलो कुरा के हो भने रेबिज रोग लाग्नबाट जोगिनको लागि टोकाइबाट जोगिने हो, जनावरको टोकाइबाट हामी जोगिन सक्यौँ भने रोग लाग्दै लाग्दैन, भ्याक्सिन लिनै पर्दैन अनावश्यक रूपमा, होइन, त्यो कुरा चाहिँ ख्याल गर्नुपर्ने हुन्छ। र हाम्रो बाल बच्चाहरू जो चाहिँ खेल्न निस्किन्छन् बाहिर धेरै निस्किन्छन् उहाँहरूले त्यो बाल बच्चाहरूले यदि त्यस्तो जनावरले टोक्यो यदि भन्यो घरमा आएर भन्न सक्ने वातावरण चाहिँ घरको मान्छेले बनाइदिनुपर्छ, किनभने ढुक्कसँग भन्न सकुन् कि यस्तो भयो ताकि तुरुन्तै भ्याक्सिन लगाएस त्यो, र अर्को घर वरिपरि जति पनि सडकमा भएका कुकुरहरू छन् तिनीहरूलाई भ्याक्सिन लगाउन सकियो अथवा तिनीहरूलाई नियन्त्रण गर्न सकियो, होइन, त्यसको सङ्ख्या कम गर्न सकियो भने पनि त हामी टोकाइबाट त्यो कुराहरू चाहिँ ख्याल गर्नुपर्ने हुन्छ। र सरकारले चाहिँ त अब तिनै कुराहरू प्लस भ्याक्सिनको उपलब्धता चाहिँ सकेसम्म अब जहाँ चाहिन्छ त्यो ठाउँमा पुर्याउन सक्यो भने रेबिज रोगबाट हामी जोगिन सक्छौँ।
1: डाक्टर साहब महत्त्वपूर्ण समय र विचार आम समुदायका लागि प्रदान गर्नुभयो, यो समय र संवादका लागि यहाँलाई हार्दिक धन्यवाद।
0: यहाँलाई पनि धेरै धेरै धन्यवाद।
1: अहिले संवादमा हुनुहुन्थ्यो प्रमुख कन्सल्टेन्ट फिजिसियन वरिष्ठ डाक्टर विमल शर्मा चालिसे। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ, यहाँहरू हाम्रो स्वास्थ्य कार्यक्रम सुनिरहनु भएको छ। हाम्रो स्वास्थ्य कार्यक्रममा आज हामी रेबिज सरुवा रोग र हामीले सँगसँगै अलिकति समय निकालेर डेङ्गु रोगको बारेमा पनि कुराकानी गरेका छौँ। आजको संवाद यहाँहरूलाई कस्तो लाग्यो? आजको संवादका बारेमा यहाँहरूका केही राय सुझाव र सल्लाहहरू छन् भने यहाँहरूले पत्राचार गर्न सक्नुहुनेछ कार्यक्रम हाम्रो स्वास्थ्य रेडियो नेपाल पोस्ट बक्स नम्बर 634 सिंहदरबार काठमाडौँ भनेर पत्राचार गर्न सक्नुहुनेछ। त्यसै गरी यहाँहरू इमेलको पहुँचमा हुनुहुन्छ भने स्वास्थ्य हाम्रो @gmail.com लेखी पठाउन सक्नुहुनेछ। आजको कार्यक्रम सुनिदिनु भएकोमा यहाँहरू सबैलाई हार्दिक आभार व्यक्त गर्दै आजको कार्यक्रमबाट म पूर्ण चन्द्र घिमिरे पनि यहाँहरूको बाँकी समय सुखद रहोस् भन्ने कामनाका साथ कार्यक्रमबाट बिदा माग्छु। यहाँहरूको बाँकी समय सुखद रहोस्। हवस् त, नमस्कार।

0: वर्षा भइरहेको बेला पहिरो जान सक्ने भिरालो ठाउँमा नबस्नुहोस्। आफ्नो घर वरिपरिको वातावरण हेर्नुहोस्। सुरक्षित रहन मौसम सम्बन्धी सूचना जानकारी नियमित लिने गर्नुहोस्।
1: समयमै सावधानी अपनाई हानि नोक्सानी हुनबाट जोगिनुहोस्। बाढी पहिरोबाट बचौं, सुरक्षित नेपाल बनाऊ।
0: रेडियो नेपालद्वारा जनहितमा जारी सन्देश।
2: अब सुनाउँछौँ रजिना रिमाल, सत्यराज आचार्य र साथीहरूको स्वरमा रहेको जागरण गीत, सहकुल थापाको रचना अनि सङ्गीत हो किशोर खतिवडाको।

0: खहरे खोला लेकमा परेको पानीले ल्याउने बाढी हो। तपाईँ बसेको ठाउँमा वर्षा नभए पनि अचानक बाढी आउन सक्छ। पहिरोले थुनिएर बनेको ताल फुटेर पनि बाढी आउने गर्छ। खहरे खोला भिरालो जमिनमा तीव्र रूपमा अघि बढ्ने गर्छ। खहरे खोलाले ढुङ्गा माटो लेदो बगाउँदै ल्याउनाले यो निकै शक्तिशाली हुने गर्छ। बच्ने उपायहरू: लेकतिर पानी परे नपरेको याद गर्ने, खहरे खोलाले बाटो बनाएको ठाउँमा नजाने, त्यहाँ वस्तु भाव नचढाउने, बाढी आएको बेला खहरे खोला बिना कुनै तयारी नतर्ने, खहरे खोलामा बाढी आएको थाहा पाए लगत्तै तल्लो बस्तीका मानिसहरूलाई खबर गर्ने।
1: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्, त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
2: बिस्तारै चल्ने मालवाहक तथा यात्रुवाहक सवारी साधनले सदैव सर्भिस लेनको प्रयोग गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज बनाउँछ।
3: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
4: गर्भावस्था र सुत्केरीको समयमा आमा र नवजात शिशुको स्वास्थ्यको ख्याल राखौ। गर्भवती महिलाले कम्तीमा 8 पटक गर्भ जाँच गराऊ। गर्भ रहेको 16 हप्तासम्म, 20-24 हप्तामा, 32 हप्तामा र 36 हप्तामा गर्भ जाँच गराउँदा 800 रुपियाँ नगद भत्ता पाइन्छ।
5: तोकिएको स्वास्थ्य संस्थामा प्रसुति गराउँदा आवश्यक प्रयोगशाला परीक्षण र जटिलताको उपचार निशुल्क हुन्छ। साथै हिमालमा 3,000, पहाड भित्री मधेश र काठमाडौँ उपत्यकामा 2,000 तथा तराईमा 1,000 रुपियाँ यातायात खर्च उपलब्ध छ।
4: सुत्केरी भएपछिको 42 दिनसम्म कुनै जटिलता भएर आवश्यक परेमा अस्पताल भर्ना, तोकिएका प्रयोगशाला परीक्षण र उपचार निशुल्क हुन्छ। नवजात शिशुका लागि पनि जन्मेको 28 दिनभित्र बिरामी भएर उपचार गर्नु परेमा तोकिएका सेवाहरू निशुल्क हुन्छ।

0: यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र संघको 81 औं महासभालाई सम्बोधन। जलवायु परिवर्तन विश्वको साझा समस्या भएकाले मिलेर अगाडि बढ्नुपर्नेमा जोड। निरन्तरको वर्षापछि पहिरो खस्ता पृथ्वी राजमार्ग अवरुद्ध र शान्ति सम्झौतामा फर्किन अमेरिकालाई इरानको आग्रह। अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तन विश्वको साझा समस्या भएकाले यसको सामना गर्नुपर्ने सबैको साझा दायित्व भएको बताउनु भएको छ। संयुक्त राष्ट्र संघको 81 औं महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनको असर नेपाल जस्ता कम कार्बन उत्सर्जन गर्ने मुलुकमा बढी देखिएको बताउनुभयो। उहाँले नेपालले विश्वव्यापी हरित गृह ग्यास उत्सर्जनमा नगण्य योगदान गरे पनि जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा गम्भीर असर देखिन थालेको उल्लेख गर्नुभयो। प्रधानमन्त्री शाहले हालै रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीलाई जलवायु परिवर्तनबाट सिर्जित जोखिमको गम्भीर उदाहरणका रूपमा समेत प्रस्तुत गर्नुभयो। उहाँले यस विपदमा ठूलो मानवीय तथा भौतिक क्षति भएको र अझै ठूलो संख्यामा मानिस बेपत्ता रहेको जानकारी अन्तर्राष्ट्रिय समुदायलाई गराउनुभयो। भोटेकोशी घटनाले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर अब भविष्यको सम्भावित जोखिम मात्र नभई वर्तमानमै देखिएको वास्तविकता भएको प्रधानमन्त्री शाहले बताउनुभयो। उहाँले हिमालमा हुने परिवर्तनले नेपाल मात्र नभई हिन्दू कुश हिमालय क्षेत्र हुँदै तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने करोडौँ मानिसको जीवन, पानीको स्रोत, कृषि, ऊर्जा, जैविक विविधता र जीविकोपार्जनमा समेत असर पारेको बताउनुभयो। प्रधानमन्त्री शाहले जलवायु परिवर्तनको असर भोगिरहेका नेपाल जस्ता मुलुकका लागि जलवायु न्याय सुनिश्चित गर्नुपर्ने विषय पनि अन्तर्राष्ट्रिय समुदाय समक्ष उठाउनुभयो। जलवायु संकट सिर्जना कम गर्न योगदान गरेका मुलुकले यसको असरबाट ठूलो क्षति बेहोर्नु परेको भन्दै उहाँले नेपाललाई न्यायोचित सहयोग उपलब्ध गराउन पनि आग्रह गर्नुभयो। उहाँले जलवायु वित्तमा विकासशील तथा जोखिममा रहेका मुलुकको सहज पहुँच सुनिश्चित गर्नुपर्नेमा समेत जोड दिनुभयो। प्रधानमन्त्री शाहले नेपालले प्रकृति मैत्री जीवनशैली, वन क्षेत्र, हिमालय तथा नदी प्रणाली मार्फत विश्व वातावरण संरक्षणमा पुर्याउँदै आएको योगदानबारे पनि अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनुभयो। प्रधानमन्त्री शाहले जलवायु संकटको सामना कुनै एक देशको प्रयासबाट मात्र सम्भव नहुने भएकाले विकसित, विकासशील तथा विशेष गरी हिमाली मुलुकबीच सहकार्य, साझा ज्ञान, प्रविधि हस्तान्तरण, जलवायु वित्त र प्रभावकारी पूर्व सूचना प्रणालीमा अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाह र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेस बीच भेटवार्ता भएको छ। संयुक्त राष्ट्र संघको 81 औं महासभामा सहभागी हुन न्युयोर्क रहनुभएका प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्नुअघि राष्ट्र संघको मुख्यालयमा नेपाली समय अनुसार बिहानको 4 बजे महासचिव गुटरेससँग भेटवार्ता गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटघाटका क्रममा रसुवाको भोटेकोशी नदीमा आएको विपद बाट नेपालले ठूलो क्षति बेहोरेको कुरा प्रधानमन्त्री शाहले राख्नु भएको र साथै सहयोग गर्नुहुने सबैलाई धन्यवाद समेत व्यक्त गर्नुभएको थियो। परराष्ट्र मन्त्री शिशिर खनालले अति कम विकसित मुलुक एलडिसीका लागि गरिएका अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई व्यवहारमा रूपान्तरण गर्न वित्त, जलवायु न्याय, उत्पादन क्षमता र दिगो स्तरोन्नतिमा केन्द्रित सहयोग आवश्यक रहेको बताउनु भएको छ। निरन्तरको वर्षाका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। पृथ्वी राजमार्ग अन्तर्गतको धादिङको कृष्णभीरमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो। यस्तै सोही राजमार्गको इच्छा कामनामा पनि पहिरो खस्दा सडक अवरुद्ध भएको छ। सरकारले रसुवाको भोटेकोशी बाढी प्रभावित बाल बालिकालाई विशेष संरक्षण, पुनस्थापना र पुनर्मिलन लाई प्राथमिकताका साथ अगाडि बढाएको जनाएको छ। प्रतिनिधि सभाको बैठकमा सभामुख डोल प्रसाद अर्यालसँग समय माग गरी बोल्दै महिला बाल बालिका, लैङ्गिक तथा अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले रसुवा बाढी प्रभावित 15 जिल्लाका बाल बालिकाको खोज, उद्धार, संरक्षण र पुनस्थापनाका लागि सरकारले विभिन्न निकाय र संयन्त्र मार्फत काम गरिरहेको जानकारी दिनुभयो। यस्तै बाढी प्रभावित ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्ति, महिला सुत्केरी र गर्भवती महिलाहरूको सुरक्षा र संरक्षण आश्रय केन्द्रहरू स्थापना भइरहेको पनि मन्त्री वादीले सभालाई जानकारी गराउनुभयो। प्रतिनिधि सभाको हिजोको बैठकमा बोल्ने सांसदहरूले विपद लगायतका जोखिम न्यूनीकरणमा आवश्यक ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले हाल भइरहेको लगातारको वर्षाबाट उत्पन्न हुन सक्ने जोखिम न्यूनीकरण र प्रतिकारका लागि तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा अध्यक्ष दाहालले सबै नागरिक समाज, स्थानीय निकाय र सरकारवाला निकायबीच आपसी समन्वय र सहकार्य बढाउन तथा सम्भावित प्रभावबारे नागरिकलाई सुसूचित गराउन पनि सम्बन्धित निकायलाई निर्देशन दिनुभयो। आजदेखि आइतबारसम्म विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने सम्भावनालाई लक्षित गरी नेपाल प्रहरीले विभिन्न राजमार्गमा रात्रि समयमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ। नियमित रूपमा पानी पर्न थालेपछि काठमाडौँ महानगरपालिकाले जोखिममुक्त स्थान र विद्यालयहरूमा निगरानी बढाएको छ। बागलुङको काली गण्डकी नदी तटीय क्षेत्रका 140 घर बाढीको उच्च जोखिममा रहेको पाइएको छ। भारी वर्षाको पूर्वानुमानलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले मध्यपाडी लोकमार्ग अन्तर्गत चखेवा भन्ज्याङदेखि जयराम घाट सडक खण्डमा राति सवारी सञ्चालनमा रोक लगाएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले किशोरीको अधिकार र नेतृत्वलाई सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभएको छ। कृषि विभागले हुरी बतासहित भारी वर्षाको सम्भावना रहेकाले बाली र भण्डारण गरिएका अनाजमा हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि सावधानी अपनाउन आग्रह गरेको छ। भटेकोसी बाढी प्रभावित नुवाकोट र आसपासका क्षेत्रका नागरिकको आपतकालीन उपचारका लागि बागमती प्रदेश सरकारले नुवाकोटको विदुरमा हिजोदेखि आपतकालीन तथा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएको छ। रेडियो नेपालबाट अहिले बिहान 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ।
2: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे।
1: भोल्टे भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट, अझै जीवन्त।
2: HD भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
1: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
2: र अझ रमाइलो कुरा,
1: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट।
2: Clear calls र fast internet एकै साथ।
1: सेवा सुचारू गर्न आफ्नो फोनमा *444 हाश डायल गर्नुहोस्। 4G Volte
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रूपमा इन्द्र जात्रा पर्व मनाइँदैछ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलीखेल लगायतका स्थानमा मनाइन्छ। भाद्र शुक्ल द्वादशीका दिन हनुमान ढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्र ध्वजा सहितको लिङ्गो ठडाइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका जात्रामा विभिन्न प्रकारका नाच गान, रथ यात्रा र देवी देवताको पूजा आजा गरी 8 दिनसम्म मनाउने प्रचलन रहिआएको छ। नेकपा एमालेको केन्द्रीय कमिटिको तेस्रो बैठकबाट हिजो पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई वरिष्ठ नेतामा चयन गरिएको छ। केन्द्रीय कमिटिको बैठक अघि हिजो भएको एमाले सचिवालयको बैठकले वरिष्ठ नेतामा भण्डारी सहित केन्द्रीय सदस्यमा मनोनयन हुने सूची पारित गरेको थियो। नेपाल प्रहरीले अवैध हुण्डी मार्फत 1 अर्ब बढीको कारोबार गर्ने सुनसरी जिल्ला धरान उपमहानगरपालिकाकी 13 ज्योति शाहीलाई हिजो पक्राउ गरेको छ। दुबई पोखरा दुबई सिधा उडान सुरु भएको दोस्रो दिन यात्रुको संख्या हिजो पनि उत्साहजनक देखिएको छ। फ्लाइ दुबईले बुधबारदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा 165 यात्रु क्षमताको जहाजबाट नियमित उडान सुरु गरेको छ। संघीय संसदको संसदीय सुनाई समितिले सरकारबाट विभिन्न 13 देशका लागि सिफारिस भएका प्रस्तावित राजदूतहरूको सुनवाई प्रक्रिया सुरु गरेको छ। समितिको हिजो बसेको बैठकले प्रस्तावित राजदूतहरूको सुनवाईको प्रक्रिया सुरु गर्दै 10 दिनको समय दिई उजुरी आह्वान गर्ने निर्णय गरेको हो। चितवनमा चालु आर्थिक वर्षको पहिलो 2 महिनामा 43 सवारी दुर्घटना भएको तथ्याङ्क प्रहरीले सार्वजनिक गरेको छ। म्याग्दीमा रहेको संसारकै 7 अग्लो धौलागिरी हिमाल आरोहणका लागि आएका पर्वतारोहीहरू प्रतिकूल मौसमका कारण फर्किएका छन्। अब अन्तर्राष्ट्रिय समाचार। इरानका राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिकालाई आगामी नोभेम्बरको मध्यावधि निर्वाचन अघि नै समझदारी पत्रमा फर्किन आग्रह गर्नुभएको छ। संयुक्त राष्ट्र संघको महासभाका क्रममा सञ्चार माध्यमसँग कुरा गर्दै राष्ट्रपति पेजेस्कियानले अमेरिकाले नोभेम्बरको मध्यावधि निर्वाचन अघि नै समझदारी पत्रमा फर्किने आफूहरूको चाहना रहेको बताउनुभयो। अब खेल समाचार। जापानमा जारी एसियाली खेलकुद अन्तर्गत आज नेपाली राष्ट्रिय क्रिकेट टोलीले अफगानिस्तानसँग खेल्दैछ। बिहान 10:15 खेल सुरु हुनेछ। अब मौसम सम्बन्धी जानकारी। आज कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका कर्णाली प्रदेशका पहाडी भूभागका अधिकांश स्थानमा साथै मध्य प्रदेशका केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। त्यसै गरी बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र गण्डकी प्रदेशको 1-2 स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ। मध्य प्रदेशको 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 23-25 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र संघको 81 महासभालाई सम्बोधन। जलवायु परिवर्तन विश्वको साझा समस्या भएकाले मिलेर अगाडि बढ्नुपर्नेमा जोड। निरन्तरको वर्षापछि पृथ्वी राजमार्गको विभिन्न ठाउँमा पहिरो खस्दा यातायात सञ्चालन अवरुद्ध। र शान्ति सम्झौतामा फर्किन अमेरिकालाई इरानको आग्रह। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: हजुर हामी अनलाइन हामी लाइभमा छौँ हजुर।
1: बाटोकै त्यही पहिरो जाने ठाउँमै बिजी हुनुहुन्छ
0: हजुर।
1: म चाहिँ बढेका बोले हजुर।
0: हजुर हामी यहाँ प्रत्यक्ष प्रसारणमा छौँ। त्यहाँको अवस्था के छ भनेर हामीले सिडी चितवनका प्रभु जिल्ला अधिकारीसँग फोनको लागि समय मागेका थियौँ। अहिले पनि त्यो ठाउँमा अवरुद्ध छ खास गरेर
1: अहिले यहाँ
0: हजुर
1: माथिबाट खसिरहेकै छ होइन
0: हजुर।
1: हामी त्यही अनुगमनमा आएको छु माथिबाट खसेकै छ तलबाट भाँचिने क्रमहरू पैसा जाने क्रम अगाडि नै छ
0: हजुर।
1: हामी त्यसमा चाहिँ बिजी छौँ सर अहिले
0: हजुर। सिडी साहब बोलिराख्नु भएको होइन
1: सर
0: सिडी साहबलाई एकैचोटि दिन मिल्ला हामीले चाहिँ कुराकानीको लागि समय पनि लिएका थियौँ। हामी लाइभमै छौँ अहिले रेडियो नेपालबाट बोलिरहेका छौँ र जुन त्यो सडक खण्डमा पहिरो गएको छ ठाउँ ठाउँ अवरुद्ध गएको छ यो विषयमा हाम्रा श्रोताहरूलाई जानकारी गराइरहेका छौँ। अहिले हामीले चाहिँ चितवनका प्रमुख जिल्ला अधिकारीसँग कुराकानी गर्ने प्रयत्न गरिरहेका छौँ। उहाँसँग चाहिँ सम्पर्क हुन सकेन। त्यहाँ भएका एकजना व्यक्तिसँग हामीले कुराकानी भएको छ। लगातारको वर्षा र पहिरोका कारण लगातारको वर्षा र पहिरोका कारण गए रातिदेखि बन्द भएको नारायणगढ मुगलिङ सडक खण्डमा सहरी आगमन नखुलाउने जनाइएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गर्दै अर्को सूचना नआएसम्मका लागि उक्त सडक खण्डमा सवारी साधन सञ्चालनमा रोक लगाएको जनाएको छ। हिजो राति देखि चितवन जिल्ला तथा आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले नारायणगढ मुलिक सडक खण्डको विभिन्न स्थानमा लगातार पहिरो खसिरहेको छ। हाल सडकमा खसेको पहिरो हटाउने काम भइरहेको छ। अहिले हामीले चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसँग कुराकानी गर्न खोजेका थियौँ। उहाँको फोन अर्कै व्यक्तिको हातमा थियो यद्यपि उहाँले पनि अहिले पनि त्यहाँ चाहिँ पहिरो खसिरहेको छ र प्रमुख जिल्ला अधिकारी फोनमा जोडिन सम्भव नभएको कुरा उहाँले बताउनु भएको थियो भने वर्षाकै कारण विभिन्न ठाउँमा अहिले पनि सडकहरू अवरुद्ध भएका छन्। सडक विभागका प्रवक्ता शुभराव नेउपानेका अनुसार धेरै ठाउँमा सडकहरू अवरुद्ध भएका छन्। यसै गरी देशभरिका विभिन्न ठाउँका सडकहरू अवरुद्ध भइरहँदाखेरि त्यहाँको अवस्था के छ देशभरिका सडकको अवस्था के छ यो विषयमा जानकारी दिनको लागि हामीसँग हुनुहुन्छ सडक विभागका प्रवक्ता शुभराज नेउपाने। प्रभुजी स्वागत छ कार्यक्रममा।
2: धन्यवाद
0: हजुर। अहिले पनि विभिन्न ठाउँमा सडकहरू अवरुद्ध भएका समाचारहरू आएका छन्। बाढी पहिरोले गर्दाखेरि यातायातहरू सञ्चालन हुन सकिरहेका छैनन्। देशभरिको अवस्था के छ सर बताइदिनु न।
2: अहिले हेर्दाखेरि पृथ्वी हाइवेमा केही ठाउँमा पहिरोहरू आएर चाहिँ ब्लक छ। त्यस्तै गरी कान्ति हाइवेमा पनि सामान्य पहिरोहरू आएर ब्लक छ भने बिपी हाइवेमा खोलाको लेभल अलिकति बढेर हामी त ड्राइभरसँग काम गर्दैछौँ। बिपी हाइवेमा चाहिँ बगाएको भन्दा पनि अहिलेलाई रोकेको हो गाडी। सामान्य डिस्टर्बेन्स हो बिपी हाइवे केसमा र पृथ्वी हाइवे र कान्ति हाइवे कान्ति पनि सामान्य डिस्टर्बेन्स हो। पृथ्वी हाइवेमा चाहिँ कृष्णभीरमा अलिकति तलबाट खसेको छ अनि दुई चार ठाउँमा पहिरोहरू आएको छ। अनि हाम्रो गल्छी त्रिशुली र सगरी सडक त यो अघिल्लो बाढीले नै ड्यामेज भएको केही सेक्सनहरू अलिकति ब्लक छ। अरू अवस्था नर्मल छ। स्टेट्स हाइवेहरू चलिरहेको छ सबै राम्रै छ
0: हजुर। यो त त्यहाँको भयो अरू पूर्वी नेपालतिर पश्चिम नेपालतिरको अवस्था के छ तराईतिर के छ त्यो पनि बताइदिनु न।
2: होइन प्राय ठाउँमा हामी यहाँ हेर्दाखेरि सामान्य केही समय गाडी रोकिने र खुल्नेहरू भइरहेको छ। त्यस्तो ठुलो ड्यामेज भएको अथवा धेरै ठाउँमा चाहिँ डिस्टर्ब भएको देखिँदैन। यहाँ हामी हेरिरहेको छौँ मनाङमा एकैछिन ब्लक भएको थियो। मनाङको पनि खोलिसकेको छ बाटो अहिले अनि लगभग सबै ठिक छ सर बाटोहरूको अवस्था।
0: हजुर यहाँले ठिक छ भन्नुहुन्छ। पृथ्वी राजमार्गमा पनि चाहिँ सात आठ ठाउँमा पहिरो गएका कुरा छन्। कान्ति लोकमा पनि डिस्टर्ब भएका कुराहरू आइरहेका छन्। अन्य ठाउँ पनि त्यस्तै सुनिन्छ।
2: होइन मैले भने त पृथ्वी हाइवेमा पाँच छ ठाउँमा पहिरो आएको कुरा मैले भने अघि नै। कान्ति हाइवेको सामान्य पहिरो हो तिन ठाउँमा हो तर प्रशासनले चाहिँ रोक लगाएको छ सबैतिर गाडी चलाउनलाई। अहिले जस्तै कान्तिको ठुलो पहिरोहरू छैनन् सामान्य लेदोहरू आएका हुन्। पृथ्वी हाइवे चाहिँ ब्लकै हो। त्यसै गरी अब यो हाम्रो ब्लक भनेको उसमा पनि बिपिआईको कुरा गर्नुहुन्छ भने पनि अहिले गाडी रोकेको हो, त्यस्तो ब्लकेज छैन, एक दुई ठाउँमा

0: सामान्य वासरहरू छन् त्यो त एकैछिनमा रिपेयर हुने कुरा हो, तर त्यस्तो ठुलो जुन हामीले सोचेका जस्तै ठुलो लेभलमा सबै ब्लकेज भन्ने चाहिँ होइन, सामान्य हिसाबमा हाम्रो कन्ट्रोलभित्रै भएर हामी तुरन्तै खोल्न सक्ने अवस्थामा छौँ। जस्तै हजुरले भन्नुहुन्छ नि तेह्र थुमको लाली गुराँस नगरपालिकामा बाटो सामान्य ब्लक भएको छ, त्यहाँ बाइपासको रोड खोलाउने काम भइरहेको छ, अनि हुम्लाको सर्केगाड यो हाम्रो कर्णाली हाइवेको सर्केगाडमा चाहिँ ब्लक छ, त्यो त्यसको पनि लगभग 1800 मिटर हाइट अल्टिच्युडमा त्यहाँ ब्लक छ, त्यहाँ पनि अब अलिकति काम भइरहेको छ। यस्तै छ सर, हाम्रो त्यस्तो धेरै ब्लकेजहरू छैन। पृथ्वी हाइवे चाहिँ आज चल्दा पनि चल्दैन होला, किनकि उनले हाम्रो प्रशासनले त्यसलाई रोक लागेको छ, कान्ति पनि रोक लागेको छ, बिपी पनि रोक लागेको छ, तर पृथ्वी हाइवे बाहेक अरू हाइवेहरू सामान्य मर्मत गरिसकेपछि, सामान्य मिसिन चलाइसकेपछि खोल्न सक्ने पोजिसनमा छ। तर अब यो फेरि बाढीको इन्टेन्सिटी कस्तो हुन्छ त्यो ती लगायत धेरै कुरामा पनि डिपेन्ड गर्छ।
1: हजुर हुन्छ सर, हामीलाई समय दिनुभयो, यहाँलाई धन्यवाद।
0: हस् थ्याङ्क यू भेरी मच।
1: देशभरि वर्षाका कारण विभिन्न ठाउँमा सडकहरू अवरुद्ध भएका छन्, त्यहाँबाट चाहिँ धनजनको क्षति पनि हुन सक्ने कुरालाई आकलन गरेर प्रशासनले पनि अत्यावश्यक काम बाहेक बाहिर ननिस्किन भनेर सबैसँग आग्रह गरिसकेको अवस्था छ। त्यसको लागि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कसरी तयारी गरेको छ, विपदबाट हुन सक्ने क्षति अथवा पूर्व तयारीका विषयहरू छन्, यो विषयमा जानकारी दिनको लागि हामीसँग हुनुहुन्छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेती। डाक्टर, स्वागत छ कार्यक्रममा।
2: हुन्छ, धन्यवाद।
1: हजुर, अविरल वर्षाको कारणले गर्दाखेरि केही ठाउँमा सडकहरू अवरुद्ध भएका समाचार आएका छन्। हामीले योभन्दा अगाडि सडक विभागका प्रवक्तासँग पनि कुराकानी गरेका छौँ, केही सडकहरू अवरुद्ध भएका छन्, केही सडकहरू अवरुद्ध भएका सडकहरू खुलाउने काम पनि भइरहेको छ, र वर्षाको कारणले सकभर चाहिँ केही खुले पनि यात्रा गर्न कठिन भएको कुरा बताइरहँदाखेरि यहाँ चाहिँ प्राधिकरणमा हुनुहुन्छ, प्राधिकरणले आफ्नो तयारी कस्तो गरेको छ?
2: अब हामीले सडकहरू जोखिम हुनसक्छ भनेर धेरै सडकहरू चाहिँ हामीले बन्द गरिसकेको अवस्था छ। हिजो नै बन्दको निर्णय गरेका थियौँ, अनि दुई दिन अगाडि नै हामीले 77 जिल्लाका प्रमुखहरूसँग मिटिङ गरेर जुन जुन सडकमा पानी सर्टेन थ्रेसहोल्डभन्दा बढ्दै गयो भनेपछि त्यहाँ चाहिँ पहिरो जाने सम्भावना हुन्छ, त्यो हुनाले चाहिँ बन्द गर्ने भनेर, त्यो बन्द गर्ने सम्पूर्ण अधिकार चाहिँ हामीले जिल्ला विपद व्यवस्थापन समिति र प्रमुख जिल्ला अधिकारीको जुन नेतृत्वमा हुन्छ उहाँ त्यहाँ दिएका छौँ, र त्यो हुनाले उहाँले चाहिँ त्यसमा काम पनि गर्दै हुनुहुन्छ। र जस्तो अहिले बिपी हाइवे बन्द भएको छ, पृथ्वी हाइवे हिजो नै हामीले बन्द गरेका थियौँ, बिहान सुचारु गर्न सकिन्छ कि भनेर सोचेको थियौँ, तर बिहान भएन। कृष्णभीरमा गएको पहिरोले गर्दाखेरि पनि आवागमन बन्द भएको छ, त्यसले गर्दाखेरि अहिले हामीले त्यो क्षेत्रमा सवारी साधन नजान हुन अनुरोध पनि गरेका छौँ, काठमाडौँबाटै नजान हुन भनेर भनेका छौँ। भनेपछि सुविधा हुने ठाउँमा यदि गइसक्नु भएको छ भने जुन ठाउँमा बस्नको लागि चाहिँ सुविधा छ त्यहाँ चाहिँ बस्न हुन, र केही चाहिँ अप्ठ्यारो बाटोमा परिहालेको खण्डमा चाहिँ 1234 नम्बरमा फोन गरेर चाहिँ सम्बन्धित जिल्लाबाट उद्धारको काम पनि हुने गरी चाहिँ हामीले व्यवस्था मिलाएका छौँ। डोजरहरू पनि ठाउँ ठाउँमा परिचालन भएका छन्, डोजरहरूले चाहिँ बाटो खुलाउने र कुनै ठाउँमा चाहिँ अब अति आवश्यक सवारी साधन चलाउनु पर्ने अवस्थाको लागि पनि हामीले बाटो खुलाउने काम पनि सँगसँगै गरिरहेका छौँ। भनेपछि सार्वजनिक सवारी साधनहरू अहिले हाइवेमा र जुन ठाउँमा वर्षा भइराखेको छ निरन्तर, खास गरेर यो बागमती प्रदेश, गण्डकी र त्यसपछि लुम हाम्रो कोशी प्रदेशमा आजको लागि बन्द भनेर चाहिँ हामीले भनेका छौँ। भनेपछि यो सिस्टम बिस्तारै पश्चिमतिर गइराखेको हुनाले यसको प्रभाव चाहिँ आज बढी, आज दिउँसोदेखि नै लुम्बिनी प्रदेशमा, सुदूरपश्चिम र कर्णाली प्रदेशमा देखिन थाल्छ। त्यसले गर्दाखेरि चाहिँ त्यहाँ सचेतनाको लागि हामीले सूचना जारी गरेका छौँ भने अहिले यतापट्टि जुन ठाउँमा वर्षा लगातार भइराखेको छ त्यो ठाउँमा चाहिँ यो सवारी साधन हामीले बन्द गर्नलाई अनुरोध पनि गरेका छौँ, र त्यसमा यातायात व्यवसाय समितिले पनि समर्थन जनाएको अवस्था छ। र कसैले कुनै ठाउँमा जानु पर्यो भनेपछि सम्बन्धित जिल्ला प्रशासनको अनुमति लिएर जान हुन हामीले अनुरोध पनि गरेका छौँ।
1: हजुर, यो त राजमार्गको कुराहरू भयो, अन्य तयारीका कुराहरू हुन सक्छन् नि?
2: अन्य तयारीमा पनि हामीले अब जस्तो धादिङ यो सबभन्दा बढी राजमार्ग भनौँ न सवारी साधनको चाप हुने क्षेत्रमा चाहिँ अब यात्रुहरू बिचल्ली नपरून् भनेर हामीले केही ठाउँमा होल्डिङ सेन्टर पनि बनाएका छौँ र त्यहाँ होल्डिङ सेन्टरमा यदि बस्नुपर्ने अवस्था भयो भने खाना बस्नुको व्यवस्था पनि त्यहाँ गरिएको छ। भनेपछि काठमाडौँकै उपत्यकाको भागमा पनि हामीले सबैतिर माइकिङ गर्ने अनि के गरी चाहिँ खोल्नु पर्यो भनेपछि जाम खोल्नेदेखि लिएर अरू चाहिँ संयन्त्र पनि हामीले चाहिँ अब तयारी अवस्थामा राखेको अवस्था छ। सुरक्षा निकायहरू तयारी अवस्थामा छन्। सेना प्रहरी तिनटै सुरक्षा निकाय कुनै ठाउँमा आपतकालीन अवस्थाको लागि चाहिँ खटिनुपर्ने अवस्थामा पनि हामीले तयारी अवस्थामै राखेका छौँ र विशेष गरी चाहिँ अब यो नदीमा बाढीले प्रभाव पार्न सक्ने ठाउँमा अब बोटहरूदेखि लिएर लाइफ ज्याकेटहरू आपतकालीन अवस्थामा प्रयोग हुने सामग्रीहरू पनि हाम्रो ठाउँ ठाउँमा राखिएका अवस्थामा छन् र यसरी चाहिँ समग्रमा सञ्चार गर्ने, पूर्व सूचना दिने र रेस्पोन्स गर्ने यी तिनटै उसमा चाहिँ हामीले निरन्तर काम गरिरहेका छौँ र सबै चाहिँ स्थानीय तहदेखि जिल्ला तहसम्म हामीले समन्वयमा काम गरिरहेका छौँ।
1: अहिलेको जुन बाटो अवरुद्ध छ नि सर, बाटो अवरुद्धको कुराहरू भए पृथ्वी राजमार्ग, कान्ति लोकपथ, बिपी राजमार्ग यी भइहाले, योसँग जोडिएका पहाडी राजमार्ग पनि केही अवरुद्ध भएका, खुल्ने, अवरुद्ध हुने यो क्रम चाहिँ जारी छ भन्ने समाचारहरू आइरहेका छन्। यद्यपि जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सूचना नआएसम्म नारायण मुली सडक खण्डमा यातायात सञ्चालन नगरिने भन्ने जनाइरहँदाखेरि यो चाहिँ काठमाडौँ र आसपासका क्षेत्रका कुराहरू भए, योभन्दा तराई क्षेत्र र पूर्वी क्षेत्रको अवस्था के छ, यहाँलाई के जानकारी छ बताइदिनु न।
2: अब सडकको सन्दर्भमा अब ठ्याक्कै सडक विभागले त्यसको निरन्तर निगरानी गरिराखेको अवस्था छ।
1: हजुर,
2: सडक विभागले निगरानी गरिराखेको हुनाले अब त्यसमा ठ्याक्कै अहिले म सबैको अपडेट लिँदैछौँ र त्यसपछि मात्रै के भन्न सकिन्छ।
1: हैन, मैले सडक बाहेक अन्य क्षतिका कुराहरू, सडक बाहेक अन्य क्षतिका कुराहरू मैले जोड्न खोजेको।
2: अनि क्षतिका कुराहरूमा त हामीले चाहिँ दुईटा कुरा, एउटा चाहिँ हामीले रात उद्धारको काममा त सबै हाम्रो संयन्त्र परिचालनै छ, र त्योभन्दा बाहेककोमा अब अहिले चाहिँ मेन कस्तो हो भनेपछि जोखिम हुन नदिने काम गर्ने हो कि हामीले, जोखिम नहोस् भनेर, जोखिम घटाउनको लागि हामी बढी तत्परताका साथ बसेका छौँ र त्यसभन्दा बाहेकका कामहरू त त्यो घटना घटिसकेपछि गर्ने कामहरू भए घटना नहोस् भन्ने हिसाबले हामीले काम गरिरहेको छौँ भन्ने हो कि अहिले चाहिँ।
1: हजुर, हामीले भर्खरै भोटेको सीमा आएको बाढीले ठुलो धनजनको क्षति बिहोरेको अवस्था, त्यो लगत्तै फेरि यो अविरल वर्षाको कारणले क्षति हुन सक्छ भनेर सतर्कता अपनाइरहेको अवस्थामा, हामीले भोटेको बाट पाठ सिकेर पनि अलिक बढी सतर्कता अपनाइएको हो यो?
2: त्यो त अब भोटेकोसीबाट पाठ सिक्नुभन्दा पनि अब अहिले विपद प्राधिकरण एकदमै सक्रिय छ भन्ने कुरामा सायद दुई मत नहोला। हामी दिन रात नभनिकन काम गरिरहेको छौँ, तपाईँसँग कुरा गर्दाखेरि म आफ्नो अफिसबाटै अहिले कुरा गरिरहेको छौँ, आज बिदा दिन हो तर हामीले बिदा भन्ने पनि थाहा पाउँदैनौँ होइन। त्यसले गर्दाखेरि चाहिँ समग्रमा हामीले सक्रियता त एकदमै देखाएको हो तर भोटेकोसीले चाहिँ अलिकति हामीलाई थप तर्साएको पनि हो। भोटेकोसीमा धेरैले चाहिँ अब पूर्व सूचनालाई चाहिँ विश्वास नगरेको, धेरैले चाहिँ हामीलाई पूर्व सूचना पुगेन भन्ने पनि भनेको, धेरैले चाहिँ अब ठुलो बाढी त भन्नुभयो महाप्रलयको बाढी भनेन भन्ने खालको पनि फिडब्याक आएको, यस्ता भएको हुनाले चाहिँ हामीले अहिलेको जोखिम चाहिँ सानो जोखिम होइन, यो ठुलो जोखिम हो, यो ठुलो जोखिमलाई चाहिँ व्यवस्थापन गर्न सबैको सहकार्य चाहिन्छ र यसलाई चाहिँ पूर्व सूचना पुगेन भन्ने कसैबाट पनि नहोस् भनेर हामीले टेलिफोनमा आउने रिङटोनदेखि लिएर प्रत्येक 753 स्थानीय तहमा 77 जिल्लामा सबैतिर चाहिँ यो सञ्चार गरेका छौँ। सबै सञ्चार माध्यमबाट, रेडियो नेपाल, नेपाल टेलिभिजनदेखि लिएर सबै सञ्चार माध्यमबाट पनि हामीले निरन्तर अहिले सूचना प्रवाह गरिराखेको अवस्था छ। कुनै ठाउँमा चाहिँ अब लगातार वर्षा भइराखेको छ भनेपछि सुदूरपश्चिमतिर चाहिँ फेरि वर्षा पुग्ने क्रममा छ र अहिले परेन भनेर त्यहाँ शान्त भएर बस्ने अवस्था छैन। आजै दिउँसोदेखि सुदूरपश्चिमको विभिन्न भागमा चाहिँ वर्षा हुन थाल्छ र भोलि र पर्सि चाहिँ त्यहाँ व्यापक ठुलो वर्षा हुँदैछ र यो ठुलो वर्षा हुँदैछ सुदूरपश्चिममा, फेरि पनि भन्दैछौँ, कर्णालीमा, सुदूरपश्चिममा, लुम्बिनीमा पनि ठुलो वर्षाको सम्भावना छ। सतर्क हुने र लामो यात्राको के अरे प्लान चाहिँ नगर्न हुन र उच्च हिमाली क्षेत्रमा चाहिँ पद्मारमा कोही जाने हुनुहुन्छ भने नजान हुन र हरिद्वारदेखि लिएर तीर्थयात्रामा बद्रीनाथ, केदारनाथमा पनि नजान हुन हामीले अनुरोध गरेका छौँ र मङ्गलबारपछि सबै खुल्छ, मङ्गलबार बुधबारपछि चाहिँ कतै पनि पानी छैन, घाम लाग्छ, त्यति बेलासम्म चाहिँ त्यसपछि प्लान गर्नु हुन अनुरोध पनि गरेका छौँ।
1: हस् सर, हामीलाई समय दिनुभयो, यहाँलाई धन्यवाद। हस् अहिले हामीले कुराकानी गऱ्यौँ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीसँग। यसपछि हाम्रो टेलिफोन सम्पर्कमा चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश रियाल हुन्छ। सिडी साहब नमस्कार। हजुर
3: नमस्कार।
1: हजुर, यहाँ चाहिँ अहिले पृथ्वी राजमार्गमै हुनुहुन्छ, खास गरेर नारायण मुगली सडक खण्डमा जहाँ चाहिँ पहिरो परिरहेको छ, ठाउँ ठाउँमा सडक अवरुद्ध भएको छ, ती ठाउँमा यहाँ हुनुहुन्छ। त्यहाँको अवस्था के छ, कति क्षति भएको छ र यातायातको अवस्था के छ बताइदिनु न।
3: यस्तो छ, नारायणगढदेखि मुगलिङ सडक खण्डमा सामान्य खालको समस्या हो, खास त्यस्तो जटिल समस्या छैन।
1: हजुर,
3: त्यसैले हामीले नारायणगढ हुँदै पोखरा जाने सवारी साधनहरू हामीले चाहिँ अब त्यो सवारी साधनहरूको आवागमनलाई चाहिँ सहजीकरण गरेर अगाडि बढाउने कि भन्नेमा छौँ होइन।
1: हजुर,
3: खास गरी मुगलिङदेखि नारडुङ्गा सडक खण्डको विभिन्न स्थानमा पहिरो गएको छ, सडकहरू भाँचिएको छ। चितवन खण्ड र चोयन धादिङ खण्डमा पनि धेरै ठाउँ समस्या भएको हुनाले यो सडक खण्डमा तत्काल सवारी आवागमन सुचारू गर्न सक्ने अवस्था छैन।
1: यहाँले सूचना निकालेर अर्को व्यवस्था नभएसम्म अथवा अर्को सूचना ननिकालेसम्म गाडीहरू सञ्चालनमा नगर्न नल्याउन भनेर आग्रह गर्नुभएको छ।
3: हजुर, हो हामीले चाहिँ यो सडकको अवस्थालाई मध्यनजर गरेर अहिले तत्काल सडक खोल्न सक्ने अवस्था छैन, त्यसैले अर्को सूचना प्रकाशित नभएसम्मको लागि सडक आवागमन यो सडकमा बन्द रहन्छ भनेर सूचना सार्वजनिक गरेका छौँ।
1: योभन्दा अगाडि जुन ठाउँमा सडक भत्किएको थियो नि, त्यो ठाउँको अवस्था कस्तो छ अहिले?
3: यस्तो छ, कृष्णवीर, हामी कृष्णवीर जाँदैछौँ अहिले।
1: हजुर,
3: यद्यपि धादिङमा पर्छ, कृष्णवीरको अवस्था खासै त्यस्तो जटिल छैन, एक डेढ घन्टामा त्यहाँको अवरोध हटाउन सकिन्छ भन्ने छ। तर धादिङको सडकमा धेरै ठाउँमा चाहिँ समस्याहरू छन् भन्ने देखिएको छ। प्रेम चितवन खण्डमा पनि मुगलिङदेखि यो कृष्णवीरसम्मको अवस्था ठाउँमा, मुगलिङ कृष्णवीरको सडक खण्डमा धेरै ठाउँमा पहिरो गइरहेको छ, पहिरो खसिरहेको छ, सडक भाँसिएको छ। त्यो भएको हुनाले यो अवस्था चाहिँ अहिलेलाई चाहिँ अवस्था जटिल छ। सानोसम्मको स्थिति हेरेर के गर्न सकिन्छ हामी सूचना सार्वजनिक गर्छौँ।
1: हजुर, यहाँले हिजो साँझ चाहिँ सूचना निकाल्नुभयो, त्यहाँ गाडीहरू त बाटोमै अल्पत्र होला, तिनीहरूको व्यवस्थापन कसरी गर्नुभएको छ यहाँहरूले?
3: यस्तो छ, गाडी हिजो होइन, नेपाल सरकारले अस्तिदेखि नै यो सार्वजनिक सूचना प्रवाह गरेकै छ। त्यो अन्तर्गत हामीले पनि हिजो सूचना सार्वजनिक गऱ्यौँ र सवारी आवागमन रोकिदिनुहोस् भनेर भन्यौँ। तर पनि केही सवारी साधनहरू चाहिँ चितवनमा छन्, यात्रुवाहक छैनन्, मालवाहक सवारी साधनहरू छन्। ती सवारी साधनका साथीहरूलाई हामीले चाहिँ सूचना सार्वजनिक गरेर तत्काल बाटो खुल्दैन, त्यसैले तपाईँ धैर्यतापूर्वक बसिदिनुहोस्, हामी बाटो खुल्दा बित्तिकै तपाईँलाई सहजीकरण गर्छौँ र सूचना पनि गर्छौँ भनेर भनेका छौँ। धेरै छैन, करिब 200-300 हाराहारीमा सवारी साधनहरू छन्, खास गरी मालवाहक सवारी साधनहरू। यो बाटो अलिकति सहजीकरण हुँदा बित्तिकै, अलिकति खुल्ने सम्भावना हुँदा बित्तिकै होल्ड भएका सवारी साधनहरू पठाउँछौँ र कम्प्लिटली अब अरू नयाँ सवारी साधनहरूलाई पठाउन सक्ने अवस्था छैन। होल्ड भएकालाई कसरी पठाउने भन्ने बारे हामी सल्लाह गर्दैछौँ। यो बाटो खास गरी धादिङ खण्डमा, धादिङ खण्डको अवरोध हट्यो भने अहिले चितवनमा रहेका होल्डमा रहेका केही सवारी साधनहरू पठाउन सकिन्छ कि सालसम्म भन्ने बारेमा हामीले सोचेसम्म रहेको हो, सोचेको हो, तर परिस्थिति त्यति हामीले सोचे अनुसारको सहज छैन।
1: हजुर, यसो यहाँले भन्नुभयो नि, उताको सडक खण्ड ठिकै छ, धादिङमा अवरुद्ध छ भन्नुभयो, यहाँ चाहिँ अहिले बाटोमै हुनुहुन्छ, उता चितवनबाट आउँदै हुनुहुन्छ, यहाँलाई प्राप्त सूचना अनुसार कहाँ कहाँ कति जति क्षति भएको छ, कति ठाउँमा बाटो अवरुद्ध छ, केही जानकारी छ यहाँलाई?
3: होइन, ठाउँ ठाउँमा समस्या छ, मैले तपाईँलाई धादिङ खण्ड मात्रै भनिनँ।
1: हजुर, अहिले हामी कुराकानी गर्दै थियौँ चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अरियालसँग। अहिले उहाँले हामीलाई दिएको जानकारी अनुसार धादिङ सडक खण्डमा बाटो अवरुद्ध हुँदाखेरि केही समस्या भएको कुराहरू उहाँले गर्नुभयो र धादिङ क्षेत्रमा भएको पहिरो हटाउन सक्यो भने साँझसम्म यातायात सञ्चालन गर्न सकिन्छ कि उहाँले हामीलाई जानकारी गराउनु भएको छ। र अहिले पनि अविरल वर्षाका कारण धेरै ठाउँमा सडकहरू अवरुद्ध छन्, हामीले अगाडि पनि भन्यौँ, पृथ्वी राजमार्ग, कान्तिपथ, कान्ति लोकपथ, त्यसै गरेर बिपी राजमार्गका विभिन्न ठाउँमा सडक गएका समाचारहरू हामीले प्रसारण गरिरहेका छौँ भने अब बिपी राजमार्गमा सवारीहरू रोकिँदाखेरि अहिले लगातार वर्षाको कारणसँगै सम्भावित जोखिमलाई ध्यान दिँदै काठमाडौँ उपत्यकाबाट बाहिरिने सवारी साधनलाई नागडुङ्गामा होल्ड गरिएको छ। हिजो साँझ 8 बजेदेखि यात्रुवाहक तथा मालवाहक सवारी साधन, त्यसै गरेर मोटरसाइकल लगायत सम्पूर्ण सवारी साधनहरू नागढुङ्गा क्षेत्रमा रोकिएको छ। वर्षाका कारण सडकमा हुन सक्ने पहिरो, ढुङ्गा खस्ने तथा सडक अवरुद्ध हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सुरक्षा सतर्कताका रूपमा सवारी साधन रोकिएको भनेर जनाइएको छ। नागढुङ्गा नौबिसे सडक खण्ड हुँदै धादिङ, चितवन, पोखरा, गोर्खा लगायत विभिन्न जिल्लातर्फ जाने अथवा पश्चिमी क्षेत्रतर्फ जाने सवारी साधनलाई नागढुङ्गामै रोकेर राखिएको छ। लामो दूरीका यात्रुवाहक बस तथा मालवाहक सवारी साधन समेत होल्डमा परेपछि यात्रु चालकहरू पनि केही प्रभावित भएका छन्। यद्यपि यो अप्ठ्यारो अवस्थालाई मध्यनजर गरेर सबैले संहिता अपनाउन भनेर चाहिँ प्रशासनले सबैसँग आग्रह गरेको अवस्था पनि छ। हामी अहिले रेडियो नेपालबाट बोलिरहेका छौँ। यसपछि पूर्वी नेपालतर्फ लागौँ। हाम्रा संवाददाता माला पालुङ्गा ताप्लेजुङबाट हाम्रो टेलिफोन सम्पर्कमा हुन्छ। मालाजी, हेलो। हामी हाम्रा ताप्लेजुङ स्थित संवाददाता माला पालुङ्गासँग कुराकानी गर्दैछौँ। मालाजी, हजुर, वर्षाको कारणले गर्दाखेरि धेरै ठाउँमा सडकहरू अवरुद्ध भएका, क्षति भएका समाचारहरू आइरहेका छन्। अहिले पूर्वी नेपालको अवस्था कस्तो छ? यहाँ ताप्लेजुङमा हुनुहुन्छ, ताप्लेजुङको अवस्था कस्तो छ बताइदिनु न।
4: ताप्लेजुङमा पनि मङ्गलबार रातिदेखि पानी परिरहेको छ। विशेष गरेर मध्यम स्तरको वर्षा भइरहेको छ। गय 24 घन्टालाई हेर्ने भने ताप्लेजुङमा 63.6 मिलिमिटर चाहिँ पानी पर्यो भनेर चाहिँ ताप्लेजुङको मौसम हेर्ने जुन विभाग सहित जनाइरहेको छ भने कार्यालयले जनाइरहेको छ भने ताप्लेजुङमा पनि यातायातका साधनहरू चाहिँ साँझ 5-7 बजीदेखि बिहान 5 बजेको लागि चाहिँ बन्द गरिएको छ। विभिन्न गाउँपालिकाहरूले चाहिँ विद्यालयहरू चाहिँ बन्द गरेको अवस्था छ। 2 दिनको लागि चाहिँ विद्यालय बन्द भन्ने सूचनाहरू बनिरहेको अवस्था छ भने पानी चाहिँ पानीले त्यत्रो क्षति गऱ्यो भनेर चाहिँ अहिले त्यस्तो जानकारीहरू आएको छैन। नीति राजना प्रकोपको खोला अन्तर्गत चाहिँ सडक अवरुद्ध रहेको छ अहिलेसम्मको अवस्थालाई हेर्नु भने र ताप्लेजुङमा अहिले सबैभन्दा धेरै पानी चाहिँ यो 63.6 मिलिमिटर परिरहँदाखेरि चाहिँ सबैभन्दा धेरै वर्षा चाहिँ दोभान हिजो आगलागी पनि भएको थियो। जो स्थानमा 10 वटा घरहरू चाहिँ आगलागी भएको थियो त्यो ठाउँमा परेको छ भने फप्तालुङ गाउँपालिकामा त्यो स्टेसन राखेको छ। त्यो स्थानमा 2 सबैभन्दा धेरै वर्षा भएको भनेर चाहिँ जानकारी प्राप्त भएको छ।
1: हजुर, जस्तै यहाँले भनौँ नि सडक अवरुद्धका कुराहरू पनि सुनिएका छन्। यहाँ ताप्लेजुङमा हुनुहुन्छ, त्यो आसपासका कुराहरू गर्दाखेरि यहाँ चाहिँ ताप्लेजुङमा हुनुहुन्छ, त्यो बाहेकका कुराहरू पनि थाहा छ यहाँलाई केही क्षति भएका कुराहरू?
4: अहिलेसम्म चाहिँ ताप्लेजुङमा त्यस्तो क्षति भएको भनेर चाहिँ केही याद छैन होइन।
1: हजुर,
4: अहिले पानी चाहिँ परिरहेछ, एक मिनट पनि रोकिएको छैन पानी चाहिँ। मङ्गलबार साँझदेखि चाहिँ पानी पर्न थालेको, यद्यपि विभिन्न ठाउँमा चाहिँ अब जस्तै जिल्ला अस्पतालले हिजै मात्र साँझ एउटा मिटिङ गरेर चाहिँ क्विक रेस्पोन्स टिम भनेर चाहिँ गठन गरेको छ। आफ्नो तवरबाट चाहिँ सुरक्षा निकायहरूले त्यसरी नै माइकिङ गरेर सम्बन्धित जोखिम क्षेत्रहरूलाई चाहिँ माइकिङ गरेर त्यो क्षेत्रहरूमा सुरक्षित रहनु होला भनेर भनिरहेको छ। पालिकाहरूले पनि आफ्नो क्षेत्रहरूमा चाहिँ कसरी सुरक्षित रहने, आफ्नो नागरिकहरूलाई कसरी सुरक्षित राख्ने, आफ्नो पालिकाको नागरिकहरूलाई कसरी सुरक्षित राख्ने भनेर चाहिँ हाई अलर्टकै रूपमा रहेको छ भने सुरक्षा निकायहरूले पनि त्यसरी नै कतिखेर के हुन्छ, केही सम्भावित समस्याहरू भइहाल्छ कि भनेर त्यसै गरेर अहिले त पदयात्राको क्रम हिमाल आरोहणको सिजन पनि सुरु भएको कारणले गर्दाखेरि माथिल्लो जो कञ्चनजङ्घा संरक्षण क्षेत्र रहेको छ कञ्चनजङ्घाको लागि पदयात्रामा निस्किने पदयात्रीहरू त्यसै गरेर आरोहण गर्नको लागि जानेहरूलाई सबैलाई रोकेर सुरक्षित ठाउँमा रहनु होला भनेर सूचना जारी गरिएको छ र त्यो चाहिँ जिल्ला प्रशासन कार्यालयले सुरक्षित ठाउँमा चाहिँ जो जो असुरक्षित स्थानमा रहनु भएको छ उहाँहरूलाई चाहिँ सुरक्षित स्थानमा चाहिँ राखिएको छ भनेर जानकारी दिइरहनु भएको छ।
1: हजुर, यहाँले पदयात्रा र आरोहणका कुरा गर्दै गर्दाखेरि आरोहणमा गइसकेका व्यक्तिहरू पर्यटकहरूलाई फिर्ता बोलाउने अथवा उहाँलाई सुरक्षित ठाउँमा राख्नु लागि के कसरी व्यवस्था गरिएको छ?
4: व्यवस्था नै ठेक्कै त गरिएको छैन
1: हजुर,
4: त्यसरी भनेर चाहिँ हामीलाई जानकारी प्राप्त नभए पनि सुरक्षित स्थानमा चाहिँ जो पालिकाहरू रहेको छ त्यो चाहिँ फक्तालुङ गाउँपालिकामा रहेछ, पाथिभरा जो चाहिँ माथिल्लो बुथमा अझ पाचीभरा क्षेत्र पनि अहिले उचाइ उचाइमै रहेको कारणले गर्दाखेरि पाचीभरा क्षेत्रहरूमा पनि सकेसम्म यात्रा नगर्नु होला भनेको छ भने त्यसरी नै कञ्चनजङ्घा संरक्षण क्षेत्रभित्र चाहिँ कञ्चनजङ्घा आरोहण गर्न पदयात्रा स्किमहरूलाई निस्कीमा गइरहनु भएकोहरूलाई सुरक्षित स्थानमा रहनु भनेर चाहिँ जानकारी दिइरहनु भएको कारणले सुरक्षित स्थानमा त्यहाँका स्थानीयवासीहरूले पनि कुरा गर्दाखेरि उहाँहरू सुरक्षित स्थानमा हुनुहुन्छ भनेर चाहिँ जानकारी प्राप्त भएको छ अहिलेसम्म।
1: हजुर हुन्छ मालाजी, हामीलाई पूर्वी नेपाल त्यही ताप्लेजुङ जहाँ चाहिँ पदयात्रा गर्नेहरू आरोहण गर्नेहरूको उल्लेख्य उपस्थित हुन्छ त्यहाँको अवस्थाको बारेमा हाम्रा श्रोताहरूलाई जानकारी गराइदिनु भयो, यहाँलाई धन्यवाद। अहिले कुराकानी गर्यो हाम्रा ताप्लेजुङ स्थित संवाददाता माला पालुङ्गासँग। मनसुनी र पश्चिमी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा अहिले पनि वर्षा भइरहेको छ। बङ्गालको खाडीको बलियो न्यूनचापीय क्षेत्र भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिसा आसपासमा रहेको छ। यो प्रणाली सुरुमा बलियो न्यूनचापीय क्षेत्रकै तीव्रता कायम राख्दै उत्तर पश्चिमतर्फ सर्ने सम्भावना रहेको भनेर बताइएको छ। अविरल वर्षाले हेटौँडा काठमाडौँ सडक खण्डमा सवारी आगमन प्रभावित भएको छ। असोज 8 गतेदेखि लगातार भइरहेको अविरल वर्षाका कारण हेटौँडा काठमाडौँ जोड्ने प्रमुख सडक खण्डहरूमा प्रभावित बनाएको छ। हेटौँडा काठमाडौँ जोड्ने अधिकांश सडकहरूमा पहिरोको जोखिमका कारण सवारी आगमनमा प्रभावित भएको हो। त्यसै गरी कृष्णवीरमा पनि पहिरो गएको समाचार छ। नागढुङ्गा मुलिक सडक योजना अन्तर्गत कृष्णवीरमा सडकको ट्र्याक सुरक्षित रहे पनि अन्य ठाउँमा पहिरो जाँदा यातायात अवरुद्ध भएको समाचार प्राप्त भएको छ। यसै गरी बागमती किरानमा माइकिङ सुरु गरिएको छ, सेनाको गस्ती गरिएको छ। लगातार वर्षसँगै काठमाडौँ उपत्यका नदी सतह बढ्न थालेका छन्। बागमती, विष्णुमती, मनोहरा, गोदावरी लगायतको नदीको जलसतह बढेको छ। जलसतह बढेसँगै बागमती नदी किनारमा सुरक्षा निकाय तैनाथ गरिएको छ भने प्रहरीले नदी किनारमा साइरन बजाएर माइकिङ गरेर नदी किनार आसपास नआउन भनेर सूचना पनि गरिरहेको छ। बागमती नदी किनारको च्यासल क्षेत्र, शङ्खमूल क्षेत्र, बागमती दोबान क्षेत्रमा उच्च सतर्कता अपनाउन भन्दै प्रहरीले माइकिङ गरिरहेका समाचारहरू प्राप्त भइरहेका छन्। आज को सन्दर्भ कार्यक्रममा हामीले खास गरेर बाढी पहिरोका कारण के कस्तो क्षति भयो, त्यसको सतर्कता अपनाउनको लागि प्रशासनबाट सरकारबाट भइरहेका कामहरू कस्ता छन् यो सन्दर्भमा कुराकानी गऱ्यौँ र बाढी पहिरोबाट भएको क्षति र त्यहाँबाट बच्न सक्ने उपायको विषयमा हामी निरन्तर आगामी बुलेटिनहरूमा पनि प्रत्यक्षण गर्नेछौँ। अहिलेलाई समय सन्दर्भ कार्यक्रम यहीँ पुरा हुन्छ। कार्यक्रमबाट प्राविधिक सहकर्मी मोहम्मद असलमलाई धन्यवाद दिँदै म मुकुन्द भण्डारी बिदा हुन्छु। नमस्ते।

0: प्रिय सन्तोष, धेरै धेरै माया र मिठो सम्झना। सन्झै छौ होला, छोरीहरूको पनि ख्याल गर है। यता सहरमा झमझम पानी परिरहन्छ, यो झरीले तिम्रो, छोरीहरूको र गाउँघरको ज्यादै सम्झना आउँछ। त्यता पनि त्यस्तै पानी परेको होला कि भनेर अत्यास पनि लाउँछ। अचेल गाउँघरतिर साना ठुला पहिरो गइरहन्छ भन्ने सुन्छु। हामीले दुःखले बनाएको त्यति चिटिक्कको घर छ, बरकतले भ्याएसम्म बलियो पनि बनाएकै छौ। तिम्रो र मेरो सम्बन्ध जस्तै घर त पक्कै बलियो बनेको छ। तर घर बलियो भएर मात्र हुँदैन, घर अडेको धरतीले धर्म छाड्यो भने? मलाई कता कता डर लागिरहन्छ। बर्खाका बेला तिमी झन चनाको बन्नु है। आफू बसेको छेउछाउ पहिरो आउन लागेको थाहा पाउन झ्यालडोकामा चुकुल लाउँदा राम्रोसँग लाग्छ कि लाग्दैन? घरका भित्ताहरूमा कतै चिरा परेका पो छन् कि? विचार गर्न पर्छ रे है। अनि कतै आँगनतिर चिरा पो परेको छ कि? साँच्ची आँगनको डिलैमा धोबीको रुख पनि थियो, अहिले बर्खामा कति हरियो भएको होला है। त्यसको पनि यसो हेक्का राखिरहनु, कतै ढल्किएको त छैन नि? यी सबै पहिरोको सङ्केत हो रे। साँच्ची त्यो पाटाबारीको भित्ताको मूल कस्तो छ? त्यो एक्कासी सुक्यो वा एक्कासी धमिलो धमिलो भयो भने पनि पहिरोको लक्षण हो रे है। अर्को कुरा, जमिन मुनिबाट गड्याङ गुडुङ आवाज आयो भने पनि पहिरो जान सक्छ रे भनेर बुझ्नुपर्छ रे। तिमी घाँस काट्न जाँदा पाखो बारीमा कतै धाँजा फाटेको देख्यो भने पनि ओडाको प्राविधिकलाई बोलाएर देखाउन है, त्यसले पनि पहिरो आउन लागेको थाहा दिन्छ रे। आज माया प्रेमको कुरातिर लागिन, तिम्रो साह्रै न्यास्रो लागिरहेको छ। छोरीहरूलाई तिमीले एक्लै स्याहार्न परेको छ, तिमीलाई पनि वस्तुभाव र छोरीहरूको हेरचाह गाह्रै भएको होला। आफ्नो ज्यानको, घरको अनि घर वरिपरि तलमाथिको जमिनमा देखिने सङ्केत पनि याद गर है। आजलाई धेरै लामो लेखिन, लौ त यति नै। उही तिमीलाई धेरै माया गर्ने तिम्री सुशीला।
1: जनहितका लागि
2: पैदल यात्रीले सदैव बाटो पार गर्दा जेब्रा क्रस, आकाशे पुल वा सुरक्षित स्थानबाट मात्रै बाटो पार गरौं।
3: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।

यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तन विश्वको साझा समस्या भएकाले यसको सामना गर्नु पनि सबैको साझा दायित्व भएको बताउनु भएको छ। संयुक्त राष्ट्रसंघको 81औं महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनको असर नेपाल जस्ता कम कार्बन उत्सर्जन गर्ने मुलुकमा बढी देखिएको बताउनुभयो। उहाँले नेपालले विश्वव्यापी हरित गृह ग्यास उत्सर्जनमा नगण्य योगदान गरे पनि जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा गम्भीर असर देखिन थालेको उल्लेख गर्नुभयो। प्रधानमन्त्री शाहले हालै रसुवाको भोटे कोशी क्षेत्रमा आएको विनाशकारी बाढीलाई जलवायु परिवर्तनबाट सिर्जित जोखिमको गम्भीर उदाहरणका रूपमा प्रस्तुत गर्नुभयो। उहाँले यस विपदबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको र अझै ठूलो संख्यामा मानिस बेपत्ता रहेको जानकारी अन्तर्राष्ट्रिय समुदायलाई गराउनुभयो। भोटे कोशीको घटनाले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर अब भविष्यको सम्भावित जोखिम मात्र नभई वर्तमानमै देखिएको वास्तविकता भएको प्रधानमन्त्री शाहले बताउनुभयो। उहाँले हिमालमा हुने परिवर्तनले नेपाल मात्र नभई हिन्दूकुश हिमालय क्षेत्र हुँदै तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने करोडौं मानिसको जीवन, पानीको स्रोत, कृषि, ऊर्जा, जैविक विविधता र जीविकोपार्जनमा समेत असर पारेको बताउनुभयो। हिमालमा हिउँ तथा हिमनदी पग्लिने क्रम बढ्नु, तापक्रम वृद्धि हुनु तथा बाढी पहिरो र अन्य जलवायु विपदका घटना बढ्नुले समग्र हिन्दूकुश हिमालय क्षेत्र जोखिममा परेको उहाँले उल्लेख गर्नुभयो। प्रधानमन्त्री शाहले जलवायु परिवर्तनको असर भोगिरहेका नेपाल जस्ता मुलुकका लागि जलवायु न्याय सुनिश्चित हुनुपर्ने विषय पनि अन्तर्राष्ट्रिय समुदाय समक्ष उठाउनुभयो। जलवायु संकट सिर्जना गर्न कम योगदान गरेका मुलुकले यसको असरबाट ठूलो क्षति बेहोर्नु परेको भन्दै उहाँले नेपाललाई न्यायोचित सहयोग उपलब्ध गराउनुपर्ने बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस बीच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको 81औं महासभामा सहभागी हुने सिलसिलामा त्यहाँ रहनुभएका प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्नुअघि राष्ट्रसंघ मुख्यालयमा नेपाली समयअनुसार आज बिहान 4:15 महासचिव गुटेरेससँग भेट गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा प्रधानमन्त्री शाहले नेपालप्रतिको सद्भावका लागि महासचिव गुटेरेसलाई धन्यवाद दिनुहुँदै उहाँको सफल कार्यकालका लागि बधाई दिनुभयो। रसुवाको भोटे कोशी नदीमा आएको विपदबाट नेपालले ठूलो क्षति बेहोरेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्रीले हिमताल फुट्ने जोखिम अझै उच्च रहेको बताउनुभयो। त्यस अवसरमा महासचिव गुटेरेसले भोटे कोशी विपदमा भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्नुहुँदै जलवायु मुद्दामा संयुक्त राष्ट्रसंघ नेपालसँग ऐक्यबद्ध रहेको बताउनुभयो। अविरल वर्षाका कारण पहिरो जाँदा बीपी राजमार्ग अवरूद्ध भएको छ। आज बिहान 4:30 बीपी राजमार्ग अन्तर्गत रोसी गाउँपालिका 7 स्थित 400 बेसी र रोसी 8 गेम्तीमा पहिरो खस्दा सड़क अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिल्ला प्रशासन कार्यालयले बाढ़ी पहिरोको अवस्था हेरी दिउँसो पनि बाटो बन्द गर्न सक्ने जनाउँदै जल तथा मौसम विभागको प्रक्षेपणलाई मध्यनजर गर्दै हिजोदेखि रातको समयमा बीपी राजमार्ग अन्तर्गत काभ्रे पलाञ्चोक सड़क खण्डलाई बन्द गराइएको छ। लगातारको वर्षासँगै कान्ति लोकपथका विभिन्न स्थानमा पहिरो खस्दा हेटौडाबाट उक्त मार्गमा सञ्चालन हुने यातायात सेवा प्रभावित भएको छ। कान्ति लोकपथ अन्तर्गत ललितपुर तर्फ विभिन्न 3 स्थानमा पहिरो खसेकाले उक्त सड़क अवरूद्ध भएको मकवानपुरका प्रहरी प्रमुख श्याम बहादुर खत्रीले जानकारी दिनुभयो। यसैबीच कुलेखानी जलविद्युत आयोजनाको जलाशयमा पानीको सतह सामान्य रहेको पनि उहाँले जानकारी दिनुभएको छ। पृथ्वी राजमार्ग र नारायणगढ मुगलिन सड़क खण्ड अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ। हिजोदेखिको अविरल वर्षाका कारण विभिन्न स्थानमा खसेको पहिरो र सम्भावित जोखिमलाई दृष्टिगत गर्दै सड़क बन्द गरिएको हो। यस्तै कालीगण्डकी करिडोर अन्तर्गत गुल्मीको रुद्रवेणी पूर्ति घाट सड़क अवरूद्ध भएको छ। उक्त सड़क खण्ड अन्तर्गत कालीगण्डकी गाउँपालिका 2 राक्सेमा आज बिहान पहिरो खसेपछि सड़क पूर्ण रूपमा अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सोही गाउँपालिका 4 भएर बग्ने पाती खोलामा जलसतह बढेपछि यातायात सेवा पनि पूर्ण रूपमा अवरूद्ध भएको छ।
नियमित रूपमा पानी पर्न थालेपछि काठमाडौँ महानगरपालिकाले जोखिमयुक्त स्थान र विद्यालयहरूमा निगरानी बढाएको छ। सम्भावित बाढी र डुबानबाट बालबालिकालाई जोगाउन, डुबानका कारण भौतिक सम्पत्तिमा हुन सक्ने क्षति कम गराउन निगरानी बढाइएको महानगरपालिकाले जनाएको छ। बागलुङको कालीगण्डकी नदी तटीय क्षेत्रका 140 घर बाढी पहिरोको उच्च जोखिममा रहेको पाइएको छ। नदी किनारको जैमिनी र बागलुङ नगरपालिकाका घर तथा व्यवसाय बाढी तथा पहिरोको उच्च जोखिममा परेकाले सचेतना अपनाउन जिल्ला प्रशासन कार्यालय बागलुङले आग्रह गरेको छ। भारी वर्षाको पूर्वानुमानलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले मध्य पहाडी लोकमार्ग अन्तर्गत चखेवा भन्ज्याङदेखि जयराम घाट सड़क खण्डमा राति सवारी आवागमन बन्द गर्न निर्देशन दिएको छ। यस्तै कर्णाली प्रदेश सरकारले भारी वर्षाको सम्भावित मौसमी जोखिम र क्षतिबाट सतर्क रहन सर्वसाधारणलाई अनुरोध गरेको छ। कृषि विभागले हुरी बतासहित भारी वर्षाको सम्भावना रहेकाले बाली र भण्डारण गरिएका अनाजमा हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि सावधानी अपनाउन आग्रह गरेको छ। मौसममा देखिएको फेरबदल तथा अविरल वर्षाका कारण धान बाली लगायत अन्य उत्पादनको संरक्षणका लागि किसानलाई सतर्कता अपनाउन विभागले आग्रह गरेको हो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।

0: always fly. Nepal Telecom, Rashtrako Sanchar. अब बाँकी समाचार. वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रूपमा इन्द्र जात्रा पर्व मनाइँदैछ. प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलीखेल, दोलखा लगायतका स्थानमा मनाइन्छ. भाद्र शुक्ल द्वादशीका दिन हनुमान ढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्र ध्वजा सहितको लिङ्गो ठडाइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवी देवताको पूजा आजा गरी आठ दिनसम्म मनाउने प्रचलन रहेको छ. अब अन्तर्राष्ट्रिय समाचार. इरानका राष्ट्रपति मसुद पेजेस्क्यानले अमेरिकालाई आगामी नोभेम्बरको मध्यावधि निर्वाचन अघि नै समझदारी पत्रमा फर्किन आग्रह गर्नुभएको छ. संयुक्त राष्ट्रसंघको महासभाका क्रममा संचार माध्यमसँग कुरा गर्नुहुँदै राष्ट्रपति पेजेस्क्यानले अमेरिकाले नोभेम्बरको मध्यावधि निर्वाचन अघि नै समझदारी पत्रमा फर्किने आफूहरूको चाहना रहेको बताउनुभयो. यसैबीच प्यालेस्टाइनी प्राधिकरणका राष्ट्रपति महमूद अब्बासले इजरायलका नीतिले प्यालेस्टाइनीहरूको जीवन र अस्तित्वमै खतरा उत्पन्न गरेको बताउनु भएको छ. यस्तै इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानका आणविक संरचनामाथि आक्रमण गर्ने निर्णय प्रधानमन्त्रीका रूपमा आफूले गरेका सबैभन्दा सहज निर्णय मध्ये एक भएको बताउनु भएको छ. संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री नेतन्याहुले यस्तो बताइरहँदा दर्जनौ कूटनीतिज्ञ बाहिरिएका थिए. र अब खेल समाचार. जापानमा जारी एसियाली खेलकुद अन्तर्गत आज नेपाली राष्ट्रिय क्रिकेट टोलीले अफगानिस्तानसँग खेल्दैछ. अहिले 10:15 खेल शुरू हुनेछ. समूह चरणको खेलमा शीर्ष दुई भित्र पर्न सफल भए नेपाल क्वार्टर फाइनलमा प्रवेश गर्नेछ. यो सँगै बिहान 10 बजेको समाचार सकियो. समाचारको अर्को बुलेटिन 11 बजे सुन्न सक्नुहुनेछ. हवस् त, नमस्कार.
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार.
3: धेरै वर्षा भइरहेको बेला पहिरो जान सक्ने भिरालो ठाउँमा नबस्नुहोस्. आफ्नो घर वरिपरिको वातावरण हेर्नुहोस्. सुरक्षित रहन मौसम सम्बन्धी सूचना जानकारी नियमित लिने गर्नुहोस्.
4: समयमै सावधानी अपनाई हानि नोक्सानी हुनबाट जोगिनुहोस्. बाढी पहिरोबाट बचौँ, सुरक्षित नेपाल बनाऊ.
3: रेडियो नेपालद्वारा जनहितमा जारी सन्देश.

0: नमस्कार, म सरोज रिजाल साहित्य संसार कार्यक्रममा हार्दिक स्वागत गर्दछु। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट साहित्य संसार कार्यक्रम सुन्न सक्नुहुनेछ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालका मिडियम वेभ तथा एफएम ब्यान्ड 98.1 से 103 मेगाहर्जबाट यो कार्यक्रम सुन्न सक्नुहुनेछ। साथै तपाईँको अनुकूल समयमा साहित्य संसार कार्यक्रम रेडियो नेपाल अनलाइन .com, psp.nepal.gov.np, radionepal.gov.np मा साथै रेडियो नेपालको मोबाइल एप्स डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा हामीसँग हुनुहुन्छ विक्रम सम्मत 2082 सालको मदन पुरस्कार प्राप्त कृति नेवार समुदायका परम्परागत मुकुन्डो नाच, नेवार समुदाय परम्परागत ख्वापा प्याखाका लेखक वीणा जोशी राजभण्डारी। नेवार समुदायको परम्परागत नाचको बारेमा लामो समय अध्ययन अनुसन्धान गरेर प्रकाशित गर्नुभएको यो कृतिका लेखकसँग आज हामी रेडियो नेपालको स्टुडियो सिंहदरबारमा उहाँसँग विशेष गरी मुकुन्डो नाचका विषयमा उहाँले गर्नुभएको अनुभव साथै लेखन यात्राको बारेमा पनि चर्चा परिचर्चा गर्नेछौँ। सर्वप्रथम स्वागत गरौँ लेखक वीणा जोशीलाई।
1: नमस्कार, यो कार्यक्रम सुनिरहनु भएको सबैलाई मेरो हार्दिक अभिनन्दन। मैले यो नेवार समुदायको परम्परागत मुकुन्डो नाचबाट नाचको बारे मात्रै होइन, समग्र नेवार समुदायको धार्मिक आस्था, सामाजिक परम्परा, हाम्रो रीतिरिवाज सबैको बारेलाई नाचसँग जोडिएको हुनाले यो किताब तपाईँको अगाडि ल्याएको छु।
0: हजुर, अब कुराकानीको सुरुवात गरौँ। तपाईँले यो पुस्तक तयार गर्दै गर्दाखेरि जीवनको 5 दशक भन्दा बढी समय खर्चिनु भएको छ यो पुस्तक तयार गर्नको लागि। एउटा सांस्कृतिक परम्पराको खोजीमा आधा शताब्दी भन्दा बढी समय बिताउनु आफैमा असाधारण अनुसन्धान हो। त्यति मात्र होइन, यो यात्राको सुरुवात कसरी भयो र कुन क्षणबाट तपाईँले नेवार समुदाय या नेवार समुदायको परम्परागत मुकुन्डो नाचमा केन्द्रित भएर अध्ययन गर्नुपर्छ भन्ने सोच राख्नुभयो, यो विषयमा पनि जानकारी हुनु या श्रोताले यो विषय थाहा पाउनु अत्यन्तै महत्त्वपूर्ण छ। विशेष गरी यो लामो र असाधारण अनुसन्धान गर्ने सोच कसरी विकास भएको थियो, त्यसबारे थोरै प्रकाश पारिदिनुहोस् न।
1: पहिलो त मेरो स्कुल कालमा मैले स्कुल 3-10 सर्लाहीको पलङ्गो हाई स्कुलबाट गरेको हो। हाम्रो स्कुल कालमा त्यस बेलाको तत्कालीन प्रधान अध्यापक रामहरी जोशीजीबाट प्रेरित भएको भन्नुपर्छ, किनभने त्यो बेलामा हामीलाई सामाजिक काम गर्ने र नृत्यमा सहभागी हुने विशेष गरेर छात्रहरूलाई उहाँले निकै सम्मान गर्नुहुन्थ्यो। अनि त्यसबाट मलाई लाग्यो नृत्य त एउटा एकदम सम्मानित कला हो, यसैको बारे नै म अगाडि गएर अध्ययन गर्छु भन्ने प्रेरणा पाएँ। दोस्रो कुरा, अब त्यो बेलामा नृत्य सिक्नु र समाजमा चाहिँ त्यति राम्रो मान्दैनथ्यो, तर मेरो घरको वातावरण चाहिँ अलगै थियो। हाम्रो घरमा आजको 60-70-80 वर्ष अगाडि पनि केटीहरूलाई आफ्नो इच्छाको अध्ययन गर्ने स्वतन्त्रता थियो। त्यो दुईले गरेर नै मैले यो नृत्य जस्तो नृत्य भनेको समाजमा जस्तो लिन्छ त्यो होइन भन्ने कुरा लागेर यसैको बारे अध्ययन गर्ने चाहिँ मैले निर्णय गरेर, अनि यसैमा मैले अध्ययन गर्ने कालमा पहिला त म पाकिस्तान गएँ। पाकिस्तान मुसलमानको देशमा गएर नृत्य सिक्नु नै त्यो बेलाको मैले एउटा विद्रोह जस्तै थियो होइन। अनि तर मैले स्कुल र घरले दिएको के भन्छ एउटा जुन दिमागमा हाम्रो लाग्यो त्यसको अध्याय, अनि त्यसपछि आएर पाकिस्तानमा जाँदाखेरि चाहिँ मैले एउटा कुरा के सिकेँ भने जात धर्म देश भनेको चाहिँ त्योभन्दा माथि आत्मीयता हुँदो रहेछ भन्ने कुरा सिकेँ। जहाँ कि मुसलमानको बारेमा त्यो बेलामा जुन हाम्रो एउटा विचार थियो, त्यहाँ गएपछि मैले ठ्याक्कै उल्टो पाएँ। त्यहाँ मलाई एउटा पेइङ गेस्टको फ्यामिली राखेको थियो, त्यो फ्यामिलीले जति मलाई माया गर्यो आजसम्म मलाई अहिले 82 वर्षको भइसकेँ रगतको नाता माताले पनि त्यति दिएको जस्तो फिल भएको छैन, त्यस्तो आत्मीयता थियो। अनि त्यो आत्मीयतालाई नि मैले नाचमा खर्च गर्ने, किन मलाई पनि मेरो नाचप्रति पनि त्यत्तिकै आत्मीयता थियो। म पनि जस्तै नाचको बारेमा जसले जेसुकै भन्यो भने नाच भनेको कुरा नराम्रो होइन भन्ने कुरा मेरो दिमागमा आयो। अनि त्यहाँबाट तर मुसलमानको संस्कृतिमा नृत्यलाई चाहिँ, उनीको सभ्यतामा नृत्यलाई चाहिँ मान्यता छैन, संस्कारले पनि छैन, धर्मले पनि छैन। अनि त्यसैले त्यहाँबाट फर्केर म इन्डिया गएँ। इन्डियामा मैले बडोदाबाट एमएससी मिसरी गरौदाबाट भरतनाट्यम क्लासिकल डान्समा स्नातक गरेँ। त्यो गर्नुको मेरो उद्देश्य के हो भने नाच चाहिँ एउटा इन्टरटेन मात्रै होइन, यसको पछाडि के रहन्छ, यसको एउटा परम्परा नाचको पछाडि एउटा समुदायको एउटा देशको के हुन्छ, उनको उसँग के जोडिएको हुन्छ भन्ने कुराको लागि जान्नुको लागि पनि नाच सिक्नु त जहाँ पनि सिकिन्थ्यो, तर नाच पछाडिको इतिहास नाच पछिको संस्कृति सिक्नलाई इन्डिया गएर अनि त्यसै पर फर्केपछि मैले अब नाचको बारेमै केही गर्ने चाहिँ, हुन त मलाई गभर्मेन्टले साथ दिएको भए एउटा जनजातिहरूको नाचको माध्यमबाट उनीहरूको संस्कृति उनीहरूको इतिहास पनि अनुसन्धान हुनसक्छ, खोजी हुनसक्छ भन्ने लागेको थियो। तर त्यो बेलामा एउटा एकाडेमी मात्रै थियो, एकाडेमीले त्यहीँ खै मैले बुझाउन सकेन जस्तो लाग्छ। अनि त्यसपछि मैले नाच घरमा एउटा कोरियोग्राफर कोर्समा काम गर्दाखेरि अनि मलाई त्यहाँ मैले पुरानो गुरुहरूलाई भेटेँ। अनि त्यसपछि मलाई लाग्यो कमसेकम म आफ्नो नेवारी कम्युनिटीको परम्परागत नाचहरूको बारेमा नि अनुसन्धान गर्छु, खोजी गर्छु भन्ने लाग्यो। म एउटा नेवारको छोरी भएर पनि, हुन त म मधेसमा हुर्केकोले मर्सा नेवार भन्छु म आफूलाई, त्यही पनि मैले गर्न सक्छु होला भन्ने जस्तो लाग्यो। त्यहाँ पनि मलाई गुरुहरूको साथले नि सुरु गरेको।
0: हजुर, तत्कालीन समयमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, हालको नेपाल प्रज्ञा प्रतिष्ठानले तपाईँले चाहेको अनुसन्धान गर्न एक हिसाबले भन्ने भने प्रस्ताव लाँदा पनि स्वीकार नगरेको अवस्थाबाट पनि
1: कुनै अब उहाँहरूको के प्रब्लम थियो मलाई थाहा छैन। त्यो बेलामा त मेरो थिएन, हाम्रो गर्छु भन्ने, हाम्रो एउटा जनजाति नै जनजाति भएको यो देश हो, हरेको त एउटा के त होला नि त, इतिहास त होला, उनीहरूको आफ्नो सांस्कृतिक पद्धति होला, त्यो डान्सको माध्यमबाट उनीहरूको खोजी गर्न सक्छ भन्ने चाहिँ मेरो दिमागमा आएको कुरा हो। मैले युनिभर्सिटीमा पढ्दाखेरिको आएको कुरा हो। अब त्यो मैले चाहिँ सबै गर्न, त्यो बेलामा त सरकार हुँदाखेरि त धेरै कुराको सहायता हुन्छ, सहयोग हुन्छ, मानिस हुन्छ, होइन। फेरि नृत्य भनेको पनि एउटा स्वतन्त्र कला होइन, यसमा म्युजिकको बारेमा थाहा हुनुपर्छ, प्रस्तुत गर्नलाई पनि, अनि तालको बारेमा थाहा हुनुपर्छ, उनीहरूको गाउने गीत भनौँ न। कतिजनाले मलाई भन्छ नाचको अहिले सुनेको मैले यो साहित्य के भन्छ मदन पुरस्कार उतै साहित्यबाट चाहिँ बाटो बिरायो भने पनि भनेको सुने, तर यसमा सबै कुरा छ, साहित्य छैन
0: नाचभित्र सबै हिसाबले भन्ने भने त्यो समुदायको संस्कृतिदेखि लिएर इतिहास सबै एकै ठाउँमा कला संरक्षित भएको हुन्छ। मैले यहाँ विशेष गरी अघि प्रज्ञा प्रतिष्ठानको कुरा जोड्न खोजेको, राज्यबाट त्यसरी सहयोग सहज ढङ्गले नपाइरहेको अवस्थामा पनि तपाईँले जसरी फेरि धर्मगुरुहरूसँग या नाचको गुरुहरूसँग सप्तमुनिदेखि लिएर रत्नकाजी लगायतहरूसँग पनि तपाईँ जसरी पहुँचमा पुग्नुभयो र उहाँहरूले तपाईँलाई त्यो सदा सहायता भनौँ, एक हिसाबले तपाईँले आफूले चाहनु भएको र अध्ययन गर्न खोज्नु भएको विषयमा जसरी साथ दिनुभयो, यदि त्यसरी साथ थिएन भने यो विभिन्न नाचहरूभित्र रहेका गोप्य कुराहरू बाहिर आउन सक्दैन थियो। त्यो कुरालाई तपाईँले कसरी त्यो सहज वातावरण निर्माण गर्नुभयो या उहाँहरूले तपाईँलाई कसरी त्यो साथ दिने वातावरण बन्यो, त्यसबारे पनि थोरै बताइ।
1: मलाई के लाग्छ भने केही पनि कुराको तपाईँले कसैलाई भेट्नुहुन्छ एक प्रकारको तपाईँलाई विश्वास हो, उहाँहरूले म प्रतिको विश्वास हो सबैभन्दा ठुलो कुरा, होइन। उहाँहरूले यसलाई मैले भने यसले यसको के भन्छ मिसयुज भनौँ न, हुँदैन, यसले केही न केही गर्छ भने सायद उहाँहरूलाई मलाई विश्वास चाहिँ गर्नुभयो। अनि उहाँको विश्वास नै मेरो लागि एउटा के भन्छ अठोट भयो कि मैले गर्नै पर्छ, मेरो गुरुहरूले मलाई यति विश्वास गरेर मलाई देखाउनु भएपछि मैले गर्नै पर्छ। अब हुन त एउटा म त एउटा गृहिणी मात्रै हो, होइन, अब गृहिणी मात्रै हो, अब साधारण काम गर्नु घरको गर्नु त ठिकै थियो र पनि, अनि मैले यसमा चाहिँ मैले आफ्नो जीवनको मेरो आफ्नो व्यक्तिगत जीवनको केही हिस्सा चाहिँ यसमालाई नै बिताउँछु भन्ने मनबाट एउटा के भन्छ आत्मविश्वास जाग्यो भन्नु न,
0: हजुर, तपाईँले जुन पुस्तक तयार गर्नुभएको छ अनुसन्धान गरेर नाचमा आधारित, त्यसमा पनि मुकुन्डो नाचमा केन्द्रित छ तपाईँको यो पुस्तक, नेवार समुदायको मुकुन्डो नाचमा केन्द्रित छ यो पुस्तकभित्र 17 खण्डमा विभाजित भएर 40 भन्दा बढी मुकुन्डो नाच समेटिएको छ। इतिहास, पात्र, चाडपर्व, जात्रा, गुठी जस्ता यी विविध विषयहरू पनि यो पुस्तकमा समेटिएको छ। धेरै पक्षलाई एउटै पुस्तकमा समेटेर विविध कोणबाट तपाईँले पुस्तक तयार गर्दाखेरि यति लामो समय पनि लागेको, यसरी परम्परागत मुकुन्डो नाचको विषयलाई समेट्दै गर्दाखेरि खासमा यो मुकुन्डो नाच के हो भनेर बुझ्ने त श्रोताले बुझ्दै गर्दाखेरि त्यसभित्रको जनश्रुति होला, विश्वास होला, के छ त्यसबाट अगाडि बढौँ न, अनि त्यसभित्र कस्ता कस्ता मुकुन्ड नाचहरू प्रचलनमा छन् त्यसबारेमा पनि हामी चर्चा गर्दैछौँ।
1: पहिला त समग्र रूपमा मैले यो नाचको बारेमा लेखेको किताब भएकोले अहिले मैले यो मतलब समग्र रूपमा नाचको इतिहास, हाम्रो मानिस सभ्यतामा नाच कसरी सुरु भयो र कसरी विस्तार भयो, आजसम्मको उसमा कहाँसम्म आएको भनेर नि पहिला परिचय दिन खोजेको हो मैले। किनभने नाचको भनेको एउटा मानव संस्कृतिको विकास र विस्तारको एउटा के भन्छ जीवित इतिहास हो, अनि त्यसको बारेमा अलिकता मैले परिचय गरेर मेरो आफ्नो विषय नेवार समुदायको परम्परागत मुकुन्डो नाचमा आएको छु। परम्परा भन्ने बित्तिकै यसको पछाडि इतिहास हुन्छ, इतिहास हुनु बित्तिकै यसको सभ्यता, यसको संस्कृति बारे सबै कुरा जोडेको हुन्छ होइन। अनि अब यो नेवार समुदायको परम्परा मुकुन्डो नाच किन मैले भन्यो भने हाम्रो नेवार समुदायको परम्परागत नाचहरू प्राय सबै मुकुन्डोधारी छ, त्यसैले मैले मुकुन्डो नाच भनेको केही नाचको क्यारेक्टरमा नलगाए पनि जेनरली चाहिँ सबैमा मुकुन्डो लाउँछ। अनि त्यसैले अब यो पहिले त मैले यो नाचको विषयमा आउँदाखेरि नाचको इतिहासलाई मैले बताउनु पर्छ, इतिहासले नै बताउँछ यो समुदाय कति पुरानो होला, यिनीको सभ्यता कति पुरानो हो। किनभने मानिस अब काठमाडौँलाई जस्तै हामी नेपाल उपत्यका भन्छौँ, यो नेवार समुदायको मुकुन्डो नाचको उत्पन्न भएको क्षेत्र नेपाल काठमाडौँ, हामी नेपाल उपत्यका भनौँ, र यो नाच्दै आएकोहरू नेवारहरू हुन्, त्यसैले मैले नेवारहरूलाई रङकर्मी भनेको छु होइन। तर प्राचीन धेरै पुरानो इतिहास बोकेको नेपालको विकासको बारेमा मैले खोज्नुपर्छ, पुरानो इतिहास खोज्नेलाई होइन। अनि त्यसैले मैले यो परम्परा काठमाडौँ उपत्यकालाई एउटा मुकुन्डो नाचको रङ्गभूमि, यहाँका प्राचीन घरहरू, एउटा मुकुन्डो नाच नाच्नको निम्ति नै बनाएको जस्तो देखिन्छ, खुल्ला रङ्गशाला जस्तो यहाँ बनाएको त्यो बारदलीवाला लहरे घर, घरभित्रका गल्लीहरू, नृत्य सिद्धि दिने नाचदेहको थाप्ना, नृत्यका अष्टमातृकाहरू चाहिँ हाम्रो नाचका मूल पात्र हुन्, उनीहरूको स्थापना, उनीहरूको गरिने जात्रा, उनीहरूको पूजा गर्ने तन्त्र इत्यादि सबै कुराहरू चाहिँ बाटै नै इतिहास खोज्नको मैले माध्यम बनाएको छु। त्यसैले काठमाडौँ उपत्यकाको इतिहासकारहरूले बताए जस्तो, पुरातत्वविदहरूले प्रमाण गरे जस्तो, त्यसैबाट पनि मैले उनीहरूको यो विस्तारको भनौँ न या कहिले लिस्पी यो किरात यिनीहरूसँग मैले इतिहास नाचको इतिहासलाई खोज्न पर्यो, पुरानो इतिहासलाई खोज्ने प्रयास गरेको छु होइन।
0: विशेष गरी यो मुकुन्डो नाचकै कुरा गर्दै गर्दाखेरि एक हिसाबले भन्ने हो भने जातीय जिम्मेवारीका आधारमा पनि सञ्चालन हुँदै आएको हामी देख्न सक्छौँ। त्यो मात्रै होइन, नाचका कामहरू गुठीबाट सञ्चालन हुने कुरा पनि हामीले देख्दै आएका छौँ। आजको गुठी व्यवस्था र परम्परागत समुदायभित्र रहेको संरचनागत अवस्थामा मुकुन्डो नाचले निरन्तरता पाउँदै गर्दाखेरि तत्कालीन अवस्थाको संरक्षण, त्यसको विश्वास, जनविश्वास माथि र हाल देखिएको जुन नाच छ त्यसमा पनि विभिन्न मुकुन्डो नाचहरू बीचमा केही परिवर्तन पनि हुँदै गएको छ, त्यसलाई तपाईँले हेर्दै गर्दा, अनुसन्धान गर्दै गर्दाखेरि कस्तो पाउनुभयो? त्यो एक हिसाबले भन्ने भने परम्परागत रूपमा जसरी पुस्तान्तरण हुनुपर्ने हो त्यो हुन नसकेको पाउनुभयो तपाईँले?
1: होइन, यो भन्नु न, मैले 50 वर्ष अगाडि जब गुरुहरूसँग भेटे, नाच हेरे र त्यसमा र अहिलेमा फरक आएको छ। फरक आउनु चाहिँ यो एउटा त्यो साधारण कुरा हो, किनभने यो 50 वर्षभित्र धेरै कुराको परिवर्तन आयो है। अब हामी साइन्स विज्ञानले अब हामीसँग मोबाइल छ, अब हामीले चाहिँ यो टेप गरेर पनि हेर्न सक्छ भन्ने, तर कुनै पनि कुराको 100% सकारात्मक नकारात्मक हुँदैन। आधुनिक शिक्षा हाम्रो लागि जरुरी थियो, आधुनिक शिक्षामा गएपछि धेरै कुरा सिक्यो, जानु पनि पर्यो, तर परम्परालाई चाहिँ कायम गर्न चाहिँ अलिकता कमी हुँदै गयो। त्यो त एउटा नेचुरल फरकको कुरा भयो। अब पछि आएकोहरू स्कुल गए, उनीहरूको पहिले त बाबा आमाले जे गरे त्यही छोराले सिक्थ्यो, उसको शिक्षा दीक्षा त्यही सीमित हुन्थ्यो, अब भएन नि त। त्यसले गरे चाहिँ धेरै कुराहरू, अब पहिले पनि हाम्रो इतिहास चाहिँ गुरुहरूको मुखमा हुन्थ्यो, हरेक घरको हो नि, बाजेले नातिलाई हाम्रो घरको यस्तो फल्ला ढिस्का भन्थ्यो नि, उसले थाहा हुन्थ्यो, त्यो लिखित छैन नि। अब त्यो मौखिक दिने सुन्ने नातिहरू पनि छैन, अब यो एक जेनेरेसन गइसकेपछि भन्ने बाजेहरूको पनि कमी हुँदै गइरहेको छ नि त। बाजेले भन्न चाहे पनि सुत्ने नातिहरू छैन, अब त्यस्तो यो नाच पनि नपरेको भन्ने छैन। तर एउटा नेवारको नेवार संस्कृतिको संरचनामा यो आर्ट भन्ने चाहिँ उनीहरूको रगतदेखि परम्परादेखि आइरहेको कुरा हो, उनीहरूले चाहिँ प्र्याक्टिकल रूपमा यसलाई बचाउनु चाहिँ अहिलेको जेनेरेसनले खोजिरहेछ। त्यो त छ, तर पुरानो भन्नेहरू चाहिँ सकिँदैछ, मेट्दैछ। त्यो चाहिँ मैले देखेर नि मैले यो यसलाई 100 वर्ष 50 वर्ष पछि के हुन्छ भन्ने, 50 वर्ष पछि आउने जेनेरेसनले नेवार समुदायको संस्कृति नाचसँग परम्परा नाच भनेको इन्टरनेट मतलब मनोरञ्जनको लागि मात्रै होइन, यससँग हाम्रो संस्कृति जोडिएको छ, हामीहरूको धार्मिक आस्था जोडिएको छ, हाम्रो सामाजिक परम्परा जोडिएको छ, अनि खास गरेर यो हाम्रो मुकुन्द नाचले समाजमा भएको विकृतिहरूलाई चाहिँ मानेको छैन भन्नु न। हाम्रो समाजमा जातको एकदम पहिले अहिले नभन्नु धेरै नै मान्यता थियो कि यो भात खानु हुने जात, यो उसले छोएको भात खानु हुने जात, यो उसले छोएको पानी खानु नहुने जात भनेर यसरी, तर नाचमा त त्यो छैन। कुनै ना अब त्यो न मकुन्डोको महत्त्व छ, तपाईँको यो मकुन्डो नाच कुनै खड्कीहरूले कुनै मालाकारले चलाइरहेछ, समाजमा उनीहरूको के ठाउँ स्थान छ त्यो आफ्नै ठाउँमा छ, त्यो मास्क लगाएर त्यसमा त्यो देव शक्ति आयो भने उनीहरूको जात भात हुँदा उनीहरूको त्यो देव रूपमा उसलाई मानिन्छ, उसको पूजा गरिन्छ, अहि पछि उसलाई छुनु नहुने भन्नेले उसले मास्क लाएर नाचेपछि त्यहाँ सबैले उसलाई पूजा गर्छ, ढोक्छ। त्यो एउटा क्रान्ति भनौँ न, सामाजिक हाम्रो नाचले एउटा सामाजिक क्रान्ति पनि ल्याएको। त्यस्तै अब जात्राहरूमा नाच हुन्छ, जात्रा हुँदाखेरि त्यहाँ पनि जातको वर्गीकरण हुँदैन, अझ नेवारहरू मात्रै भन्ने पनि हुँदैन, त्यो ठाउँमा छेत्री बाहुन तामाङ गुरुङ त्यो गाउँमा बसेको छ भने त्यो जात्राको नियम चाहिँ सबैले पालन गर्नुपर्छ।
0: त्यो सँगसँगै अब फेरि यो नाचकै कुरा गर्दाखेरि विशेष गरी मुकुन्डो नाचलाई एक हिसाबले भन्ने हो भने शक्तितन्त्रको रूपमा पनि व्याख्या विश्लेषण गर्ने गरेको पनि पाइन्छ। तपाईँ आफैले पनि तपाईँको अनुसन्धानमा हाम्रा धेरै जसो मुकुन्डो नाच शक्तितन्त्रमा आधारित छन् भनेर उल्लेख गर्नुभएको छ। यो मुकुन्डो नाचको सौन्दर्य र प्रस्तुति भन्दा पर जुन तान्त्रिक तथा आध्यात्मिक पक्ष छ नि, यो पक्ष बुझ्न किन आवश्यक छ, अथवा अर्को अर्थमा भन्दाखेरि विशेष गरी तन्त्र परम्पराभित्रको गोपनीयता छ नि, त्यो गोपनीयतालाई सुरक्षित राख्नु आफैमा महत्त्वपूर्ण आवश्यकता पनि छ। तपाईँले अध्ययन अनुसन्धान गर्दै गर्दाखेरि यी धार्मिक गोपनीयताको अधिकारलाई पनि सन्तुलित ढङ्गले समावेश गर्नुभएको छ। तन्त्र र तन्त्र शक्तिको बारेमा पनि थोरै प्रकाश पारिदिनुहोस् न, तपाईँको अध्ययनले कस्तो देखाएको छ त्यसबारेमा।
1: तन्त्र भनेको एउटा यस्तो विशाल भन्नुलाई विज्ञानी भन्छ है, यसको बारेमा मैले भन्न त सक्दिनँ, तर नाचसँग जोडेर भन्नु पर्दा के भन्छ भने यो तन्त्रको शिक्षा लिने नै विशेष एउटा वर्ग मात्रै लिन सक्छ, जस्तो कि हामी नेवारहरू हिन्दू र बुद्धिस्ट छौँ होइन, हुनिस्ट पृष्ठ या कुनै माथिको क्लासको बात जात भनौँ न, उहाँहरूलाई मात्रै लिने अधिकार छ, अनि त्यस कारण उहाँहरूले मात्रै अध्ययन गर्न सक्छ होइन, तर नाच चाहिँ उहाँहरूले कुनै पनि समुदायलाई सिकाउँदै हुँदो रहेछ भन्ने, त्यस कारण देवतालाई जागृत गराउने यस्तो तन्त्रमा मैले बुझे अनुसार मैले नाचको दृष्टिकोणले भन्दैछु होइन, यो एउटा धर्मको हिसाबले भनिरहेको छु होइन, तन्त्रमा नाचलाई चाहिँ सबैभन्दा उच्च अभ्यासको माध्यम मानेको मैले बुझेको छु। किनभने उहाँहरूले जब तन्त्रको आफ्नो उस हिसाबले त्यो मकुण्डमा जब प्राण प्रतिष्ठान गर्नुहुन्छ, त्यो मकुण्ड लाउने मान्छेलाई चाहिँ त्यही देउताको अंश मानिन्छ र उसलाई त्यस्तै फिलिङ हुन्छ भन्छ होइन। जाँदाखेरि चाहिँ किन अनि त्यहाँ त ऊ मानिसको हो कहाँ हो के हो भन्ने कुराको मान्यता रहेन नि त, त्यो ऊ त एउटा देउताको मान्यता भयो नि त। त्यसरी उसलाई सबैले ढोक्छ, पूजा गर्छ अनि देउताकै अंश मान्छ, त्यो मकुण्ड लगाएर नाच्नु जेल। र अघि पछि पनि उसलाई चाहिँ समाजमा अब जुन ठाउँको नाच छ, म तन्त्रमा आधारित नाचको बारेमा भन्दैछु, उसले केही नियमहरू पालन गर्नु

0: अझै झन् गहिराईमा गइराख्नु भएको छ होइन. यस्तो खालको यो पेसा व्यवसायलाई चाहिँ सफलता हात पार्नको लागि चाहिँ खासमा चाहिँ त्यसको लागि चाहिँ कस्तो खालको सिप क्षमता आफूमा हुनुपर्ने रहेछ, प्रचार प्रसारले पनि प्रभाव पार्ने हो कि, त्यहाँ आउने ग्राहकहरूको चापले प्रभाव पार्ने हो कि, आफूभित्रको एकदमै इन्टर्नल क्षमताले प्रभाव पार्ने हो कि, के हुन जरुरी रहेछ?
1: हजुर, सबभन्दा पहिला त काममा एकदमै दक्ष हुनु पर्यो, पर्फेक्ट हुनु पर्यो होइन, यति धेरै नलेज हुनु पर्यो कि उसले त्यो काम बिगार्न भएन र त्यो बिग्रेको कामलाई सपार्ने हो हाम्रो काम भनेको, त्यो त्यसको पुरै ज्ञान हुनु पर्यो उसलाई सर्वप्रथम. अर्को कुरा मिडिया भन्नुभयो, मिडियाले पनि धेरै काम गर्छ होइन, अहिले सोसियल मिडिया आफै पनि चलाएर धेरै
0: प्रमोसनहरू
1: गर्न सकिन्छ, त्यसले पनि धेरै प्रभाव पार्छ. र कन्टिन्यू जानको लागि धैर्य चाहिँ हुनु पर्यो.
0: बिल्कुल,
1: कस्तो हुन्छ भने अहिलेको जुन नयाँ नानीहरूलाई देख्छु मैले, उहाँहरू चाहिँ धैर्य हुनुहुन्न क्या. एक दिन एकदमै धेरै भिडभाड लाग्यो उहाँहरूको पालनमा भने खुसी हुनुहुन्छ, ल अब म त यही गर्ने हो भन्नुहुन्छ, अनि फेरि दुई दिन उहाँहरूको खाली खाली जस्तो भयो भने आत्तिनुहुन्छ फेरि उहाँहरू, ओ भएन कि क्या हो, अब म त अरू नै केही गरौँ कि क्या हो, त्यो एकदमै छिट्टो उहाँहरूले सोचिहाल्नुहुन्छ क्या त्यस्तो. अनि त्यो पनि धेरै देखेको छु मैले. हामी भनेको चाहिँ कस्तो थियौँ भने एकदमै धैर्य गरेर यहाँसम्म आइपुगेको हो. मृत्यु र व्यापार कतिखेर हुन्छ भने थाहा हुँदैन अरे
0: क्या,
1: है त्यो भएको भएर व्यापार गर्नको लागि चाहिँ एकदम धैर्य हुनुपर्छ, त्यसमा डिलिङ पावर पनि हुनुपर्छ. अनि कस्तो कस्तो कुनामा गएर केही गर्नुभएको छ, टाढा छ भने पनि उहाँको काम यस्तो राम्रो छ भने धाएर त्यहाँसम्म जानुहुन्छ, ट्याक्सी चढेर जानुहुन्छ, त्यस्तो छ.
0: व्यवसाय भनेको त एउटा मन जित्ने विश्वास जित्ने कुरा न भयो होइन, त्यसका लागि चाहिँ त्यहाँ आउने मानिसहरू जो ठोकिनुहुन्छ उहाँहरूको विश्वास चाहिँ जित्न जरुरी
1: छ एकदमै
0: होइन. त्यसका लागि लगनशील धैर्यता
1: चाहियो र काम चाहिँ राम्रो चाहियो, सबभन्दा दक्ष हुनु पर्यो, जुन फिल छ तपाईँको त्यो फिल्डमा एकदम पर्फेक्ट चाहिँ हुनु पर्यो.
0: हजुर बिल्कुलै, मैले यति जानेको छु चलाइहाल्छु नि भनेर चाहिँ जानु भएन, त्यो टिकिराख्न सकिँदैन, बिकिराख्न पनि सकिँदैन होइन. हाम्रो यो युवा संसार कार्यक्रम भएको भएर जस्तो यहाँको कथाबाट अरू युवाहरूलाई पनि यो क्षेत्रमा आउन प्रेरणा मिलोस्, उहाँहरूले पनि केही न केही गर्नुहोस् भन्ने हाम्रो कार्यक्रमको उद्देश्य हो होइन. जस्तो धेरै युवाहरू यो क्षेत्रमा आउन चाहनुहुन्छ तर उहाँहरूको एउटा ठुलो जिज्ञासा हुन्छ कि यो पेसाबाट सम्मानजनक आम्दानी गर्न सकिन्छ, परिवार धान्न सकिन्छ, त यो सम्मानजनक आम्दानी हुन्छ कि हुन्न होला भन्ने जिज्ञासा धेरै युवा युवतीहरूमा चाहिँ यो जानुभन्दा अगाडि चाहिँ मनमा उठ्ने गर्छन्.
1: तपाईँहरू ढुक्क भएर आउनुभयो हुन्छ यो फिल्ममा. म त के भन्न चाहन्छु, यो फिल्ममा जस्तो पैसा अरू कुनै फिल्ममै छैन भन्छु मैले है, त्यति पैसा छ यो फिल्ममा. किनभने आजको डेटमा चाहिँ के छ भन्दा, मान्छेलाई नखाएर भए पनि राम्रो चाहिँ हुनु परेको छ है, राम्रो देखिनु परेको छ, राम्रो हुनु परेको छ. र पहिला जुन 25 वर्ष अगाडिको मैले देख्थेँ उहाँहरूलाई चाहिँ अलि पैसा कसरी मिलाउने होला, यो गर्नु थियो मलाई, एउटा फेसियल गर्नु थियो भनेर भन्नुहुन्थ्यो भने अहिले चाहिँ म राम्रो हुन त पर्यो नै पर्यो, कसरी हुन्छ के हुन्छ उहाँहरूले म्यानेज गरिहाल्नुहुन्छ है. त्यो भएको भएर यति धेरै पैसा भएको फिल हो यो, तपाईँहरू ढुक्क भएर आउनुभयो हुन्छ. र एउटा फर इक्जाम्पल दिन्छु मैले, एकदमै सानो, कतै बाहिर कुनै जिल्लामा, अलि दुर्गमै जिल्ला किन नहोस्, त्यो जिल्लामा एउटा सानो मात्रै तपाईँले 25-30 हजारको लगानी गरेर पार्लर खोलेर बस्नुभयो भने मिनिमम तपाईँले 200 रुपियाँ लिनुहुन्छ कपाल काटेको. म्याक्सिमम टाइम लाग्यो 20 मिनट लाग्छ.
0: हजुर,
1: ल एकदमै ढिलोै गर्ने कोही छ भने आधा घन्टा लाग्यो.
0: हजुर,
1: आधा घन्टामा 200 रुपियाँ कमाउनु भयो तपाईँले होइन. तपाईँको लगानी के छ, केही पनि छैन, कैँची र त्यो एउटा पानी स्प्रे बोटल हुन्छ अनि काइयोहरू हुन्छ, त्यो त एकजनालाई गर्न साथ फालिदिनु पर्ने होइन नि त, त्यो त वर्षौँ टिक्छ नि त होइन. भनेपछि तपाईँले आधा घन्टामा 200 रुपियाँ कमाउने के काम छ अरू भन्नुहोस् त मलाई,
0: बिल्कुलै छ
1: होइन. त्यो भएको भएर त्यस्तो फिल हो यो चाहिँ है. अहिले चाहिँ एकदमै धेरै पढेको नानीहरू पनि थुप्रै आउनु भएको छ, डिग्री मास्टर डिग्री पढेर अरू फिल्डमा गएर पनि फेरि पार्ट टाइम म यो काम गर्छु भनेर पनि आउनु भएको छ. किन आउनु भएको छ भन्दा पैसा देखेर आउनु भएको छ है. अब यसमा कुनै लोकसेवा लड्नु परेको छैन, कुनै केही दुःख गर्नु परेको छैन होइन, र मजाले उहाँले 6 महिना राम्रोसँग सिकेर पनि यो व्यवसाय सुरु गर्न सक्नुहुन्छ. एकदमै सजिलो छ, थोरै लगानीमा धेरै कमाउने भनेको चाहिँ पेसा के हो त भन्दा यो पेसा हो ब्युटिसियन.
0: यदि आजको दिनमा कुनै युवतीसँग पुँजी थोरै छ होइन, तर उहाँसँग सपना चाहिँ ठुलो छ होइन, यहाँले चाहिँ उसलाई पहिलो कदम के चाल्नका लागि सल्लाह दिनुहुन्छ त? जस्तो गाउँमा एउटा युवती छ, उसँग पैसा लगानी गर्ने पैसा थोरै छ तर सपना ठुलो छ, ऊ यो क्षेत्रमा केही गर्न चाहनुहुन्छ, भित्रको इच्छा छ, चाहना छ भने उसले अब पहिलो कदम कसरी अगाडि बढ्ने त, के गर्ने, यहाँको अनुभव अनि ती कुराहरूलाई कसरी
1: पहिलो कदम. मैले पनि भने मसँग पनि, म पनि त्यही अवस्थाबाट गुज्रेर आएको व्यक्ति हुँ र उहाँले पहिला त सिक्नु पर्यो. मैले चाहिँ मेरो आफ्नो एकाडेमीमा मैले के गर्ने गरेको छु भने, उहाँ जस्तै व्यक्ति जुन अहिले हजुरले

0: भयो मलाई, उहाँले के गर्नु खोज्नु भएको छ, पुँजी उहाँसँग थोरै छ भने मैले 50% मेरो तर्फबाट दिने गरेको छु मैले,
1: हजुर
0: त्यसरी, अनि उहाँले 50% डिस्काउन्ट गरेर सिकाउने गरेको छु। त्यस्तो कुनै ठाउँ खोज्नुहोस्, त्यस्तो सस्ता खोज्नुहोस् त अहिले। अहिले एनजिओ आइएनजिओहरूले सिकाइरहेको हुन्छ, ओडाबाट नगरपालिका, धेरै सजिलो छ अहिले। पहिला हाम्रो पालमा केही पनि थिएन, हामी त कता कताबाट मिलाएर म्यानेज गरेर पैसाले नै सिक्नु पर्थ्यो भने अहिले घरेलुमा सिकाइरहेको हुन्छ फ्रीमा। त्यसपछि ओडा नगरपालिकालाई पनि सिकाएको सिकाइ हुन्छ अहिले चाहिँ, बजेटहरू टन्नै हुन्छ यो सिक्नेको लागि है। त्यतातिर उहाँले टार्गेट गर्नुभएको हुन्छ, र नागरिकता नेपाली छ भने उहाँले यो अपर्च्युनिटी चाहिँ पाउनुहुन्छ फेरि है। त्यहाँबाट बेसिक उहाँले पाउनुहुन्छ, त्यसपछि एडभान्सको कुरा है। एडभान्समा चाहिँ उहाँको थोरै जुन पुँजी छ त्यसले सिक्नु सक्नुहुन्छ, र त्यसपछि फेरि अहिले ऋणहरू छ नि त थुप्रै सङ्घ संस्थाबाट ब्याङ्कहरूबाट लोन दिन्छ, महिला उद्यमी लोन भनेर दिन्छ। त्यसको लागि उद्यमशीलता ट्रेनिङ भनेर हुन्छ अहिले। उद्यम त गर्न खोज्नु भएको छ, अब सुरु पनि गर्नुभयो, र सफल उद्यमी बन्नको लागि उद्यमशील ट्रेनिङ पनि लिनुपर्छ उहाँले। त्यो पनि अहिले फ्रीमै सिकाइरहेको हुन्छ ओडा नगरपालिकाले, त्यो लिन सक्नुहुन्छ उहाँले होइन। र अब मैले एउटा अर्को इक्जाम्पल के दिन्छ होइन, कस्तो ठाउँमा गएर खोल्ने त त्यो पनि थाहा हुनुपर्छ हामीलाई। उहाँसँग स्किल छ, सबै रेडी भइसक्यो, अब उहाँले ठाउँ चयन गर्दाखेरि पनि एकदमै हेर्नुपर्ने हुन्छ उहाँले। कति बस्ती भएको ठाउँ हेर्नु पर्यो उहाँले होइन, त्यो अब जुन रिङ रोडमा हाइवेमा हुन्छ नि सरर गाडी आउने जाने मात्रै, त्यहाँ खोलेर त उहाँको हुँदैन, किनभने त्यो गाडी जाने आउने मात्रै ठाउँ हो त्यो चाहिँ
1: होइन।
0: त्यो सबै कुराहरू हेरेर उहाँले सुरु गर्नुभयो भने पक्कै पनि सक्सेस हुन्छ। र आजभोलि सजिलो छ, ऋण पाइन्छ, अझ महिलाहरूलाई त बिन ब्याज पनि अझ कति ठाउँमा छ, बिना धितो पनि छ होइन, त्यताबाट उहाँले सुरु गर्न सक्नुहुन्छ।
1: त्यसका लागि इमान्दारिता चाहिँ
0: चाहियो सानोबाट, म पनि सानैबाट सुरु गरेँ,
1: जस्तै यहाँबाटै सिक्न सक्यो। यहाँले 25,000 लगानी गरेर सुरु गर्नुभएको, अहिले चाहिँ रोज ब्युटी एकाडेमी सञ्चालन गर्नुभएको छ, जहाँ विद्यार्थीहरू पढिरहनु भएको छ। 25,000 लगानी अहिले करोडमा पुग्यो होइन त, करोडौँको लगानी छ। अब यो रोज ब्युटी एकाडेमीकै कुरा गरौँ, अब हामी कार्यक्रमको तलतिर पनि आउन थालिसक्यौँ होइन, यो चाहिँ कुन ठाउँमा रहेको छ अहिले चाहिँ?
0: यो चाहिँ रवि भवन, सोल्टिमोड रवि भवन 14 नम्बर ओडामा रहेको छ।
1: हजुर, अहिले चाहिँ सिकिरहने चाहिँ कति हुनुहुन्छ त्यहाँ अहिले?
0: अहिले सिकिरहने पनि 60 हुनुहुन्छ।
1: हजुर, रोजगारमा कतिलाई जोड्नु भएको छ त्यहाँ?
0: रोजगारमा मेरोमा चाहिँ 8 हुनुहुन्छ रोजगारमा। र कस्तो हुन्छ भने, मेरोमा अघि मैले भने जस्तै मेरो एकाडेमीमा एनजिओको चल्छ, आइएनजिओको चल्छ, ओडाको चल्छ, नगरपालिकाको चल्छ, त्यसपछि घरेलुको पनि चल्छ होइन, हुँदाहुँदा लायन्सको पनि चल्छ है, धेरै ठाउँको थुप्रै सरकारी तालिमहरू पनि चल्छ है त्यहाँ, अनि सरकारी तालिम पनि चल्छ, प्राइभेट पनि चल्छ। जस्तो विदेश जानेहरूलाई हतार हुन्छ, उहाँहरू अलि लगानी गरेर प्राइभेटमै सिकेर छिटो छरितो जान चाहनुहुन्छ, त्यो पनि चल्छ। र कोही त्यस्तो व्यक्ति हुनुहुन्छ, म आज यही प्रोग्रामबाट नै अनाउन्स गरेँ, तपाईँहरूलाई एकदमै केही गर्न चाहनुहुन्छ, तपाईँहरूसँग लगानी थोरै मात्रै छ, र म एकदम राम्रो ठाउँमा सिकेर गाउँमै गएर केही गर्न चाहन्छु भने मसँग सम्पर्कमा आउनुहोला। र मैले हरेक साल स्कलरसिप पनि दिने गरेको छु
1: हजुर,
0: तर उहाँ चाहिँ एकदम निडी हुनु पऱ्यो, गरेर देखाउनु पऱ्यो फेरि होइन, सुरुमा म गर्छु भनेर आउने, सिक्ने सिकेपछि फेरि गरेर देखाउनु पर्यो,
1: आत्मविश्वासी हुनु पर्यो।
0: त्यस्तो व्यक्तिहरू कोही हुनुहुन्छ भने मैले 5 गरेको छु, मैले अब यो 83 लागि मैले 5 त्यस्तो स्कलरसिप दिन चाहन्छु, सक्छु, दिइरहेकै हो। र उहाँहरू चाहिँ बाहिर दुर्गमबाट, बाहिर आउट अफ भ्यालीबाट, कतैबाट पनि त्यस्तो व्यक्तिहरू, महिलाहरू आउन सक्नुहुन्छ।
1: त्यस्ता युवाहरूका लागि, त्यस्ता युवतीहरूका लागि रोज ब्युटी एकाडेमी साथी
0: छ
1: होइन त?
0: तपाईँहरू मसँग यदि जोडिन चाहनुहुन्छ र केही सोध्न अथवा केही सिक्न चाहनुहुन्छ भनेदेखि, यो रेडियो नेपालको प्रोग्राम सुनेर आउनु आएको हो म भनेर आउनुहुन्छ भने 50% डिस्काउन्ट जो कोहीलाई पनि गरिदिने छु भने, तपाईँहरू यदि केही गर्न चाहनु भएको छ, आर्थिक अवस्था एकदमै मेरो नाजुक छ, म एकदम केही गर्न चाहन्छु, आत्मनिर्भर बन्न चाहन्छु भन्नुहुन्छ भने 5 मैले फुल स्कलरसिप दिन चाहन्छु। यसको लागि मलाई रोज ब्युटी एकाडेमी भनेर तपाईँहरूले फेसबुक पेज छ, इन्स्टाग्राममा छ, त्यसपछि टिकटकमा पनि छ, त्यो पेजबाट फलो गरेर आउन सक्नुहुन्छ। मेरो नम्बरहरू पनि त्यहीँ छ, पेजहरूमा मेरो नम्बर पनि छ।
1: हजुर, अहिले त सजिलो छ, रोज ब्युटी एकाडेमी भनेर सर्च गर्यो गुगलमा भने भेटिहाल्नुहुन्छ होइन, त्यसको पेजमा जाने अनि आफूलाई के चाहिएको हो हेर्ने, फोन गर्ने, बुझ्ने, जाने, अहिले प्रविधिले सजिलो बनाइदिएको छ, हामीले युज मात्रै गर्न सक्नु पर्यो नि होइन। र यति राम्रो कुरा पनि भन्नुभएको छ, म तपाईँहरूलाई सक्नुहुन्न भने डिस्काउन्ट दिन्छु, स्कलरसिप दिन्छु भनेर भनिराख्नु भएको छ भनेपछि किन नगर्ने त होइन? अहिले धेरै युवाहरूलाई चाहिँ सर्टिफिकेट थन्क्याउने अनि सरकारले रोजगारी दिएन, रोजगारी छैन, अब के गर्ने भनेर भौतारिरहनुहुन्छ कि यति धेरै अपर्च्युनिटी छ, त्यो त खोज्नु पर्यो नि आफूले पनि होइन।
0: र अर्को कुरा थोरै मैले जोड्न चाहेँ, जस्तो सरकारले अहिले 2 साल जति भयो होला टुडी खेलमा टेन्ट टाँगेर सिकाइराख्नु भएको छ, त्यो चाहिँ फेरि गलत हो भनेर भन्न चाहन्छु मैले। किन हो त भनेर भन्दाखेरि उहाँहरूले आधा अधुरो बनाएर छोडिदिनुहुन्छ, एक हप्ताको तालिमले केही पनि हुँदैन। उहाँहरूले त्यहाँ हजारौँजनालाई बोलाउनुहुन्छ र मेरै स्टुडेन्टहरू पनि जानु भएको छ, जो मसँग पैसा तिरेर सिक्नु भएको छ उहाँहरूको त्यहाँ ए मेरो यहाँ नाम निस्क्यो भनेर उता पनि गएर सिक्नु भएको छ। र त्यो एक हप्ताको तालिमले केही पनि हुँदैन कुनै पनि फिल्डमा। उहाँहरूले जस्तो प्लम्बिङ गर्नुहुन्छ, इलेक्ट्रिसियन गर्नुहुन्छ, त्यसपछि ब्युटिसियन पनि गर्नुहुन्छ, सिलाइ बुनाइ गर्नुहुन्छ, होइन, यो सबै कुराहरू उहाँले दिनुहुन्छ। तर उहाँलाई चाहिँ मैले के सजेस्ट गर्न चाहन्छु त भने, यो सरकारकै कुरा आयो यहाँनिर चाहिँ, के भन्न चाहन्छु भने म जस्तै थुप्रै अरू पनि एकाडेमी हुनुहुन्छ, हामीसँग समन्वय गर्नुहोस् र बरु 100 जनामा तपाईँले 50 जनालाई दिनुहोस्, उहाँलाई 6 महिनाको पुरै पर्फेक्ट तालिम दिएर पर्फेक्ट बनाएर
1: दक्ष
0: बनाएर छोडिदिनुहोस् कि उहाँले रोजगारी गर्न सकियोस्, आत्मनिर्भर बनुन् उहाँहरू। तपाईँहरूको बजेट त सकिएको छ नि, त्यो बजेट सकाउनलाई मात्रै गरेको जस्तो काम
1: देखियो, सर्टिफिकेट
0: वितरण दियो र उहाँहरूको बजेटलाई सकाउने काम मात्रै भयो। त्यो चाहिँ उहाँहरूसँग केही पनि नलेज हुँदैन, केही पनि जान्नु भएको हुँदैन। त्यहाँ सिकेर पनि थुप्रै विद्यार्थी हुनुहुन्छ मका सिक्न आउनु भएको, उहाँहरूलाई मैले टेस्ट लिँदाखेरि केही पनि थाहा हुँदैन उहाँहरूलाई। त्यो भएको भएर उहाँहरूले चाहिँ हामी जस्तो एकाडेमीसँग समन्वय गरेर त्यो एक हप्ताको 15 दिनको होइन कि 6 महिनाको 1 वर्षको तालिम दिएर उहाँहरूले रोजगार गरेको उहाँहरूले चाहिँ हेर्नु पर्यो क्या, देख्नु पर्यो फेरि
1: आफूले सिकेको सिपलाई चाहिँ व्यवसायमा रूपान्तरण गर्न सक्ने चाहिँ हुनु पर्यो। एक हप्ताको कोर्समा त डेडिकेसन भएन, खालि सर्टिफिकेट प्राप्त हो सक्यो होइन।
0: र त्यसमा अर्को नि के भन्न चाहेँ भने, मैले जुन सरकारी निकायबाट हामीसँग त्यस्तो समन्वय गरेर गर्न आउनुभयो भने 50% हाम्रो तर्फबाट पनि दिन्छौँ हामीले। 50% सरकारले उहाँहरूलाई दिनुभयो भने जुन टुडी खेलमा सिद्धिएको बजेट, थुप्रै बजेट सिद्धिन्छ त्यहाँ पनि, त्यो बजेट चाहिँ हामीसँग समन्वय गर्नुभयो भने उहाँहरूलाई टुडी खेलमा हावाहुरी लाएर पानीले भिजेर एकदम टेन्ट पनि भड्किएको अवस्थाहरू पनि थियो होइन, त्यो पनि सहनु परेन होइन। म जस्तो थुप्रै एकाडेमीहरू चलाउनेहरू हुनुहुन्छ, हामीसँग चाहिँ समन्वय गर्नुभयो भने 50% हाम्रो लगानी भयो, 50% सरकारको लगानी भयो भने त कमसेकम 100 जना एउटा एकाडेमीबाट दक्ष बनेर निस्किनु भयो नि त।
1: त्यो त धेरै
0: राम्रो बन्नु भयो नि त।
1: हजुर बिल्कुल, यहाँले आफूले आफै स्ट्रगल गरेर यहाँ पुर्याउनु भयो भने कसैले सहायता गर्छु है भन्दा त जानु पर्यो नि त होइन। जस्तो यहाँ त अब सौन्दर्य उद्यमी सङ्घ नेपालकी अध्यक्ष पनि हुनुहुन्छ होइन, त्यस्तै गरेर सिटिभिटीको मूल्याङ्कनकर्ता पनि आउनुहुने रहेछ होइन, परीक्षामा बस्नुहुने रहेछ, अनि आफ्नो रोज ब्युटी एकाडेमी पनि छँदैछ, एउटा महिला हो उसको परिवार, आफ्ना छोराछोरी र आफ्ना चाहनाहरू पनि त्यहाँ हुन्छन्, घर परिवारलाई पनि समय दिनु पर्यो, यो सबै व्यवस्थापन कसरी गर्नुहुन्छ?
0: चाहे भने सबै व्यवस्थापन गर्न सकिँदो रहेछ, किनभने हामी महिलाहरूलाई, मैले साथीभाइहरूलाई के पनि भन्न चाहेँ भने, हामीले घरमै हाउसवाइफै भएर बस्दाखेरि पनि त्यही सुकाऊ, त्यही उठाऊ, त्यही माझ, त्यही पुछ होइन, त्यति नैले त टाइम गइरहेको हुन्छ भने त्यो पनि गर्छु मैले, त्यो सबै गरेर पनि फेरि टाइम निकाल्न सकिने रहेछ है। जस्तो मूल्याङ्कनकर्ताको कुरा गर्नुभयो, यो चाहिँ एसएसआर बस्न जाँदाखेरि हरेक दिन जानु पर्दैन, यो चाहिँ 6-6 महिनामा त्यहाँ स्कुल टेस्ट हुने हो, त्यतिखेर हाम्रो 3 दिनको यस्तो ड्युटी हुने हो, त्यो पनि गरिरहेको हुन्छु, र कहिलेकाहीँ आउट अफ भ्याली जानु पर्दाखेरि पनि गएको पनि हुन्छु त्यसमा पनि। र अर्को कुरा जोड्नुभयो मेरो सङ्घको, सौन्दर्य उद्यमी सङ्घ नेपाल भनेर, यसको संस्थापक अध्यक्ष हो म, र यो चाहिँ मैले किन गर्दैछु त भनेर भन्दाखेरि, थुप्रै साथीहरू नेपालभरिबाट थुप्रै ब्युटिसियनहरू यो फिल्डमा लाग्नु भएको छ, उहाँहरूलाई के समस्या हुन्छ, कहिले के हुन्छ, कहाँ गएर भन्ने त, कसलाई सुनाउने त, होइन, सरकारी निकायबाट अहिलेसम्म केही पनि छैन हामीहरूको लागि चाहिँ, ब्युटिसियनहरूको लागि चाहिँ कहाँ गएर भन्ने भन्दाखेरि, एउटा सङ्घ चाहिँ रहेछ त्यसमा,
1: आफ्नो हक अधिकार
0: अधिकारको रक्षाको लागि
1: हजुर
0: है। र त्यसको लागि चाहिँ 2-3 वर्ष भयो मलाई तपाईँले यो गर्नु पर्यो भनेर मैले भने, मेरै एकाडेमीबाट 16,000 उत्पादन भइसक्नु भयो, र त्यो सबै हेरिकन, सबैको कुरा सुनिकन, अनि उहाँहरूको यही कुरालाई मध्यनजर राखेर मैले संस्थाको सुरुवात गरेँ। र उहाँहरूलाई चाहिँ मैले थुप्रै कामहरू गरिदिइरहेको छु, जस्तै फ्री सेमिनारहरू, नयाँ मेकअपको टेक्नोलोजीहरू उहाँहरूलाई चाहिँ सिकाउँदै ट्रेनर हुन्छ, र कम्पनीहरूले चाहिँ उहाँलाई सबै लगानी गर्नुहुन्छ, लन्च खानेदेखि लिएर सबैको, त्यो पनि गरिदिएको हुन्छु, र थुप्रै बाहिरबाट पनि आउनु भएको छ, आउट अफ भ्यालीबाट पनि, र त्यो गर्दैछु, र यस्तो कामहरू थुप्रै गर्दै गर्दै गर्दै आइरहेको छु। अहिले चाहिँ संस्थाको थ्रुबाट गरिरहेको छु मैले, नभए म आफ्नै पर्सनल थ्रुबाट पनि गरिरहेको थिएँ यस्तो कामहरू चाहिँ।
1: हजुर हजुर, कुनै पनि काम गर्नका लागि मनको चाहना भयो भने समय छैन भन्ने कुरा चाहिँ बेअर्थ नै रहेछ।
0: मैले मेरो आफ्नो इक्जाम्पल दिन्छु। मेरो जोइन्ट फ्यामिली ठुलो फ्यामिली नै होइन, मेरो सासु ससुरा नै हुनुहुन्थेन म बिहा गरेर आउँदा, भनेपछि दुईवटा बच्चा मैले राम्रोसँग हुर्काएको, राम्रो पढाइ थियो दुवैजनाको, दुवैजनालाई मैले डिग्री गराएँ, एकजनालाई छोरालाई लन्डनबाट, छोरीलाई इन्डियाबाट, त्यो सबै मिलाएँ मैले आफै, छोरीको कलेज पनि हेर्न गएको, 8 वर्ष त्यहाँ पढेर बस्दाखेरि म 8 चोटिसम्म छोरीलाई भेट्न पनि इन्डिया पनि गएको होइन, त्यो सबै मिलाउन सकिन्छ, सबै गर्न सकिन्छ, हामीले चाहनु पर्यो, हामीसँग जोस जाँगर हुनु पर्यो, एनर्जी हुनु पर्यो होइन, टाइम चाहिँ समयले हामीलाई मिलाउने होइन कि हामीले चाहिँ समयलाई मिलाउने हो, म चाहिँ त्यसरी बुझ्छु।
1: हामीले समय छैन भनेर बस्नुभन्दा पनि हामीले जति सक्दो क्रियाशील हुन सक्छौँ त्यति नै अगाडि बढ्ने रहेछौँ, जस्तो यहाँबाट पनि हामीले सिक्न सक्यौँ, धेरै लगानी गर्न अथवा पैसा पनि त चाहिने रहेनछ नि,
0: चाहिँदैन, यो थोरै लगानीमा धेरै कमाउन
1: सकिने
0: पेसा हो,
1: एकदमै राम्रो र सुन्दर पनि देखियो र सबैलाई सुन्दर बनाउन पनि सकियो,
0: आफूलाई सधैँ स्मार्ट राखिराख्न पनि मेन्टेन गर्न पनि सकियो,
1: हजुर सुन्दर पेसा बनाउन
0: एकदम
1: होइन। अब जाँदा जाँदै आजको युवाले जागिर जागिर जागिर भनेर बसिराख्नु भन्दा आफ्नै सिप सिकेर चाहिँ आत्मनिर्भर बन्नलाई त सकिने रहेछ नि त होइन, के भन्नुहुन्छ आफ्नो युवालाई?
0: यसमा चाहिँ के भन्न चाहेँ भने जागिर खाने भनेको त्यो अर्काको जागिर खाने हो
1: हजुर,
0: होइन सिप सिकेर तपाईँ आफ्नो केही व्यवसाय गर्नुभयो त्यो आफ्नो हो, जुन अहिले तपाईँले बोलाउनु भयो म आउनु भ्याएँ नि त होइन, मेरो आफ्नै पर्सनल व्यवसाय थियो र मैले टाइम मिलाएर म यहाँ आएँ भने, म जागिर थिएँ भने म 5 बजेसम्म म आउनै भ्याउँथिनँ होला, निस्किनै मिल्थेन होला, त्यस्तो हुन्छ भनेर भनेपछि एउटा त त्यो फाइदा भयो। अर्को कुरा जुन जागिर खाँदाखेरि सर्टेन हाम्रो कति हो स्यालेरी यति नै भन्ने हुन्छ नि त, त्यतिमा सीमित हुन्छ, त्यसलाई कसरी म्यानेज गर्ने हो भनेर म्यानेजमेन्ट आफूले गर्नुपर्ने हुन्छ भने हाम्रो व्यवसायमा चाहिँ के हुन्छ भने त्यो कमाइको कुनै सीमा नै हुँदैन, फेरि महिनामा 1 लाख हुन्छ भने कुनै महिना 5 लाख पनि हुन्छ होइन, त्यो आफ्नो काम कस्तो छ र त्यो व्यवसाय बढाउँदै जाँदाखेरि कस्तो छ त्यो हेरेर हुन्छ, र त्यो जुन सीमित लेभलमा बस्नु नै पर्दैन फेरि
1: हजुर
0: है, त्यो भएको भएर मलाई मनपर्ने, अब कसैलाई कस्तो हुन्छ नि सोख पनि हुन्छ, म जागिर खान्छु सरकारको जागिर खान्छु भन्ने पनि हुन्छ नि कसैलाई, होइन पेन्सनको लोभ हुन्छ के हुन्छ होइन, त्यो पनि हुन्छ कसैको सोच भने, मलाई चाहिँ व्यवसाय नै गर्न मनपर्छ, आत्मनिर्भर बन्नै मनपर्छ र अरूलाई पनि अझै रोजगारी दिन मनपर्छ होइन, र महिला दिदीबहिनीहरूलाई स्पेसली सबैजना आत्मनिर्भर बन्नुहोस् होइन, मलाई त अहिले पुग्ने नै छ, म राम्रै कमाउनुहुन्छ हस्बेन्डले, मलाई केही गर्नु जरुरी छैन भन्ने पनि धेरैजना महिला हुनुहुन्छ, उहाँहरूलाई चाहिँ के भन्छु भने एउटा जुन कन्फिडेन्ट लेभल्स हुन्छ नि उहाँहरूसँग हुँदैन फेरि, जुन हामीले आफै कमाएर जुन चलिरहेको छौँ नि हामीसँग जुन कन्फिडेन्स छ त्यो चाहिँ उहाँहरूसँग हुँदैन फेरि, किनभने उहाँहरूले थोरै थोरै कुरा सानो सानो कुरा पनि पर्मिसन लिएर सोधेर मागेर नै उहाँले गर्नुपर्ने हुन्छ, र हामीले चाहिँ कतै कसैलाई दिउँ, अब जस्तो मैले अहिले भर्खर भने 5 जनालाई मैले स्कलरसिप दिन्छु फुल, मेरो फुल कोर्सको 2 लाख रुपियाँ फी हुन्छ भनेपछि 2 लाख रुपियाँको कुरा आयो नि त त्यहाँनिर, त्यो चाहिँ मैले दिन यहाँ मैले हजुरलाई बोलिदिइसकेँ,
1: स्वयं निर्णय
0: सक्न गर्न सकेँ नि त, होइन भने त मैले घरमा पर्मिसन लिएर म सोधेर भन्छु है भन्नु भन्नु पर्थ्यो नि त होइन, त्यो एउटा हुन्छ, र धेरै ठाउँमा धेरै कुरा मलाई ठ्याक्कै भन्नु पर्दाखेरि र चिन्नु पर्दाखेरि यो ब्युटी सेक्टरमा पनि सेलिब्रिटी ब्युटिसियन भनेर चिन्नुहुन्छ होइन, र त्यसलाई मेन्टेन गरिराखेको छु मैले र त्यो लेभलमा पुऱ्याएको छु आफूलाई मैले
1: है,
0: त्यो भएको भएर म चाहिँ मैले यति धेरै पढिसकेँ अनि कहाँ जागिर नखानु भन्ने पनि हुन्छ होइन, घरको बुवा आमाको पनि त्यो सोच हुन्छ, तर त्यो सोचलाई बदल्नुहोस् होइन, तपाईँले थोरै लगानी गर्नुहोस् र लगानी गरेपछि तिमीले चाहिँ यो व्यवसाय गरेर मलाई फेरि तिर्नुपर्छ है भनेर बरु गरिदिनुहोस् छोराछोरीलाई, सानोबाट सुरु गर्दाखेरि पनि केही फरक पर्दैन, ठुलो चाहिँ आफै बनाउँदै जाने हो, गर्दै जाँदाखेरि ठुलो बन्दै जान्छ,
1: आफै हुँदै जान्छ, आम्दानीले फेरि आम्दानी लिँदै जान्छ, हामीले यति नै कुराकानी गर्न सक्यौँ, एकदमै खुसी लाग्यो, रोज ब्युटी एकाडेमीकी अध्यक्ष, त्यस्तै गरेर सौन्दर्य उद्यमी सङ्घ नेपालकी अध्यक्ष, अनि सिटी भिटीमा पनि एउटा मूल्याङ्कनकर्ता भएर बसिसक्नु भएको व्यक्तित्व आज हाम्रो स्टुडियोमा आइदिनु भयो, हाम्रा युवा साथीहरूलाई जागर भरिदिनु भयो, यसका लागि हामी आभारी छौँ,
0: र मलाई पनि यहाँसम्म बोलाएर रेडियो नेपालको यो स्टुडियोसम्म आउने सौभाग्य दिनुभयो, कुराहरू राख्न पाएँ बोल्न पाएँ, त्यसको लागि हजुरहरूको सम्पूर्ण रेडियो नेपाल टिमलाई नै थ्याङ्क यू सो मच भन्दै आभार व्यक्त गर्न चाहन्छु।
2: अहिले भर्खरै सुन्नुभयो रोज ब्युटी एकाडेमी एवं नेपाल सौन्दर्य व्यवसाय सङ्घकी अध्यक्ष सुन्दरी कारणजीत सुमीसँग गरिएको यो कुराकानी। आजको कुराकानीबाट हामीले सौन्दर्य क्षेत्रको चमक मात्र होइन त्यसको पछाडि रहेको मेहनत, सेप, धैर्य, उद्यमशीलता र अरूलाई अवसर दिने सोचलाई पनि नजिकबाट बुझ्ने अवसर पायौँ। करिब 25,000 रुपियाँको सानो लगानीबाट सुरु भएको यात्रा आज करोडौंको व्यवसायमा पुग्नु आफैमा एउटा उपलब्धि हो। तर त्योभन्दा पनि ठूलो उपलब्धि त करिब 16,000 व्यक्तिलाई सिप सिकाउनु र धेरैलाई रोजगारीको बाटोसँग जोड्नु पनि रहेको छ। आज हामीसँग आफ्नो अनुभव, सङ्घर्ष र यात्राका धेरै पाटा बाँडिदिनु भएकोमा रोज ब्युटी एकाडेमीकी अध्यक्ष सुन्दरी कारणजीत सुमीलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छौँ। हवस् त, आजलाई युवा संसार कार्यक्रम यति नै। अर्को कार्यक्रममा फेरि यस्तै प्रेरणादायक कथा लिएर यहाँहरू समक्ष उपस्थित हुने वाचा गर्दै प्रविधि संयोजनमा रहनुहुने सुलोचना बज्राचार्यसँगै दुर्गा अधिकारी बिदा भए। नमस्कार, यहाँहरूका हरेक पल सु

0: झण्डु आयुर्वेद।
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
0: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
1: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: गर्भावस्था र सुत्केरीको समयमा आमा र नवजात शिशुको स्वास्थ्यको ख्याल राखौ। गर्भवती महिलाले कम्तीमा 8 पटक गर्भ जाँच गराऊ। गर्भ रहेको 16 हप्तासम्म 20-24 हप्तामा 32 हप्तामा र 36 हप्तामा गर्भ जाँच गराउँदा 800 रुपियाँ नगद भत्ता पाइन्छ।
1: तोकिएको स्वास्थ्य संस्थामा प्रसुति गराउँदा आवश्यक प्रयोगशाला परीक्षण र जटिलताको उपचार निशुल्क हुन्छ। साथै हिमालमा 3,000, पहाड भित्री मधेश र काठमाडौँ उपत्यकामा 2,000 तथा तराईमा 1,000 रुपियाँ यातायात खर्च उपलब्ध छ।
0: सुत्केरी भएपछिको 42 दिनसम्म कुनै जटिलता भएर आवश्यक परेमा अस्पताल भर्ना, तोकिएका प्रयोगशाला परीक्षण र उपचार निशुल्क हुन्छ। नवजात शिशुका लागि पनि जन्मेको 28 दिनभित्र बिरामी भएर उपचार गर्नु परेमा तोकिएका सेवाहरू निशुल्क हुन्छ।
1: सबै सेवा सुविधा तिनै तहका सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, बर्थिङ सेन्टर तथा आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम लागू भएका गैर सरकारी र निजी स्वास्थ्य संस्थामा उपलब्ध छ।
0: थप जानकारी र स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्यको पैसा नलाग्ने नम्बर 1115 फोन गरौँ।
1: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका बढ्दो प्रभावलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायले तत्काल कदम चाल्नुपर्ने बताउनु भएको छ। उहाँले नेपालको पछिल्लो भुटेको सितृसुली विपद विश्वको लागि चेतावनी भएको बताउनुभयो। न्युयोर्कमा संयुक्त राष्ट्र संघको 81 महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बाढीको कारण भएको मानवीय क्षति र व्यापक विनाशबारे उल्लेख गर्नुभयो। उहाँले जलवायु परिवर्तनले संवेदनशील हिमाली क्षेत्रमा जोखिम बढाइरहेको बताउनुभयो। प्रधानमन्त्री शाहले पर्याप्त अनुदानमा आधारित जलवायु वित्त र जोखिममा रहेका देशलाई थप सहयोगको आह्वान गर्नुभयो। उहाँले नेपालले विश्वव्यापी हरित गृह ग्यास उत्सर्जनमा अत्यन्त न्यून योगदान गरे पनि जलवायु परिवर्तनको गम्भीर असर भोगिरहेको बताउनुभयो। उहाँले नेपाल भारत र चीनलाई समेटेर हिमालय जलवायु उत्थानशीलता संयन्त्र स्थापना गर्ने प्रस्ताव गर्नुभयो। उहाँले जलवायु उत्थानशीलताको लागि अन्तर्राष्ट्रिय सहकार्य बढाउनु पर्नेमा जोड दिनुभयो। प्रधानमन्त्री शाहले अन्तर्राष्ट्रिय समुदायलाई सहकार्य थप सुदृढ गर्न र जोखिममा रहेका देशलाई भविष्यमा हुन सक्ने जलवायुजन्य विपदसँग जुझ्न सक्षम बनाउन

0: लाई मध्यनजर गर्दै मन्त्रालय उच्च सतर्कतासहित तयारी अवस्थामा रहेको बताउनुभयो। वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रूपमा इन्द्र जात्रा पर्व मनाइँदैछ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलीखेल, दोलखा लगायतका स्थानमा मनाइन्छ। भाद्र शुक्ल द्वादशीको दिन हनुमान ढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्र ध्वजासहितको लिङ्गो ठडाइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवी देवताको पूजा आराधना गरी आठ दिनसम्म मनाउने प्रचलन रहेको छ। अब अन्तर्राष्ट्रिय समाचार। इरानका राष्ट्रपति मसुद पेजिस्क्यानले अमेरिकालाई आगामी नोभेम्बरको मध्यावधि निर्वाचन अघि नै समझदारी पत्रमा फर्किन आग्रह गर्नुभएको छ। संयुक्त राष्ट्रसङ्घको महासभाको क्रममा सञ्चार माध्यमसँग कुरा गर्दै राष्ट्रपति पेजिस्क्यानले अमेरिकाले नोभेम्बरको मध्यावधि निर्वाचन अघि नै समझदारी पत्रमा फर्किने आफूहरूको चाहना रहेको बताउनुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो मध्याह 12 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
1: नमस्कार। कार्यक्रम संस्कार सिर्जनाबाट प्राविधिक सहकर्मी सुलोचना ब्रजाचार्यसँगै म कार्यक्रम सञ्चालक रमेश भट्टको तर्फबाट यहाँ सबैमा हार्दिक स्वागत तथा न्यानो अभिवादन व्यक्त गर्दछौँ। हजुर, प्रत्येक शुक्रबार 12 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रसारण भइरहेको कार्यक्रम संस्कार सिर्जनामा हामी गायक, गायिका, रचनाकार एवं सङ्गीतकारहरूसँग कुराकानी गर्दै आइरहेका छौँ। हामीलाई हाम्रा 7 प्रादेशिक प्रसारण केन्द्रहरूबाट पनि सुनिरहनु भएको छ र हाम्रा एफएम ब्यान्डहरू 98, 100 र 103 मेगाहर्जबाट पनि सुनिरहनु भएको छ। साथसाथै अनलाइन र फेसबुकका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। कार्यक्रम संस्कार सिर्जनामा आज हामीले निकै चर्चित लोक गायक खड्ग गर्बुजासँग कुराकानी गरेका छौँ। कार्यक्रम संस्कार सिर्जनाको शुभारम्भ गर्दैछौँ। आजका अतिथि खड्ग गर्बुजा, मिना गर्बुजा, नितापुन र गीता देवीको स्वर, खड्ग गर्बुजाको रचना र सङ्गीत रहेको छ। त्यसपछि उहाँसँग गरिएको कुराकानी सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: कार्यक्रम संस्कार सिजनामा स्वागत छ।
1: धन्यवाद भाइ।
0: आरामै हुनुहुन्छ?
1: ठिक छु।
0: अहिले के गर्दै हुनुहुन्छ दाई? पछिल्लो समय रेडियोमा त गीतहरू उत्पादन गरिराख्नु भएको छ, बाहिरको जीवन कसरी बिताउँदै हुनुहुन्छ, के गर्दै हुनुहुन्छ?
1: बाहिर पनि भित्र पनि गीत सङ्गीत नै हो, खेतीपाती यही हो। अब घरमा बसे पनि उही गीत लेख्ने गीत बनाउने काम नै हो। अफिस आउँदाखेरि पनि अब कहिले अफिसको लागि गीत बनाउनु पर्ने हुन्छ, गाउनु पर्ने हुन्छ, कहिले चाहिँ बजाउनु पर्ने हुन्छ, त्यही हो। गीत सङ्गीतमै छु, बाहिर पनि भित्र पनि।
0: भर्खरै हामीले सुनको जन्तर यो निकै चर्चामा रहेको गीत सुनायौँ, श्रोताहरूले थाहा पनि पाइसक्नुभयो तपाईँको यो गीत हो आजका अतिथि भनेर थाहा पनि पाइसक्नुभयो। तर धेरै जसोलाई थाहा नहुन सक्छ, कहाँ जन्मिनुभयो, कहिलेदेखि यो सङ्गीत क्षेत्रमा प्रवेश गर्नुभयो, यो सङ्गीत क्षेत्रमा प्रेरणा चाहिँ कसरी प्राप्त गर्नुभयो?
1: मेरो जन्म चाहिँ म्याग्दी जिल्लाको हालको धवलागिरी गाउँपालिका वडा नम्बर 6 मराङमा भएको हो। गीत सङ्गीतमा म गीत सङ्गीतमा लाग्नुमा एउटा मोड छ, ठुलो मोड छ। एउटा दुर्घटनामा परेँ म, जब त्यसपछि चाहिँ म गीत सङ्गीततिर मोडिएको हुँ। त्यो जब दुर्घटनामा परेँ त्यसपछि रेडियो सुन्न थालेँ मैले। 43 सालको कुरा हो यो,
0: दुःखद कुरा भनौँ,
1: 43 सालको कुरा हो। त्यसपछि रेडियो सुन्थेँ अनि रेडियो नेपाल, अब त्यति बेला त रेडियो नेपाल मात्रै थियो, रेडियोबाट मेरा गीतहरू सुन्दाखेरि मलाई पनि गीत गाउन मन लाग्थ्यो। अनि त्यही रेडियो नेपालमा गएर गीत गाउने त्यो हुडुटी पालेर त्यही रहर बोकेर चाहिँ घर छोडेर हिँडेको हुँ। त्यति बेला मलाई रेडियोमा गीत सुन्दाखेरि खासमा झलकमान गन्धर्व अनि बमबहादुर कार्कीहरू, नारायण राय माझी दाईका गीतहरूले चाहिँ बढी, अनि त्योभन्दा अझ बढी चाहिँ मलाई सावित्री शाह, स्याङ्जाको सावित्री शाह हुनुहुन्छ,
0: निकै गीत रेडियो नेपालबाट अझै बजिरहेका छन्,
1: रेडियो नेपालकै स्टाफ हुनुहुन्थ्यो उहाँ, अनि उहाँको गीतबाट चाहिँ म धेरै प्रभावित छु। र अहिले गीतहरू सिर्जना गर्ने क्रममा पनि उहाँहरूकै गीतबाट अलिक बढी प्रभावित नै छु म।
0: अहिलेको यो लोक गीतलाई चाहिँ अहिले भनौँ न, जस्तो लोकदोहोरीले एकदमै अहिले मार्केट लिएको जस्तो लोकदोहोरी बेसका गीतहरू चाहिँ नेपाली चलचित्रमा पनि अहिले समावेश भएका छन्, लोक प्याटर्न भएका गीतहरू। कसरी हेर्नु भएको छ 2043 सालमा सङ्गीततिर छिर्ने जुन तपाईँले सोच राख्नुभयो, छिर्नुभयो सङ्गीतमा, निकै अब्बल गायकको रूपमा पनि हुनुहुन्छ तपाईँ, देश विदेश पनि थुप्रै ठाउँ गइसक्नु भएको छ, हामीले केही माध्यमहरूबाट पनि पढ्न पाउँछौँ सूचनाहरू तपाईँको बारेमा पनि, धेरै कुराहरू अरू मिडियाहरूमा पनि आइरहेका हुन्छन्। पहिलेको त्यो भनौँ न रेडियो नेपाल छिर्दाखेरिको परिवेश कस्तो थियो, त्यहाँबाट कुरा गरौँ न।
1: त्यति बेला क्यासेट पसल, क्यासेट थियो, जमाना थियो त्यति बेला, होइन,
0: अडियो
1: क्यासेटको जमाना थियो। नेपाल अधिराज्यभरिको अडियो क्यासेटको पसलमा जाँदाखेरि नेपाली गीतहरू कमै पाइन्थे, हरेक पसलमा हिन्दी गीतहरू मात्रै बज्थ्यो। यहीँ काठमाडौँको यो भिरकुटी मण्डपमा तपाईँको यो हङकङ बजार भन्थे, त्यहाँ अब कति थिए क्यासेट पसलहरू, त्यहाँ हामी जान्थ्यौँ बेला बेलामा। त्यहाँ जाँदाखेरि तातै हिन्दी गीतको मात्रै प्रचार प्रसार हुँदै बजिरहेको हुन्थ्यो त्यो पसलमा। अब पछि गएर बिस्तारै गएर नेपाली लोक सङ्गीतले चाहिँ त्यो क्रमलाई चाहिँ विस्थापित गर्यो भनौँ न एक प्रकारले। अहिले चाहिँ धेरै राम्रो छ, अहिले धेरै राम्रो छ नेपाली लोक सङ्गीतको। र एउटा अलिकति सचेत हुनुपर्ने बेला चाहिँ के छ भने, हुन त अब मान्छेको समयको परिवर्तन सँगसँगै, मान्छेको इच्छा आकाङ्क्षा सँगसँगै सबै कुराहरू परिवर्तन हुँदै जान्छ, होइन, तर के भने नि त्यही अनुसार चाहिँ अब हाम्रो पुर्खाहरूले गाउने लोकगीत र अहिले गाउने लोकगीतमा पनि आकाश पाताल फरक आइसकेका छ। मैले गाएको गीत हजुरले गाउनुभयो भने अलिक फरक सुनिन्छ, त्यो त झन् अब त्यो पुस्तान्तरणको कुरा पर्यो, होइन। त्यसले गर्दाखेरि अब यो परिवर्तन आउनु स्वाभाविक कुरा हो, परिवर्तन चाहिँ अलिकति सकारात्मक, अलिकति चाहिँ मौलिकतातर्फ उन्मुख परिवर्तन आइदियो हुन्थ्यो भन्ने मलाई लाग्छ। र कतिपय गीतहरू अहिले सुन्दाखेरि आधुनिक गीत हो कि लोकगीत हो भनेर एकछिन सोचेर भन्नुपर्ने अवस्था चाहिँ छ, होइन। त्यसले गर्दाखेरि अब अलिकति मौलिकतातिर गयो भने चाहिँ त्यो पक्कै लोकगीत हो भन्ने बुझिन्छ, त्यो अवस्था छ। जे होस्, नेपाली लोक सङ्गीत, आधुनिक सङ्गीत, सबै प्रकारका नेपाली सङ्गीतको चाहिँ अहिले राम्रो त्यो एउटा बजार व्यवस्थापन, सबै कुराहरू प्रचार प्रसार सबै राम्रो छ। अब यहीँ रेडियो नेपालले पनि, अब मैले त्यति बेला 43 सालमा रेडियो सुन्दाखेरि धेरै समयहरू चाहिँ हाम्रो लोकगीतको समयभन्दा हिन्दी गीतहरूको समय बढी थियो त्यति बेला, होइन। अहिले आएर चाहिँ हिन्दी गीत को कार्यक्रम त छ, तर त्यो राख्नु पनि पर्छ रेडियो नेपालले होइन, सबै प्रकार गीत सङ्गीतलाई सबैको भाषालाई चाहिँ अब सम्मान गर्नुपर्छ, राख्नु पनि पर्छ, तर त्योभन्दा बढी हाम्रै मौलिक लोक सङ्गीतलाई प्राथमिकता दिएको छ, त्यो एउटा सकारात्मक कुरा हो र अलिकति सचेत हुनुपर्ने बेला पनि छ।
0: तपाईँको पहिलो सिर्जनाको कुरा गरौँ, साङ्गीतिक बजारमा चाहिँ कुन गीत ल्याउनु भएको थियो, त्यो कति सालतिरको कुरा थियो?
1: त्यो खास गरी मैले भन्दैछु 43 सालमा दुर्घटना भएँ, अनि त्यसपछि 46 सालमा मैले घर छोडेर हिँडेँ, 46 सालमा घर छोडेर हिँडेँ, अनि त्यसपछि 47 सालमा काठमाडौँ आइपुगेँ। 47 सालमा काठमाडौँ आएपछि 47 सालको साउन महिनामा मैले रेडियो नेपालबाट स्वर परीक्षा पास गरेँ। त्यति बेला त रेडियो नेपालमा गीत रेकर्डिङ गर्नुको लागि स्वर परीक्षा पास गर्नै पर्ने अनिवार्य थियो, अनि साउन महिनामा स्वर परीक्षा पास गरेपछि मैले एक कार्तिक महिनामा पहिलो गीत रेकर्डिङ गरेको हुँ। त्यो त्यति बेलाको गीत चाहिँ अलिकति वियोगान्त खालको, अलिक सेन्टिमेन्टल खालको गीतहरू नै थियो, गीत नै थियो।
0: पहिलाका गीतहरू बढी जसो सेन्टिमेन्टल टाइपका गीतहरू, एकदमै लोकगीतहरू त्यो टाइपको धेरै निस्किन्थ्यो।
1: त्यसको कारण के छ भने नि, अब त्यति बेला नेपालीहरूको जीवनस्तर कमजोर थियो, आर्थिक हिसाबले सबै हिसाबले समस्यामा थिए, धेरै कमजोर थिए, अनि मान्छेहरूको मनबाट बढी त्यो वेदना अलिकति दुखान्त वेदनाहरू नै व्यक्त हुन्थ्यो नि त, भाइ कुराकानी गर्ने क्रममा होस् अथवा चाहिँ गीत गाउने क्रममा होस्, त्यसले गर्दा त्यति बेलाको सर्जकहरूबाट पनि अलिकति दुखान्त गीतहरू नै बढी सिर्जना हुन्थे। नारायण गोपालको गीत सुनको नै त्यो सबै गीतहरू त्यस्तै छन्, अरुणा लामाको सबै गीतहरू त्यस्तै छन् होइन, हाम्रो सावित्री शाहको गीत सुन्नुहोस् त, लोकगीतहरू सबै त्यस्तै विरह खालका वैरागी खालका गीतहरू छन् होइन। अब अहिले पछिल्लो समयमा आएर मान्छेहरूको एउटा जीवनस्तर पनि अलिकति सुदृढ हुँदै गयो र अहिले पहिलाका जस्तो चाहिँ त्यो दुःखमा छैन नि त नेपालीहरू, अलिकति जीवनस्तर अलिकति परिवर्तन भएपछि अलिकति त्यो खालको अलिकति रमाइलो खालको होइन सुखद अनुभवहरू अनुभूतिहरू बढी छ, त्यो सर्जकहरूमा पनि त्यो छ नि त, त्यसले गर्दा सर्जकहरूबाट पनि अलिकति रमाइलो खालको गीतहरू सिर्जना हुन्छन् बढी।
0: एउटा अर्को गीत तपाईँले आफैले लेख्नु भएको, आफ्नै सङ्गीत पनि रहेको छ, हेर्दा हेर्दै कान्छी, यो पनि अलिक पुरानो गीत, निकै चर्चामा रहेको गीत हो, एकदमै एकताका निकै चलेको गीत हो। यो गीतको बारेमा कुराकानी गरौँ, कस्तो परिवेश थियो तपाईँले यो गीत लेख्दाखेरि र साङ्गीतिक बजारमा कहिले ल्याउनु?
1: यो गीत चाहिँ मैले कति 57 सालमा रेकर्ड गरे हो, बबरमल चाहिँ प्रिजम स्टुडियोमा। यो गीत चाहिँ अब यो कुरा लामो हुन्छ होइन, हाम्रो गाउँघरतिर चाहिँ हाम्रो गाउँतिर रोदी बस्ने चलन
0: थियो, हेर्दाखेरि लगभग यो गीतको मर्म चाहिँ अलिअलि बुझ्ने मान्छेले बुझ्छ जस्तो लाग्छ मलाई।
1: अब त्योभन्दा पनि त्यो भिडियोमा त्यो डाइरेक्टरको कन्सेप्ट हो चाहिँ होइन, तर मेरो गीत मैले गीत बनाउँदाखेरि चाहिँ यो चाहिँ मेरो आफ्नो वास्तवमा आफ्नो मेरो रियल कथामा आधारित गीत हो यो। त्यति बेला जुन बेला म भिरबाट लडेँ, त्योभन्दा अगाडि गाउँघरतिर चाहिँ रोदी बस्ने चलन थियो, रोदी बस्ने चलन थियो, अनि तरुणीले तन्नेरी थुन्ने, तन्नेरीले तरुणी थुन्ने त्यो चलन थियो कि हाम्रो गाउँमा। अनि त्यो एकचोटि चाहिँ बागलुङको लामेला भन्ने गाउँबाट मेरो गाउँमा 3-4 युवतीहरू जानुभएको थियो, अनि हामीहरूसँग चाहिँ उनीहरूको परिचय भयो त्यही मेलामा, एउटा चैते दशैँ मेलामा, अनि परिचय भयो, अनि परिचय भएपछि अनि हामीले उनीहरूलाई रिक्वेस्ट गऱ्यौँ एक दुई दिन बसौँ न यतैतिर बसौँ अनि जाउने होला, एक दुई दिनपछि जानु होला भन्ने खालको हामीले रिक्वेस्ट गऱ्यौँ। त्यसलाई चाहिँ तरुणी थुन्ने भन्ने चलन छ, अनि हामीले त्यो रिक्वेस्ट गरेपछि उनीहरूले माने होइन, अनि हामीले चाहिँ त्यो 3-4 युवतीहरूलाई, हाम्रो पनि 3-4 युवाहरूको समूह थियो, अनि त्यो हाम्रो प्रस्तावले उनीहरूले मानिसकेपछि हामीले 2-3 उनीहरूलाई त्यहीँ हाम्रो गाउँमा अब भई नभई खोजी भए पनि अब मिठो मसिनो मासु भात खुवाएर राख्यो होइन, त्यो चलन छ। अनि त्यसपछि पछि 2 बिदाई गर्ने बेलामा, हामी चाहिँ उनीहरूलाई छोड्न भनेर मेरो गाउँभन्दा अलि तल एउटा दरबाङ भन्ने बजार छ, त्यो दरबाङ भन्ने बजारसम्म हामी छोड्न आयौँ तिनीहरूलाई होइन, अनि हामी त्यो दरबाङसम्म मात्रै आएर बस्यौँ, अनि त्यसपछि उनीहरू चाहिँ जानुपर्ने त्यो दरबाङ बजार काटेर, अनि त्यो सोले डाँडा काटेर, अनि त्यसपछि सोले डाँडा काटेपछि लामेला भन्ने, बागलुङको लामेला भन्ने गाउँ आउँछ, त्यहाँ उनीहरूको घर, अनि हामी त्यहाँ बस्यौँ। अनि त्यसपछि हामीले सोच्यौँ अब उनीहरूले डाँडो नकाटुन्जेलसम्म त हामीले हेर्दै बस्यौँ होइन, उनीहरूले डाँडो काटेपछि अनि चाहिँ हामीले के सोच्यौँ भने उनीहरू पक्कै त्यही बाटो गए, त्यही डाँडो काटेर गए भन्ने हामीले सोच्यौँ। अनि पछि काठमाडौँ आएपछि त्यो सम्झना मलाई मेरो दिमागमा खेल्दै कहाँबाट जन्मियो कि अचानक, अनि मैले त्यसैलाई आधार बनाएर त्यो गीत बनाएको।
0: हुन्छ, एक लाइन सुन्छौँ र त्यसपछि हामी श्रोतालाई सुनाउँला।

0: हेर्दा हेर्दै कान्छीले सोले डाँडा काट्यो मायालाई।
1: हुन्छ, एकैछिन यही गीत राख्दैछौँ। आजका अतिथि खड्ग गर्बुजाको सुर रचना र सङ्गीत रहेको छ, तपाईँ पनि सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: हजुर, कार्यक्रम संस्था र सिर्जना रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुनिरहनु भएको छ र रेडियो नेपालका सातवटै प्रादेशिक प्रसारण केन्द्रहरूबाट पनि सुनिरहनु भएको छ। साथसाथै हाम्रा एफएम ब्यान्डहरू 98.103 मेगाहर्जबाट पनि सुनिरहनु भएको छ। यसका साथै अनलाइन र फेसबुकका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। आज हामीसँग लोकप्रिय गायक खड्क गर्भुजा हुनुहुन्छ, उहाँसँग हामी कुराकानी गरिरहेका छौँ। यो कुरा सम्झिन त नपर्ने हुँदै 2043 सालको तपाईँले दुःखद कुरा भन्नुभयो, यो बारेमा थोरै कुराकानी गरौँ। कति वर्षको उमेर हुनुहुन्थ्यो यो नहुनुपर्ने दुर्घटना भनौँ न, यो कसरी भयो? केही
1: म त्यति बेला सोह्र वर्षको थिएँ। त्यही त हो, गाउँघरमा दाउरा घाँस मेलापात भिरपाखा होइन, त्यही क्रममा म पनि घाँस काट्न गएको बेलामा भिरबाट लडेर स्पाइनल कर्ड्स इन्जरी भयो। त्यसपछि म त्यति बेला 43 सालदेखि नै अहिलेसम्म व्हीलचेयरमै छु।
0: तपाईँको जीवनमा धेरै चुनौतीहरू पार गर्दै सङ्गीत क्षेत्रलाई निरन्तरता दिइरहनु भएको छ, त्यो यात्रामा कतिको कठिन भयो भनौँ न? यो 2047 सालदेखि नै काठमाडौँमा आइसक्नुभयो तपाईँ, सङ्गीतका क्षेत्रमा लाग्दाखेरि कस्ता कस्ता चुनौतीहरू भेट्नुभयो र आज ती दिनहरूलाई सम्झदाखेरि कसरी सम्झिनुहुन्छ?
1: अब सङ्घर्षको कुरा त नगरौँ भाइ, हुन त हरेक मान्छेको आफ्नो आफ्नै सङ्घर्ष हुन्छन्, दुःख हुन्छ होइन, तर पनि कसैको बढी होला कसैको अलिक कम होला, त्यो फरक फरक खालको सङ्घर्ष हुन्छन्। अब म जस्तो एउटा चाहिँ व्हीलचेयर प्रयोगकर्ता व्यक्ति 46 सालमा त्यो दुर्गम गाउँबाट घर छोडेर हिँड्दाखेरि कति दुःख भोगेँ होला बाटोमा, त्यो त अब त्यो साध्य कुरा गरेर साध्य छैन। अनि काठमाडौँमा आएपछि झन् बढी दुःख पाएँ, अब त्यसको पनि कुरा गरेर साध्य छैन। अब मेरो रेडियो नेपालमा गएर गीत गाउने मेरो हुटुटी, अब रेडियो नेपालमा गीत गाउन आउँदाखेरि हामी त्यति बेला दैनिक जसो यो पश्चिम सिंहदरबारको पश्चिम गेट खुला हुन्थ्यो, दैनिक जसो चाहिँ 2 बजेपछि गेट खोलिदिन्थ्यो सर्वसाधारणको लागि, दैनिक जसो रेडियो नेपाल आउँथ्यौँ। अनि रेडियो नेपाल आउँदाखेरि अब नाम नलिउँ, हाम्रो यहीँ रेडियो नेपालकै एकजना
0: त्यो बेलामा
1: कार्यरत एकजना चाहिँ माथिल्लै पोस्टको व्यक्तिले मलाई त्यहीँ बाहिर रेडियो नेपालको गेटमा गएर, गेटमा म यता आउँदै थिएँ उहाँ उता जाँदै हुनुहुन्थ्यो, यो चौर चोर औँला ठडाएर अबदेखि तिमी रेडियो नेपाल नआऊ है भनेर पनि भन्नुभएको छ होइन। अब एउटा त्यस्ता कठिनाइहरू त धेरै भोगिया छ, तर पनि अब हजुरले जुन भन्नुभयो नि अब नहुनु थियो भइहाल्यो दुःखद कुरा भन्नुभयो, जुन बेला म तत्काल दुर्घटनामा परेँ त्यो तत्कालीन अवस्थामा चाहिँ मैले केही सोचेँ भने म सकिएँ, मेरो जिन्दगी समाप्त भयो भन्ने सोचेको थिएँ होइन। पछि मेरो एउटा हिम्मतले भनौँ अथवा मेरो बुद्धिले भनौँ अथवा मेरो मूर्खताले भनौँ, मूर्खताले पनि काम गर्छ नि कहिलेकाहीँ त, किनभने म जस्तो एउटा अपाङ्ग शरीर भएको मान्छे घर छोडेपछि त मैले दुःख पाउँछु भन्ने कुरो त मलाई पनि थाहा थियो नि, थाहा पाउँदा पनि घर छोडेर हिँड्नु पनि यो एउटा मूर्खता नै हो होइन। यदि घर छोडेर नहिँडेको भए सायद त्यो दुर्घटना नभएको भए यो गीत सङ्गीतमा लाग्दैन।
0: जस्तो शरीरको अवस्थाका बावजुद पनि तपाईँले जुन सङ्गीतमा समर्पण गर्नु भएको छ, यो कसैका लागि प्रेरणा पनि बन्न सक्छ,
1: धेरैको लागि बन्न सक्छ, यसलाई चाहिँ सकारात्मक हिसाबले एउटा प्रेरणाको रूपमा लिने व्यक्तिको लागि चाहिँ सबैको लागि चाहिँ प्रेरणा बन्न सक्छ। मैले जाने थाहा

0: त अब कम्पनीलाई फाइदा नहुने भयो. त्यसले गर्दाखेरि पनि म्युजिकमा नेपालले मानिरहेको थिएन त्यो सालै जोरी गीत रेकर्डिङ गर्नु. 2053 सालमा मैले जोखिम मोलेरै रेकर्ड गर्न लगाएको हो त्यहाँ. र जब मैले यो गीत सालै जो गीत रेकर्डिङ गरेँ पानी खायो बाघैले, त्यसपछि चाहिँ दर्शक श्रोताहरूले, दर्शकहरू त हुनुहुन्थेन त्यति बेला, श्रोताहरूले चाहिँ अप्रत्याशित रूपमा चाहिँ माया गरिदिनु भयो, मन पराइदिनु भयो र यसले पुनर्जीवन पाउने मौका पायो. त्यसैमा गर्व लाग्छ मलाई. र जुन बेला म भिरबाट लडेँ त्यति बेला मैले सोचेको चाहिँ सम्पूर्ण गुमाएँ भनेर. जब गीत सङ्गीतमा लागेपछि अनि एक दुईजना श्रोताहरूले बिस्तारै बिस्तारै चिन्दै जानुभयो, अनि भेट्ने साथीहरूले आहा कस्तो राम्रो गीत हजुरको भनेर एउटा एउटा त्यो प्रतिक्रिया दिँदाखेरि एउटा झन् ऊर्जा बढेर आउने होइन, हौसला बढेर आउँथ्यो. अनि त्यसो भए त अब यसैलाई निरन्तरता दिनुपर्छ भनेर म यो क्षेत्रमा लागिरहेको हो. अहिले चाहिँ मैले यो त्यति बेलाको दुर्घटनामा परेको चोट, अहिलेको मैले हिँड्दा डुल्दा काम गर्दाखेरि व्यवहारमा आइपर्ने कठिनाइहरू, यी सबै कुराहरू बिर्सिन्छु. मैले त्यो मलाई दुःख भयो, मलाई सङ्घर्ष पूर्ण जीवन भयो मेरो भन्ने मैले सोच्दिनँ. सामान्य जीवनको रूपमा मैले लिएको छु. सबै पीडाहरू चाहिँ दर्शक श्रोताहरूको मायाले चाहिँ बिर्साइदिएको छ.
1: रेडियो नेपालसँग कहिले जोडिनु?
0: गीत गाउनुको लागि त 47 सालदेखि नै हो,
1: तर
0: कार्यरतको हिसाबले चाहिँ 54 सालदेखि.
1: अर्को सृजनाको कुरा गरौँ. लौ न मेरो जोबन यमा लोचन भट्टराई र तपाईँको स्वर आएको छ, आफ्नै रचना र सङ्गीत. यो गीतका बारेमा कहिले लेख्नुभयो, परिवेश कस्तो थियो, कसरी यो गीत लेख्न पुग्नुभयो?
0: यो त एउटा मैले परिकल्पना गरेर लेखेको गीत हो. लोचन दिदी, त्यति बेला लोचन दिदी कौरा गीत गाउने मध्येमा लोचन दिदी मात्रै एकजना हुनुहुन्थ्यो चलेकोमा. अनि लोचन दिदीसँग एउटा कौरा गीत गर्नु पर्यो भनेर अनि मैले त्यत्तिकै सोचेर बनाएको गीत हो. म्युजिक नेपालमा रेकर्ड गरेको यो जहाँसम्म लाग्छ त्यही 55-56 सालतिर हुनसक्छ.
1: हुन्छ, एक लाइन सुन्छौँ अनि त्यसपछि श्रोताका माझमा राखौँला.

हजुर एकैछिन यही गीत राख्दैछौँ। लोचन भट्टराई र आजका अतिथि खड्ग गर्बुजाको सुर, आजका अतिथि खड्ग गर्बुजाको रचना र सङ्गीत रहेको छ। तपाईँ पनि सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: हजुर, कार्यक्रम संस्कार सिर्जनामा छौँ। रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुनिरहनु भएको छ र रेडियो नेपालका सातवटै प्रादेशिक प्रसारण केन्द्रहरूबाट पनि सुनिरहनु भएको छ। साथसाथै हाम्रा एफएम ब्यान्डहरू 98.103 MHz पनि सुनिरहनु भएको छ। यसका साथै हामीलाई फेसबुक र अनलाइनका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। आज हामीसँग लोकप्रिय गायक खड्ग गर्भुजा हुनुहुन्छ, उहाँसँग हामी कुराकानी गरिरहेका छौँ। कार्यक्रम संस्कार सिर्जनाको अन्त अन्ततिर छौँ। 2047 सालदेखि सङ्गीतमा प्रवेश गर्नुभयो, त्यो बेला भनौँ न सङ्गीत क्षेत्रमा लाग्ने चलेका कलाकारहरू जस्तो तपाईँका सालैज्यूदेखि सुनको जन्तर लगायत थुप्रै गीत सिर्जनाहरू चले, त्यो बेला पत्रबाट प्रेम प्रस्ताव आउनु गर्थ्यो भनौँ न, बढी जसो पत्रहरूबाट। तपाईँलाई देख्न त देखेनन् मान्छेले, प्रेम प्रस्तावहरू आउँथे कि आउँथे?
1: त्यस्तो खासै आउँदैन थियो, खासै प्रेम प्रस्ताव आउँदैन थियो। अब प्रेम प्रस्ताव त आयो, अहिले जुन व्यक्तिसँग मेरो विवाह भयो त्यही व्यक्तिसँग पहिलोपटक भेट हुँदाखेरि चाहिँ प्रस्ताव आएकै हो, त्यही मौखिक प्रस्ताव आएको।
0: सम्झ्यौँ हामी 2047 सालतिरको थोरै कुराकानी गर्नुभयो, त्यो बेलाको लोकगीतको बारेमा कुराकानी गर्नुभयो। अहिलेको सङ्गीत क्षेत्र जुन अवस्थामा चलिरहेको छ, यसलाई कसरी हेर्नु भएको छ? सही छ या केही सुधार्नुपर्ने छ? तपाईँको लगभग भनौँ न 3-4 दशकको अनुभवले गर्दाखेरि के भन्छ, अबको सङ्गीत क्षेत्र कसरी जानुपर्छ जस्तो लाग्छ?
1: अब त्यति बेला सङ्गीत सिक्नुपर्छ भन्ने त्यो एउटा चेतना पनि थिएन कलाकारहरूले, गायक गायिकाहरूले, होइन? त्यति बेला चाहिँ अब एक प्रकारले आफ्नो गड गिफ्ट जस्तो छ त्यस्तो गाइन्थ्यो। अहिले पछिल्लो समयमा आएर धेरै कलाकार भाइ बहिनीहरूले चाहिँ सङ्गीत प्रशिक्षण पनि लिनु भएको छ र ठाउँ ठाउँमा स्टेज प्रोग्रामहरूदेखि लिएर अहिले दोहोरी रेसनहरू गजलतिरबाट पनि धेरै कलाकार भाइ बहिनीहरूको चाहिँ प्र्याक्टिस भइरहेको हुन्छ। त्यति बेला आएर अहिलेकोमा त अब गायकी क्षमतामा र गायक गायिकाको संख्यामा त आकाश पाताल फरक छ। त्यति बेला कम थिए, अहिले धेरै हुनुहुन्छ। र सङ्गीत सिर्जनाको बारेमा अब विशेष गरी लोक सङ्गीतको कुरा गर्दाखेरि अहिले त्यति बेसरी खुसीले चाहिँ बुर्कुसी मारेर हिँड्ने अवस्था पनि छैन र चिन्ताले ग्रसित भएर हिँड्ने अवस्था पनि छैन। विशेष गरी एक दुईवटा कुरा चाहिँ के छ, के राख्छु भने मैले यो 30 प्रसङ्गमा 30 गीत भनेको परम्परादेखि चाहिँ महिलाहरूले मात्रै गाउँदै आएको गीत हो, होइन? अब त्यो गीतलाई मेरो विचारमा त त्यो परम्परालाई जे थियो त्यस्तै राख्नु पाएको भए, राख्न सक्यो भने अझै पनि केही बिग्रिया छैन, बिग्रिन त केही बिग्रियो, अझै पनि हामी सुधार्न सक्छौँ, होइन? 30 गीतलाई चाहिँ 30 महिलाहरूलाई मात्रै स्वतन्त्र छोडिदिएर उहाँहरूलाई मात्रै मनाउन दिनु पर्यो के गीत सङ्गीतमा चाहिँ, होइन? अहिले त किनभने 30 आयो कि महिलाहरू पछाडि हुन्छन्, पुरुषहरू पो झन् अगाडि आइरहेको हुन्छ कि, हाइलाइटमा आइरहेको हुन्छन् पुरुषहरू। त्यो चाहिँ एउटा चित्त बुझ्दो कुरो छैन र अलिकति अहिलेका गीतहरू विशेष गरी ती 30 गीतमा पनि अब धेरै त्यही उच्छृङ्खल गीतहरू आएका छन्। अब तपाईँको रत्युलीमा गाउनु नसक्ने शब्दहरू 30 गीतमा प्रयोग हुन्छन्, अनि यो त राम्रो होइन नि।
0: यो सम्बन्धित निकायहरूले सेन्सरका कुराहरू गर्नु पर्यो
1: हो। मैले धेरै वर्ष अगाडि चाहिँ साथीभाइहरूसँग कुराकानीको क्रममा धेरै वर्ष अगाडि त्यही कुरा गरिरहेको छु। नेपाल सरकारकै एउटा मातहतमा रहने गरेर एउटा अधिकार प्राप्त एउटा सङ्गीत सेन्सर बोर्ड, नेपाल सङ्गीत सेन्सर बोर्ड भनेर चाहिँ गठन गर्नुपर्छ,
0: चलचित्र विकास बोर्ड
1: जस्तै सङ्गीत सेन्सर बोर्ड भनेर गठन गर्नुपर्छ। र हरेक जो कलाकारहरूले चाहिँ गीत रेकर्डिङ गर्नुहुन्छ त्यो गीतहरू सबै त्यो सेन्सर बोर्डमा गएर सेन्सर बोर्डले चाहिँ पास गरेपछि मात्रै उनीहरूले रिलिज गर्न पाउने त्यो खालको एउटा नियम बनाएर त्यो खालको एउटा परिपाटी बसाल्न पायो भने नेपाली सङ्गीत पक्कै पनि अनुशासित बन्छ।
0: सङ्गीत क्षेत्रको लामो अनुभव छ तपाईँलाई, पछिल्लो समयमा अहिलेका युवा युवतीहरू भनौँ सामाजिक सञ्जाल प्रयोग गरेर भित्रिरहेका छन्, उहाँहरूलाई देखेर कस्तो लाग्छ?
1: होइन, अब प्रविधिको सहयोगबाट अब कोही कलाकारहरू चर्चामा आउँछन्, अब व्यावसायिक बन्छन् भने त्यो त राम्रो कुरा हो नि।
0: जस्तो अहिले पछिल्लो समयमा एआई पनि छ गीत सङ्गीतलाई चुनौती दिन आएको हो कि सिकाएको?
1: यो त भयङ्कर कलाकारहरूको लागि त एकदम ठुलो चुनौती हो यो। यसले त कलाकारहरूको वाद्यवादकहरूको गायक गायिकाहरूको सबैको जाहिर खोजिदिन्छ
0: कि सिकाइ गर्ने अवसर पनि हो कि एआई
1: यहाँ के सिकाइ गर्ने अवसरहरू होइन त्यो।
0: अब कार्यक्रम संस्कार सिर्जनाको हामी अन्त अन्ततिर छौँ, अन्तमा रेडियो नेपाल सुनेर बस्नुभएका आम श्रोतालाई के भन्न चाहनुहुन्छ?
1: मैले सधैँ भन्ने गरेका छु आम श्रोताहरूलाई, दर्शकहरूलाई, अहिलेको जमानामा हरेक मान्छेले, यो स्वतन्त्रताको जमाना हो यो होइन, हरेक मान्छेले आफूलाई खान मन लागेको खान पाउनुपर्छ, लाउनु मन लागेको कुरो लाउनु पाउनुपर्छ, जान मन लागेको ठाउँमा जान पाउनुपर्छ, आफूले बोल्न मन लागेको कुरो बोल्नु पाउनुपर्छ। गीत सङ्गीत पनि त्यस्तै हो, आफू जुन गीत आफूले सुन्नु मन लाग्यो त्यही सुन्ने हो, अङ्ग्रेजी गीत अथवा जापानिज गीत, चाइनिज गीत, हिन्दी गीत होइन, नेपाली गीत जे सुन्नु मन लाग्छ त्यही सुन्ने हो। तर जे सुने पनि, जे कुरालाई आत्मसात गरे पनि हाम्रो मौलिक सङ्गीत पनि छ है, होइन, हाम्रो मौलिक सङ्गीत पनि छ है भनेर चाहिँ त्यतातिर पनि सोच दिनको लागि म अनुरोध गर्छु। र देश विदेशमा रहनुभएका सबै नेपाली आमा बुवा दाजुभाइ दिदी बहिनी नानी बाबुहरू सबैलाई चाहिँ नेपाली लोक सङ्गीतलाई माया गरिदिनुहोस्, सुनिदिनुहोस्। खड्ग गर्बुजाकै गीत सुन्नुपर्छ भन्ने छैन, जसको गीत सुने पनि हुन्छ तर लोक सङ्गीत सुनिदिनुहोस् त्यही भन्न चाहन्छु।
0: कार्यक्रम संस्कार सिर्जनाका लागि समय दिनुभयो त्यसका लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु।
1: रेडियो नेपाल अनि हाम्रो रमेश भट्ट भाइ हजुर अनि रेडियो नेपाल परिवारलाई पनि धन्यवाद छ, र रेडियो नेपाल सबै श्रोताहरूलाई चाहिँ रेडियो नेपाल सुन्नको लागि अनुरोध गर्न चाहन्छु। र मेरो तर्फबाट पनि रेडियो नेपाल परिवारलाई धेरै धेरै धन्यवाद, र स्रष्टा र सिर्जना कार्यक्रम युनिटलाई पनि धन्यवाद।
0: हस्त श्रोता, आजलाई कार्यक्रम स्रष्टा र सिर्जनाको निर्धारित समय पनि सकिने लागेको छ। अन्तमा आजका अतिथि खड्ग गर्बुजा, दिलु सलामी मगर, मीना गर्बुजा र लक्ष्मी भुजेलको स्वर, गणेश रासाकोटी र आजका अतिथि खड्ग गर्बुजाको रचना रहेको छ कृष्ण गुरुङको संगीत। यही गीत यहाँका माझमा छोड्दै कार्यक्रम स्रष्टा र सिर्जनाबाट प्राविधिक सहकर्मी सुलोचना ब्रजाचार्यसँगै म कार्यक्रम संचालक रमेश भट्ट बिदा माग्छु। नमस्कार।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

0: बाटो पार गर्ने वृद्ध बालबालिका तथा फरक क्षमता भएका व्यक्तिहरूलाई सदैव उच्च प्राथमिकतामा राखौं।
1: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग।
2: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू ₹2 करोड सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: गर्भावस्था र सुत्केरीको समयमा आमा र नवजात शिशुको स्वास्थ्यको ख्याल राखौ। गर्भवती महिलाले कम्तीमा 8 पटक गर्भ जाँच गराऊ। गर्भ रहेको 16 हप्तासम्म, 20-24 हप्तामा, 32 हप्तामा र 36 हप्तामा गर्भ जाँच गराउँदा 800 रुपियाँ नगद भत्ता पाइन्छ।
6: तोकिएको स्वास्थ्य संस्थामा प्रसुति गराउँदा आवश्यक प्रयोगशाला परीक्षण र जटिलताको उपचार निशुल्क हुन्छ। साथै हिमालमा 3,000, पहाड भित्री मधेस र काठमाडौँ उपत्यकामा 2,000 तथा तराईमा 1,000 रुपियाँ यातायात खर्च उपलब्ध छ।
5: सुत्केरी भएपछिको 42 दिनसम्म कुनै जटिलता भएर आवश्यक परेमा अस्पताल भर्ना, तोकिएका प्रयोगशाला परीक्षण र उपचार निशुल्क हुन्छ। नवजात शिशुका लागि पनि जन्मेको 28 दिनभित्र बिरामी भएर उपचार गर्नु परेमा तोकिएका सेवाहरू निशुल्क हुन्छ।
6: सबै सेवा सुविधा तीनै तहका सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, बर्थिङ सेन्टर तथा आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम लागू भएका गैर सरकारी र निजी स्वास्थ्य संस्थामा उपलब्ध छ।
5: थप जानकारी र स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्यको पैसा नलाग्ने नम्बर 1115 फोन गरौँ।
6: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनको बढ्दो प्रभावलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायले तत्काल कदम चाल्नुपर्ने बताउनु भएको छ। उहाँले नेपालको पछिल्लो भुटेको सितृसुली विपद विश्वको लागि चेतावनी भएको बताउनुभयो। न्युयोर्कमा संयुक्त राष्ट्र संघको 81 महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बाढीको कारण भएको मानवीय क्षति र व्यापक विनाश उल्लेख गर्नुभयो। उहाँले जलवायु परिवर्तनले संवेदनशील हिमाली क्षेत्रमा जोखिम बढाइरहेको बताउनुभयो। प्रधानमन्त्री शाहले पर्याप्त अनुदानमा आधारित जलवायु वित्त र जोखिममा रहेका देशलाई थप सहयोगको आह्वान गर्नुभयो। उहाँले नेपालले विश्वव्यापी हरित गृह ग्यास उत्सर्जनमा अत्यन्त न्यून योगदान गरे पनि जलवायु परिवर्तनको गम्भीर असर भोगिरहेको बताउनुभयो। उहाँले नेपाल, भारत र चीनलाई समेटेर हिमालय जलवायु उत्थानशीलता संयन्त्र स्थापना गर्ने प्रस्ताव गर्नुभयो। साथै बहुपक्षीयता, स्वच्छ ऊर्जा र दिगो विकासप्रति नेपालको प्रतिबद्धता रहेको दोहोऱ्याउनुभयो। प्रधानमन्त्री शाहले अन्तर्राष्ट्रिय समुदायलाई सहकार्य थप सुदृढ गर्न र जोखिममा रहेका देशलाई भविष्यमा हुन सक्ने जलवायुजन्य विपदसँग जुझ्न सक्षम बनाउन सहयोग गर्न आग्रह गर्नुभयो। यसअघि प्रधानमन्त्री बालेन्द्र शाह र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस बीच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको 81 महासभामा सहभागी हुने सिलसिलामा प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्नु अघि राष्ट्रसङ्घ मुख्यालयमा नेपाली समयअनुसार आज बिहान 4:15 बजे महासचिव गुटरेससँग भेट गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा प्रधानमन्त्री शाहले नेपालप्रतिको सद्भावको लागि महासचिव गुटरेसलाई धन्यवाद दिँदै उहाँको सफल कार्यकालको लागि बधाई दिनुभयो। रसुवाको भुटेकोशी नदीमा आएको विपदबाट नेपालले ठूलो क्षति बेहोरेको उल्लेख गर्दै प्रधानमन्त्रीले हिमताल फुट्ने जोखिम अझै उच्च रहेको बताउनुभयो। परराष्ट्र मन्त्री शिशिर खनाल र संयुक्त अधिराज्य बेलायतका अन्तर्राष्ट्रिय विकास मन्त्री राज्य मन्त्री क्रिस्टी म्याकनिल बीच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको 81 महासभाको क्रममा संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भएको उक्त भेटवार्तामा उहाँहरूबीच नेपाल बेलायत सम्बन्ध तथा पारस्परिक हितका विविध विषयमा छलफल भएको मन्त्री खनालको सचिवालयले जनाएको छ। यस्तै परराष्ट्र मन्त्री शिशिर खनालले एसियाको बढ्दो आर्थिक तथा रणनीतिक प्रभावको बीच नेपालको भौगोलिक अवस्थालाई अवसरको रूपमा रूपान्तरण गर्दै नेपाललाई एसियाको आर्थिक, डिजिटल र रणनीतिक ब्रिजका रूपमा अघि बढाउनु पर्ने बताउनु भएको छ। एसिया सोसाइटीद्वारा न्युयोर्कमा आयोजित स्टिरिङ नेपाल्स फ्युचर इन एसियाज राइजिङ सेन्चुरी अर्थात् एसियाको उदाउँदो शताब्दीमा नेपालको भविष्यको मार्गदर्शन विषय कार्यक्रममा सम्बोधन गर्दै उहाँले नेपालले भौगोलिक चुनौतीलाई राष्ट्रिय आकाङ्क्षाको सीमाको रूपमा लिन नहुने बताउनुभयो। लगातारको वर्षाको कारण हुन सक्ने बाढी तथा पहिरोको उच्च जोखिमलाई ध्यानमा राख्दै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशभरका 26 जिल्लाका मुख्य सडक तथा राजमार्गहरूमा यातायात आवागमन बन्द गरिएको जनाएको छ। गृह मन्त्रालय अन्तर्गतको प्राधिकरणले आज सार्वजनिक गरेको सूचना अनुसार सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूबाट प्राप्त विवरणका आधारमा जोखिमयुक्त मुख्य सडकहरू बन्द गर्ने वा रात्रिकालीन आवागमन रोक्ने निर्णय गरिएको हो। मौसमविदहरूले भारी वर्षाको प्रक्षेपण गरेसँगै सम्भावित दुर्घटना र जनधनको क्षति न्यूनीकरणको लागि अत्यावश्यक काम बाहेक यात्रा नगर्न र जोखिमयुक्त सडक खण्डमा रातिको समयमा सवारी साधन नचलाउन गृह मन्त्रालयले सबैमा अनुरोध गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले वर्षाको जोखिमलाई मध्यनजर गर्दै मन्त्रालय उच्च सतर्कतासहित तयारी अवस्थामा रहेको बताउनु भएको छ। आज एक श्रव्य दृश्य सन्देश जारी गर्दै मन्त्री मेहताले हाल देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा भइरहेको र वर्षाको कारण बाढी पहिरो तथा डुबान लगायतका विपद सृजना हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै मन्त्रालय उच्च सतर्कतासहित तयारी अवस्थामा रहेको बताउनुभयो। उहाँले देशभरका अस्पताल तथा स्वास्थ्य संस्थालाई आवश्यक जनशक्ति, औषधि तथा स्वास्थ्य सामग्री तयारी अवस्थामा राख्न, आकस्मिक स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न र विपदको अवस्था सृजना भए तत्काल स्वास्थ्य कर्मी परिचालन हुन सक्ने गरी आवश्यक व्यवस्था गरिएको जानकारी दिनुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 1 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ।
2: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G
1: भोल्टे भोइस ओभर LTE। अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट, अझै जीवन्त।
2: HD भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
1: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
2: र अझ रमाइलो कुरा,
1: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट।
2: Clear calls र fast internet एकै साथ
1: सेवा सुचारू गर्न आफ्नो फोनमा हास डायल गर्नुहोस्। फौजी बोल्टे नेपाल टेलिकम राष्ट्रको संचार।
0: विज्ञापन पछि अब अन्तर्राष्ट्रिय समाचार। इरानका राष्ट्रपति मसुद पेजेस्क्यानले अमेरिकालाई आगामी नोभेम्बरको मध्यावधि निर्वाचन अघि नै समझदारी पत्रमा फर्किन आग्रह गर्नुभएको छ। संयुक्त राष्ट्रसङ्घको महासभाको क्रममा सञ्चार माध्यमसँग कुरा गर्दै राष्ट्रपति पेजेस्क्यानले अमेरिकाले नोभेम्बरको मध्यावधि निर्वाचन अघि नै समझदारी पत्रमा फर्किने आफूहरूको चाहना रहेको बताउनुभयो। यसैबीच प्यालेस्टिनी प्राधिकरणका राष्ट्रपति महमुद अब्बासले इजरायलका नीतिले प्यालेस्टाइनीहरूको जीवन अस्तित्वमै खतरा उत्पन्न गरेको बताउनु भएको छ। संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै राष्ट्रपति अब्बासले इजरायलका पछिल्ला गतिविधि दुई राज्य समाधानलाई कमजोर पार्ने अवस्था भन्दा पनि अगाडि बढिसकेको चेतावनी दिनुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो एक बजेको समाचार। सकियो, हौस् त नमस्कार।

0: कृषि वन तथा पर्यावरण मन्त्रालय कृषि संचार तथा मानव संसाधन विकास केन्द्रद्वारा उत्पादित कार्यक्रम
1: किसान प्रश्न मञ्च। किसानका समस्या जिज्ञासा प्रश्नहरूको समाधान खोज्ने तपाईँको आफ्नै कार्यक्रम किसान प्रश्न मञ्च।
2: नमस्कार, किसान प्रश्न मञ्चमा यहाँहरूलाई स्वागत छ। कार्यक्रममा हामी कृषि पशुपालन खाद्य वन क्षेत्रका किसानका प्राविधिक तथा नीतिगत जिज्ञासा तथा समस्याहरूलाई विज्ञ मार्फत पुर्याई समाधान खोज्दैरहेका छौँ। यसै सिलसिलामा आज हामी मौरी पालन गरिरहनु भएका किसानका जिज्ञासा र विज्ञको जवाफ कार्यक्रम प्रस्तुत गर्दैछौँ। विज्ञको रूपमा हुनुहुन्छ व्यावसायिक किट विकास केन्द्रका प्रमुख डाक्टर सावित्री बराल, त्यसै गरी मौरी विकास केन्द्र भण्डाराका प्रमुख सुजन अम्गाई। अब भने किसानको जिज्ञासातर्फ लागौँ।
3: अहिले चलिरहेको स्मल बिटलको चाहिँ समस्या के हो र त्यसको समाधान कसरी गर्न सकिन्छ?
4: विशेष गरी यो सिजनल जुन चाहिँ मनसुन सिजन सुरु भयो त्यसको लगत्तै चाहिँ चितवन लगायत अब देशको अधिकांश ठाउँहरूमा स्मल हाइब बिटल अथवा घरको सानो खपटे किरा भनेर चाहिँ आएको छ, अलिकति प्रकोपको रूपमा देखिएको छ। तथापि सेरेनामा त्यसले त्यति धेरै संक्रमण पारेको छैन र चितवनमा लगायत अरू जिल्लामा चाहिँ यसको प्रकोप चाहिँ हेर्ने हो भने सामान्यतया चाहिँ केही किसानहरूकोमा चाहिँ दुई तिन घरहरू चाहिँ नष्ट भएको चाहिँ हामीले डाटा पनि कलेक्सन गरेका छौँ र त्यसको व्यवस्थापनको लागि विभिन्न किसिमका उपायहरू अवलम्बन गर्न सकिन्छन्। एउटा त मैले भन्नै पर्छ, विशेष गरी हामीले आफ्नो गोला मजबुत राख्नु र सफासुग्घर गर्नु नै सबैभन्दा त्यसको नियमित निरीक्षण गरेर त घर चाहिँ नियमित रूपमा निरीक्षण गर्ने सफासुग्घर राख्ने हो भने त्यो यसको संक्रमण त्यसै पनि कम हुने रहेछ। होइन, संक्रमण बढ्दै गयो अब त्यसलाई चाहिँ त्यो घर सफासुग्घरले भ्याएन अब चाहिँ त्यसलाई चाहिँ व्यवस्थापन गर्न पर्यो भने त्यसमा चाहिँ संक्रमित लार्वा यदि हामीले निरीक्षण गर्ने बेलामा चाहिँ संक्रमित शाखा देखियो खण्डमा चाहिँ त्यसलाई चाहिँ एकदम पूर्ण रूपमा चाहिँ संक्रमण छ भने त्यसलाई निकालेर जलाउनु नै उपयुक्त छ। यद्यपि त्यसलाई चाहिँ फेरि कस्तो व्यवस्थापन गर्न सकिँदैन भन्दा खाडलमा राखेर गाड्न सकिँदैन। यदि हामीले खाडलमा राख्यौँ भने त्यसो चाहिँ त्यसको प्युपेसन फेज त्यो जुन खपटे किरा छ त्यसको प्युपेसन फेज चाहिँ माटोमा हुन्छ र फेरि पनि अडल्ट भएर वयस्क भएर हाम्रो घरहरूलाई चाहिँ संक्रमण गर्न सक्छ। त्यस कारणले चाहिँ त्यसलाई जलाउनु चाहिँ यदि संक्रमितै भयो एकदमै बढी मात्रामा भयो भने त्यसलाई चाहिँ त्यसरी चाहिँ हटाउन सकिन्छ। र अर्को चाहिँ त्यसलाई चाहिँ विशेष गरी घरमा ओसिलोपना हुनै दिन भएन, सकभर हामीले घर चाहिँ सुक्खा ठाउँमा जहाँ चाहिँ ढलान गरिएको छ त्यस्तो ठाउँमा राख्न सकिएको खण्डमा पनि त्यसको प्रकोप चाहिँ कम हुनेछ भन्ने त्यो तरिकाबाट पनि व्यवस्थापन गर्न सकिन्छ। भने अर्को एउटा चाहिँ बजारमा स्मल हाइब बिटल ट्र्याप पनि आएको छ, जुन चाहिँ हामीले ट्र्याप चाहिँ प्रयोग गर्न सक्छौँ। त्यो ट्र्यापभित्र हामीले केही फर्मुलेसनहरू केही मात्रामा राख्छौँ जसमा चाहिँ त्यसलाई चाहिँ पासोको रूपमा हेर्न सकिन्छ र त्यो स्मल हाइब बिटल चाहिँ त्यो पासोमा चाहिँ आकर्षण हुने गरेका छन्। विभिन्न किसिमका ट्रायलहरू भएका छन्, विभिन्न किसिमका परीक्षण चाहिँ भएका छन्। हामीले त्यो ट्र्यापमा चाहिँ तोरीको तेल पनि राखेका छौँ अनि अर्को सूर्यमुखीको तेल पनि राखेर हेऱ्यौँ अनि त्यस पछाडि एप्पल साइडर त्यसमा चिनी र मह मिसाएर राखेका थियौँ र अर्को चाहिँ यो फर्मेन्टेड अलिक चाँडै होस् भनेर अल्कोहोलिक बेभरेज अथवा बियर अथवा स्थानीय स्तरमा पाइने केही अल्कोहल त्यसमा चाहिँ इस्ट र अनि सुगर र त्यस पछाडि हनी यो चारवटा कम्पोनेन्ट राखेर चाहिँ जुन एउटा चाहिँ झोल बनाएको थियौँ त्यो झोलले चाहिँ प्रभावकारी रूपमा चाहिँ काम गरेको चाहिँ किसानहरू पनि भनाएछ र हाम्रो जुन परीक्षण गरेका थियौँ त्यो परीक्षणमा पनि स्मल हाइब बिटल चाहिँ त्यसमा चाहिँ बढी चाहिँ आकर्षण भएको चाहिँ देखिएको छ। र यी विकल्पहरू अवलम्बन गर्ने र आफ्नो घर चाहिँ नियमित रूपमा चाहिँ निरीक्षण गर्ने भने पक्कै नै त्यसको सङ्ख्या चाहिँ घटाउन चाहिँ सकिन्छ।
3: बिटलको लागि यही घर हामीले जुन प्रयोग गरिराखेका छौँ कि घर केही मोडिफाई गरेर अथवा केही चाहिँ त्यसलाई संरचना चेन्ज गरेर फेरि चाहिँ पालन गर्न सकिन्छ कि त्यही घरमा पालन गर्न सकिन्छ, यो पनि जिज्ञासा मेटाइदिनु हुन अनुरोध गर्दछु।
4: स्मल हाइब बिटल एउटा किरा हो होइन, अब रोग र किरामा अलिकति छुट्याउनु नै पर्ने हुन्छ। रोग लागेको घरहरूलाई हामीले सकभर प्रयोग नगर्नु भन्छौँ सामान्यतया, भने किरा लागेको घरहरूलाई पुनः त्यस घरमा चाहिँ किरा नियन्त्रण गरेर फेरि मौरी पाल्न चाहिँ सकिन्छ। त्यसमा चाहिँ समस्या घारेको कारणले चाहिँ अहिले चाहिँ होइन, एकदमै चिरा परेको छ एकदमै फोहोर छ एकदमै बिग्रिसकेको घर छ भने त्यसमा चाहिँ खपटेको संख्या बढी हुनसक्छ, त्यस्तो घरलाई चाहिँ रिप्लेस गर्न जरुरी देखिन्छ। होइन, राम्रो घर छ भने त्यसलाई चाहिँ किरा लाए पनि किरा नष्ट गरेर चाहिँ हामीले चाहिँ प्रयोगमा चाहिँ ल्याउन चाहिँ सक्छौँ।
5: अब भनिन्छ माटो बाँच्यो भने बोट बिरुवा बाँच्छ भने मौरी बाँच्यो भने हामी बाँच्छौँ भनेर हामीले अन्तर्राष्ट्रिय मौरी सम्मेलनमा पनि धेरै कुरा आए यसमा। अब हाम्रो नेपाल सरकार र संबन्धित निकायबाट माटो बचाउनको लागि के कस्ता कुराहरू अगाडि सारिएको छ र कतिको पहल गरिएको छ? एक नम्बर, दोस्रो नम्बरमा हामीले भन्छौँ वातावरण परिवर्तनले गर्दाखेरि यस्तो भयो, वातावरण परिवर्तन र यो मौसम परिवर्तनले यो भयो भनेर धेरै कुरा आए, तर सरकारी निकायबाट मौसम परिवर्तन र यो कृषि र मौरीमा के कुराहरू अगाडि सारिएको छ, यो अलि जिज्ञासा चाहिँ मेटाइदिनु हुन अनुरोध गर्दछु।
6: माटो जीवित वस्तु हो, किन जीवित हो भन्ने कुरा चाहिँ त्यहाँनिर सूक्ष्म माइक्रो अर्गानिजमदेखि ठुला खालका अर्गानिजमहरू हुन्छन् र ती जीवहरू जबसम्म जीवित रहन्छन् त्यो माटो जीवित माटो भनिन्छ। जब त्यहाँ हामी जथाभावी विषादी रासायनिक मलहरू प्रयोग गर्छौँ अथवा त्यसलाई असाध्य धेरै खनजोत गरिरहन्छौँ, होइन त्यसलाई अलिक बढी नै दखल दिन्छौँ भने त्यो माटो चाहिँ बिस्तारै निर्जीवीकरणतिर जान्छ कि। त्यसो भएको हुनाले नेपाल सरकारले चाहिँ माटोलाई जीवित राख्नका लागि धेरै प्रयास गरेको, संहिताभन्दा अगाडि त माटो व्यवस्थापन निर्देशनालय नै थियो, होइन निर्देशनालय नै थियो र व्यापक रूपमा अर्ग्यानिक फर्टिलाइजरहरू जैविक मलहरू उत्पादनमा ठुलो राशि लगानी पनि भएको, धेरै जैविक मल उत्पादन गर्ने कारखानाहरू पनि फ्याक्ट्रीहरू पनि खुलेको, अनुदान दिएको हो मेसिनरी उपकरणहरूमा त्यो उद्योगहरू स्थापना गर्नको लागि पनि। संघीय सरकारले चाहिँ माटोको स्वस्थता सुधार गर्नको लागि र यो प्राङ्गारिक जुन पदार्थ माटोमा चाहिँ हुनुपर्छ कमसेकम 4% हुनुपर्छ भन्ने छ, हाम्रो माटोमा एकदम मुस्किलले 1% 1.5% भन्दा अहिले पनि छैन, किनभने हामीले वस्तु पाल्न छोड्यौँ, अर्ग्यानिक म्याटरहरू थप्न छोड्यौँ, त्यसले गर्दा त्यो भएको अवस्थामा माटोलाई कसरी सुधार गर्ने, माटोलाई कसरी जीवित बनाउने भन्ने सन्दर्भमा चाहिँ सरकारको फोकस छ र अहिले त प्रधानमन्त्रीज्यूले पनि त्यो प्राङ्गारिक उत्पादनतर्फ अलि बढी जानुपर्छ भनेर त्यो खालको फोकस गरेको र त्यो ग्रुपसँग छलफल गरेको कुराहरू नै आएको छ। क्लाइमेट चेन्जको पाटोमा पनि हामीले क्लाइमेट चेन्जलाई चाहिँ कम्प्लिटली भनौँ न त्यसको रोक्न सक्ने अवस्था त छैन, तर अब हामीले गर्नुपर्ने कुरा के हो त भन्दाखेरि हामीले चाहिँ त्यस्ता खालका सेन्सिटिभ जुन बालीहरू हुन्छन् त्यस्ता बालीहरूलाई चाहिँ अथवा भनौँ न तपाईँको चाहिँ मौरीका चरणहरू ती चिजहरूमा चाहिँ हामीले हाम्रो क्लाइमेट इनसेन्सिटिभ टाइपका के भनेको जस्तो सुकै परिस्थितिमा पनि बाली नालीमा पनि त्यही किसिमको भनौँ न अब सुक्खा सहन सक्ने अथवा एकदमै धेरै बाढी आएर डुब्यो भने पनि सहन सक्ने त्यस्ता खालका बालीका जातहरू अथवा भनौँ न त्यो खालको चाहिने बालीहरू हामीले आफै उत्पादन गर्ने हो कि अथवा हामीले त्यस्ता बालीहरूको प्रजातिहरू डेभलप गर्ने हो भने नार्कमा त्यो खालको लगानी त्यो खालको चाहिँ जनशक्तिको व्यवस्थापन गरेर गर्नुपर्ने हो। यसमा सरकार चिन्तित चाहिँ छ, होइन ठ्याक्कै अब यही नै गरिरहेको छ अहिले भन्ने कुरा चाहिँ छैन, बाहिर अरू मुलुकहरूले के गरिरहेका छन् त त्यस्ता चिजहरूलाई त्यस्ता टेक्नोलोजीहरूलाई हामीले ल्याएर हाम्रो ठाउँमा चाहिँ रेप्लिकेट गर्ने हो, हामीले आफैले नयाँ टेक्नोलोजी विकास गर्ने हैसियतमा चाहिँ हामी छैनौँ, अहिले हामीले गर्ने नै त्यही हो।
4: अहिलेसम्मको हाम्रो मौरीको महको तथ्याङ्क हेर्ने भने विगत 2-3 वर्षको हेर्ने भने तुलनात्मक हिसाबमा चाहिँ उत्पादन र उत्पादक चाहिँ खसेको देखिन्छ। पहिलो अवस्थामा हामीले 30-40 किलो प्रति घार उत्पादन गर्दै आउँदाखेरिमा गत आर्थिक वर्षको मात्रै हेर्ने भने पनि 15.5 केजी प्रतिकार प्रति वर्ष उत्पादन गरेका छौँ, भनेको यो एउटा मात्रै फ्याक्टरले होइन, यसमा जलवायु परिवर्तन पनि सँगै जोडिएको छ। र गत वर्षकै कुरा गर्ने हो भने कसैले पनि अप्टिमम मात्रामा चाहिँ मह उत्पादन गर्न सक्नु भएन, किन भन्दाखेरि बेमौसमी वर्षा भयो, तोरी फुलिरहेको थियो, तोरीबाट मह काट्ने सिजन भएको थियो, ठ्याक्कै पानी पर्यो, पानी पर्ने बित्तिकै तोरीबाट पनि पर्याप्त मात्रामा चाहिँ हामीले मह उत्पादन गर्न सकेनौँ। त्यो सँगसँगै चाहिँ अर्को के भयो त भन्दा चिउरीको सिजन भएको थियो, चिउरीको सिजनमा पनि ठ्याक्कै त्यो बेमौसमी वर्षा भएर अधिकांशले चाहिँ मह चाहिँ हार्भेस्ट गर्न सक्नु भएन। भने अहिले पछिल्लो समयमा चितौनमै हेर्ने हो भने असारको 30 गते चाहिँ अत्याधिक वर्षा भएर लगभग 1000 वटा करिब 1000 वटा घार चाहिँ त्यो डुबानमा परेर चाहिँ नष्ट भयो। अनि विभिन्न कारणले गर्दाखेरिमा जलवायु परिवर्तनकै असरहरू यसलाई लिन सकिन्छ, यसले कर्मिक रूपमा चाहिँ विभिन्न बाली नालीदेखि लिएर मौरीलाई पनि असर चाहिँ गरेको छ भनेर चाहिँ भन्न चाहिँ सक्ने अवस्था चाहिँ छ अहिले। यो पनि जलवायु परिवर्तनलाई हामीले प्रिडिक्सन गर्न सक्दैनौँ, प्रिडिक्सन गर्न नसक्दाखेरिमा त्यसले जुन नतिजा ल्याउँछ त्यो भोग्न चाहिँ हामी बाध्य हुन्छौँ। त्यो तरिकाले चाहिँ चितवनको मौरी पालन अथवा नेपालकै मौरी पालन चाहिँ गुज्रिरहेको अवस्था नै छ है।
7: वास्तवमा मेलिफेरा र सेरेनाको क्षेत्र किटान गरिएन भने भोलि यो जग्गा प्लटिङ गरे चाहिँ खेतीयोगी जमिन मासिने हो कि, भनेको रैथाने उत्पादन हुने सेरेना मौरीलाई संरक्षण गर्न नसकियो भने कुनै दिन लोप भएर गयो भने कुनै निकाय आएर सेरेना मौरी जोगाउनु पर्छ भनेर प्रोजेक्ट पाउनु पर्ने हो कि। एउटा अर्को कुरो, मैले मौरी पाल्न सुरु गरेदेखि त नस्ल सुधार गर्यो भने अथवा होइन हिमालयन क्षेत्रमा पाइने सेरेनाको ब्रिड यसमा सेलेक्सन गर्यो भने उत्पादन राम्रो हुन्छ भन्ने सुनेछु, त्यो कहाँ छ? हामी होइन प्र्याक्टिकलमा गइयो कि गइए छैन कि यसमा कुनै फोकस भएको छ कि छैन भनेर म उहाँहरूलाई प्रश्न सुन्न चाहन्छु।
6: श्रीलङ्काले आफ्नै रैथाने मौरीबाटै उसले चाहिँ त्यत्रो धेरै तरक्की गरिरहेको छ भने हामीलाई हरेक कुरामा चाहिँ ट्रायल गरिहाल्नु पर्ने रहेछ कि होइन? त्यो बेलामा भित्रैहालियो त भित्रैहालियो होइन, अब फेरि पनि नयाँ नयाँ ल्याउने भन्ने कुरा चाहिँ त्यो नगरौँ भन्ने कुरा पनि आएको हो। हामी नयाँ क्विन ल्याउने हो कि भनेर सोच्दै गर्दाखेरि होइन, अब आउने नयाँ क्विन कस्तो प्रजातिको आउने हो फेरि होइन, त्यसले गर्दाखेरि यो कुरा सोच्नुभन्दा हामीसँगै जे छ त्यसबाट सेलेक्सनबाट जाउँ। पहिलो प्रारम्भिक चरण भनेको चाहिँ सेलेक्सन प्रक्रियाबाटै त्यसबाट राम्रोबाट राम्रो, राम्रोबाट राम्रो, नराम्रो छाँड्दै राम्रो राम्रो, जसरी ढाङ्गा बाला बिन्याउने भन्ने थियो नि, बिन्याएर गहुँको बाला बिन्याएर मकै राम्रा राम्रा घोगा राखेर होइन, त्यसरी हामीले बिउ संरक्षण गर्थ्यौँ सबैको हातेमालो गरेर, यस्ता भोलि आउने सम्भावित दुर्घटनाहरूबाट बस्नको लागि चाहिँ हामीहरू एकदम एकीकृत हिसाबले हामी सबैले चाहिँ नै एकमत भएर यी कुरामा परास्त गर्दै राम्रा कुराहरूलाई हाम्रा रैथाने चिजहरूलाई जोगाएर जानै पर्ने हुन्छ। नस्ल सुधारमा चाहिँ यो अब एउटा त हामीले सेलेक्सन प्रक्रियाले हजुरहरूले गर्ने का पाटो भयो, नस्ल सुधार वंशको चाहिँ ब्रिडिङै गरेर गरिदिनु पर्ने काम चाहिँ हाम्रो कृषि अनुसन्धान परिषदले गरिदिनु पर्ने हो। यो गर्ने एकदम डेडिकेटेड रिसर्च एउटा विङले त्यसमा चाहिँ काम गर्नुपर्ने हुन्छ
4: र सीमित चरण क्षेत्र भएको हुनाले हामीलाई जोनेसनमा जानै पर्ने हुन्छ। जोनेसनमा गएन भने त्यही सायदले सीमित क्षेत्रमा दुईटै मौरी चरण सम्भव छैन र तिनीहरूलाई पुग्दैन पुग्दैन र उनीहरू बिच इन्टर स्पेसिफिक कम्पिटिसन हुन्छ फोरेजको लागि, चरणको लागि, जसले गर्दाखेरिमा गोलाहरू मासिन सक्ने सम्भावना आउँछ र जुन कमजोर छ त्यो नै मासिन्छ। भनेको अर्थ चाहिँ टेन्टेटिभ हेर्ने भने मौरी गोलामा चाहिँ सबै न्यून संख्यामा सेरना हुन्छ र हामीसँग चाहिँ अधिकांश चाहिँ मेलिफेरा भयो भने मेलिफेराको संक्रमणले गर्दा अथवा उसको चाहिँ बलले गर्दाखेरिमा सेरनामा केही समस्या आउन सक्ने हुन्छ। त्यस कारणले चाहिँ हामीले एकै ठाउँमा राखेर चाहिँ व्यावसायिक मौरी पालन गर्न सेरना र मेलिफेरालाई मिल्दैन भन्छौँ फोरेजको अभावले गर्दाखेरिमा। त्यस कारणले चाहिँ जोनेसनमा ढिलो चाँडो जानुपर्ने हुन्छ र सेरना भनेको कस्तो जात छ भन्दाखेरिमा सामान्यतया 70 मिटरदेखि 3500-3200 मिटरसम्मको हाइटमा पनि सेरना पाइन्छ तर विभिन्न प्रजातिका पाइन्छ। तपाईँले भन्न खोज्नुभएको विशेष गरी जाजरकोट अथवा जुम्लाका जुम्लामा चाहिँ एपिस सेरना सेरना भन्ने पाइन्छ र हामी यहाँ पालिरहेको अथवा तराई बेडमा पाइने अथवा यतिको कास्की क्षेत्रमा पाइनेलाई चाहिँ इन्डिका भन्छौँ हामीले र अलिकति यो पूर्वको पहाडी जिल्लामा पाइनेलाई चाहिँ एपिस सेरना हिमालयन भन्छौँ। त्यो अलिकति ठुलो पनि छ, एपिस सेरना हिमालयन अलिकति ठुलो पनि छ र त्यसको उत्पादकत्व पनि अलिक धेरै छ। त्यस कारणले त्यसलाई चाहिँ क्रस ब्रिड गर्न सकियो, अर्कोसँग चाहिँ ब्रिडिङ गर्न सकियो भने पक्कै नै त्यसले चाहिँ उत्पादन बढाउनलाई चाहिँ टेवा पुर्याउनु पनि सक्छ। तर त्यो कतिको सफल छ कतिको चाहिँ असफल छ भन्ने चाहिँ यसमा चाहिँ अध्ययनको पाटो पनि थप जरुरी चाहिँ देखिन्छ। अध्ययन गर्न सकियो भने पक्कै नै आगामी दिनहरूमा चाहिँ सेलेक्सन र अरू ब्रिडिङको माध्यमबाट चाहिँ एपिस सेरेनाको पनि महको उत्पादन बढाउन सकिन्छ देखिन्छ।
8: मौरीको खानाको अभाव भएको बेलामा चाहिँ कृत्रिम पोलेन खुवाउने प्र्याक्टिस हामीले देखिन्छ। मैले पनि त्यो प्र्याक्टिस गरेँ तर म आफैले अनलाइन अफलाइन रिसर्च गर्दाखेरि कति ठाउँमा चाहिँ खुवायो भने त्यसले मौरीको गोलालाई मजबुत बनाउँछ अर्को सिजनमा काम गर्नको लागि भन्ने भेटे भने कति ठाउँमा चाहिँ खुवाउनु हुँदैन, लङ टर्ममा चाहिँ यसले बिलको हेल्थलाई चाहिँ इम्प्याक्ट पार्छ, नेगेटिभ इम्प्याक्ट पार्छ भनेर भेटाए।
4: हामीले मौरीलाई चाहिँ कृत्रिम आहार खुवाउने भन्ने चाहिँ अन्तर्राष्ट्रिय अभ्यासै हो। यो मौरी पालन गर्ने हरेक क्षेत्रमा चाहिँ जब मौरीलाई चाहिँ खानाको अभाव हुन्छ, अभाव भएको खण्डमा उसलाई आहार परिपूर्तिको लागि चाहिँ कृत्रिम रूपमा चाहिँ सुगर अथवा चिनी सास्ने अथवा चाहिँ पोलेन खुवाउने अभ्यासै छ। अब यो चाहिँ मौरी हामीसँग चरण क्षेत्र नि छ, अलिकति उसलाई बाँच्नको लागि चाहिँ पर्याप्त मात्रामा चाहिँ पुष्परस नै छ, पोलन नै छ, तर मह चाहिँ उत्पादन गरेको छैन, तर उसलाई खान पुग्छ भने त्यो अवस्थामा हामीले चाहिँ जस्तै पोलन दियौँ अथवा चिनी चास्ने दियौँ भने मौरीलाई चाहिँ अल्छे बनाउने र त्यसले चाहिँ दीर्घकालीन रूपमा चाहिँ नकारात्मक असर सक्रिय हुने भन्दा पनि अब बसेर खाने अल्छे बनाउने अथवा चरणमा जान मन नगर्ने अथवा अन्य समस्याबाट चाहिँ मौरी पनि ग्रसित हुन्छ भनेर चाहिँ विभिन्न रिसर्च आर्टिकलमा भेट्छौँ हामीले पनि, त्यो पक्कै नै हो। त्यस कारणले हामीले चाहिँ वातावरण हेरेर चाहिँ दिनुपर्ने भयो। कृत्रिम आहार खुवाउँदाखेरिमा वातावरणमा चाहिँ एकदमै सर्टेज एकदमै स्कार्स एकदमै सुक्खा छ त्यो अवस्थामा दिनु पर्यो कृत्रिम आहार, होइन भने अर्को अवस्था पनि हुन्छ जुन बेलामा हामीले गोला समायोजन गर्छौँ त्यो अवस्थामा पनि हामीले दिन सक्छौँ र अर्को अवस्था छ गोला विभाजन त्यो अवस्थामा नै दिन सकिन्छ कृत्रिम आहारहरू। त्यस कारणले चाहिँ वातावरण हेरेर चाहिँ हामीले चाहिँ मौरीको आहार चाहिँ व्यवस्थापन गर्नुपर्छ र सेरनामा जुन बेलामा सुक्खा हुन्छ त्यो बेलामा मात्र चाहिँ कृत्रिम आहार दिँदा ठिक हुन्छ।
0: कृषि वन तथा पर्यावरण मन्त्रालयको सूचना। उपभोक्तालाई स्वस्थ मासु उपलब्ध गराउने उद्देश्यले नेपाल सरकारबाट 2083 मङ्सिर 1 गतेदेखि
9: काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका सबै स्थानीय तहहरूमा 2083 माघ 1 गतेदेखि, बाँकी सबै नगरपालिकाहरूमा र 2084 साउन 1 गतेदेखि देशभरि पशु वधशाला र मासु जाँच ऐन 2055 लागू हुने गरी राजपत्रमा सूचना प्रकाशन भएको हुँदा ऐन कार्यान्वयनमा मासु व्यवसायी लगायत सम्पूर्ण सरकारवालाहरूको सहयोगको लागि मन्त्रालय हार्दिक अनुरोध गर्दछ। मासु मात्र होइन, स्वस्थ मासु खोजौं। कृषि वन तथा पर्यावरण मन्त्रालय।
10: गाउँका कृषकहरू जम्मै सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने?
11: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो? सबैले कृषक भनेर चिनेकै छन्।
10: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
11: कुरा त ठिकै हो, के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
10: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ, अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
11: सूचीकरण त गर्नै पर्ने हो।
10: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तल्ला गरी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
12: कृषक सूचीकरण अभियानमा सहभागी बनौँ, कृषकको पहिचान स्थापित गरौँ।
2: आजको लागि किसान प्रश्न मञ्च कार्यक्रम यति नै। अर्को साता पनि किसानहरूको समस्या तथा जिज्ञासाको समाधान लिई पुनः उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मका लागि म लगायत सम्पूर्ण टिम बिदा हुन्छौँ। नमस्कार।

नमस्कार अनि हार्दिक स्वागत गर्छु सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनेर कार्यक्रम फ्यान बक्स कहिले आउँछ भन्दै पर्खेर बसिरहनुभएका तपाईँ सबै मित्रलाई म तपाईँकै साथी अनिता आचार्य अनि प्रविधि संयोजनमा हुनुहुन्छ देवकी भण्डारी। हजुर, कार्यक्रम फ्यान बक्स तपाईँमा आज आउने गर्छ प्रत्येक शुक्रबार दिउँसो 1:20 करिब 2 बजेसम्म। अनि यो एउटा मात्र यस्तो कार्यक्रम हो जसमा म तपाईँबाट प्राप्त भएको इमेल पढ्ने गर्छु। तपाईँ हामीलाई इमेल गर्न सक्नुहुन्छ। यदि तपाईँ इमेल गर्न चाहनुहुन्छ तर तपाईँलाई इमेल आइडी थाहा छैन भने म इमेल आइडी बताउँछु, fanbox2077@gmail.com। उच्चारण गर्छु म तपाईँ सबैलाई सजिलो होस् भन्नका लागि, fanbox2077@gmail.com। त मित्र, तपाईँबाट प्राप्त भएको इमेल त म पक्कै पनि पढ्छु नै, तर अहिले भने कार्यक्रमको पहिलो कोसेरी स्वरूप सुनाउँदैछु रचना रिमालको स्वरमा सजिएको यो गीत। गीत रचना प्रमोद भट्टराई प्रतीकले गर्नुभएको हो भने सङ्गीत कीर्ति नेपानेको रहेको छ।

हजुर, तिम्रा मनका कुरा सबै रचना रिमालको स्वरमा सजिएको यो गीत हामीले तपाईँलाई सुनायौं कार्यक्रम फ्यान बक्समा। कार्यक्रम फ्यान बक्स सुनिरहनु भएको छ तपाईँ यो समयमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको तरंगमा। हजुर, कार्यक्रम फ्यान बक्स एउटा मात्र यस्तो कार्यक्रम हो जसमा तपाईँ हामीलाई इमेल गर्न सक्नुहुन्छ। म तपाईँबाट प्राप्त भएको इमेल पढ्ने गर्छु। यदि तपाईँ इमेल गर्न इच्छुक हुनुहुन्छ तर तपाईँलाई इमेल गर्ने आइडी थाहा छैन भने इमेल गर्ने आइडी म बताउँछु। fanbox2077@gmail.com हो हाम्रो इमेल गर्ने आइडी। उच्चारण गर्छु म तपाईँ सबैलाई सजिलो होस् भन्नका लागि, fanbox2077@gmail.com। त मित्र, तपाईँले यो इमेल आइडीमा इमेल गर्दा तपाईँको इमेलमा एउटा सन्देश हुनुपर्छ। सन्देशको साथमा कार्यक्रममा बज्ने गीत यदि तपाईँ आफ्नो आफन्तको नाममा सुनाउन चाहनुहुन्छ भने अवश्य पनि उहाँहरूको नाम लेखेर तपाईँ आफ्नो इमेल हामीलाई गर्न सक्नुहुन्छ। है त, यो जानकारी गराए मैले। यो जानकारी पश्चात अब अर्को जानकारी गराउँछु, त्यो के हो भने तपाईँले हाम्रो वेबसाइट www.radionepal.gov.tnp अनि www.radionepalonline.com, रेडियो नेपालको मोबाइल एप र हाम्रो वेबसाइटमा गएर हामीलाई अडियो सङ्ग्रहबाट पनि फुर्सदको समयमा सुन्न सक्नुहुन्छ। कृपया सुन्ने कोसिस गर्नुहोला। यो आग्रह पश्चात अब चाहिँ म लाग्छु तपाईँबाट प्राप्त भएको तपाईँको इमेल पढ्नतर्फ। तपाईँहरू आफ्नो इमेल कहिले आउँछ भन्दै पर्खिएर बसिरहनु भएको छ होला, होइन? पर्खनु पर्दाको पीडा ज्यादै कष्ट प्रद हुने गर्छ नि है मित्र। त्यही हुँदा म हाम्रो मित्रहरूलाई धेरै बेर कष्ट दिन चाहन्न लाग्दैछु तपाईँबाट प्राप्त भएको यो पहिलो इमेल पढ्नतर्फ। यसै क्रममा यो इमेल हामीलाई अनुराग थापाजीले गर्नुभएको हो। अनुराग थापाजीको घर चाहिँ यहाँ नेपालको भक्तपुरमा रहेको छ भने उहाँ अहिले हुनुहुन्छ अमेरिकामा। लेख्नुहुन्छ अनुराग थापाजी, नमस्कार दिदी, म पढ्नको लागि यहाँ आएको हुँ। तर हेर्नुहोस् न, मान्छे चाहिँ म यहाँ छु तर मेरो मन भने नेपालमा छ। साह्रै याद आउँछ, एकदमै धेरै मिस हुन्छ। रेडियो नेपालको यो कार्यक्रम अनलाइनमा सुन्न पाउँदा असाध्यै खुसी लागेको छ। यो कार्यक्रम सुन्दा मलाई म आफ्नो घरमै भएको आभास भएको छ। आफ्नो आफन्तको माझमै बसिरहेको आभास गराउन सफल यो कार्यक्रमको टिमलाई धेरै धेरै धन्यवाद। कार्यक्रम सफलताको शुभकामना, निरन्तरताको शुभकामना, रेडियो नेपाललाई थ्याङ्क यू भने लेख्नु भएको छ अनुराग थापाजीले। उहाँको नेपालको घर भक्तपुर हो। भक्तपुरको कुन ठाउँ खुलाउनु भएको छैन भने उहाँ अहिले हुनुहुन्छ अमेरिकामा। उहाँले अमेरिकाको आफ्नो सिटी पनि खुलाउनु भएको छैन। एनिवेज, उहाँले हामीलाई कार्यक्रम सुनेर माया गरेर इमेल गर्नुभएको छ। साह्रै खुसी लागेको छ। धेरै धेरै धन्यवाद है त अनुरागजी। अनुरागजी, सबैभन्दा पहिला त तपाईँ पढ्नको लागि गएको कुरा लेख्नु भएको छ। आफ्नो आफन्तबाट टाढिनु भएको कुरा यहाँ लेख्नु भएको छ, होइन? राम्रोसँग पढ्नुहोला अनि तपाईँ आफूले पढ्नुभएको कुरा आफ्नो देशमै आएर खर्चिनुहोला, म यही आग्रह गर्न चाहन्छु। अनि मित्र, तपाईँलाई मात्र होइन, आफ्नो आफन्तबाट टाढिएर बस्नुपर्दा सबैलाई असाध्यै धेरै लोन्ली फिल हुने गर्छ। यो ह्युमन नेचर यस्तै हो, मानवीय स्वभाव नै यस्तै छ हाम्रो, है? हामीले आफ्नो परिवारको सदस्य ठान्नुहोला सम्भव भएसम्म कार्यक्रम सुनेर

तर गीतको लागि चाहिँ एकछिन तपाईँले धैर्य गर्नै पर्ने हुन्छ है त अनुरागजी. अनुराग थापाजीको यो इमेल पश्चात अर्को इमेल पढ्छु म. यो इमेल हामीलाई सुमन खड्काजीले गर्नुभएको हो झापाको बुधबारेबाट. भने उहाँको घर चाहिँ झापाको बुधबारे हो, अहिले चाहिँ बेङ्गलोर इन्डिया भनेर लेख्नुभएको रहेछ उहाँले ठेगाना. एनिवेज लेख्नुहुन्छ सुमनजी, दिदी नमस्कार, म सुमन खड्का, झापाको बुधबारे हो मेरो घर, अहिले बेङ्गलोर इन्डियामा छु. यो कार्यक्रम म सधैँ सुन्छु. यो कार्यक्रमको अनि तपाईँको धेरै ठुलो प्रशंसक हुँ. बाहिर रहे पनि मन मेरो सधैँ नेपालमै छ. मेरो सन्देश आज मलाई चिन्ने सबै मिठो सम्झना भन्न चाहन्छु. अनि अब बज्ने गीत मलाई सुमन खड्का पङ्कज भनेर चिन्नुहुने सबै सुनाउन चाहन्छु यो कार्यक्रम मार्फत. हवस् त दिदी, धन्यवाद भनेर लेख्नु भएको छ. सुमन खड्काजी हुनुहुन्छ अहिले बेङ्गलोर इन्डियामा, पनि उहाँको नेपालको घर रहेको छ झापाको बुधबारेमा. धेरै धन्यवाद सुमनजी, तपाईँले पनि हामीलाई कार्यक्रम सुनेर इमेल गर्नुभएको छ. धेरै खुसी लाग्यो है. धेरै धन्यवाद तपाईँको लागि, अनि तपाईँलाई चिन्ने सबैको लागि हामी अवश्य पनि गीत सुनाउँछौँ. त मित्र, अब भने हामी गीत नै सुनाउँछौँ. यो गीत अस्मिता अधिकारी र रोशन सिंहको स्वरमा सजिएको छ. गीत रचना रोशन सिंहले गर्नुभएको हो भने सङ्गीत पनि रोशन सिंहकै रहेको छ.

हजुर, दुरी टाढा छ, ज्यान छ यतै, ध्यान छ त्यतै, माया गाढा छ, गीतले यस्तै यस्तै भनिरहेको थियो मित्र। हामी पनि यसै भन्छौँ, तपाईँ र हाम्रो दुरी टाढा भए पनि माया चाहिँ एकदमै धेरै गाढा छ मित्र, प्रगाढ छ हामी र तपाईँको माया, होइन। यो कुरा तपाईँलाई सम्झाउँदै कार्यक्रम फ्यान बक्समा म फेरि पनि स्वागत गर्छु। कार्यक्रम फ्यान बक्स नै रहनु भएको छ तपाईँ यो समयमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको तरङ्ग मार्फत तरङ्गित भइरहेको छ यो कार्यक्रम। अनि मित्र, कार्यक्रम फ्यान बक्स एउटा मात्र यस्तो कार्यक्रम जसमा तपाईँ हामीलाई इमेल गर्न सक्नुहुन्छ। म तपाईँबाट प्राप्त भएको इमेल पढ्ने गर्छु यो कार्यक्रममा। यदि तपाईँले भर्खरै मात्र रेडियो सेट ट्युन इन गरेर सुन्न थाल्नु भएको हो अनि तपाईँ भनिरहनु भएको छ मलाई पनि इमेल गर्न मन छ, इमेल आइडी के होला भनिरहनु भएको छ भने म तपाईँको लागि जानकारी गराउँदैछु। इमेल आइडी हो fanbox2077@gmail.com, उच्चारण गर्छु म तपाईँ सबैलाई सजिलो होस् भन्नका लागि, fanbox2077@gmail.com। तभित्र तपाईँले यो इमेल आइडीमा इमेल गर्दा तपाईँको इमेलमा एउटा सन्देश हुनुपर्छ, सन्देशको साथमा कार्यक्रममा बज्ने गीत। यदि तपाईँ आफ्नो आफन्तको नाममा सुनाउन चाहनुहुन्छ भने अवश्य पनि उहाँहरूको नाम लेखेर तपाईँ आफ्नो इमेल हामीलाई गर्न सक्नुहुन्छ। है त, यो जानकारी गरेँ मैले, यो जानकारी गराएँ मैले, यो जानकारी पश्चात अब चाहिँ म लाग्छु तपाईँबाट प्राप्त भएको इमेल पढ्नतर्फ नै। यसै क्रममा यो इमेल हामीलाई अर्जुन श्रेष्ठजीले गर्नुभएको हो, सैलुङ सात दोलखा भने लेख्नुभएको छ आफ्नो ठेगाना, तर अहिले चाहिँ सिराहाको सनैठाबाट भने लेख्नुभएको छ। अनि अझ अगाडि लेख्नुहुन्छ अर्जुनजीले, सबैजनालाई स्वास्थ्यको ख्याल गर्नुहुन आग्रह गर्छु अनि एउटा गीत पनि सुनाउँछु अर्जुन श्रेष्ठको तर्फबाट भने लेख्नुभएको छ। पक्कै पनि मित्रहरू, सबैजनालाई स्वास्थ्यको ख्याल गर्नुहुन हामी पनि आग्रह गर्छौँ है। अनि अर्जुनजी, तपाईँको लागि अनि तपाईँलाई चिने सबै सबैको लागि एउटा गीत पक्कै पनि हामी सुनाउँछौँ, तर गीतको लागि भने एकछिन धैर्य गर्नै पर्छ है त अर्जुनजी। अर्जुन श्रेष्ठजीको यो इमेल पश्चात अर्को इमेल पढ्छु म। यो इमेल हामीलाई राजु ढकालजीले गर्नुभएको हो। राजु ढकालजी हुनुहुन्छ अहिले साउदी अरेबियामा, भने उहाँले आफ्नो नेपालको ठेगाना यहाँ लेख्नु भएको छैन। लेख्नुहुन्छ राजुजी, हेलो दिदी नमस्कार, म साउदी अरेबियाबाट भने लेख्नु भएको छ। नमस्कार राजुजी, आज गाडी लेख्नु भएको छ राजुजीले, म सधैँ यो कार्यक्रम सुन्छु, मलाई यो कार्यक्रम मनपर्छ। आज यो कार्यक्रम मार्फत मलाई राजु ढकाल भनेर चुने, सबै सबैलाई मिठो माया मिठो सम्झना अनि एउटा गीत सुनाइदिनुहोस् है भने लेख्नु भएको छ। अवश्य पनि राजुजी, तपाईँको लागि, तपाईँका आफ्ना आफन्त, तपाईँका साथीभाइ इष्टमित्र सबै सबैको लागि हामी एउटा गीत पक्कै पनि सुना आउँछ, तर अर्को एउटा इमेल पढेपछि मात्रै है त। अबको क्रममा रहेको छ यो इमेल। यो इमेल हामीलाई हाम्रो नियमित श्रोता राजाराम रामाजीजीले गर्नुभएको हो, पालुङ शिखरकोट मकवानपुरबाट। लेख्नुहुन्छ राजारामजी, नमस्कार अनिताजी, महजको नियमित श्रोता पालुङ शिखरकोट मकवानपुरबाट राजाराम रायमाझी भने लेख्नु भएको छ। असाध्यै खुसी लाग्छ राजारामजी, तपाईँले हामीलाई नियमित सुन्नुहुन्छ अनि इमेल पनि गर्नुहुन्छ, त्यसको लागि धेरै धन्यवाद है त। राजाराम रायमाझीजीले अझ गाडी लेख्नुहुन्छ, यो कार्यक्रम मार्फत मेरो जीवनसाथी किशु रायमाझी, मेरो छोरा रामराजा रायमाझी, त्यस्तै गरी नरेन्द्र रिमाल, अरुण नदी खत्री, सुमी लिम्बू, आशा श्रेष्ठको मिठो सम्झना गर्छु अनि विशेष गरी तेह्रथुमको माया ढकाल, दक्षिणकालीको सुखराम लामालाई एकदमै धेरै सम्झना छ है भन्दै मलाई फोन गर्न पनि आग्रह गर्छु अनि अब बज्ने गीत पनि सुनाउँछु भने लेख्नु भएको छ पालुङ शिखरकोट मकवानपुरबाट राजाराम रायमाझीजीले। धेरै धन्यवाद राजारामजी, मैले तपाईँको सन्देश पढेर सुनाइसकेँ। अब म चाहन्छु तपाईँले जो जोलाई चाहिँ फोन गर्न आग्रह गरिरहनु भएको छ, ज जसले मलाई सम्झे हुन्थ्यो भनेर सोचिरहनु भएको छ, उहाँहरूको चाहिँ फोन आओस् है त। यही शुभकामना दिँदै अब चाहिँ म एउटा गीत नै सुनाउँछु। यसै क्रममा यो गीत मैले लिएर आएकी छु मेलिना राईको स्वरमा सजिएको, गीत रचना सुरेन्द्र महर्जनले गर्नुभएको हो भने सङ्गीत राजकुमारको रहेको छ।

मित्र, कसैलाई पनि धोका नदिऊ, आफ्नो कारणले अरूको आँखाबाट आँसु नझरोस् भन्ने कुरामा हामी सदैव सचेत हुनुपर्छ। भनिएको छ, मानिसको चोला ज्यादै छोटो छ, दुई दिनको छ भनिएको छ, होइन? यो छोटो दुई दिने चोलामा चाहिँ सबैसँग मित्रवत व्यवहार गरेर, सबैसँग हाँसी खुसी भएर, रिस राग द्वेष फालेर, सबैसँग मित्रवत व्यवहार गर्दै जिउने कोसिस गरौँ। यही आग्रह गर्दै कार्यक्रम फ्यान बक्समा फेरि पनि म स्वागत गर्छु। त मित्र, कार्यक्रम फ्यान बक्स सुनिरहनु भएको छ तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको तरङ्गमा। त मित्र, मलाई एउटा कुरा सम्झाउन मन लाग्यो। हाल देशका विभिन्न स्थानहरूमा भारी वर्षा भइरहेको छ, होइन? आगामी केही दिन एकदमै धेरै वर्षाको सम्भावना रहेको कुरा हामीलाई चाहिँ हाम्रा मौसमविदहरूले जानकारी गराइरहनु भएको छ। यसबारे पनि हामी सचेत हुनुपर्छ मित्र। विपद सम्बन्धी पूर्व सूचना र पूर्व चेतावनीको हामीले पालना गर्नै पर्छ, है? यसतर्फ पनि ध्यान दिउँ। अनि मित्र, हामी कता कहीँ कतै यात्रा गर्दैछौँ भने चाहिँ परिस्थिति बुझेर मात्रै यात्रा गरौँ, होइन? यो आग्रह छ। अनि हामी अब नदी छेउमा बसिरहेका छौँ भने चाहिँ नदी छेउमा बस्ने मित्रहरूले बाढी डुबानबारे पनि अलिकति सचेत हुनुपर्छ, अलिकति चुनाखो हुने हो कि भनेर म आग्रह गराउन चाहन्छु तपाईँलाई। अनि अर्को कुरा चाहिँ, अब हामी कतै जाँदैछौँ, हामीलाई नगइ नहुने छ भने चाहिँ यसो मौसम चेतनाबारे चाहिँ जानकारी लिएर मात्रै हामी यात्रा गरौँ मित्र, यही आग्रह गर्छु म, है? विपदबारे चाहिँ हामी सबैले चासो राख्नै पर्छ मित्र, अनि चनाखो बन्नै पर्छ, है? किनभने विपद हामीलाई भनेर आउँदैन, एक्कासी आउने हो यो विपद भन्ने कुरा, होइन? त्यसैले चाहिँ बेलैमा हामी चनाखो हौँ मित्र, सचेत हौँ, सावधानी अपनाऊ, यही आग्रह गर्छु म कार्यक्रम फ्यान बक्स मार्फत, है त मित्र? अब अहिले चाहिँ एकदमै वर्षा भइरहेको छ, यो कुरा चाहिँ हामीलाई हाम्रा मौसमविदहरूले जानकारी गराइरहनु भएको छ। अब यात्रा गर्नै पर्दैन भने त हामी घरमा सुरक्षित बसौँ। यदि हामीलाई यात्रा नगरी नहुनेछ भने चाहिँ परिस्थिति बुझेर, हाम्रो यो सूचनाहरू हेरेर, होइन, मौसम सचेतनाबारे जानकारी लिएर मात्रै यात्रा गरौँ, हामी यही आग्रह गर्छौँ कार्यक्रम फ्यान बक्स मार्फत, है त मित्र? यो आग्रह मैले गरेँ, यो आग्रह पश्चात चाहिँ अब म लाग्छु तपाईँबाट प्राप्त भएको तपाईँको इमेल पढ्नतर्फ। यसै क्रममा यो इमेल हामीलाई मुना काफ्लेजीले गर्नुभएको हो, पाखरीवास धनकुटाबाट लेख्नुहुन्छ। दिदी, म अहिले रेडियो ट्युन गरेर सुनिराखेकी छु। मेरी कान्छी छोरी चाहिँ भर्खरै मात्रै जापान गएकी छिन् पढ्नको लागि। उनलाई विशेष सम्झना भन्न चाहन्छु यो कार्यक्रम मार्फत, विशेष सम्झना अनि माया भन्छु। अनि त्यसै गरी मेरी छोरीहरू रमा सापकोटा, उमा सापकोटा, एडमन्ड पराजुरी, सबिना ढकाल लगायत मलाई मुना काफ्ले भनेर चिने सबै सबैलाई धेरै सम्झना, धेरै माया भन्दै अब बज्ने गीत सुनाउँछु यो कार्यक्रम मार्फत भनेर लेख्नु भएको छ मुना काफ्लेजीले पाखरीवास धनकुटाबाट। धेरै धन्यवाद मुनाजी, तपाईँको छोरी जापान जानुभएको रहेछ, होइन, पढ्नको लागि। उहाँलाई पनि शुभकामना, है त। त मुनाजीको यो इमेल पश्चात अर्को एउटा इमेल पढ्छु। आजको लागि अन्तिम इमेल हो यो। यो इमेल हामीलाई सतीक फुलदेलजीले गर्नुभएको हो, गुल्मी मुसिकोटबाट। लेख्नुहुन्छ सतीकजी, दिदी नमस्कार, म सतीक फुलदेल हुँ, सुन्दैछु कार्यक्रम गुल्मी मुसिकोटबाट, प्रोग्राम राम्रो छ है भने लेख्नु भएको छ। धेरै धन्यवाद। अनि अझ गाडी लेख्नु भएको छ, आज यस कार्यक्रम मार्फत मेरो बाबा टिकाराम फुलदेल, मम्मी समीक्षा फुलदेल, बहिनी सम्प्रेरिका फुलदेल, हजुरआमा नयनकला फुलदेल, साथै मलाई सतीक फुलदेल भनेर चिन्ने नचिन्ने सबैलाई सम्झन चाहन्छु भने लेख्नु भएको छ सतीक फुलदेलजीले। धेरै धन्यवाद सतीकजी, हामीलाई माया गरेर इमेल गर्नुभएकोमा। अनि एउटा गीत पक्कै पनि सुनाउँछु म तपाईँको लागि, अनि तपाईँको सबै सबैको लागि, है त। त मित्र, गीत त म सुनाउँछु नै, तर गीतभन्दा अगाडि कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला भइसकेको छ। आज जो जो मित्रले हामीलाई कार्यक्रममा इमेल गर्नुभयो त्यसको लागि धेरै धेरै धन्यवाद भन्छु म। अनि जो मित्रले आज कार्यक्रममा इमेल त गर्नुभएको छैन, तर व्यस्तताका बावजुद हामीलाई समय दिएर सुनिदिनु भएको छ, तपाईँको अमूल्य साथ, तपाईँको अमूल्य मायाको लागि धेरै धेरै धन्यवाद। अनि प्रविधि संयोजन गरिदिनु भएकोमा देवकी भण्डारीलाई पनि धेरै धन्यवाद भन्दै, अब तपाईँको माझमा सञ्जीवनी र कुमार सानुको स्वरमा सजिएको यो एउटा गीत सुनाउँदै बिदा हुन्छु। गीत रचना निलम आङबुहाङ राईले गर्नुभएको हो भने सङ्गीत सुरेश अधिकारीको रहेको छ। अनि मित्र, जाँदा जाँदै तपाईँलाई सम्झाउँछु, तपाईँले ठिक 2 बजे अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुन्छ, त्यसपछि अरू थुप्रै प्रस्तुतिहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला। सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल भन्दै कार्यक्रम फ्यान बक्सबाट म तपाईँकै साथी अनिता आचार्य बिदा भएँ। हौस् त, नमस्कार।

0: आदरणीय श्रोताहरू, हाल देशका विभिन्न स्थानहरूमा वर्षा भइरहेको छ। आगामी केही दिन भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले विपद सम्बन्धी पूर्व सूचना र पूर्व चेतावनीको पालना गरौं।
1: परिस्थिति बुझेर मात्रै यात्रा गरौं।
0: नदी छेउमा बस्नेहरूले बाढी डुबान बारे सचेत रहौं।
1: मौसम सचेतना बारे जानकारी लिऊ र जोखिम बारे सचेत बनौ।
0: विपद बारे चासो राखौं र चनाखो बनौ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
2: गर्भावस्था र सुत्केरीको समयमा आमा र नवजात शिशुको स्वास्थ्यको ख्याल राखौं। गर्भवती महिलाले कम्तीमा 8 पटक गर्भ जाँच गराऊ। गर्भ रहेको 16 हप्तासम्म 20-24 हप्तामा 32 हप्तामा र 36 हप्तामा गर्भ जाँच गराउँदा 800 रुपियाँ नगद भत्ता पाइन्छ।
3: तोकिएको स्वास्थ्य संस्थामा प्रसुति गराउँदा आवश्यक प्रयोगशाला परीक्षण र जटिलताको उपचार निशुल्क हुन्छ। साथै हिमालमा 3,000, पहाड भित्री मधेस र काठमाडौँ उपत्यकामा 2,000 तथा तराईमा 1,000 रुपियाँ यातायात खर्च उपलब्ध छ।
2: सुत्केरी भएपछिको 42 दिनसम्म कुनै जटिलता भएर आवश्यक परेमा अस्पताल भर्ना, तोकिएका प्रयोगशाला परीक्षण र उपचार निशुल्क हुन्छ। नवजात शिशुका लागि पनि जन्मेको 28 दिनभित्र बिरामी भएर उपचार गर्नु परेमा तोकिएका सेवाहरू निशुल्क हुन्छ।
3: सबै सेवा सुविधा तीनै तहका सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, बर्थिङ सेन्टर तथा आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम लागू भएका गैर सरकारी र निजी स्वास्थ्य संस्थामा उपलब्ध छ।
2: थप जानकारी र स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्यको पैसा नलाग्ने नम्बर 1115 फोन गरौं।
3: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
0: आदरणीय श्रोताहरू, हाल देशका विभिन्न स्थानहरूमा वर्षा भइरहेको छ। आगामी केही दिन भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले विपद सम्बन्धी पूर्व सूचना र पूर्व चेतावनीको पालना गरौं।
1: परिस्थिति बुझेर मात्रै यात्रा गरौं।
0: नदी छेउमा बस्नेहरूले बाढी डुबान बारे सचेत रहौं।
1: मौसम सचेतना बारे जानकारी लिऊ र जोखिम बारे सचेत बनौ।
0: विपद बारे चासो राखौं र चनाखो बनौ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: झण्डो आयुर्वेद,
3: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डो नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
2: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
3: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
2: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
3: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
4: आदरणीय श्रोताहरू, हाल देशका विभिन्न स्थानहरूमा वर्षा भइरहेको छ। आगामी केही दिन भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले विपद सम्बन्धी पूर्व सूचना र पूर्व चेतावनीको पालना गरौँ।
5: परिस्थिति बुझेर मात्रै यात्रा गरौँ।
4: नदी छेउमा बस्नेहरूले बाढी डुबान बारे सचेत रहौँ।
5: मौसम सचेतना बारे जानकारी लिऊ र जोखिम बारे सचेत बनौँ।
4: विपद बारे चासो राखौँ र चनाखो बनौँ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेभ 684, 792 र 1143 किलो हर्जका साथमा एफएम 98, 100 र 103 मेगा हर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपायलबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रेल स्टेशनहरूबाट एफएम 98, 100 र 103 मेगा हर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार। मिडियम वेबसाट 92 किलो हर्जका साथमा एफएम ब्यान्ड 98, 100 र 103 मेगा हर्जमा हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट बोलिरहेका छौँ। रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ सुनेर बस्नुभएका सम्पूर्ण आदरणीय श्रोतालाई हार्दिक स्वागत अभिवादन गर्छौँ। प्रविधि संयोजनमा देवकी भण्डारी अनि उद्घोषणतर्फ अर्जुन श्रेष्ठ र म रुक्मिणी पोखरेल। अब प्रस्तुत गर्छौँ रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट साँझ 6 बजेसम्म प्रसारण गर्ने कार्यक्रमबारे जानकारी। केही बेरमै सुन्नुहुनेछ स्वदेश गान, त्यसपछि चलचित्रका गीतहरू सुनाउनेछ भने 3 बजे समाचार सुन्नुहुनेछ, 3:15 दनुवार भाषामा समाचार सुन्नुहुनेछ। दनुवार भाषाको समाचारपछि पौरखीको कथा कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ, 4 बजे समाचार सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार सुन्नुहुनेछ, 4:15 हमै दनुवार कार्यक्रम सुन्नुहुनेछ, 5 बजे समाचार सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार सुन्नुहुनेछ, 5:15 लोक दोहोरी गीतहरू सुन्नुहुनेछ। 5:45 उर्दू भाषामा समाचार सुन्नुहुनेछ भने 5:59 बागमती प्रादेशिक प्रसारणको सेवा समाप्त हुनेछ। अब सुनाउँछौँ स्वदेश गान। रामकृष्ण नगरकोटीको स्वरमा रहेको छ शिला पन्तको रचना, राजेन्द्र श्रेष्ठको सङ्गीतमा।

भर्खरै सुनायौं चलचित्र निर्मोहीको गीत उदित नारायण झा र दिपा झाको स्वरमा उज्जवल केसीको रचना मिलन मोक्तानको संगीतमा. अब सुनाउँछौं चलचित्र मिज्युको यो गीत रहेको छ डेनी डेङ जोम्पाको स्वरमा रहेको छ कुसुम गजमेरको रचना रञ्जित गजमेरको संगीतमा.

खास खुस खुराक गर्छन्, खित खित हाँस्ने

0: आदरणीय श्रोताहरू, आधिकारिक निकायबाट जारी भएका मौसम सम्बन्धी जानकारी अनुसार हाल विकसित मौसमी प्रणालीका कारण वर्षा गराउने प्रणाली सक्रिय छ। त्यसैले मौसम पूर्वानुमानसँगै सजगता, सतर्कता र समयमै तयारी अत्यन्त महत्त्वपूर्ण हुन्छ।
1: सम्बन्धित निकायबाट जारी हुने आधिकारिक सूचना तथा पूर्व सूचनालाई ध्यान दिउँ, सम्भावित जोखिमयुक्त क्षेत्रमा आवश्यक सावधानी अपनाऊ र सुरक्षित रहौँ।
0: पूर्व सूचना बारे सचेतना अपनाई समयमै तयारी र सही निर्णय मार्फत क्षतिबाट जोगिन सकिन्छ।
1: त्यसैले सजग रहौँ, सतर्क रहौँ र सुरक्षित रहौँ।
0: सार्वजनिक सेवा प्रसारण, रेडियो नेपाल।

भर्खरै सुन्नुभयो यहाँले चलचित्र अवतारको गीत प्रकाश श्रेष्ठ र लोचन भट्टराईको स्वरमा, दिनेश अधिकारीको रचना, शक्ति बल्लभको संगीतमा योभन्दा अगाडि सुनायौं चलचित्र सोल्टिनीको गीत भूपेन्द्र राय माझीको संगीतमा रहेको थियो, प्रमोद ढुङ्गानाको रचना रहेको गीतमा पूर्णिमाको स्वर रहेको थियो। अब भने यहाँहरूका माझमा राख्दैछौ चलचित्र आफ्नो बिरानोको यो गीत रहेको छ, शम्भुजित बास्कोटाको संगीतमा, किरण खरेलको रचना, उदित नारायण झा र दिपा झाको स्वरमा रहेको छ। उदित नारायण झा, दिपा झा, राजेश पाल राईको सामूहिक स्वरमा रहेको छ।

0: आदरणीय श्रोताहरू, आधिकारिक निकायबाट जारी भएका मौसम सम्बन्धी जानकारी अनुसार हाल विकसित मौसमी प्रणालीका कारण वर्षा गराउने प्रणाली सक्रिय छ। त्यसैले मौसम पूर्वानुमानसँगै सजगता, सतर्कता र समयमै तयारी अत्यन्त महत्त्वपूर्ण हुन्छ।
1: सम्बन्धित निकायबाट जारी हुने आधिकारिक सूचना तथा पूर्व सूचनालाई ध्यान दिउँ, सम्भावित जोखिमयुक्त क्षेत्रमा आवश्यक सावधानी अपनाऊ र सुरक्षित रहौँ।
0: पूर्व सूचनाबारे सचेतना अपनाई समयमै तयारी र सही निर्णय मार्फत क्षतिबाट जोगिन सकिन्छ।
1: त्यसैले सजग रहौँ, सतर्क रहौँ र सुरक्षित रहौँ।
0: सार्वजनिक सेवा प्रसारण, रेडियो नेपाल।

हामी सार्वजनिक प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिलेको बसाइमा विभिन्न चलचित्रका गीतहरू सुनाइरहेका छौँ। यहाँहरूले ठिक 3 बजे 3 बजेको समाचार सुन्नुहुनेछ। त्योभन्दा अगाडि केही सूचना र सन्देश सुन्नुहुनेछ भने अहिलेको बसाइमा चलचित्रका गीत सुनाउने क्रमको अन्तिम गीत राख्दैछौँ। देविका प्रधान र आनन्द कार्कीको स्वरमा रहेको यो गीत राजेन्द्र पौडेलको रचना, मनोहर सुनामको संगीतमा रहेको छ। यो गीतलाई लिएका छौँ चलचित्र यो मायाले लौ न सतायोबाट।

0: बिस्तारै चल्ने मालवाहक तथा यात्रुवाहक सवारी साधनले सदैव सर्भिस लेनको प्रयोग गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज बनाउँछ।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: गर्भावस्था र सुत्केरीको समयमा आमा र नवजात शिशुको स्वास्थ्यको ख्याल राखौं। गर्भवती महिलाले कम्तीमा 8 पटक गर्भ जाँच गराऊ। गर्भ रहेको 16 हप्तासम्म, 20-24 हप्तामा, 32 हप्तामा र 36 हप्तामा गर्भ जाँच गराउँदा 800 रुपियाँ नगद भत्ता पाइन्छ।
3: तोकिएको स्वास्थ्य संस्थामा प्रसुति गराउँदा आवश्यक प्रयोगशाला परीक्षण र जटिलताको उपचार निशुल्क हुन्छ। साथै हिमालमा 3,000, पहाड भित्री मधेश र काठमाडौँ उपत्यकामा 2,000 तथा तराईमा 1,000 रुपियाँ यातायात खर्च उपलब्ध छ।
2: सुत्केरी भएपछिको 42 दिनसम्म कुनै जटिलता भएर आवश्यक परेमा अस्पताल भर्ना, तोकिएका प्रयोगशाला परीक्षण र उपचार निशुल्क हुन्छ। नवजात शिशुका लागि पनि जन्मेको 28 दिनभित्र बिरामी भएर उपचार गर्नु परेमा तोकिएका सेवाहरू निशुल्क हुन्छ।
3: सबै सेवा सुविधा तिनै तहका सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, बर्थिङ सेन्टर तथा आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम लागू भएका गैर सरकारी र निजी स्वास्थ्य संस्थामा उपलब्ध छ।
2: थप जानकारी र स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्यको पैसा नलाग्ने नम्बर 1115 फोन गरौँ।
3: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
4: NBL सर्वसुलभ आवास कर्जा
5: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
4: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
5: विशेषताहरू: रु 3 करोडसम्मको कर्जा सुविधा,
4: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
5: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
4: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
5: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
6: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। संयुक्त राष्ट्र संघको 81 महासभामा प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधन। भोटेकोसी त्रिशुले विपद विश्वकै लागि चेतावनी भएको उल्लेख। विपद प्रतिकारमा समन्वय बढाउनु पर्नेमा जोड। लगातारको वर्षाले देशभरका विभिन्न सडक खण्ड अवरुद्ध। सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम प्राधिकरणको आग्रह। चीन अमेरिका बीच कृत्रिम बौद्धिकताको क्षेत्रमा सहयोग विस्तार गर्नुपर्नेमा चिनिया राष्ट्रपति सी चिङफिङको जोड। र विश्व एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालद्वारा अफगानिस्तान 5 विकेटले पराजित। समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका बढ्दो प्रभावलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायले तत्काल कदम चाल्नुपर्ने बताउनु भएको छ। उहाँले नेपालको पछिल्लो भोटेकोसी त्रिशुली विपद विश्वको लागि चेतावनी भएको बताउनुभयो। आज न्यूयोर्कमा संयुक्त राष्ट्र संघको 81 महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बाढीको कारण भएको मानवीय क्षति र व्यापक विनाशबारे उल्लेख गर्नुभयो। उहाँले जलवायु परिवर्तनले संवेदनशील हिमाली क्षेत्रमा जोखिम बढाइरहेको बताउनुभयो।
1: 4 weeks ago, the world saw shocking images of catastrophic floods that swept away Nepal's mountain communities with ferocity many have called mountain tsunami or Himalayan tsunami. The Bhotekosi Trishuli disaster was not just a local tragedy. It was a warning to the world, and I ask you today, have you really heard that warning? Nearly 3 years ago, standing in the shadow of our Mount Everest, the Secretary General of United Nations warned humanity about the madness and impending climate disaster. That cry from the rooftop of the world was not heard enough loudly. We in Nepal heard it, our communities heard it, scientists around the world heard it, they repeated it with evidence. But we, the political leaders, have been negligent to translate those warnings into action at the speed and scale that the vulnerable people require. Last month, we saw the tragic consequences.
0: प्रधानमन्त्री शाहले पर्याप्त अनुदानमा आधारित जलवायु वित्त र जोखिममा रहेका देशलाई थप सहयोगको आह्वान गर्नुभयो। उहाँले नेपालले विश्वव्यापी हरित गृह ग्यास उत्सर्जनमा अत्यन्त न्यून योगदान गरे पनि जलवायु परिवर्तनको गम्भीर असर भोगिरहेको बताउनुभयो।
1: Climate change does not recognize borders. Glaciers and floods do not travel with stamps and passports. Excellencies, I'm not here to complain but to share some suggestions. First, I wish to express Nepal's deep gratitude to all those who came to our aid aftermath of the deluge. Nepal now faces a massive task of recovery and reconstruction. After at least 1,400 deaths and over 66,000 people still missing, a rapid assessment peg physical recovery needs at about 10% of GDP. Nepal contributes less than 0.1% of global greenhouse gas emission. We did not create this crisis, yet we are paying a colossal price for it.
0: उहाँले नेपाल भारत र चीनलाई समेटेर हिमालय जलवायु उत्थानशीलता संयन्त्र स्थापना गर्ने प्रस्ताव गर्नुभयो। साथै बहुपक्षीयता स्वच्छ ऊर्जा र दिगो विकासप्रति नेपालको प्रतिबद्धता दोहोऱ्याउनुभयो। उहाँले जलवायु उत्थानशीलताको लागि अन्तर्राष्ट्रिय सहकार्य बढाउनु पर्नेमा जोड दिनुभयो। यस अन्तर्गत थप प्रभावकारी पूर्व सूचना प्रणाली भू उपग्रह सम्बन्धी तथ्याङ्क र विशेषता आदान प्रदान तथा नेपाल भारत र चीन बीच विपद प्रतिकारमा समन्वय आवश्यक रहेको बताउनुभयो।
1: The first 3 are what we need after disaster. The second 3 are what we need to ensure that disaster does not become a permanent condition. When a climate-driven disaster destroys infrastructure of a poor country, the answer cannot simply be another mega loan or a patchwork of small grants. We need adequate grant-based support. We need adequate grant-based support from the world. The Loss and Damage Fund, the Global Environment Facility, and other financing mechanisms remain grossly inadequate. Climate finance must not become another bureaucratic maze through which vulnerable countries spend years that they need help.
0: प्रधानमन्त्री शाहले अन्तर्राष्ट्रिय समुदायलाई सहकार्य थप सुदृढ गर्न र जोखिममा रहेका देशलाई भविष्यमा हुन सक्ने जलवायु जन्य विपदसँग जुझ्न सक्षम बनाउन सहयोग गर्न आग्रह गर्नुभयो। प्रधानमन्त्री बालेन्द्र शाह र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस बीच भेटवार्ता भएको छ। संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागी हुने सिलसिलामा प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्नुअघि राष्ट्र संघ मुख्यालयमा नेपाली समयअनुसार आज बिहान 4:15 बजे महासचिव गुटेरेससँग भेट गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा प्रधानमन्त्री शाहले नेपालप्रतिको सद्भावको लागि महासचिव गुटेरेसलाई धन्यवाद दिँदै उहाँको सफल कार्यकालका लागि बधाई दिनुभयो। भयो। रसुवाको भोटेकोशी नदीमा आएको विपदबाट नेपालले ठूलो क्षति बेहोरेको उल्लेख गर्दै प्रधानमन्त्रीले हिमताल फुट्ने जोखिम अझै उच्च रहेको बताउनुभयो। साथै प्रधानमन्त्री शाह र महासचिव गुटेरेस बीच नदी किनाराका बासिन्दाको पुनर्वास र हरित पुननिर्माणको विषयमा छलफल भएको थियो। परराष्ट्र मन्त्री शिशिर खनाल र संयुक्त अधिराज्य बेलायतका अन्तर्राष्ट्रिय विकास सम्बन्धी राज्य मन्त्री क्रिस्टी म्याकनिल बीच भेटवार्ता भएको छ। संयुक्त राष्ट्र संघको 81 महासभाको क्रममा संयुक्त राष्ट्र संघको मुख्यालयमा भएको उक्त भेटवार्तामा उहाँहरूबीच नेपाल बेलायत सम्बन्ध तथा पारस्परिक हितका विविध विषयमा छलफल भएको मन्त्री खनालको सचिवालयले जनाएको छ। भेटवार्तामा दुवै पक्षबीच पछिल्लो समय विस्तार हुँदै गएको नेपाल बेलायत द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विचार विमर्श भएको थियो। यस्तै परराष्ट्र मन्त्री शिशिर खनालले एसियाको बढ्दो आर्थिक तथा रणनीतिक प्रभावको बीच नेपालको भौगोलिक अवस्थालाई अवसरको रूपमा रूपान्तरण गर्दै नेपाललाई एसियाको आर्थिक डिजिटल र रणनीतिक ब्रिजका रूपमा अघि बढाउनु पर्ने बताउनु भएको छ। एसिया सोसाइटीद्वारा न्युयोर्कमा आयोजित स्टोरिङ नेपाल्स फ्युचर इन एसियाज राइजिङ सेन्चुरी एसियाको उदाउँदो शताब्दीमा नेपालको भविष्यको मार्गदर्शन विषय कार्यक्रममा सम्बोधन गर्दै उहाँले नेपालले भौगोलिक चुनौतीलाई राष्ट्रिय आकांक्षाको सीमाको रूपमा लिन नहुने बताउनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले संयुक्त राष्ट्र संघको 81 महासभाको उच्च स्तरीय सत्रको क्रममा अस्ट्रेलियाका विदेश मन्त्री पेनी वङसँग साइड लाइनमा द्विपक्षीय भेटवार्ता गर्नुभएको छ। संयुक्त राष्ट्र संघको मुख्यालयमा भएको उक्त भेटवार्तामा उहाँहरूबीच नेपाल अस्ट्रेलिया सम्बन्ध तथा आपसी हितका विविध विषयमा छलफल भएको मन्त्री खनालको सचिवालयले जनाएको छ। लगातारको वर्षाको कारण हुन सक्ने बाढी तथा पहिरोको उच्च जोखिमलाई ध्यानमा राख्दै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशभरका 26 जिल्लाका मुख्य सडक तथा राजमार्गहरूमा यातायात आवागमन बन्द गरिएको जनाएको छ। गृह मन्त्रालय अन्तर्गतको प्राधिकरणले आज सार्वजनिक गरेको सूचना अनुसार सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूबाट प्राप्त विवरणको आधारमा जोखिमयुक्त मुख्य सडकहरू बन्द गर्ने वा रात्रिकालीन आवागमन रोक्ने निर्णय गरिएको हो। मौसमविदहरूले भारी वर्षाको प्रक्षेपण गरेसँगै सम्भावित दुर्घटना र जनधनको क्षति न्यूनीकरणको लागि अत्यावश्यक काम बाहेक यात्रा नगर्न र जोखिमयुक्त सडक खण्डमा रातिको समयमा सवारी साधन नचलाउन गृह मन्त्रालयले सबैमा अनुरोध गरेको छ। लगातारको वर्षाको कारण काठमाडौँ उपत्यका बागमती र विष्णुमती नदीमा पानीको बहाव बढेको छ। नदी आसपासको क्षेत्रमा पानीको सतह बढ्दै गएपछि सम्भावित जोखिमलाई ध्यान दिँदै सतर्क रहन आग्रह गरिएको छ। सम्बन्धित निकायले नदी किनार तटीय क्षेत्र तथा डुबानको जोखिम रहेका स्थानमा अनावश्यक रूपमा नजान र सुरक्षित रहन आग्रह गरेका छन्। अविरल वर्षाको कारण नारायणगढ मुङ्लिन सडक र पृथ्वी राजमार्ग अन्तर्गत चितवन तथा धादिङका विभिन्न स्थानमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका रामनगरका प्रमुख उपरीक्षक प्रहरी डिले नारायण पाण्डेका अनुसार राजमार्गका विभिन्न स्थानमा लगातार साना ठूला पहिरो खसिरहेकाले तत्काल सडक सञ्चालनमा ल्याउन सकिने अवस्था छैन। उहाँका अनुसार चितवनको इच्छाकामना गाउँपालिका धारा पानीमा सडक पुनः भासिएपछि उक्त स्थानमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै इच्छाकामना गाउँपालिका 5 सिमल धारामा माथिबाट पहिरो खस्दा दुवैतर्फको सडक अवरुद्ध भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको रोराङ गाउँपालिका 7 कृष्णभीर र ज्यामिरे घाटमा माथिबाट पहिरो खस्दा दुवैतर्फको सडक अवरुद्ध भएको छ। यस्तै लगातारको वर्षाको कारण ओखलढुङ्गाको सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ। माने भन्ज्याङ गाउँपालिका 6 र 7 को सिमानामा पर्ने भडारे खोलामा सडक माथिबाट लेदो सहित बाढी आउँदा सडक अवरुद्ध भएको हो। बाढीले सडकको भाग काटेर गहिरो बनाई करिब 15 मिटर सडकमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ। लुम्बिनी प्रदेश सरकारले सम्भावित विपद प्रतिकारको लागि उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ। भारी वर्षाको जोखिमसँगै हुन सक्ने खतराबाट बच्न सर्वसाधारणलाई सुरक्षित अवस्थामा रहन आग्रह गरिएको हो। प्रदेश सरकारले 12 जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरक्षा निकाय स्थानीय तह तथा सामाजिक संघ संस्थासँग समन्वय गरी सम्भावित जोखिम र प्रतिकारको तयारी गरिरहेका छन्। उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी जोमसम कोरला सडकमा यही असोज 8 गतेदेखि 11 गतेसम्म राति यातायात सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय मुस्ताङले एक सूचना प्रकाशित गरी म्याग्दी र मुस्ताङको सिमाना काभ्रे भिरदेखि कोरला नाकासम्म साँझ 6 बजेदेखि बिहान 6 बजेसम्म रातिमा यातायात सञ्चालनमा रोक लगाएको जनाएको छ। कञ्चनपुरमा 3 वटै सुरक्षा निकायलाई चनाखोमा राखिएको छ। भारी वर्षाको पूर्वानुमानपछि सुरक्षा निकायलाई चनाखो रूपमा राखिएको हो। कञ्चनपुरका सबै पालिकामा सुरक्षा संयन्त्रले सम्भावित डुबानबाट बचाउन उद्धार सामग्री सहित सुरक्षा निकाय सतर्क भएका छन्। कालीगण्डकी करिडोर अन्तर्गत गुल्मीको रुद्रीबेणी पूर्ति घाच सडक अवरुद्ध भएको छ। उक्त सडक खण्ड अन्तर्गत कालीगण्डकी गाउँपालिका 2 राक्सेमा आज बिहान पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सोही गाउँपालिका 4 भएर बग्ने पाती खोलामा जलसतह बढेपछि यातायात सेवा अवरुद्ध भएको छ। प्रतिकूल मौसमको कारण हवाई उडान प्रभावित भएको छ। बिहिबारदेखि परेको निरन्तरको वर्षा र धुम्म भएको मौसमको कारण भिजिबिलिटी कम हुँदा हवाई उडान प्रभावित भएको हो। बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्र कणले पोखरा, भरतपुर र तुम्लिङटारमा भिजिबिलिटी कम हुँदा हवाई उडान प्रभावित भएको जानकारी दिनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले वर्षाको जोखिमलाई मध्यनजर गर्दै मन्त्रालयले उच्च सतर्कतासहित तयारी अवस्थामा रहेको बताउनु भएको छ। आज एक श्रव्य दृश्य सन्देश जारी गर्दै मन्त्री मेहताले हाल देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा भइरहेको र वर्षाको कारण बाढी पहिरो तथा डुबान लगायत विपद सृजना हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै मन्त्रालय उच्च सतर्कतासहित तयारी अवस्थामा रहेको बताउनुभयो। उहाँले देशभरका अस्पताल तथा स्वास्थ्य संस्थालाई आवश्यक जनशक्ति, औषधि तथा स्वास्थ्य सामग्री तयारी अवस्थामा राख्न, आकस्मिक स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न र विपदको अवस्था सृजना भए तत्काल स्वास्थ्य कर्मी परिचालन हुन सक्ने गरी आवश्यक व्यवस्था गरिएको जानकारी दिनुभयो। कृषि विभागले हुरी बतासहित भारी वर्षाको सम्भावना रहेकाले बाली र भण्डारण गरिएका अनाजमा हुन सक्ने सम्भावित क्षति न्यूनीकरणको लागि सावधानी अपनाउन आग्रह गरेको छ। मौसममा देखिएको फेरबदल तथा अविरल वर्षाको कारण धान बाली लगायतका अन्य उत्पादनको संरक्षणको लागि किसानलाई सतर्कता अपनाउन विभागले आग्रह गरेको हो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।

0: always fly.
1: Nepal Telecom, Rashtrako Sanchar.
2: विज्ञापनपछि अब बाँकी समाचार. वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रूपमा इन्द्र जात्रा पर्व मनाइँदैछ. प्रत्येक वर्ष भाद्र शुक्लमा पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलेखेल, दोलखा लगायतका स्थानमा मनाइन्छ. भाद्र शुक्ल द्वादशीको दिन हनुमान ढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठडाइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवी देवताको पूजा आज गरी 8 दिनसम्म मनाउने प्रचलन रहेको छ. अब अन्तर्राष्ट्रिय समाचार. चिनिया राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्तामा ताइवान स्वतन्त्रताको विरोध गर्न र ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न अमेरिकालाई आग्रह गर्नुभएको छ. यस्तै उहाँले चीन अमेरिका बीच कृत्रिम बौद्धिकता एआई लगायतको क्षेत्रमा सहयोग विस्तार गर्नुपर्नेमा पनि जोड दिनुभएको छ. व्हाइट हाउसमा भएको वार्तामा सीले दुई देशले सहयोगलाई प्रमुख आधार बनाउँदै प्रतिस्पर्धालाई उचित सीमाभित्र राख्न तथा मतभेद व्यवस्थापन गर्दै स्थिर सम्बन्ध अघि बढाउनुपर्ने बताउनुभयो. अमेरिकी राष्ट्रपति ट्रम्पले आर्थिक तथा व्यापारिक सम्वाद जारी राख्नुपर्ने बताउनुभयो. दुवै देशका टोलीबीचको पछिल्लो छलफलबाट नयाँ उपलब्धि हासिल भएको उल्लेख गर्दै उहाँले व्यापार सम्झौता सुधारको लागि वार्ता जारी राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो. अब खेलकुद. जापानमा जारी बीसौं एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानलाई 5 विकेटले पराजित गरेको छ. आइचीमा रहेको कोरो गे स्पोर्ट्स पार्कमा आज भएको आफ्नो पहिलो खेलमा नेपालले अफगानिस्तानलाई 5 विकेटले हराएको हो. प्रतियोगितामा अफगानिस्तानको यो दोस्रो खेल हो. अफगानिस्तानले हिजो पहिलो खेलमा जापानलाई 48 रनले हराएको थियो. अन्तिममा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक. संयुक्त राष्ट्रसङ्घको 81 महासभामा प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधन. भोटेको सी त्रिशुलले विपद विश्वकै लागि चेतावनी भएको उल्लेख. विपद प्रतिकारमा समन्वय बढाउनु पर्नेमा जोड. लगातारको वर्षाले देशभरका विभिन्न सड़क खण्ड अवरुद्ध. सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम प्राधिकरणको आग्रह. चीन अमेरिका बीच कृत्रिम बौद्धिकताको क्षेत्रमा सहयोग विस्तार गर्नुपर्नेमा चिनिया राष्ट्रपति सी जिनपिङको जोड. र बीसौं एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालद्वारा अफगानिस्तान स्थान 5 विकेटले पराजित. रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार. सकियो समाचारको अर्को बुलेटिन अपराह 4 बजे सुन्न सक्नुहुनेछ. हवस् त, नमस्कार.

0: ई रेडियो नेपाल हो। अब सरस्वती राई दनवारकबाट दनवारी भाषा समाचार सुन। नेपाल मौसम विज्ञान विभाग मौसमविद राजन लामिछाने आइलार दुई दिन अझै पश्चिमी ठाउँमा पानी परेले बढलार बाजिरहेक बङ्गाल खाडीमा बढ्दै जैल चुटेक ढिपटोक सिस्टमक प्रभावे देशक धेरै जसो भागमा पानी परिधरली मौसमविद लामिछाने पाछलो 24 घण्टामा कोशी बागमती गण्डकी तसो लुम्बिनी प्रदेशक धेरै जसो ठाउँमा बर्के पानी तसो किछु ठाउँमा धेरै बर्के पानी पर्ला जानकारी दिलर छात्। यी असोजे 11 गते पूर्वी ठाउँमा मौसममा सुधार आइलार देखन जैनु पनि पश्चिमी ठाउँमा ओखरक प्रभाव भने ओस्निके रहलार बास्ती असोज 12 गते सु देशभरि मौसम बिस्तारै सुधार हखलार तसु असोज 13 गते सु पानी प्रभाव अझै चुटे घखै पार्लार विभागे पहिलाक अनुमान गरिरहेक बर्के पानी भइधरल तसु चेतावनी दिल ठाउँमा बाढी पैरा तसु डुबान खतरालाई ध्यान दिएको एकदम करै नै पर्लार यात्रा बाहेक नै चैदो यात्रा नै करेलै तसु चैलार होसियारी अपन्याले हुँ अनुरोध कलर छात। यबीच बागमती प्रदेश मुख्यमन्त्री किरण थापा मगर सहित मधेस प्रदेश सरकार लुम्बिनी कोशी प्रदेश सरकार सहित भिन्न भिन्न राजनीतिक पदाधिकारी लखे सुरा बर्के सतर्कता अपन्याले अनुरोध गर्छात्। यससँगै कृषि विभागे हुरी बत्ता सहित बर्के पर्ल पानी कारण हखै पार्लार खतरालाई दिठाकु बाली तसु जम्मा कर्ल अन्न बालीमा हखलार नाश घट्याले सावधानी अपन्यालाई पनि अनुरोध गर्लर छाट। मौसममा देखन जैल फेरबदल तसु लगातार परिधरल पानी कारण धान बाली सहित अर्को फराल अन्न बाली जोग्याले किसानले सतर्कता अपन्याले विभागे अनुरोध गर्ल हो। प्रधानमन्त्री बालेन्द्र शाहे 72 घण्टाभित्र संसारक जुनसुकै ठाउँमा हतियार पुर्या पार्लार विश्वसँगै एकता किसानलाई सम्मान नै सु जीवन चाल्यालाई साधनकबाट रोकेले कुन बाहना बान्या नै अखलार बाजिरहेक संयुक्त राष्ट्रसँग 81 महासभालाई आज सम्बोधन गर्ती प्रधानमन्त्री शाहे खाइलार कुरोकसँगै नेपाललाई गाह्रो रहल बास्ती चुट्ने तसु गरिब देशक उपस्थिति महसुस गर्ला तसु न्यायपूर्ण फलक लागि सँगै काम कर्ला संयुक्त राष्ट्रसङ्घ चैलमा जोड दिल रहेस। यससँगै हावापानी न्याय संयुक्त राष्ट्रसङ्घ दस्तावेजमा सोलारी वाक्यमा मात्र नै धरिको नेपाली मानुषक भविष्य बनालार अवसर दिए पर्लार बास्ती जैल भदौ 10 गते रसुवाग भोटेको सीमा आइल बाढी नेपालक लागि मात्र नयखेको विश्वक लागि नै चेतावनी हखल बाजल रहेस। उहीँ करिब 3 वर्ष आगु संयुक्त राष्ट्रसङ्घ महासचिव ने नेपाल सगरमाथामा ठराकु विश्वक छानाक रूपमा रहल हिमाल पग्लटे जैल तसु उही विश्वलाई नै हावापानी फेरन्जेको खतराक सन्देश दि धरल बाजिरहेक भोटेको सिबाडी कर्ल नाश तसु उछिको अख्निक विवरण सहित अख्निसम्म करिधरल उद्धार प्रयास पाछु समग लागि विकासक लक्ष्य पाएले लगातार लागि धरल बास्ती यनक कठिन अवस्थामा सहयोग कर्ला छिमेकी मुलुक सहित भिन्न भिन्न सङ्घ संस्था मानवीय सहायता प्रदायक संस्था लखलै धन्यवाद सहित अझै फेरि बनालार काममा सिविक सहयोग आशा कर्ल बास्ती इच्छिमा हावापानी फिरन जैललाई अर्को भू राजनीतिक वार कर्लार जमिनमा पुर्यालै उछि जैल बोई बास्ती सिब्बेले आफ्नै जिम्मेवारी तसु एकबद्धतामा फेरि कट्टरता हखेले अनुरोध करेले आइल बाइकु बाजिरहेक प्रधानमन्त्री शाहे सम्बोधन गर्दै लास्टमा भगवान पशुपति नाथे विश्व कल्याण करुक तसु भगवान गौतम बुद्धै देखाल बाटमा विश्व ने बुलै पारोट बाइकु कार्यक्रमकबाट बिदा अखलर लग्छ। प्रधानमन्त्री बालेन्द्र शाह तसु संयुक्त राष्ट्रसङ्घ महासचिव एन्टोनियो गुटेरेस बीच भेटवार्ता भएर लिग संयुक्त राष्ट्रसङ्घ 81 महासभामा सहभागी अखलार सिलसिलामा उची पुग्लो प्रधानमन्त्री शाहे महासभालाई सम्बोधन गरे आगु राष्ट्रसङ्घ मुख्यालयमा महासचिव गुटेरेससँगै भेट गर्ल प्रधानमन्त्री सचिवालय जनाल रसिक भेटमा प्रधानमन्त्री शाहे नेपालक सद्भावक लागि महासचिव गुटेरेस लाई धन्यवाद दिती ओखरक सफल कार्यकालक लागि बधाई दिल र छाट। उही रसुवाक भुटेको सिलरीमा आइल विपदकबाट नेपालले बर्के नाश बेहोरे पर्ल उल्लेख गर्दै हिउँताल फुटलार खतरा अझै बर्के रहल बाजिरहेक उही अवसरमा महासचिव गुटेरेसे भुटेकोसी विपदमा आख्ल जनधनक नाशमा गहिरो समवेदना व्यक्त गर्दै हावापानी मुद्दामा संयुक्त राष्ट्रसङ्घ नेपालकसँगै रहल बाजल रहेस। परराष्ट्र मन्त्री शिशिर खनाले एसियाक बढ्दै जैल आर्थिक तसु रणनीतिक प्रभावक माझ नेपालक भौगोलिक अवस्थालाई अवसरमा फेर्ती नेपाललाई एसियाक आर्थिक डिजिटल तसु रणनीतिक ब्रिजक रूपमा आगु बढ्या पार्लर बाजिरेलग एसिया सोसाइटीबाट नियोगमा आज आयोजना गर्ल एसियाको उदाउँदो शताब्दीमा नेपालको भविष्यको मार्गदर्शन विषय कार्यक्रममा सम्बोधन गर्दै उही नेपालले भौगोलिक चुनौतीलाई राष्ट्रिय आशा सीमाको रूपमा ले नयखलार बाजल रहेस। यमाज परराष्ट्र मन्त्री खनाले संयुक्त राष्ट्रसंघ एक्कासियौं महासभामा उपरोक्त हक सत्रमा आज संयुक्त अधिराज्य बेलायतक अन्तर्राष्ट्रिय विकास बारे राज्य मन्त्री क्रिस्टी म्याकनिल बीच भेटवार्ता गरेको नेपाल तसु बेलायत नाता तसु आपसी हितक थरी थरी विषयमा छलफल अख्ल मन्त्री खनालक सचिवालय जनाल रक्षिक यसनिकै परराष्ट्र मन्त्री खनाले उही अवसरमा अस्ट्रेलिया विदेश मन्त्री पेनी वोङसँग पनि भेटवार्ता गरेको नेपाल तसु अस्ट्रेलिया आपसी हित सहित नेपालमा अछै आइला बाढी बाटे हख्ल जन धनक नाश तसु भैधरल उद्धार राहत फेरि बनालार प्रयास बारे छलफल अख्ल मन्त्री खनालक सचिवालय जनाल रक्षिक। लगातार पर्ल पानी कारण अखै पार्ला बाढी तसु पैरागवर्गीय खतरालाई ध्यानमा धर्ती राष्ट्रिय विपद जोखिम न्यूनीकरण तसु व्यवस्थापन प्राधिकरणले देशभरि 26 जिल्ला मुख्य बाट तसु राजमार्गमा मोटरगाडी आयजाले बन्द गर्ल जनाल रक्षिक। गृह मन्त्रालयभित्र प्राधिकरणले 2083 असोज 9 गते वा आज सार्वजनिक गर्ल सूचना अनुसार उही संयुक्त जिल्ला प्रशासन कार्यालयबाट पाइला विवरणक आधारमा खतरा अख्ल मुख्य बाट लग बन्द गर्लार वा रातिक समयमा आयजालाई रोकलार निर्णय हो। जचिमा कोशी प्रदेशक ताप्लेजुङ शङ्खसभा खोटाङ भोजपुर धनकुटा तेह्रथुम पाँचथर इलाम सुनसरी तसु उदयपुर बागमती प्रदेशक दोलखा सिन्धुपाल्चोक काभ्रेपलाञ्चोक नुवाकोट धादिङ ललितपुर तसु चितवन गण्डकी प्रदेशक लमजुङ तसु म्याग्दी अन्सु लुम्बिनी प्रदेशक रोल्पा दाङ तसु रुकुम पूर्व यीसँगै कर्णाली प्रदेशक रुकुम पश्चिम तसु सुदूरपश्चिम प्रदेशक बझाङ तसु बैतडी सैतक अर्को थुप्रै भिन्न भिन्न बाट खण्ड रोक्ल जनाल रक्षिक। मौसमविद लखे धेरै वर्गीय पानीबाट अखै पारा दुर्घटना तसु जन धनक नाश घट्यालै एकदम चैलार काम बाहेक यात्रा नै गरेलै तसु खतरा अख्ल बाटक खण्डमा रातिक समयमा मोटरगाडी नै चाल्यालाई गृह मन्त्रालय सेवेमा अनुरोध गर्ल रक्षिक। यससँगै कुनै पनि आपतकालीन अवस्था तसु उद्धारक लागि विपद हटलाइन 1234 नेपाल पुलिस 100 सशस्त्र पुलिस बल 1114 तसु मौसम बारे जानकारीको लागि 1155 सम्पर्क गरेले अनुरोध सुरा गर्ल रक्षिक। होस्निके लगातार पर्ल पानी कारण पैरा जैते काभ्रे पलाञ्चोक बिपी राजमार्ग रोकन्जेरे लिग आज बिहानी 4:30 बजे बिपी राजमार्ग भित्र रोसी गाउँपालिका 7:40 तसु रोसी 8 गिम्दीमा पैरा खस्ते बाट रोकन्जेल जिल्ला पुलिस कार्यालय धुलिखेले जनाल रक्षिक। यबीच पानी तसु मौसम विज्ञान विभाग अवस्थालाई दिठाती जैल कानुसो रातिक समयमा बिपी राजमार्ग भित्र काभ्रे पलाञ्चोकबाट खण्डलाई बन्द कराल रक्षिक। जिल्ला प्रशासन कार्यालय बाढी पैराग अवस्था दिथाको दिनखनी पनि बन्द कार्य पार्लर जनाती अख्निले 11 गते आइतबारसम्म रातिक समयमा मोटरगाडी रोक लाइदिल हो। कार्यालय एक बैठक निर्णय अनुसार बिपी राजमार्ग काभ्रे पलाञ्चोक खण्डमा जैल कानुसो 12 गते बिहानीसम्म ब्यारको 5 बजे सो बिहानी 5 बजेसम्म मोटरगाडी आएज्या रोक लाइल मुख्य जिल्ला अधिकारी गोपाल कुमार अधिकारी जानकारी दिल रचात। पुलिसले बाटक अवस्था बुझेको मात्रै दिनमा यात्रा गरेले सर्वसाधारणले अनुरोध सुरा कर्लर छात। पानी पार्लर तसु सोलारी समयक देउता देवराज इन्द्रक पूजा आज गरेको आज परम्परागत रूपमा इन्द्र जात्रा पर्व मना धरेला। हरेक वर्ष भाद्र शुक्ल चतुर्दशी दिन पर्लार यी पर्व काठमाडौँ ललितपुर भक्तपुर धुलीखेल दोलखा सहितक ठाउँमा मनालार गर्छन्। भाद्र शुक्ल द्वादशी दिन हनुमान ढोका आगो धार्मिक विधिसो इन्द्र ध्वजा सहितक लिङ्गो ठडाको सुरु अख्लार यी जात्रा थरी थरी नाचगान तसु रथयात्रा तसु देवी देवता पूजा आजा गरेको 8 दिनसम्म मनालार चलन रक्षिक। मकवानपुरक सीमात लरी बगाटे एकजना ज्यान जैरे लिग। जिल्लाक बकैया गाउँपालिका 11 मकवानपुर गढी गाउँपालिका 1 सीमामा पर्लार सीमात लरी बगाटे मकवानपुर गढी गाउँपालिका 1 ने श्याम बहादुर स्याङ तानक ज्यान जैल जिल्ला पुलिस कार्यालय मकवानपुरे जनाल रक्षिक। आजुलाई दनवारी भाषाक समाचार सिद्धिलिक हस्त सेवा ढोकरिनु।
1: आदरणीय श्रोताहरू, हाल देशका विभिन्न स्थानहरूमा वर्षा भइरहेको छ। आगामी केही दिन भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले विपद सम्बन्धी पूर्व सूचना र पूर्व चेतावनीको पालना गरौं।
2: परिस्थिति बुझेर मात्रै यात्रा गरौं।
1: नदी छेउमा बस्नेहरूले बाढी डुबान बारे सचेत रहौं।
2: मौसम सचेतना बारे जानकारी लिऊ र जोखिम बारे सचेत बनौं।
1: विपद बारे चासो राखौं र चनाखो बनौं। सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
3: जहाँ मेहनत र परिश्रम छ त्यहाँ सफलता र सम्मान पनि छ भनिन्छ। काम गरे दाम मिल्छ अनि सम्मान, यो हो पौरखीको कथा।
1: नमस्कार, म अर्जुन श्रेष्ठ। कार्यक्रम पौरखीको कथामा यहाँलाई हार्दिक स्वागत छ। कार्यक्रम पौरखीको कथा रेडियो नेपालको मिडियम वेभ तथा एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जमा हरेक साता यसै समयमा सुन्न सक्नुहुनेछ। साथै तपाईँको अनुकूल समयमा कार्यक्रम पौरखीको कथा रेडियो नेपाल online.com र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। पौरखीको कथामा हामी देशभित्रै केही गर्न सकिन्छ भनेर आशा बोकेका व्यक्तित्वसँग कुराकानी गर्छौ। संघर्षका बीच उहाँले देखेका सम्भावनाका कुराहरू पनि सुनाउनेछौ। कार्यक्रम पौरखीको कथामा आज एकजना युवा व्यवसायी दिनेश खड्कासँग कुराकानी गरेको छु। उहाँले अस्पतालमा आवश्यक सामग्री र विभिन्न प्रकारका जुत्ताहरू समेत उत्पादन गरी बजारीकरण गर्दै आउनु भएको छ। 3,000 रुपियाँबाट व्यवसाय सुरु गर्नुभएका खड्काले आफ्नो व्यवसायलाई करोडौं रुपियाँमा विस्तार गरिसक्नु भएको छ। यस व्यवसायबाट प्रत्यक्ष 8 जनालाई र अप्रत्यक्ष रूपमा 100 जना भन्दा बढीलाई रोजगारी समेत दिँदै आउनु भएको छ। कार्यक्रम पौरखीको कथामा आज तिनै पौरखी व्यक्ति डीआई सु सेन्टर, आइके सर्जिकल लगायतका कम्पनीका सञ्चालक दिनेश खड्कासँग कुराकानी गरेको छु। कार्यक्रम पौरखीको कथामा यहाँलाई स्वागत छ।
4: धन्यवाद सर।
1: यहाँको 2-3 विभिन्न प्रकारका व्यवसायहरू पनि छन् होइन? यो व्यवसायमा चाहिँ कस्ता खालका सामग्रीहरू उत्पादन हुन्छन् अथवा चाहिँ बजारीकरण गर्दै आउनु भएको छ? कुराकानीको सुरुवात चाहिँ यसैबाट गरौँ कि।
4: धन्यवाद। मेरो डीआई सु सेन्टर भनेर यो लगभग 8-10 वर्ष अगाडिदेखि नै मेरो सञ्चालनमा छ। यसमा चाहिँ विभिन्न बिहामा, ओकेजनमा होइन लगाउने मखमलका, भेलभेटका सुजहरू चाहिँ हामी मेकअप गर्छौँ, होइन बनाउँछौँ, मेकिङ गर्छौँ। अब यस्तो चाहिँ हामीले अब मार्केटभरि नै हामी पठाउने गरेका छौँ सामानहरू। त्यो हाम्रो आफ्नै म्यानुफ्याक्चरिङ हो।
1: हजुर।
4: अनि एमको अल्लोहरूको पनि जान्छ, हाम्रो बाहिर पनि जान्छ अल्लोको सुजहरू होइन, यस्तोहरू पनि मार्केट गर्ने गरेका छौँ। अनि त्यसै गरी अब मेरो आइके सर्जिकल सप्लायर्स प्राली भनेर छ। आइके सर्जिकल भनेको चाहिँ नितान्त हस्पिटलको सामानहरू।
1: हजुर।
4: हस्पिटललाई चाहिने हरेक सामानहरू चाहिँ हामीसँग एभाइलेबल छ। अब सिटी स्क्यान, इसिजी, सिटी, अब व्यस्त मिसिनहरूदेखि लिएर होइन हस्पिटलका चाहिँ सिरिङ्स, ग्लोभ्सहरूदेखि लिएर टोटल्ली कपडा, डक्टरको ड्रेसहरू, हस्पिटलका ड्रेसहरू, यिनीहरू सबै चाहिँ हाम्रो आफ्नै उत्पादन छ, मेरो आफ्नै उत्पादन छ।
1: अहिलेको बजारको अवस्था चाहिँ कस्तो छ?
4: पहिलाको सिचुएसनमा अहिले धेरै नै डाउन हो होइन। जस्तो हजुरले अघि भनिहाल्नुभयो, मैले ह्याम्पको जुत्ताहरू, अल्लोको जुत्ताहरू बनाएर चाहिँ अमेरिका जान्थ्यो, अस्ट्रेलिया जान्थ्यो होइन। अब तिनीहरूको माग डिमान्ड पहिला धेरै राम्रो थियो। अब अहिले त्यो सामग्रीहरू कुनै पनि छैन, न गभर्मेन्टको तर्फबाट चाहिँ नसकिया हो कि, या व्यापारीले चाहिँ हामीले गर्न बजारीकरण गर्न नसकिया हो कि होइन। अहिले चाहिँ अब तिनीहरू लगभग माइनसै जस्तो छ। अब 10,000 जोर आउँथ्यो भने अहिले 200 जोर पनि अर्डर आउनलाई गाह्रो छ।
1: हजुर।
4: सिचुएसन अहिलेको त्यति फरक छ। अब जस्तो जुत्ताकै कुरा गर्दाखेरि, मैले चाहिँ पश्मिनाको जुत्ताहरू बनाउँदाखेरि फर्स्ट फर्स्टमा चाहिँ हजुरको लेडिजको हिल राखेर सानसानो जुत्ताहरू बनाउँदा कति राम्रो चाहिँ त्यसको डिमान्डहरू थियो। पछि अब त्यतिकै, अब एक त पश्मिना अलिकति हाई नै हो, रेन्ज पनि अलिकति हाई नै हुन्छ होइन, जो पायो त्यसले अफेक्ट हुने गर्न सक्दैन। अनि त्यो चाहिँ विदेशै जान्थ्यो। ह्याम्पहरू त अब हामी नेपालीले लगभग साँच्चै भन्यो भने अप्ठ्यारो लाग्ने जस्तो नेपालीले युजै गर्दैन, यो विदेशमा मात्रै जाने हो ह्याम्पको अल्लो
1: होइन,
4: विदेशीहरूले चाहिँ छानी लाने हो त्यो सामानहरू।
1: यो चाहिँ के अलिकति महँगो पर्ने भएको हिसाबले, अथवा चाहिँ नेपालीहरूले यो वस्तुको बारेमा चाहिँ नबुझेर हो कि?
4: वस्तुको बारेमा नबुझेर, ह्याम्प भनेको के हो भन्ने कुरा थाहा छैन, बजारमा भेट्यो भने बोराको भन्ने जस्तो फिल गर्छ ह्याम्पलाई होइन। तर त्यो चाहिँ अल्लोको नितान्त, त्यो चाहिँ एउटा गाउँको अल्लोबाट बनाएको कपडालाई चाहिँ हामीले जुत्तामा परिणत गर्छौँ, अहिले पनि गरिरहेछ।
1: हजुर। जस्तै बजारको हामीले कुराकानी गऱ्यौँ नि, यसैसँग जोड्दाखेरि चाहिँ अलिकति अगाडि यहाँले भन्नुभयो नि, जति पहिले हामीले उत्पादन गर्थ्यौँ
5: त्यसको बजार थियो, त्यो मात्रामा अहिले बजार छैन भन्ने खालको कुरा गर्नुभयो होइन। अहिले चाहिँ त्यो घट्नुको कारण अथवा त्यो खालको माग नहुनुको कारण चाहिँ के होला? के लाग्छ?
4: जब यो यस्तो हुन्छ हजुरको, के छ भने एक त बजारीकरण नभएको, दुई नम्बर भनेको युवा युवतीहरू नेपालमा लगभग छैन, सबै बाहिरिएको होइन, किनभने लाउने मान्छे चाहियो नि त, चेन्ज गरी गरी अहिलेको टिनेजले लगाउने हो, बुढाबुढीलाई भनेको एक जो जुत्ता चाहिँ राम्रो खालको जुत्ता ल्याइदियो भने 2 वर्ष 3 वर्ष पुग्छ, उहाँहरूले त लाउँदैन होइन। अहिले चेन्ज गरेर लाउने भनेको त यो त्यसले हो। अब युवा जति सबै खाडीतिर छ होइन, सबै नै अहिलेको सिचुएसन हेर्दाखेरि जो भन्यो बाहिर जाने, जो भन्यो बाहिर जाने, यस्तो सिचुएसन छ। अब यसलाई यो प्लानलाई जस्तो अहिले विदेश प्लान छ, यसलाई रोक्नुपर्ने हुन्छ एक नम्बरमा यो गभर्मेन्टले चाहिँ, अब कतिको गर्नुहुन्छ, गर्न त खोज्दै हुनुहुन्छ। अर्को के छ भने बजारीकरण गर्नलाई सहज छैन
5: हजुर,
4: सबभन्दा ठुलो चुनौतीलाई चाहिँ हामीले अवसरको रूपमा लिन्छौँ, लिनलाई बाधा भनेर हामी पछि हट्दैनौँ, काम गर्ने मान्छे हो हामी, गर्छौँ होइन। तर के छ भने त्यो चुनौतीलाई सहजीकरण पनि हाम्रो गभर्मेन्टबाट हुनुपर्छ।
5: पछिल्लो परिवर्तन युवालाई चाहिँ अलिक प्रोत्साहन मिल्ने खालको चाहिँ त्यो केही भइराखेको छ अनुभूति केही छ?
4: यस्तो छ, पहिलाको भन्दा त धेरै परिवर्तन हुँदैछ होइन। म किनभनेदेखि पहिलेदेखि बच्चैदेखि चाहिँ बिजनेसदेखि लिएर म होइन म्युजिक फिल्डहरूदेखि लिएर हरेक चिजमा चाहिँ म पहिले बच्चैदेखि नै अलिकति सङ्घर्षरत छु, सङ्घर्षै गर्दैछु। राजनीति रूपमा चाहिँ म खासै त्यस्तो गर्दिनँ, तर हरेक उसमा म आबद्ध भएर काम गर्छु होइन, सहयोगको लागि हरेक चिजमा। अब जस्तो गर्दाखेरि अहिलेको सिचुएसन हेर्दा पहिलेको र अहिलेकोमा लगभग धेरै नै फरक छ
5: हजुर।
4: यतिको सरकारले केही गर्छ कि गर्नुहुन्छ कि भन्ने एउटा आश राखेर चाहिँ हामी पनि लगानीमा होसेका छौँ होइन, अहिले हामी पनि केही गरौँ नि भन्ने सोचमा चाहिँ अगाडि बढेका छौँ, व्यापारलाई अलि अगाडि बढाउने नै सोचमा छौँ। अब सधैँ चाहिँ पहिलाकै स्थिति हो भने त सबै व्यापारीहरू प्लान भएर हिँड्नुपर्ने जस्तो सिचुएसन थियो, अब त्यो नहोला कि भन्ने एउटा आशा चाहिँ, झिनो आशा छ
5: हजुर। केही आशा चाहिँ जागेको छ,
4: धेरै जागेको छ पहिला भन्दा।
5: यहाँले जुन व्यवसायबाट उत्पादित वस्तु अथवा सप्लाईको हिसाबले अहिलेको यो बजार चाहिँ कस्तो छ?
4: यस्तो छ, अब धेरै जस्तो चाहिँ हजुरको के छ भने सामानहरू बाँकी जाने होइन, अनि बाँकी गइसकेपछि पैसा नउठ्ने, खाएर चाहिँ हिँडिदिने होइन, कतिपय चाहिँ सप्लायर्सहरू नै भागिदिने, अब लगभग पैसा दियो अनि पैसा उठ्दैन, त्यसपछि चाहिँ अब अलिकति भनौँ न मनमुटावहरू हुने, अब यस्तो स्थितिहरू त व्यापारीको भइ नै हाल्छ। पहिलेको सिचुएसन भन्दा अहिले त झनै बढ्या छ, पहिला त्यति बदमास हुँदैन थियो मान्छेहरू, अब लगिसकेपछि चाहिँ हामीले तिर्नुपर्छ भन्ने थियो, अहिले त्यो छैन।

0: भन्ने खालको यो सोच चाहिँ कसरी आयो?
1: होइन, पहिला यस्तो थियो, म जब गर्थेँ होइन, म्युजिकमा निकै वर्ष मैले म्युजिक फिल्डमा काम गरेँ, शास्त्रीय सङ्गीतमा, अनि त्यताबाट गर्दै जाँदाखेरि कस्तो भने अब म्युजिक र बिजनेसलाई अलिकति मैले डिफ्रेन्ट रूपमा बुझेँ। म्युजिक भनेको एउटा सरस्वतीको रूपमा लिएँ, बिजनेसलाई लक्ष्मीको रूपमा। अब म्युजिकले चाहिँ मलाई अलिकति मेरो आफ्नो करियरको लागि अगाडि बढ्नलाई लैजाने जस्तो स्थिति देखिनँ, त्यस कारणले म फेरि बिजनेसतिर पनि ढल्केँ, किनभने म्युजिक लाइनबाट अलिअलि आय आर्जन भएको चिजलाई चाहिँ मैले फेरि बिजनेसमा परिणत गरेँ, त्यो पैसाहरूलाई, र बिजनेस सुरु गरेँ। बिजनेसलाई निरन्तर अगाडि बढाइराखेको छु, अहिले म्युजिकलाई पनि ठिकै छ गर्दैछु। म्युजिकमा धेरै प्रोग्रामहरू गरेर म्युजिकमै हिँड्ने, मेरो वाइफ पनि अब ईश्वरी उप्रेति हो, उहाँ पनि सितार बजाउनुहुन्छ, अहिले पनि बजाउनुहुन्छ होइन, म सरोद बजाउँछु। मेरो गुरु चाहिँ मोहन सुन्दर श्रेष्ठ, उहाँ पहिलादेखि रेडियो नेपालमै यहाँको वरिष्ठ कलाकार हुनुहुन्थ्यो, अनि उहाँसँगै आउँथेँ होइन, बेला बेला रेडियो नेपालमा आएर चाहिँ हजुरको, किनभने यहाँ हामी तानपुरा पनि बजाउँथेँ, मैले धेरैचोटि बजाएको पनि छु। म्युजिकबाटै चाहिँ मेरो लाइफ सुरु भएको थियो।
0: व्यवसायको सुरुवात चाहिँ कसरी गर्नुभयो?
1: व्यवसाय चाहिँ मैले एकदमै सानो लेभलबाट सुरु गरे हो, एकदमै सानो, 3,000 सुरु गरेको व्यवसाय हो, कसैले नपत्याउनु होला सायद होइन, 3,000 चाहिँ मखमलको चप्पलहरू बनाउन सुरु गरेको व्यवसाय, अहिले 6-7 करोडको पुग्या होला है, तिनटै मेरो पसलको गर्ने भने 6-7 करोड भन्दा माथिको छ।
0: तपाईँको 3 व्यवसाय छ, यो व्यवसायमा चाहिँ कति व्यक्तिहरूले रोजगारी पाउनु भएको छ, कतिलाई रोजगारी दिनुभएको छ?
1: अहिले लगभग मेरो पसलमा चाहिँ हजुरको 2-3 पसलमा गएर 8 छन् होइन, अनि फ्याक्ट्रीमा शुद्ध गरेर त्यो भयो, अब त्यो उत्पादन त्यतिले गर्नुहुन्छ। त्यसपछि अब मेरो सेल्समेन भनेर एउटा भाइ हुनुहुन्छ त्यहाँ पसलमै चाहिँ होइन, 9 भए। अब मार्केटमा तपाईँको 8 उत्पादन गरेको मिनिमम 100-150 पसलमा गए पनि 100-150 अर्कोले काम पायो,
0: हजुर, प्रत्यक्ष अप्रत्यक्ष
1: रूपमा। अब अझ हामी त एज अ होलसेल दिने भयो, होलसेलले हामी फेरि रिटेललाई दिन्छ, रिटेलले पनि पायो होइन, त्यो हेर्ने भने लगभग 100-200 मान्छेले चाहिँ मेरो तर्फबाट काम पाएको होला है, त्यसरी जाने हो भने होइन, तर मेरो फ्याक्ट्रीमै आफै चाहिँ मैले राखेर अहिले 9 छन् जम्मा काम गर्नेहरू।
0: तपाईँलाई यो सुरुवातका दिनबाट आजसम्म आउँदाखेरि बिचमा चुनौती पनि सिर्जना भयो होला पक्कै पनि होइन, सम्झिने खालको कुनै त्यस्तो व्यवसायमै जोडिराखेको कुनै घटनाहरू छ यहाँसँग?
1: होइन, यस्तो हुन्छ, अब चुनौतीलाई मैले खासै त्यसलाई उनै लिन्न, चुनौती जति चुनौती भयो त्यो नै मेरो लागि जिउने आधार हो होइन, सङ्घर्ष नै मेरो लागि सबभन्दा ठुलो उपलब्धि हो। मैले भने चुनौती भन्ने कुरा आउँछन् जान्छन्, यसलाई मैले नर्मल, एकदम नर्मल रूपमा लिन्छु, चुनौती आएन भने कहिले पनि ओलाग्न सकिँदैन, चुनौती आउनै पर्छ।
0: अहिले कस्तो लाग्छ यहाँलाई, सुरुका दिनमा चाहिँ सामान्य थोरै पुँजीबाट सुरु गरेर अहिले यो अवस्थासम्म यतिका व्यक्तिहरूलाई रोजगारी दिने अवस्थासम्म आइपुग्दाखेरि कस्तो अनुभूति हुन्छ?
1: होइन, यस्तो हो, अब सङ्घर्ष गर्नुपर्छ, सङ्घर्षलाई कहिले पनि हार मान्नु हुँदैन, परिस्थिति जस्तो सुकै पनि आउँछ त्यसलाई सामना गर्न सक्नुपर्छ, चुनौतीलाई अवसरमा बदल्नुपर्छ, त्यो भयो भनेदेखि हामी झोला बोकेर विदेशिनु पर्दैन। मैले हरेक मेरा दाजुभाइ, हरेक नेपाली दिदीबहिनीहरूलाई मैले भन्ने गर्छु, झोला बोकेर जानु पर्दैन, विदेशमा 5 बसेर चाहिँ 10 लाख रुपियाँ कमाएर आउने भन्दा हामी 10 लाख रुपियाँ त घरबाल तिर्छौँ नि, बालकर तिर्छौँ नि, 10 चाहिँ खाडीमा गएर मैले चाहिँ यति कमाएर आएँ भन्नुभन्दा आफ्नो नेपालमा बसेर आफ्नै नेपालमा पसिना बगाउँ सकिन्छ, अवसर छन्।
0: कार्यक्रम पौरखीको कथामा आज म डिआई सु सेन्टर, यसै गरेर आइके सर्जिकल सप्लायर्स लगायतका कम्पनीहरू छ, यी मार्फत व्यवसाय गरिराख्नुभएका दिनेश खड्काजीसँग कुराकानी गरिरहेको छु। खड्काजी, यी कम्पनीहरूले चाहिँ कस्ता कस्ता वस्तुहरू उत्पादन गर्ने र यसको बजारीकरण गर्दै गर्दाखेरि कुन कुन ठाउँ अथवा कुन कुन क्षेत्रमा चाहिँ यहाँले आफ्नो उत्पादनहरूलाई पठाउनुहुन्छ?
1: हजुर, जस्तो अब मैले पहिलो चाहिँ अब आइके सर्जिकलकै कुरा गरौँ, मेरो आइके सर्जिकल सप्लायर्स भनेको मेरो क्षेत्रपट्टिमा छ, यो चाहिँ नितान्त हस्पिटल सम्बन्धी सामग्रीहरू उत्पादन तथा बिक्री वितरण होइन, हामी यहीँ पनि ल्याउँछौँ र कतिपय मेरो विशेष चाहिँ हस्पिटलको आइटमहरू, ड्रेसहरूदेखि लिएर टोटल्ली हस्पिटललाई चाहिने प्रोडक्सनहरू पनि हामी उत्पादन गर्छौँ। त्यसपछि इसिजी, एक्सरे होइन, भेन्टिलेटर, सिटी स्क्यानहरू, यस्ता मिसिनहरू, अब बेडहरू, यस्ता पनि हामीसँग सबै सामग्रीहरू चाहिँ हामी सप्लाई गर्छौँ होइन, यो आइके सर्जिकल मार्फत पर्ने भयो, डक्टरका ड्रेसहरू, यिनीहरू सबै चाहिँ हाम्रो आइके सर्जिकलबाट भयो। अनि डिआई सर्जिकल एन्ड कस्मेटिक सप्लायर्स भनेर अहिले हालसालै फेरि अर्को गरेको छु मैले, त्यसबाट पनि हाम्रो चाहिँ कस्मेटिक पनि छ, सौन्दर्य सम्बन्धी सामग्री पनि भयो र सर्जिकल सामग्रीहरू पनि भयो, यो चाहिँ दुइटै, त्यो एउटैबाट चाहिँ हामीले त्यसलाई चाहिँ अलिकति वृहत रूपमा ठुलो बनाएर लैजाने भन्ने सोचमा यसलाई चाहिँ दुइटा चलाएको छ। अनि डिआइसु सेन्टर भनेको चाहिँ मेरो यो सबभन्दा पहिलो सुरुवातको मेरो बिजनेस हो। डिआइसु सेन्टर भनेको चाहिँ मैले नितान्त विवाहको लागि जति पनि हाम्रो भेलभेट, मखमल, यस्ता प्रोडक्टहरू चाहिँ हामीले उत्पादन गर्थ्यौँ होइन, गर्थ्यौँ र गर्दै पनि छौँ, अहिले पनि छ, चलिराखेको छ। यो कम्पनीबाट चाहिँ हामीले चाहिँ मखमलहरूको उत्पादन बिक्री वितरण गर्ने हो हामीले।
0: हजुर,
1: यसबाट

0: अनि अर्को के छ भने हामी यसमै हामी जोडेर चाहिँ विभिन्न अन्तर्राष्ट्रिय स्तरका सामग्रीहरू हामी चाहिँ ह्याम अल्लोको जुत्ताहरू धेरै सामग्रीहरू चाहिँ हामी यसमा उत्पादन गर्थ्यौँ होइन, गर्दै पनि छौँ अहिले पनि। राम्रो सप्लाई थियो पहिला, अहिले चाहिँ एकदम खच्किएको छ किनभने बाहिर एकदमै कम्पिटिसन छ मार्केट, अनि त्यो अनुसार चाहिँ अहिले अलि जान सकिया छैन। त्यही पनि अर्को चुनौती के छ भने अहिले चाहिँ बाहिरको यो देखासेखीमा चलेर अलिकति डिजाइनहरू तुरन्त तुरन्त चेन्ज हुने, महिना दिन दुई महिना एक डेढ महिनामा चाहिँ डिजाइन चेन्ज भइहाल्ने, यस्तो किसिमले पनि अलिकति चुनौती छ। तर त्यो चुनौतीलाई सामना गर्दै अगाडि बढिरहेका छौँ।
1: जस्तै यहाँले डिआई सु सेन्टरबाट चाहिँ विभिन्न प्रकारका जुत्ताहरू लगायतका भेलभेटका भन्नुभयो विभिन्न उत्पादन गर्नुहुन्छ, त्यो चाहिँ बजारीकरण गर्दै आउनु भएको छ। यहाँले यो वस्तुहरू चाहिँ विदेश निर्यात पनि गर्नुहुन्थ्यो होइन, अहिले पछिल्लो समय चाहिँ कस्तो छ यो निर्यातको कुरामा, के कस्ता चाहिँ सहजता अथवा सहजीकरणको खाँचो छ?
0: यस्तो छ, अब पहिलाको सिचुएसन र अहिलेको धेरै नै फरक छ। पहिला हजुरको चाहिँ अब सिधै कम्पनीहरू आएर लिएर जानुहुन्थ्यो विदेश सामानहरू, जस्तो मैले पश्मिनाकै जुत्ता बनाउँदा पनि पश्मिनाको जुत्ता चाहिँ हाम्रो विदेशमा अस्ट्रेलिया जान्थ्यो, अस्ट्रेलिया यस्तो राम्रोसँगले जान्थ्यो होइन। अहिले चाहिँ अब धेरै वर्ष भयो कोरोनादेखि समथिङ उहाँहरू आउनु भएको छैन, अहिले के भयो अब उहाँ पनि बिजनेस केही नआउनु भयो होला। पश्मिनाको जुत्ताहरू अब हेर्दाखेरि अब एकदम राम्रो देखिने होइन, हेर्दा पनि राम्रो, विभिन्न भेराइटीमा विभिन्न डिजाइनमा चाहिँ हामीले मेकिङ गरेका थियौँ, त्यो बनाएको थियौँ। अब त्यस्तोहरू अमेरिका जान्थ्यो, अस्ट्रेलिया जान्थ्यो। जस्तो अल्लोकै पनि हजुरको चाहिँ अब नेपालीले त चिन्दै चिन्नुहुन्न, अल्लो भनेको के हो भन्ने कुरै थाहा छैन होइन नेपालीलाई। अहिले चाहिँ अलिकति कस्तो छ भने ए अल्लो भनेको यो चिज रहेछ है भने जस्तो अलिअलि फिल हुन थालेको छ जस्तो लाग्छ मलाई होइन। मकैमा चाहिँ अहिले अल्लोको जुत्ताहरू अमेरिका चाहिँ मेरो म्याक्सिमम् जान्थ्यो, पहिला अरूले पठाउनुहुन्थ्यो मैले बनाइदिने हो होइन, बनाइदिन्थेँ। अब अहिले यो पनि धेरै हदसम्म तपाईँको चाहिँ अहिले एकदमै डाउनै छ, एकदम डाउन छ, अथवा गभर्मेन्टको तर्फबाट हो अथवा चाहिँ अब व्यापारीले अफोर्ड गर्न नसकेका हो कि होइन, त्यो पनि हुनसक्छ। अब लानालाई चाहिँ समस्या केही हुन पनि सक्छ। मैले चाहिँ बनाइदिन्छु जुत्ताहरू अनि लाने मान्छे नै आएर उहाँहरूले लिएर जानुहुन्थ्यो, पहिलादेखि राम्रो चलेको थियो। अहिले अब कुनै पनि त्यस्तो आइटमहरूमा चाहिँ के छ भने मेन त एक त डिजाइन नै मलाई जहाँसम्म लाग्छ चेन्ज भएर होला, त्यो पनि गर्नलाई गाह्रो होइन, हामी तुरन्तै चेन्ज गर्न सकिन्छ डिजाइन पनि होइन। तर अब अहिलेको बजारको परिस्थिति या चाहिँ यो नेपालको भनौँ न सिचुएसनले गर्दाखेरि विदेशीहरू चाहिँ अलिकति हच्किनु भएको कि भन्ने चाहिँ अलिकति लाग्छ।
1: हजुर, तपाईँ एउटा अनुभवी व्यवसायी भएको हिसाबले व्यवसायीलाई प्रोत्साहन गर्नको लागि राज्यका तर्फबाट अथवा सरकार भनौँ, यहाँ त अहिले तीन तहको सरकार छ, यो तिनै तहको सरकारले चाहिँ व्यवसायीलाई कस्तो खालको चाहिँ सहजीकरण गरिदियो भने तपाईँहरू जस्तो व्यवसायलाई चाहिँ प्रोत्साहन मिल्थ्यो होला?
0: जस्तो म एउटा हजुरलाई स्पष्ट क्लियर रूपमा भनिदिन्छु, एउटा पसल कुनै पनि व्यापारीले दर्ता गर्नु पर्यो भने लगभग चार ठाउँ दर्ता गर्नुपर्छ है। अब यो चार ठाउँ पसल दर्ता गर्न जानलाई कति दिन टाइम लाग्छ, एउटा व्यापारीले कति दिन टाइम दिने है, यो चिज गम्भीरताका साथ हेर्नुपर्ने हुन्छ सरकारले। एक ठाउँमा दर्ता गर्ने, स्थानीय गर्ने कि चाहिँ हजुरको महानगर गर्ने कि अथवा रजिस्टर कार्यालय गर्ने कि अथवा उद्योग वाणिज्य गर्ने कि, एक ठाउँमा चाहिँ यसलाई दर्ता गर्न लगाएर एक ठाउँबाट कति कर लिने हो त्यो लिनु पर्यो, त्यो तिर्न हामी तयार छौँ, त्यो हामी गर्छौँ। र कुनै पनि सामान हामीले बाहिर ल्याउँदाखेरि प्रोडक्सन गर्दाखेरि त्यो चिजलाई हस्तक्षेप होइन, निरुत्साहित गर्नु भएन है, उत्साहित गर्ने चाहिँ एउटा केही न केही वातावरण चाहिँ हाम्रो गभर्मेन्टबाट हुनुपर्छ। जस्तो अहिले हामीले मानौँ, मैले जुत्ता उत्पादन गर्दै गर्दाखेरि पहिला चाहिँ मेरो 22-23 जना चाहिँ स्टाफहरू थियो जुत्ता बनाउने मात्रै, कालीगढहरू मैले यहाँ नेपालमा नभएर चाहिँ इन्डियाबाट ल्याएर पनि वीरगन्जबाट बोलाएर त्यसरी राखेर पनि गरेका थिएँ। अहिले अब अहिले राइट नाउ हेर्ने हो भने अब त्यो त्यत्रो उत्पादन गरेको सामान चाहिँ यही नेपालमै खपत हुन्थ्यो, बाहिरको त अलगै भइहाल्थ्यो। अब अहिले 3 जना कालीगढ राख्दा पनि तपाईँको चाहिँ जुत्ता बनाउने 3 जना कालीगढले बनाउनलाई लगभग अब हामीले कसरी काम दिने भने जस्तो सिचुएसन छ। किन एक त एकदम फास्ट डिजाइन चेन्ज, अर्को नेपाली आइटम नेपाली प्रोडक्सन भन्ने बित्तिकै चाहिँ हाम्रो नेपाली समाजमा के छ भने यो राम्रो हुँदैन भन्ने छ। यो चिजलाई चाहिँ अलिकति नेपाली प्रोडक्ट चाहिँ प्रोडक्सन चाहिँ युज गरौँ, नेपालको लगानी नेपालमै भित्राउँ, यो एउटा भावना हुनु पर्यो होइन। यस्ता खालका सन्देशहरू चाहिँ प्रवाह गर्नु पर्यो। त्यो भएको भएर नेपाली सामानहरू नेपाली उत्पादनहरू कुनै पनि नराम्रो छैन, विदेशी भन्दा धेरै टप छ हाम्रो सामानहरू।
1: तपाईँ एउटा अनुभवी व्यवसायी भएको हिसाबले युवाहरूलाई सल्लाह दिनु पर्यो भने के खालको
0: म एउटा यस्तो सन्देश हजुरलाई प्रवाह गर्न चाहन्छु, के छ भने कोहीसँग पुँजी छैन, इच्छा शक्ति छ गर्न चाह्यो भने नहुने भनेको केही पनि छैन। नम्बर 1 म सुरु गर्छु, एउटा सानो पनि कुनै पनि व्यक्तिले 2-4 हजार रुपियाँ खल्तीमा पैसा हुन्छ हुन्छ, आजकलको बच्चाहरूसँग हुन्छ, त्यो पैसाबाट चाहिँ उहाँ बिहानै उठेर चिया बनाउनुहोस्, मिठो चिया बनाउनुहोस्, केही पनि पर्दैन। अहिले चिया लभरहरू धेरै हुनुहुन्छ है, छिट्टो चिया बनाउनुहोस्, राम्रो चिया, मिठो सफा चिया भनेर चाहिँ चट्ट लिएर आउनुहोस् होइन, थर्मसमा हालेर प्रत्येक पसल अथवा चाहिँ बस पार्क एरियातिर यात्रुहरू कहाँ बेसी हुनुहुन्छ त्यो ठाउँमा लगेर चाहिँ चिया बेच्नुहोस् त, दिनमा कति कप चिया बेच्नु हुँदो रहेछ, सुरुवात त्यहाँबाट बिजनेस सुरु हुन्छ है। अब केही छैन भने त्यहाँबाट सुरु गर्नुहोस्, बिहान 1000 रुपियाँ लगानी गर्नुभयो भने तपाईँले 1500 रुपियाँ बेलुका कमाउनुहुन्छ। अब त्यो पैसालाई चाहिँ सञ्चित गर्नु पर्यो नि त, त्यो पैसालाई लगेर 1500 नै उडाइदिनु भने त तपाईँ कहाँबाट उँभो लाग्छ, लाग्दैन। आज मैले 500 कमाएँ, आज 500 सक्छु भन्नु लाग्नु भने त कहिले पनि उँभो लाग्नुहुन्न। 500 कमाइसकेपछि 50 रुपियाँ खर्च गर्नलाई सोच्नुहोस् पहिला, मैले आज बिहान यति बजे उठेर चाहिँ यो चिया बेचेर म आज यति कमाउँदैछु
1: हजुर,
0: भोलि यसलाई चाहिँ 2000 गर्नु छ, पर्सि 2500 गर्नु छ, दिनको 500 टार्गेट राख्नुहोस्, तर दिनको 1500 कमाउनुहोस्। सक्नुहुन्छ, कमाउनुहुन्छ, यो चाहिँ नहुनेको लागि है। जस्तो अब लगानी गर्ने पैसा छ तर उहाँहरूलाई ज्ञान छैन केमा लगानी गर्ने, लगानी गर्यो भने डुब्ला। मेन चिज एउटा आँट चाहियो, सबभन्दा ठुलो कुरा, म गर्छु कि त हिँड्ने मान्छे बच्चा तपाईँको चाहिँ ठिक्रिँदै ठिक्रिएन भने त कसरी उठेर हिँड्छ, उठ्न खोज्दाखेरि लड्छ नि, तर लड्यो भन्दैमा आतिनु पर्दैन, फेरि उठ्न खोज्नुहोस् उठ्छ। अहिले एउटा मिनबहादुर गुरुङकै चाहिँ हजुरको चाहिँ त्यत्रो जेन्जी आन्दोलन चाहिँ भाटभटेनीहरू जलेर सखा भयो होइन, अब उहाँ अहिले उठेर हिँड्नु भयो त, गर्दै हुनुहुन्छ त, लगभग 1000 जनालाई चाहिँ उहाँले एउटा मानु रोजगार दिनुभएको छ। अब मै आफै चाहिँ हजुरको 3000 बिजनेस एउटा सुरु गरेको एउटा व्यक्ति अहिले 5-7 करोडको चाहिँ मालिक छु,
1: नसकिने भन्ने त हराएन
0: छैन त, गर्न चाहनु पर्यो, गर्नु पर्यो, इच्छा शक्ति हुनु पर्यो, त्यो
1: इच्छा शक्ति हुने हो भने व्यवसाय गर्नको लागि त्यति ठुलो अप्ठ्यारो छैन,
0: छैन छैन,
1: त्यो खालको वातावरण पनि छ
0: छ होइन। पहिला चाहिँ अलिकति झन्झटै थियो, गाह्रै थियो पहिला बिजनेस गर्नलाई, अहिले किनभने यो नयाँ सरकार आइसकेपछि चाहिँ मलाई पनि केही आशा जाग्या छ, बिचमा चाहिँ म पनि बिजनेसै छोडेर झोला बोकेर हिँड्नु पर्ने हो कि जस्तो सिचुएसन मैले मनमा सोचिसकेका थिएँ, तर अहिले चाहिँ सब अब आशा पक्का पनि राम्रो हुन्छ।
1: म कुराकानीको करिब करिब अन्तिमतिर आइपुगेको छु
0: हजुर,
1: अन्त्यमा चाहिँ आम श्रोतालाई, आम युवाहरूलाई चाहिँ यहाँको व्यवसायकै कुरा जोड्दाखेरि के यहाँको सुझाव, सन्देश अथवा सल्लाह रहन्छ?
0: म नितान्त एउटा के भन्छु भने, जति पनि हाम्रा युवा युवतीहरू हुनुहुन्छ, आमा बुवाहरू हुनुहुन्छ, देश विदेशमा छरिएर रहनु भएको छ होइन, उहाँहरूलाई पैसा कमाउने हो भने बिजनेसमा लगानी गरौँ, नेपालमा आउँ, नेपालमा लगानी गर्न सुरु गरौँ, अटोमेटिकली तपाईँको चाहिँ कमाइ सुरु हुन्छ, आफूले मेहनत गरिसकेपछि त्यसको फल मिल्छ। विदेशमा लगानी गर्नुभन्दा आफ्नो स्वदेशमै बसौँ, स्वदेशको उत्पादनलाई खपत गरौँ, स्वदेशी सामग्रीहरू प्रयोग गरौँ, यो भयो भने हामी नेपाली आफै उँभो लाग्छौँ।
1: यहाँले आफ्नो व्यस्त समयका बावजुद पनि स्टुडियोसम्म आएर त्यो समय दिनु, यो समय र संवाद दुवैका लागि यहाँलाई हार्दिक
0: सरलाई पनि धन्यवाद, र सम्पूर्ण रेडियो नेपाल युनिट परिवारलाई म हृदयदेखि नै मेरो यो अवसर राख्ने प्लेटफर्म माध्यम क्रिएट गरिदिनु भयो, यहाँहरूलाई म एकदम हृदयदेखि धन्यवाद दिन्छु।
2: उहाँ हुनुहुन्थ्यो युवा व्यवसायी, पौरकी युवा एवं डीआई सु सेन्टर, आईके सर्जिकल लगायत कम्पनीका सञ्चालक दिनेश खड्का, आफ्ना व्यावसायिक अनुभव बारे हामीसँग कुराकानी गर्नुहुँदै। कार्यक्रम पौरखीको कथा तपाईँलाई कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया हाम्रो इमेल ठेगाना पौरखीको कथा @gmail.com पठाउन सक्नुहुनेछ। अर्को हप्ता यस्तै अर्का पौरखीको कथा लिएर आउने नै छु, तबसम्मका लागि म अर्जुन श्रेष्ठलाई बिदा दिनुहोस्, नमस्कार।
3: आदरणीय श्रोताहरू, आधिकारिक निकायबाट जारी भएका मौसम सम्बन्धी जानकारी अनुसार हाल विकसित मौसमी प्रणालीका कारण वर्षा गराउने प्रणाली सक्रिय छ, त्यसैले मौसम पूर्वानुमानसँगै सजगता, सतर्कता र समयमै तयारी अत्यन्त महत्त्वपूर्ण हुन्छ।
4: सम्बन्धित निकायबाट जारी हुने आधिकारिक सूचना तथा पूर्व सूचनालाई ध्यान दिउँ, सम्भावित जोखिमयुक्त क्षेत्रमा आवश्यक सावधानी अपनाऊ र सुरक्षित रहौँ।
3: पूर्व सूचना बारे सचेतना अपनाई समयमै तयारी र सही निर्णय मार्फत क्षतिबाट जोगिन सकिन्छ,
4: त्यसैले सजग रहौँ, सतर्क रहौँ र सुरक्षित रहौँ।
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
2: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब यहाँहरूलाई करिब 4 बजेसम्म लोकदोहोरी गीत मार्फत मनोरञ्जन गराउनेछौँ। यस क्रममा राख्दैछौँ बद्री पङ्गेनी र शकुन्तला थापाको स्वरमा रहेको यो गीत, र यो गीतमा शब्दरचना तथा सङ्गीत रहेको छ एक नारायण भण्डारीको।

लोकदोहोरी गीतहरू सुनाउने क्रममा अब अन्तिम गीत राख्दैछौँ खेम सेन्चुरी र सुमन थापा मगरको स्वरमा रहेको यो अर्को गीत र यो गीतमा रचना रहेको छ नेत्र हरियालको भने सङ्गीत रहेको छ खेम सेन्चुरीको। यस गीतपछि यहाँले ठिक 4 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। यसपछि 4-5 सुन्न सक्नुहुनेछ शेर्पा भाषामा समाचार। शेर्पा भाषाको समाचार पछाडि 4:15 सुन्न सक्नुहुनेछ हमोई दनवार कार्यक्रम। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: मालवाहक सवारी साधनले सडकको भारवहन क्षमता भन्दा बढी लोड नबकाऊ।
1: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू: रु 3 करोडसम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

यो रेडियो नेपाल हो, अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका बढ्दो प्रभावलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायले तत्काल कदम चाल्नुपर्ने बताउनु भएको छ। उहाँले नेपालको पछिल्लो भटेकुसी त्रिशुली विपद विश्वका लागि चेतावनी भएको बताउनुभयो। आज न्युयोर्कमा संयुक्त राष्ट्रसङ्घको 81 महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बाढीका कारण व्यापक मानवीय क्षति र विनाशबारे उल्लेख गर्नुहुँदै जलवायु परिवर्तनले संवेदनशील हिमाली क्षेत्रमा जोखिम बढाइरहेको बताउनुभयो। प्रधानमन्त्री शाहले पर्याप्त अनुदानमा आधारित जलवायु वित्त र जोखिममा रहेको देशलाई थप सहयोगको आह्वान गर्नुहुँदै नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा अत्यन्त न्यून योगदान गरे पनि जलवायु परिवर्तनको गम्भीर असर भोगिरहेको बताउनुभयो। प्रधानमन्त्री शाहले नेपाल, भारत र चीनलाई समेटेर हिमालय जलवायु उत्थानशीलता संयन्त्र स्थापना गर्ने प्रस्ताव समेत गर्नुभयो। साथै उहाँले बहुपक्षीयता, स्वच्छ ऊर्जा र दिगो विकासप्रति नेपालको प्रतिबद्धता समेत दोहोऱ्याउनुभयो। उहाँले जलवायु उत्थानशीलताका लागि अन्तर्राष्ट्रिय सहकारीमा जोड दिँदै यस अन्तर्गत थप प्रभावकारी पूर्व सूचना प्रणाली, भू उपग्रह सम्बन्धी तथ्याङ्क र विशेषज्ञता आदान प्रदान तथा नेपाल, भारत र चीनबीच विपद प्रतिकारीमा समन्वय आवश्यक रहेको समेत बताउनुभयो। प्रधानमन्त्री शाहले अन्तर्राष्ट्रिय समुदायलाई सहकारी थप सुदृढ गर्न र जोखिममा रहेका देशलाई भविष्यमा हुनसक्ने जलवायुजन्य विपदसँग जुझ्न सक्षम बनाउन सहयोग गर्न आग्रह गर्नुभयो। अविरल वर्षाका कारण पृथ्वी राजमार्ग र कान्ति राजमार्ग अवरुद्ध भएपछि हेटौँडा काठमाडौँ आवतजावतका लागि त्रिभुवन राजपथमा समय तोकेर पालै पालो सवारी साधन सञ्चालन गरिने भएको छ। दुवै राजमार्ग अवरुद्ध भए त्रिभुवन राजपथमा सवारी साधनको चाप अत्यधिक बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडाबाट काठमाडौँतर्फ जाने र काठमाडौँबाट हेटौँडा आउने सवारी साधनका लागि छुट्टा छुट्टै समय निर्धारण गरेको प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिनुभयो। उहाँको अनुसार आज हेटौँडाको चौकी टोलबाट काठमाडौँतर्फ बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म र काठमाडौँबाट हेटौँडातर्फ सिमभन्ज्याङ चौकीबाट साँझ 7 बजेदेखि राति 11 बजेसम्म सवारी साधन सञ्चालन गरिनेछ। प्रशासनले अर्को व्यवस्था नभएसम्म इन्धन तथा एलपी ग्यास बोकेका बाहेक 10 चक्कीभन्दा लामा र 15 टनभन्दा बढी भार भएका मालवाहक सवारी साधनलाई त्रिभुवन राजपथमा सञ्चालन गर्न रोक लगाएको छ। अविरल वर्षाका कारण बिपी राजमार्ग अन्तर्गत काभ्रे प्लाञ्चोकको विभिन्न सडक खण्डमा पहिरो जाँदा तथा लेदोले राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ। रोशी खोलाको बाढीले सम्पूर्ण अस्थायी डाइभर्सन बगाएपछि पुनर्निर्मित पुरानै सडक ट्र्याकबाट सवारी आवागमन गराइने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ। वर्षा रोकिए लगतै पुनर्निर्मित पुरानै सडक ट्र्याकबाट सवारी आवागमन थालिने कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिनुभयो। जल तथा मौसम विभागको प्रक्षेपणलाई मध्यनजर गर्दै राजमार्ग अन्तर्गत काभ्रे प्लाञ्चोक खण्डमा 8 गतेदेखि 12 गते बिहानसम्म साँझ 5 बजेदेखि बिहान 5 बजेसम्म सवारी आवागमनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय धुलिखेलले पहाडी पहिरोको अवस्था हेरी दिनको समयमा पनि बन्द गर्न सक्ने जनाएको छ। भटेकोसी हुँदै त्रिशुली नदीमा गएको बाढीबाट प्रभावित भई अस्थायी संरचनामा बस्दै आएका परिवार निरन्तरको वर्षाबाट थप समस्यामा परेका छन्। बिहिबारदेखि सुरु भएको वर्षा आज पनि जारी छ। खुल्ला स्थानमा निर्माण गरिएका अस्थायी टहरा तथा टेन्टमा पानी पस्दा प्रभावितको दैनिकी थप कष्टकर बनेको छ। टेन्टभित्र पानी पसेपछि राहतमा प्राप्त भएको खाद्यान्न, लत्ता कपडा तथा अन्य सामग्री जोगाउन समस्या भएको रोसुवाबाट विस्थापित भई नुवाकोटमा बसोबास गर्दै आउनुभएका उत्तर गाउँपालिका एकका वडा अध्यक्ष मानसिंह तामाङले बताउनु भयो। उहाँका अनुसार खुल्ला स्थानमा टेन्ट राखेर बस्दै आएका प्रभावितलाई छानाबाट चुहिएको पानीसँगै जमिनमा बगेको भेल टेन्टभित्र पस्दा थप समस्या भएको छ। 2 दिनदेखि नियमित रूपमा परेको वर्षाका कारण काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या भएको छ। काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईका अनुसार वर्षाका कारण सिस्टो ल्यान्डफिल साइडमा लेदोसहितको पानी बग्न थालेपछि फोहोर ढुवानी र व्यवस्थापनमा समस्या आएको हो। अन्तिम फोहोर व्यवस्थापनमा समस्या आएको भन्दै प्रमुख राईले स्रोतमा नै फोहोर व्यवस्थापन गर्न नगरवासीलाई आग्रह गर्नुभएको छ। अवस्था सामान्य हुनसाथ फोहोर सङ्कलन तथा ढुवानी नियमित रूपमा हुने पनि राईले जानकारी दिनुभयो। ल्यान्डफिल साइडमा हाल काठमाडौँ उपत्यकाको 18 स्थानीय तहको फोहोर दैनिक करिब 200 गाडीले अन्तिम रूपमा व्यवस्थापन गर्दै आएका छन्। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अपराह्न 4 बजेको समाचार। अब एकैछिन विज्ञापन।

0: प्राप्त गरौँ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। सिङ्गापुरको वित्तीय क्षेत्रले सन् 2028 80,000 बढी कर्मचारीलाई कृत्रिम बौद्धिकता एआई सम्बन्धी सिपको तालिम दिने भएको छ। उप प्रधानमन्त्री गान किम योङले उक्त जानकारी दिनुभएको अन्तर्राष्ट्रिय मिडिया एजेन्सीले जनाएको छ। व्यापार तथा उद्योग मन्त्रीका साथै सिङ्गापुरको केन्द्रीय बैङ्क मोनिटरी अथोरिटी अफ सिङ्गापुरका अध्यक्ष समेत रहनुभएका गानले आइबिएफबाट मान्यता प्राप्त कार्यक्रम मार्फत सिङ्गापुरमा रहेका आफ्ना सबै कर्मचारीलाई तालिम दिने प्रतिबद्धता वित्तीय संस्थाहरूले जनाएको बताउनु भएको छ। रेडियो नेपालबाट अपरान्ह 4 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन साँझ 5 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
4: लुङ्बा छिक्याल युल ठोङकेर मिमाङ तेरिसा लेपु रिम्बाला लोग्यादम्बा गुन्मा छै लाका ख्याउ थाक्रिङ ग्याङसिङ्गी यर्केला। आकाशवाणी ल्यान्डलाइन सिडिएमए जुग्ला मोबाइल सुविधा गी लोग्युकी लेगेन रुपा ख्यानुवा टेलिकम ग्याङसिङ सेप्जी कि थुचो सम्पाकी लाक्ष ओतो ग्याङसिङ सेप्जी निरी खेलेन चिक्राहीन थाक्रिङ ग्याङसिङ सेप्जी कि तेमा लुङ्बा यर्के तुङ्गु निरी थम्चा निरी खेलेनिन्।
5: नेपाल टेलिकम।

दि रेडियो नेपालीन आङ छिरिङ लामा शेर्पाने सिरिकेकी साङ्गुर सेनोनाङ सिलोन बालेन्द्र साहकी नाम गिरो कोर्की कोर यमरुल गेलखप छोक्पी दस्तावेज लाजरङ जोगु म्याङ्गुला जम्बुलिङ मन्सला सुनाङ वाय यमरुल गेलखप छोक्पी थेङ गेचु ग्याची कि महासभाला संलग्नगिन सिलोन साहकी नाम गिरो तेमा फोकु क्योन तङ्कले एमबी कितराङ मेधा क्याने जम्बुलिङ ताङ क्यान थियो खक्षनपु कोरिन्दुप सुङसुङ महासभाला सुङलप्न गुप्रिङवाला नाम गिरुवा तेमा फोकु क्योन तङ कले कि ल्यागेन कार्बन बङ्गी देन्दुप गेलखप तुई लङ्गो सुङ्गिन नाम गिरुवा तेमा क्योन फोकु गेलखप तुई छोक्ला नासम तङ्गौला सुनाङसुङ सिलोन साहकी नाम गिरुवा तेमा क्योन फोकु गेलखप तिवाला रोग्रम तङ रोग्रम तिराङ मेधा क्याने डोसुङसी तङ्गुपिन सुगै थाक्छु तिवा कितुपिन तङ जुगथम्बी पुस्ताकी तन्दोक्ला पोसिने लाका किगोला सुगेप नाङसुङ सिलोन साहकी बोटे कोसिला वाउ शतक तेमा यम्बुला क्योन गिर्पु फोकु ताङ मितोङ सिकताङ सैजी नासा गुलुपसुङिन कार्बन ग्यास देन्दुप्ला एम्बी ल्यागेन युङम ओसिनाङ नाम गिरो तेमा गेकु क्योन गिर्पु यम्बुला फोकु तपकी यम्बुला सुङक्योप ताङ रोग्राम कि तन्दोक्ला जम्बुलिङ मन्सला सु नाङ वाय सिलोन साहकी नाम गिरो तेमा फोकु क्योन कि सनसम ङो मेसेउ सुङिन खाङ्री सखुला उतुप ग्यालखाप तिवा कल्याला उतुप सुङसुङ महासभाला सुङलप नङ्गुरिम्बाला सिलोन बालेन्द्र साहकी तन्द कल्याकी तुसोला यम्बुला रोक्रम किदुप ग्यालखाप ताङ मिमाङ तिवा तेरिला थुचिसे सु नाङ्गिन साङ्गे चम्देनदेखि छातेन्दुप लामला तेरि युक्थोप्सी ताङ था पशुपति नाथकी तेरिला ग्याप किर्किसिसिने मन्दुन क्या नाङ वाय सिलोन बालेन्द्र साहताङ यम्रुल ग्यालखाप छोक्पी टुङसे एन्टोनियो गुटेरस पर्ला थुक्थेत चुङवाय यम्रुल ग्यालखाप छोक्पी थेङ्गे चुग्या चिकी ल्यान्जोम्ला सक्सुक नङ्गुब्ला अमेरिकाकी न्युयोर्क फेपख्योलु सिलोन साहकी ल्यान्जोम्ला सक्सुक नङ्गुप्सिनाङ गमाला टुङसे गुटेरस ताङ क्यान थुक्थेत क्या नङ्गुभिन थुक्थेतला टुङसे गुटेरस कि बोटेकोसी शतकला स्योर्ने टङबा ताङ मिमाङ छक्ला फोकु क्योनला सेम्दु क्या नङ्गिन नाम गिरुवा कि खम्चुला यम्बी छक्ला होतुप ख्यालेन क्या नाङसुङ सिलोन साहकी यम्बुला रोग्रम क्याउला थुचिसे सु नङ्गिन खाकी सोतिवा कक्कु काले होतुप ख्यान्तोक नाङसुङ थुक्थेतला चाङबी गाडी गुरीला देन होतुप मितिवाला मितुई तन्दोक्ला रोग्रम ताङ यम्बु यर्ग्याला छरोबङ्गी गेप्सीमा शतक ताङ टोकपी काले उङथोपु तपकी ग्यालखाप नङ्गी जोङखा निसु टुकी लाम सो तिवा ताङ ग्यालखाप ग्यालाम तिवाला डिमडुल गाडी तिवा जिङकोङ मिकी तुप गलवाए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तेजिन व्यवस्थापन प्राधिकरण कि ड्यालो तुप जोङकी प्रशासन ल्याखुङने वाउ थोकी शिला शतक ताङ टोकपी काले उतुप लामतिवाला गाडी जिङक्योङ मिकी तुप थाक्छत क्याउन लाम जिङक्योङ मिकी तुप जोङखा तुई नाङला कोशी प्रदेश कि जोङखा चिथाम्बा बागमती प्रदेश कि जोङखा दिन गण्डकी प्रदेश कि जोङखा नि लुम्बिनी प्रदेश कि जोङखा सुमताङ कर्णाली ताङ सुदूरपश्चिम प्रदेश कि जोङखा रेरे उतुप सेनवाए कोशी प्रदेश कि ताब्लेजुङ सङ्खुवासभा खोटाङ भोजपुर दनकुटा तेह्रथुम पाँचथर इलाम सुनसरी ताङ उदयपुर जोङखाला लाम्सो तिवा जिङक्योङ मिकितुप थाक्चोत क्याउन तुक्राङ क्याने बागमती प्रदेश कि दोलखा सिन्धुपाल्चोक काभ्रेपलाञ्चोक नुवाकोट दादिङ ललितपुर ताङ चितवन कि लाम्सो ताङ ग्यालाम तिवा जिङक्योङ मिकितुप थाक्चोत क्यानवाए गण्डकी प्रदेश कि लम्जुङ ताङ म्याग्दी जोङखाला लुम्बिनी प्रदेश कि रोल्पा दाङ ताङ रुकुम जोङखाला लाम्सो ताङ ग्यालाम तिवा जिङक्योङ मिकितुप थाक्चोत क्यानवाए सिसी कर्णाली प्रदेश कि रुकुम स्यारताङ सुदूरपश्चिम प्रदेश कि बजाङ ताङ बैतडी कि लाम्सो ताङ ग्यालाम तिवालासँग गाडी जिङच्याङ मिकितुप थाक्चोत क्याउ सेनवाए तुराङ क्यानेल्थो ताङ ज्याङ थितुप ग्याल्योङ सेतोङ कि बेनी जोमसोम कोराला लामसाङ दाङने जुन गते चुसिक्स्याक गमी तुसोलात्रङ गाडी जिङच्याङ कितुप गनवाए जोङकी प्रशासन ल्याखुङ मुस्ताङकी सेतुप नङसिङ दाङने जुन असोस लाकी गते चुसिक्स्याक गमी छुजो टुक्ने जुन टोपकी छुजो टुक्स्याक म्याग्दी मुस्ताङ सनसम कि काभ्रे बिर्ने कोराला नाकासेकी लामला गाडी जिङच्याङ मिकितुप सेनवाए तुङराङ क्याने छरोबङ्गी गेकिन ओतुप्ताङ टोक्पा गेकिन ओतुप तपकी नारायणगढ मुगलिन लाम आरिङसाङ जिङच्याङ माग्यौ सेनवाए चितवन जोङकी छाक्रोक सो ईश्वरी प्रसाद शर्मा कि याम्बा लेन खेफेल माचुङा सेक्ला लाम जिङच्याङ मिकितुप सेनवाए तन्दा मुक्लिन लामला टक्पा दोकुलाका कि ओतुप ताङ मुक्लिन नारायणगढ तेजिन मुक्लिन मलेखु लामला छरोबङ्गी गेकिन ओतुप ताङ टक्पा उङथोपुतप कि जोङकी प्रशासन कि ती लाम थोकु म्यागुला मिमाङ तिवाला सिउवाए तुङराङ क्याने छरोबङ्गी गेसीमा छ्याङ गोर्खा थितुप बेनीघाट आरुघाट लार्के लामसाङ जिङक्योङ कि माथुपु सेनवाए दार्से युलसोक्पा वडा आङ सुम्की तातोपानी दोबान ताङ कालोबीर सखुल्ला टक्पा वासीमा युलसोक्पी निमा सुमस्याक फारसुर्कितुप म्याङ्गुला मिमाङ तिवाला सिउवाए
दिपाला रङ चुम नुब्री कि दास नाछोक्ला खा बङ्गी गेपु सेन वे मनासलु बेस क्याम्प सकुल्ला मिटरङी खा छानो तुप सेन वे दिपाला रङ नाङसित लोन खाङकी तन्दी तुसोला दप्योक तङ रङजुङ कालेतेमा उङथोपु क्योन युङमो जोप्ला खक्सनपो लाका वसिङ दिरङ फार्सुरु फेउ फेउला तङ काले उतुप लामला गोमी तुसोला गाडी जिन्क्योङ कितुप म्याङ्गुला मिमाङ त्योला सुवाए तन्द कले कि तुसोला सुङ्क्योप तङ रोक्रम कि तन्दोकलाई विपद हटलाइन 1234 एमबी कोर्सुङ मक्मी कि नम्बर शैक्षिक सशस्त्र कोर्सुङ मक्मी बल कि 1114 फोन तङ्गुप्ला तङ नाम कोर कि लेन तङ ख्यान्तोक त्यो लङ्गुप्ला 1155 फोन तङ्गुप्ला मिमाङ त्योला सुवाए बागमती प्रदेश कि लोन्छन किरण थापा मगर कि छरगे कि नोतुप तप कि बागमती प्रदेश कि मिमाङ देवला च्याकुकी गोला सुनाङ वे लोन्छन थापा मगर कि आरिङ लेन ख्याफेल क्यानाङगिन छरबङ्गी गेकिन ओतुप तप कि साङबु देवला छु ग्यान हुङगिन ओतुप सुङिन च्याकुकी गोला तङ सुङ्क्यो पोतुप दासला जुगोला तङ लाम तङ नाम कि नेताङ हानेतिरङ फार्स रुपेप गोला सुवाए दिपरलारङ छरबङ्गी गेप्सीमा काठमाडौँ उपत्यका कि बागमती तङ विष्णुमती चाङबुला छु ग्यान वाउ सेन वे चाङबुला छु ग्याउ तपकी कालेउङ थोपु तपकी डेलो तुप्ती चाङबी गाडीला देतुप मिति होला च्याकपुकी गौला ताङ सुङ्क्यो पोतुप दासला देगोला सुवाए छरुवा सतक ताङ टोपी जोसालेन्सी गेलाम थियो जिन्क्योङ किमा थोप्सीमा गेल्सा काठमाडौँ ने यम्बा दासला डब गाडी थियो काठमाडौँ लारङ लुन ओतुप सेन वे पृथ्वी गेलाम ताङ बिपी गेलाम कि दास नाछोक्ला टकवा गल्सीमा गेलखप कि दास नाछोक्ने काठमाडौँ उङ्गुप ताङ काठमाडौँ ने यम्बा दासला डब गाडी थियो जिन्क्योङ किमा थोपु सेन वे ट्राफिक कोर्सुङ मकमी कि चाङबी गाडीगुडीला गाडी थियो पार्किङ कितुप म्याङ्गुला ताङ गेलामला टकपा उङथोपु तपकी डिमडुल सङमेन ताङ गाडी तुङ्गुप मितुई सुङ्क्योप सकपा ताङ क्यान डिक्ने तिरङ गाडी तोङ्गोला तङ च्याकपुकी गोला सुवाए नाम येसीमा दाउलागिरी खाङरी सखुल्ला खाङरी जेकुला बेस क्याम्पला लेपु मिमिरा सुम्चु लङवाए मौसम पूर्वानुमान महाशाखा कि असोज लाकी गते ज्ञाने जुन गते चुचिक स्याक नाम येउतङ छरबङ्गी गेकु लेन ख्याप्टा क्यासीमा तन्दा उङथोपु कालेतेमा सुङ्क्योप कितुप्ला खाङरी जेकु मितियो लोकु सेन वाए टोसम सक्पी लेन चि ख्यापेल कि खाङरी सखुल्ला उतुप खाङरी जेकु मितियोला च्याकपुकी गौला तङ अन्नपूर्ण सुङ्क्योप सखुल आयोजना कि नाम मासे स्याक्ला बेस क्याम्पला डप म्याङ्गुला तेरिला सुनाङ वे नाम कोर्की खेपा राजन लामी छानेकी तरुङसङ निमा निसेक छरगेकु सुङवाए नेपाल मौसम विज्ञान विभागकी खेपा राजन लामी छानेकी तन्द तिङ्गी छुजो निसुजी नाङला कोशी बागमती गण्डकी तङ लुम्बिनी प्रदेशकी दास नासोक्ला छरबङ्गी गेपु ख्यान्तोक नाङवाए असोज लाकी गते चुचिक छेर्मुने जुन स्यार सखुल्ला नाम सेङ्गु तङ असोज लाकी गते चिङिने जुन गेलखपनाङ्गी दास तिरिला नाम सेङ्गिन डप सिएनवाए छरबङ्गी गेकी नोतुप दासला सोतोक टोकपा तङ डुबानकी कालेङ थुपुतपकी लाका खक्सन पोसिङ तिरङ फार्सुरु फेउला तङ च्याकपुकी गोला सङ नाम कोर्की खेपा लामी छानेकी मिमाङ तेवाला सुनाङवाए सिग्याल लोनपो शिशिर खनालकी एम्बुला एसिया कि पल्जोर डिजिटल तङ रणनीतिक ब्रिज कि शिला एर्गे जोगौ सुङवाए एसिया सोसाइटी कि न्युयोर्कला आरिङ कोडिक्याउ ल्यारिमला सुङलप नगिन लोनपो खनालकी एम्बी ससिङ नेताङला ग्याल्योङ रेवा कि सनसम कि शिला थाप म्याङ्गु सुङसुङ लोनपो खनालकी न्याम्रुल गेलखाप सोक्पी थेङ गेचुग्या चिकिल हेन्जोम कि थोरिम स्तर कि सत्रला आरिङ अस्ट्रेलिया कि सिग्याल लोनपो पेनी ओङ ताङ क्यान थुक्थेत क्यानाङवाए थुक्थेत कि रिम्बाला खोङतुई पर्ला यम्बु तङ अस्ट्रेलिया कि तम्जी यम्बुला वाउ सोतोक तेमा फोकु क्योन तङ तन्दा कि ओतुप सुङ्क्यो प्रोग्राम तङ याङलुङ टर्डिकी कोर्की लाका दुई कोर्ला टोङ्गु चोङ्गु सेन वे तुङराङ क्याने लोनपो खानाल तङ युनाइटेड किङडम बेलायत कि जम्बुलिङ यर्ग्या कोर्की लोनपो सुर्पा क्रिस्टी म्याकनिल पर्ला थुक्थेत चुङवाए खोङतुई पर्ला यम्बु तङ बेलायत कि तम्जी तङ याम्बा कोर नासोक्ला टोङ्गु चोङ्गु सेन वे यम्बुताङ नामिबिया पर्ला कुटनीतिक तम्जी गोचुन वाए तन्दा यम्बुताङ क्यान कुटनीतिक तम्जी गोचु गेलखप्तु थो तन्द शैक्षिक ताङ गेचुग्या दिन लेपु सेन वाए न्याम्रुल गेलखप सोक्पी थेङ गेचुग्या चिकिल हेन्जोमला सक्सुक नङुप्ला अमेरिकाला जुनो तुप छिगेल लोनपो शिशिर खनाल ताङ नामिबिया कि जम्बुलिङ तम्जी तेजिन छोङ लोनपो सेल्मा आसिपाला मुसाबी कि कुटनीतिक तम्जी गोजुतु पिर्मी विज्ञप्तिलाई साकी क्या नङ्गु सेन वे तिरिम्बाला लोनपो निकर्की यम्बु तङ नामिबिया कि पर्ला रोक्रम तङ सिडिल कितुप गेलखाप तङ मिमाङकी यर्गे कि छोक्ला डिग्ने लाका कितुप कोर्ला टोङ्गु चोङ्गु सेन वे
Toten lonpo nisa mehata ki charabangi gefsima shotok tokpa tangduban ki kalela khakshan posi lon khang ki torikyano tup shienwae. Lonpo mehata ki galkhap nangi men khang tang toten chokpa tiwala lechetpa men tang khakshan po chalak tiwa torikyan jogo tang emergency service chuzo ngisho jirang zinkyong kitubla nirdesan nangu shienwae. Mausam purbanuman mahasaka ki khepel kyao len la khakshan posi toten lon khang ki pradesh ki toten tezin sisog erge lon khang toten chokpa swaste bigan pratishtan tezin Sangye menkhangla chori zosalensi ungthopu kaletyo nyungmo zopla todikyandegula shuwae lonkhangki sarbajani kungsangki nimala sang thoten sokpala laka kitubla chatpatiola sharkyak laklen kitubu kyane gomalarang todikyandegula nirdeshan bindu shenwae Sharotang Sahakal Kila Indra ki Chak Shopakyani Aring Indra Datra Tusen Tsiwae Ditusen Kathmandu Lalitpur Bhaktapur Dulikhel Dolkha Tang dasa yamba kur dasa na chokla sep lukso dup shenwe rat yatra tang la mutu chak shapaki nima gesek ditu sen sep lukso dup shenwe radio nepal ne sherikela ringki sangir dup sung tuchi

0: हजुर, सिब्बिक एकता सुर तनवार सुर कार्यक्रम हामै तनवार दिन खनि ठिक 4:15 बजे सुको सुनै नै बिर्स्या है। कार्यक्रम हामै दनुवार कार्यक्रममा तलखलाई स्वागत रसिक। आजको कार्यक्रममा आज पनि हामी ठिक शुक्रबार 4:15 बजे घडी दिथाको बस्रेले हे उयो समयमा हामी उपस्थित भइसिदारैनौ। मै कार्यक्रम सञ्चालिका सरस्वती राई दनुवार तसु
1: मै भेष बहादुर दनुवार
0: हजुर आज पनि हामी दुईजना आइरहनौ तलख माझमा कार्यक्रम लिकु र कार्यक्रममा नयाँ विषय वस्तु रसिक। आज कानु एकदमै पनि मौसममै पनि हामीलाई च्यालेन्ज गर्न ठिकै पनि रसिक। साथी लग आज इन्द्र जात्रा पनि परेली, खास गरीको हाम्रो नेवार समुदाय मनालारी इन्द्र जात्रा उपत्यका भरि मनाछ। नेवार समुदाय लग एकदमै ताम झम मिलाएको मना धरेला ओर्केले हामी पनि यी जात्रामा सहभागी पनि अघि पार्छौ। ओर्केले सबैजनालाई इन्द्र जात्राको पनि शुभकामना दिए चाहन्छु र आजको शुक्रबार दिन सबैजना आराम गरेको बसी धरेले है, मनी खाएको बसी धरेले है, तसो हाम्रो कार्यक्रम पर्खाइमा बस्न अघि पक्कै पनि तोलखे कुरीको बस्न होइन पर्खाइ घडी अब सिधैली। खास गरेको यी नेवार समुदायलाई इन्द्र जात्रा त मनाछ र यसै जात्रा दिन त प्राय जस्तो हाम्रो यी उपत्यका भरिता बिदा पनि दिल रिक भाइ दिलार कर्ल रिक पहिले सो र आज पनि बिदा रिक ओटकेलाई उपत्यका भरि चाहिँ आज सरकारी बिदा पनि दिल रिक सार्वजनिक बिदा तर उपत्यका बारवटा पठन पाठन सोको अब कार्यालय पनि सबै चलिरहेली बाती अब हामी कार्यक्रमक पट्टि लाग्छौँ है। त्यो हजुर साथी ल अब भने कार्यक्रम पति नै लागु। आज हामी कुन पाहुना लिकु आइले किन आज त समय सन्दर्भ अनुसार यी गर्मी मौसममा है त बिस्तारै बिस्तारै चिसो पनि आइसक्यो अब असोज लाग्ने सुत आइसिङ है। तैपनि मौसमी रोगे हामीलाई त धेरै सताछ दुःख पनि दिछ उत्केले उयो रोग लखक बारेमा त जानकारी मूलक कुरोमा छलफल गरेर आइरहनु हामी त उयो रोग किन खै कनि कु लाग्छ खै र एनाबाट बचेले किन गर पर्छ भला कुरो लग आजको कार्यक्रममा हामी छलफल गर्छौँ।
1: यी कार्यक्रम सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बनाएर अंश प्रसारण रेडियो नेपाल मिडियम वेभ तसु एफएम ब्यान्ड 98.100 तसु 103 मेगाहर्जबाट भिन्न भिन्न ठाउँमा धरिधर रिले स्टेशनबाट रेडियो नेपाल सुने पाए तसु नेपाली पात्र एप 100 मेगाहर्जबाट तसु रेडियो नेपाल मोबाइल एप्लिकेशन सँगै www.radionepalonline.com सँगै रेडियो नेपाल फेसबुक लाइभ एप्लिकेशनबाट संसारभर सुने पाए। बर्खे भारी वर्षा जोखिम विषयमा किसान लागि सतर्कता अप्नाएलाई विभाग आग्रह गर्दछ। कृषि विभागक हुरी बतासक सँगै बर्खे भारी वर्षा सम्भावना रहल बाली तसु भण्डारण कार्यालय बाली नालीमा हके सक्ला सम्भावित नाश मर्ने कार्यालयलाई सावधानी अप्नाएलाई सबैमा आग्रह गर्दछ। मौसममा टाला फेरेन्जाइको अंश बर्खे पानी पर्ला कारण धान बाली लगायतका अन्य फलेला बाली नाली जोग्यालयलाई किसानलाई सतर्क अप्नाएलाई विभाग आग्रह गर्दछ। भित्राला तयार राख्ल धान बालिक मरेक दिन घुमेला आफ्नो पाछ मात्र काटीको भित्राला छाड्ल धान लागि हावा खेल्ने ठाउँमा धान खेती भिन्न भिन्न ठाउँबाट पानी निकासा लागि चाहिने प्रबन्ध गरेलाई किसानलाई सूचित गर्दछ। भण्डारण गर्ल खाए वस्तु सदुक डिठाला गर्ल अनुरोध गरेको विभाग महानिर्देशक प्रकाश कुमार सञ्जयलाई जानकारी दिनुहुन्छ। यसनिकै उप पहाडी पाका भाँचला बेला भक्ला मकै चाडुसुकु भाँचेको कोटमा धरिको हावा खेल्ने ठाउँमा भिजालाई धरिसक्ला। कृषि संचार अंश मानव संसाधन विकास केन्द्र गोठ कोरक छाना हुरी पतास उड्यालाई नसक्ने गरेको बल्लो सँगै बाँधेको अंशो बहार धरिको सुरक्षित करेलाई आफ्नै पशु चौपायलाई अग्लो तसु सुरक्षित ठाउँमा सारेलाई समेत सन्देश प्रवाह गर्नछ। किसान लागि बाली अंश उत्पादन लागि नाश कम गरेलाई जल अंश मौसम विभाग पहिला कर्ल अनुमान मासा खाई प्रकाशन कर्ल बुलेटिन आधारमा साइला अनुसारक सूचना अंश सन्देश पठाला केन्द्र अधिकृत सञ्जीव पण्डित जानकारी दिनुहुन्छ। भिन्न भिन्न राजमार्ग बन्द खेकु सार्वजनिक सवारी साधन काठमाडौँमा रोकन जलाउँछ। यी वर्षा बेलामा वर्षा भइरहेको कारण देशक भिन्न भिन्न राजमार्ग बन्द खेकु सेब्य सार्वजनिक सवारी साधन काठमाडौँमा रोकन जलाउँछ। बिहिबारदेखि देशक भिन्न भिन्न ठाउँमा पर्ल पानी कारण सार्वजनिक सवारी साधन काठमाडौँमै रोक्लर छ। देशक भिन्न भिन्न भागबाट देशक राजधानी काठमाडौँ जोड्न राजमार्ग बन्द हकीको जनजीवन भने समस्या बढेको जल्या छ। काठमाडौँ उपत्यका ट्राफिक पुलिस कार्यालय प्रवक्ता पुलिस उपराज नरेश राज सुवेदी काठमाडौँ जोड्न मुख्य राजमार्ग बन्द केकु सार्वजनिक बस काठमाडौँमा रोक्न जानकारी दिनुहुन्छन्। यसनिकै बर्खे भारी वर्षा कारण नारायणगढ मुगलिन बाट तसु पृथ्वी राजमार्ग अन्तर्गत धादिङ अञ्चल धादिङ भिन्न भिन्न ठाउँमा पहिरा खसेको बाट सभ्य रूपमा रोकन्जेल अग्लन छ। नेपाल पुलिसक राजमार्ग अञ्चल सुरक्षा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरक मुख्य पुलिस उपरीक्षक दिल्ली नारायण पाण्डेको अनुसार राजमार्ग भिन्न भिन्न ठाउँमा लगातार चुट्ने बर्खे पहिरा खसिरहन कारण चाडुसको बाट चालालामा ल्यानेमा सक्लार अवस्था नै रहेछ। निरन्तर पानी परेला कारण झारल पहिरा तसु पाथर खसार क्रम जारी रहन्छ। यसनिकै सँगै असोज 8 गतेदेखि जैला कानुदेखि 12 गतेसम्म देशक भिन्न भिन्न भागमा बर्खे परलार पानी कारण सचेत रहेला सभ्यमा भिन्न भिन्न निकाय सङ्घ प्रदेश स्थानीय तह तसु ओडा सरकार सँगै विभागीय आफ्नै तरिकासो सचेतना सन्देश समेत जारी गरिरहेको छ। यी सन्देश अनुसार सूचना अनुसार सभ्य सचेत रहेको आफ्नै काम परिलाई समेत आग्रह गर्न छ। हामी पनि यी कुरो सभ्य सामु जानकारी गराउँछौ।
0: साथी लग आज हामी मौसम अनुसार कुरो गर्छौँ। बाइक मै बाजी सिधारेन ओटकेले हामी चाहिँ मौसम अनुसार कुरो गर्दैखेरि यी मौसममा चाहिँ हामी धेरै किसिमक धेरै खालकता रोगकबाट पनि हामी जुधी धरे पर्छ। ओटकेले यी मौसमी रोग बोल किन ऊ बारेमा पनि कुरो गर्छौँ। तसैको ऊ किन किन रोग खैको ऊ बारेमा पनि कुरो गर्छौँ। र अग्नि त झन् अब मौसमै पनि हामीलाई साथ दिल बाजु या नदिल बाजु कठु राम्रो रहेछ कठु नै राम्रो रहेछ कठु खुसी कुरो रहेछ भने कठु दुःखदायी कुरो रहेछ। ओटकेले यी समयमा पनि हामी जस अब यी मौसमी रोगकबाट पनि बचेलाई किन गरेपछि यिनीहरूको रोगकबाट चाहिँ हामी कनिको टाढो बसेपछि वाला कुरोमा पनि हामी होसियार त अखै नै पर्छ। उत्केले मौसमी रोगक बारेमा हामी कुरो गर्छौँ र मौसमी रोग बोल किन आखे त्यो ओहरक बारेमा हामी तोलखलाई सकेसम्म पारैसम्म किन खै कनक खै अब धेरै कुरो तोलखलाई थाहा पनि हक्तिक धेरै कुरो बिर्साल पनि हक्तिक ऊ कुरोलाई हामी सम्झा दिला पनि प्रयास गर्छौँ। उत्केले मौसमी रोग बोल किन आऊ त्यो एकचोटि सुन्नु गयो त्यो सबैजना मजै सो मनी हाइकु त र चुटेकुरी कुरो गर्छौँ है। मौसमी रोग बोल त मौसम अनुसार चाहिँ फेर्लसँगै धेरै देखा पर्ला र अथवा फैलला रोग लग पर्छ। गुछिथेमा जछि ढिप्टोपना पनि अक्छ तसु पर्ल पानी धुवा धुलो तसु वातावरण फेर्ल कारण पनि यस निकै रोग खतरा बढ्छ। हरेक मौसममा भिन्न भिन्न खालक रोग देखा पर्छ यी त थाहा नै अग्लो कुरो हो। ओटकेले धेरै ढिप्टो अग्लो ठाउँ गर्मी मौसममा चाहिँ झाडा पखला हैजा टाइफाइड तसु खाइलार कुरोमा पनि नै मिला खाइलार जुन त फुड पोइजनिङ पनि बाइक बुझ्छ टोखलाई त हो तसु उयोसँगै चाहिँ डेङ्गु एनक रोग लग चाहिँ धेरै देखाइ ओटकेलाई फोहोर पानी बासी खाइलार कुरो तसु लामखुट्टे कप्टल एकर चाहिँ मुख्य कारण हो बाइक हामी चाहिँ बुझै पर्छ है।
1: अब कुरा गरौँ डेङ्गु रोग कनिको लाग्छ यी समय डेगु समय पनि हो कार्तिक महिनासम्म यी विषयमा पनि हामी कुरो गर्छौँ। डेगु एउटा भाइरल रोग जुन लाग्ला एडिस जातक पोथी लामखुट्टे कप्टीको मानिसमा सर्छ। यी रोग एउटा मानिसकबाट अर्को मानिसमा सिधा नै सर्छ। डेगु फैलाला लामखुट्टे डेगु भाइरस अर्को मानिसलाई कप्टल पाछु अर्को स्वास्थ्य मानिसलाई कप्टीको भाइरस सर्छ। एडिस लामखुट्टे धेरै जसले घरभित्र एर्सा ओर्सा जम्मा अक्ल फोहोर पानीमा उर्कछ। पानी ट्याङ्की ड्रम बाल्टिन गमला पुरान टायर बोतल कुलर अंशु अन्य भाँडा वस्तुमा लामो समयसम्म पानी जम्नेमा एकरक प्रयोजन हक्लार विशेष गरीको वर्षायामा तसु ओस निकै पाछु समयमा डेगु जोखिम धेरै बढ्छ।
0: हजुर डेङ्गु मुख्य लक्षणमा चाहिँ अचानक बेसको ज्वरो आइलार टाउको बाठालार तसु आँख पनि बाठालार तसु मांसपेशीलक जुन शरीरक जोर्नीलग अक्षिक ऊ पनि बाठालार तसु शरीरमा त रक्तार बिमिराग ठिके पनि देखन्जैलार ओका तखलार कमजोरी महसुस अख्लार उनको लक्षण लग अक्षिक एनक बेसको अख्ल अवस्थामा त नाक तसु गिजाक बाटे रगत पनि बग्ल तसु भुँडी बेसको बाठालार तसु लगातार ओकात मात्र लागि डरलार तसुको प्रेसर पनि लो अख्लार समस्या लग देखै पार्छ।
1: डेङ्गुबाट बच्चालाई घर अंशु एर्सा वर्षा पानी जमेला रोक्यापछि पानी धर्न भाँडा लखक सोलारी सँगै ढाकेको तसु सन्दुक सफा गरेपछि लामखुट्टे कप्टने बाटे बच्चालाई झुल प्रयोग गर्ला शरीर ढाक्ला कपडा लागला झ्याल डेरमा जाली धरेको अंशु चाइल अनुसार लामखुट्टे भगाएला औषधि अंशु रिप्लेसमेन्ट प्रयोग गरेपछि समुदाय स्तरमा पनि लामखुट्टे बस्ला ठाउँ नष्ट गर्ला अभियान चालालाई गरेलाई आवश्यक अख्लार।
0: हजुर, डेङ्गुको लक्षण देख्नेमा त तुरुन्तै स्वास्थ्य संस्थामा जैको पनि जाँच गरे पर्छ के साथी लग नै बिर्स्या यी चानचुने रोग पनि भइ यही कटेखि नै ज्यान पनि ज्या पार्छ। यी त झन् हामी सुन्ल अनुसार देख्ल अनुसार एकदमै गाह्रो हक्छ, कोरोना भन्दा पनि गाह्रो रोग हो यी बाल सुन्ल हामी भाइ। ओटकेले धेरै भन्दा धेरै झोलिलो तसु पानी पनि पे पर्सिक, झोलिलो चिज ल खाए पर्सिक भने डाक्टरको सल्लाह अनुसार मात्र औषधि खाए पर्सिक। आफ्नै मने जानला अनुसार जनीको प्या उनीको जिना प्या उयो औषधि त खाए नै है। मन मनेक बाठाला कर्ला रेनको औषधि लहे ता कर्देखि नै झन् बर्की खतरा चाहिँ आफ्नै नै मोलै पर्ला रहेछ। ओटकेले डाक्टरको सल्लाह अनुसार मात्र औषधि खाइलार गरे पर्सिक।
1: पानी पर्ला ठाउँमा डेङ्गु, मलेरिया, स्क्रब टाइफस, लेप्टो स्पाइरोसिस, अन्सो पानी जस्ने रोगक जोखिम बढ्छ। पानी जम्ल सरसफाई मनेक कसु दूषित प्यालो पानी संक्रमण फैलेलामा सहयोग गर्छ। यी कारण हामी सभ्यजना डेङ्गु रोगबाट बचेलाई सतर्क रहेलाई सभ्यमा अनुरोध समेत हामी यी कार्यक्रमबाट नै गर्छौँ। तुलुमाझ अब भने हामी गीत गर्छौँ तसु यी गीतक बारेमा पनि हामी फेरि कुराकानी गर्छौँ।

0: फेरि गुरु कानी कर्छुक मेहा डलाउनी यी सोलार गीत मेहा डलाउनी बोलक गीत पाछु स्वागत रहेछ साथीलाई यी गीतक शब्द रचना स्वर संगीत सूर्य राई दनवार रसिक भने महिला चोरमा सिन्धुली जिल्लाक नै गायन कलामा उराटी कर्ल तारा सरिता राई रचिक यी गीतमा त मङ्सिर महिना पाछु बाली भित्रानेछु हर्ष खुसी सँगै रामाको सेब्य जना मिलेको स्वार स्वार चिज खाएको मानार कचट उही बारेमा यी गीते बोलाइ खोज्दछ
1: हजुर यी गीत सुन्ते पनि आनन्द आइछ जुन तोलखे भर्खरै सुनिले
0: अब भने कार्यक्रममा सन्देश सुनौ
2: डेङ्गु रोग बारे जरुरी सूचना
3: डेङ्गु रोग लामखुट्टे कप्टीको लाग्ला रोग हो इसे रोगक लक्षण लग एनक हखै पार्छि
2: एक्कासी बेसको ज्वरो आइलार
3: टाउको बाठालार
2: वाक वाक लाग्लार
3: ओका टखलार
2: जिउमा बिमिरा आइलार
3: डेङ्गु रोग रोकथाम करलार उपाय लग
2: लामखुट्टे कप्टला बाटे बचेलाई नाबो बाउला अक्ल लुगा लाइलार तसु पारेसम्म लामखुट्टे बगालार औषधि लग चालाइ पर्छि
3: घर एर्सा ओर्सा सफा सुगर धरै पर्छ डेङ्गु सार्लार लामखुट्टे सुगर पानीमा बस्ला रखेको पानी जमै पार्लार फुट्ला भाँडाकुँडा सिसी बोतल कप पुरानो टाइल ठिके सामान लग छोपीको धरै पर्छ ओस्निके कुलर फुल धरलार भाँडा लखक पनि सधैँ पानी फेरै पर्छ
2: पारैसम्म झुल भिटर सुटै पर्छ
3: पानी ट्याङ्कीलाई बिर्को लाइकु धरै पर्छ
2: डेङ्गु रोगक शंका लाग्नेमा चारौ नजिकै स्वास्थ्य संस्थामा सम्पर्क गराइपछि
1: सेब्बेक जनहितमा जारी सन्देश सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपाल हामी दनुवार कार्यक्रम परिवार अब हामी मलेरिया रोगक बारेमा कुरो गर्छौँ मलेरिया रोग त हामी सुनिधर्ल शब्द पनि हो थाहा पनि हो कत्ता साथीले लाग्न पनि हक्दिक अब ठानेर चाहिँ हाम्रो दोने जाति पनि धेरै जिल्लामा फिजीको बसन्जैरन वा माथि पनि बढी जस्तो तराई हजुर तराईपट्टिमा चाहिँ बढी जस्तो रोगक संक्रमण धेरै देखेँ रोग लाग्ला धेरै देखेँ खतरा धेरै देखेँ उटकेले मलेरिया रोगे पनि है त यी ठाउँ उठाउ भएको त नै छान्छिक टुई मुई भएको पनि नै चिन्छिक भाइ उटकेलाई जुनै पनि लागे पार्छिक जची पनि लागे पर्छिक अब यी रोगक बारेमा पनि कुरो मलेरिया एकता सर्लार रोगी हो जुनता प्लाज्मोडियम नामक परजीवी कारण हखलार गर्छिक यी रोग लाग्ल एनोफिलिस जातक भाले लामखुट्टे कप्टलक बाटे मानुसमा सर्छिक यी रोग लाग्ल लामखुट्टे मानुसलाई कप्टनेमा तसु परजीवी उसे रगतमा पोसेको कलेजो तसु रगत कोषमा पनि फैलछ
0: स्निकै सङ्गीत मलेरिया एकै मानिसबाट अर्को मानिसमा मनमाने सम्पर्क सङ्गीत बस्नुहुन्छ खाएर खानामा सर्छ मुख्य रूपमा संक्रमण अख्ल लामखुट्टे कप्टलमा सर्छ पानी पर्ला समयमा तसु उही पासुक समयमा पानी जम्ला ठाउँ बढ्लाक्ल लामखुट्टे संख्या बढ्लाक्ल तसु मलेरिया जोखिम पनि बढेलाई पार्छ
1: हजुर मलेरिया मुख्य लक्षण बोल्ने बेसको ज्वरो आए जिउ कामलार तसु धेरै पसिना आइलार टाउको बाठालार शरीर बाठालार तसुको खाक्ल पनि महसुस अख्लार उका तखलार गर्छ कमजोरी अखै पनि पर्छ कमजोरी पनि अखै यही गर्दे खनि थानेर चाहिँ यतै धेरै समस्या आक्षिक शरीरमा तसु कमजोरी पनि अखै उटकेलै रक्त अल्पता मलेरिया रक्त अल्पता पनि बाँच्छ टेखलै तसुको मृगौला तसु मस्तिष्कमा असर पनि पुर्या पार्छ तसु ज्यान समेत खतरामा परे पार्छ क्या साथीलाई
0: मलेरियाबाट बच्चेलाई लामखुट्टे कप्टला बाटे जोग्या नै सबैभन्दा सोलारी उपाय हो सुतलार बेला झुल प्रयोग गर्ला शरीर ढाक्ला कपडा लाएपछि झ्याल डेरमा जाली लाएपछि पशु लामखुट्टे भगाएलाई रिप्लेसमेन्ट प्रयोग गर्ला बानी अप्नाएपछि घर एर्सा ओर्सा पानी जमेलाई रोकेपछि झाडी सफा धेरै गरेपछि पशु लामखुट्टे बस्ला ठाउँ नष्ट गर्ला काममा समुदाय पनि ध्यान दिएपछि
1: हजुर ज्वरोग सँगै मलेरिया लक्षण देखन जैनेमा चार स्वास्थ्य संस्थामा जैको रगत जाँच कार्य पर्छ जाँच गर्लक बाटे नै मलेरिया पुष्टि

0: हक्लमा डाक्टरको सल्लाह अनुसार पुरा समय औषधि पनि खाएपछि मनै मनै कम हिलिक चुटेक भैलिक अथवा विशेष भैलिक बाइकको खाए छाडे नै अक्षिक साथीलाई गोटकेले आफ्नै मने औषधि खाए भने सही नै अक्षिक बल्लार कुरो चाहिँ ध्यान दिएपछ।
1: अब भने कार्यक्रममा अर्को एकटा गीतहरू तसु हामी फेरि उपस्थित हक्छौँ।

0: यी सोलारी जामना प्रदेश मुई बोलक गीत पाछु फेरि पनि कार्यक्रममा स्वागत छ। यी गीत त सिन्धुली जिल्ला मरिन हरियरपुर गढी गाउँपालिका वडा नम्बर 4 महेन्द्र झाडी एकदम सुमधुर स्वरक धनी बटन्या गायक शिलास राई आफ्ने शब्द रचना स्वर संगीत पार्न रचे। यी गीते त आफ्ने घरासी बाध्यतालाई कटे विदेश चैटी घर धानीको बसेलाई आफ्ने मायालाई बोल्न भावमा मार्मिक रचे। यसै आगु ओइ अर्के दुई तिनटा गीतक सुरा बजारमा निकाली सिद्धा रहेन तसु अख्निसम्म जत्का पनि गीत रेडियो नेपालमा रेकर्ड गर्न रहेछ। उसे गीतमा पनि हामीलाई वही सो दिकु साथ दिते आइरहेल।
1: यो बिचमा साथी लग अब हामी तुलहग माझमा एकता जापानिज इन्सेफलाइटिस बारेमा पनि कुरो गर्छौँ, जुन चाहिँ यी रोग पनि यी मौसमी रोग भित्रै पर्छ, जुन अझै हामी गर्मी मौसममा पनि भिन्न भिन्न जिल्लामा यी रोगे गर्थे पनि धेरै सतालक कुरो हामी थाहा पाइरहेनौँ। यी चुटी गर्ने जानकारी तुलहग माझमा पनि धर्छौँ हामी।
0: लाम्टे कप्टीको सर्ला जापानिज इन्सेफलाइटिस जे यी रोग लाग्ला तसु स्मरलाक संख्या बढी धर्ला अघिको एक र खटरामा सतर्क तसु जोगेको बसेलाई परिवार कल्याण महाशाखा सेव्यमा अनुरोध गर्न छ।
1: हजुर, स्वास्थ्य सेवा विभाग भित्र परिवार कल्याण महाशाखा पाछलो प्रतिवेदन अनुसार देशक 25 जिल्लामा पनि 59 स्थानीय तहमा 80 जना प्रयोगशालामा पुष्टि अघ्ला जापानिज इन्सेफलाइटिस बिरामी देखन जैले।
0: महाशाखा एकता विज्ञप्ति जारी गर्दै महाशाखा पुष्टि अक्ल बिमारी मध्ये 86% जेई रोग विरुद्ध जेई खोप नै लाइला जना लर्छ। यस निगे अख्निसम्म लाग्ला मध्ये 21 जना ज्यान जैसिदा लर्छ।
1: हजुर, यी रोग तराई तसु भित्री मधेसक जिल्लामा केन्द्रित हुनु पनि इलाम काभ्रे पोलाञ्चो काठमाडौँ सिन्धुली सुर्खेत सहित पहाडी जिल्लामा लाग्ल पनि पुष्टि अक्ल प्रतिवेदनै जनारेले।
0: यी सँगै धेरै ज्वरो आइला टाउको बाठाला बेहोस अक्ला झट्का आइला वा दिमाग फेरन जैला ठिकै लक्षण देखा जानेमा गरक जाँच बुझमा समय खेर नै फ्याँकेको चारो नजिकै स्वास्थ्य संस्था लेग्या तसु यी रोग बाटे बचेलाई खोप लाए बास्टी छुट्ल लखे सुरा चारो खोप लाएलाई महाशाखा अनुरोध सेवामा गर्न रहेछ।
1: हजुर, ओटकेले जापानिज इन्सेफलाइटिसकबाट बचेले पनि खोप आइरहेले यी खोप पनि लाए छुट्ल अख्नेमा साथी लग लाई हाल बाँच्छौ हामी।
0: जापानिज इन्सेफलाइटिस रोग बारे जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस दिमागमा लाग्लार एक थरी गहिरो लामखुट्टे कप्टीको सर्लार भाइरल रोग हो। यी रोग जुनसुकै उमेरक मानुसलाई लागे पार्छ, तर धेरै जसो 15 वर्ष एठक छोराटेमा देखन जाइछ।
0: यी भाइरसकबाट लाग्ला हाँस कुखुरी ठिकै चरे तसु सुँगुर बुङ्गुर ठिकै वस्तु लखलाई लामखुट्टे कप्टेनेसो लाग्छ। तसु उसे लाग्ल लामखुट्टे मानुसलाई कप्टेटेमा यी रोग मानुसमा लाग्छ, तर यी रोग मानुसकबाट मानुसमा भने नै सर्छ। यी रोग विशेष गरीको साउनै सोको कार्तिक महिनासम्म देखन जाइछ।
1: जापानिज इन्सेफलाइटिस रोगक लक्षण तसु चिन्ह लग
0: बेसको टाउको बाटला
1: धेरै ज्वरो आइलार तसु बेउ सखलार
0: घाँटी अरारो हखलार
1: जिउ थरथरालार
0: कुन्नु अङ्ग नै चल्लार
1: तसु समयमा नै जाँच्नेमा बिरामी ज्यान समेत ज्या पार्लार।
0: जापानिज इन्सेफलाइटिस बाटे बाँच्लार उपाय लग
1: लामखुट्टे कप्टल बाटे बचाइने यी रोगक बाटे बच्लार मुख्य उपाय हो।
0: हाँस कुखुरी सुँगुर बुङ्गुर घोडा ठिकै घरमा पाल्लार चराई तसु जन्तु लखलाई मिलाएको घर सोको टाढो खोरमा धरेको जोगलार तरिकै सो पाल्लार करु
1: घर बार दिस्कते खनी खेतके मामा काम गर्दै खनी पुरा बाउला अख्ल लुगा लाउ
0: घरक झ्याल डेरमा जाली धरला तसु पानी जमलार ठाउँमा लामखुट्टे बढलार हकीको घर एर्सा वर्षा पानी जमलार खौला लग पुरलार करु
1: लामखुट्टे भगालार धुप तसु मलम चलाउ
0: सधैं झुल लाइकु मात्र सुतलार करु
1: याद गर इसे रोगक बाटे बचेले 12 महिना उमेरमा जे यी खोप ल्या पर्छ। यदि यी खोप ल्यालै छुट्ल रचिक भने 5 वर्षक उमेरसम्म पनि जे यी खोप ल्या पर्छ। सेब्बेक जनहितमा जारी सन्देश सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपाल हामी दनुवार कार्यक्रम परिवार साथी लग अब हामी अर्को बाँकी रोगक बारेमा कुरो गर्छौँ। कार्यक्रममा हामी आज मौसमी रोगक बारेमा कुरो गरिधरेनौँ, त्यही धेरै थरीको रोगक बारेमा हामी बाजिसिँदैनौँ। अटकेले बाँकी रोग अझ पनि रहेछ, यी रोग मात्रै थुप्रो रोग हामी भोगिधरेनौँ र ऊ मध्येमा पनि यी त झन् सुनिधरला अब त झन् त लगे पनि अख्नि भुरैसो बुढासम्म जुनलाई पनि लागे पार्छ, जुन बेला पनि लागे पार्छ, विशेष गरेको अझ मौसम फेरन्जै देखाउने लाग्ला गर्छ। गोटकेलाई एक्लै त रुगाखोकी पनि बाँच्छ, रुगाखोकी एकता श्वास प्रणालीमा बाजु सास फेर्ला प्रणालीमा लाग्ला रोग हो, जुन चाहिँ इता मुख्य रूपमा भिन्ने भिन्ने खालक भाइरसका कारण लाग्छ। जुन चाहिँ यी रुगा खोकी लाग्ला मानुसे खोक्नेमा, हाछ्यु कर्नेमा, तसु सारा टेखनी चुट्ने चुट्ने ठोपा जुन अक्सिन ओनाको भाइरस अर्को मानुसमा सरे पार्छ। यससँगै भाइरस लाग्ल जुन ओलखे छुइल चिज लगाउँछ जुन हाथे वही आँख तसु नाक तसु मुख छुइनेमा पनि यी रोगता सर्छ।
0: रुगाखोकी विशेष गरीको जाडो मौसममा धेरै ढिठालो पनि वर्षभरि लागि सक्छ। धेरै भिडभाड अग्लो ठाउँ, बन्द कोठा, कमजोर सरसफाई अञ्चो, संक्रमण अग्ला मानसिक सँगै नजिकै सम्पर्क अग्लामा एक रक जोखिम बढ्छ।
1: हजुर, रुगाखोकी मुख्य लक्षण बोल्ने नाकबाट सिगान बगै, नाक बन्द अखै, तसु घाँटी बाठ्या, हाच्छु आए, तसु खोकी लाग्ला मानिसे पनि किना कर्ते खानी भने मनमनिक ज्वरो पनि आइला गर्छ। तसुको शरीर बाठालार, एकदमै गल्लार यिनको पनि अंश। धेरै जसो दा मानुसमा मनिक बाजुङ नै किछु दिन दिने जस्तो पनि अखलार गर्छ भने छोराटे लगमा तसुको बुद्रु बुद्री मानुसमा चाहिँ सधैँ अखलारमा पनि एकता एकता खतरा पनि हामी
0: रुगाखोकी बाटे बच्चेलाई साबुन पानी सधैँ हात धोएलाई खोक्ला अन्चो हाँचु कटे रुमाल अन्चो कुइल मुखी तसु नाक छोप्ल बिमारी मानुस सँगै नैचित रूपमा नजिकै सम्पर्क नै गर्ल कोठामा चाहिला जटका हावा पानी व्यवस्था गर्ल तसु चाहिला जटका मास्क प्रयोग गर्ला बानी अप्नाल पर्छ। चाहिला जटका आराम सन्तुलित आहार तसु प्रशस्त पानी प्याल पनि रोग सँगै लड्न क्षमता बढाछ।
1: यस्तै रुगाखोकी सँगै बेसको ज्वरो आए तसु सास फेरि पनि गाह्रो अखै तसु छाती धेरै बाठ्या यिनको लक्षण लग नाभ समयसम्म
0: अब भने कार्यक्रममा यी रेडियो नेपालमै रेकर्ड गर्न सूर्य राई दनुवारा नै शब्द स्वर सङ्गीतमा वनकाली गीत तोलाखक माझमा

0: यी वनकाली गीत पछि फेरि पनि स्वागत रहेछ तोलखे अख्नी रेडियो नेपालमा दनवारी भाषा कार्यक्रम हामी दनवार सुनी धरले भने कार्यक्रम सञ्चालकको ग्रुपमा मुई सरस्वती राई दनवार तसु
1: मुई भेष बहादुर दनवार
0: हजुर हामी दुई जना आइरहनु वनकाली गीतमा पनि सूर्यजीता आफ्नै मायालुलाई धेरै माया गर्छु भाइको माया जट्या खोज्ल भाव रहेछ यी गीत सहित अर्को गीत तसु हाम्रो आफ्नै जातीय पहिचान बचियाले लागि पर्लामा सूर्यजीले नि धेरै धेरै धन्यवाद दिए चाहन्छु म साँच्ची हामी धेरै जिल्लामा फिजन जैरेनौ हाम्रो भाषा कला संस्कृति जोग्यालाई सिप्पी पट्टिकबाट आगु बढे पनि एकदम आवश्यक रहेछ कुटकेले आफ्नै समुदाय अनुसार भाषा शैलीमा भिन्नपन हख्नु पनि हाई सिप्पी एक के हो बाल्लार कुरो त बिर्सिया नै
1: यसनिकै सङ्गीत मौसमी रोग सेभ्य रूपमा रोकेलाई नाइसक्न पनि समयमा सचेतना सरसफाई सुरक्षित खाएर त्यागा तसु साईलाई स्वास्थ्य सावधानी अप्नाएर एकरत जोखिम धेरै हदसम्म मनै गरे सक्छ तसु मौसम अनुसार स्वास्थ्यमा विशेष गरेको ध्यान दिएलाई पनि मौसमी रोगबाट बचेलाई सबैभन्दा प्रभावकारी उपाय हो
0: साथीले कुरो कर्ता कर्ती समय पनि सिद्धला हामीलाई अतोपत्तो अख्ल भयो अट्केले लगभग कार्यक्रममा हामी लास्ट चरणमा आइसिदा रहेन आजको कार्यक्रम तोलखले कनक लागिले आज हामी विषयवस्तु बोल्ने मौसमी रोगक बारेमा कुरो गर्न रहेछौँ जुन चाहिँ यी मौसम अनुसार कुरो अखीको हामी सबैजना आफ्नो स्वास्थ्यले ख्याल गरे पर्सिक बाल्ला सोचिक हुने यी रोगक बारेमा हामी कुरो गरेनौँ कत्का साथीलहलाई थाहा रहे भने कत्का साथीलह थाहा आफ्नो पनि बिर्सा लग्नु पनि यी कार्यक्रम बाटे पनि पक्कै पनि सम्झिले बाल्ला हामी आशा गर्छौँ अट्केले कार्यक्रम कनक लागिले हाम्रो कार्यक्रम सुनिधर नै बिर्साको शुक्रबार 4:15 सो ठिक 5 यी कार्यक्रम आइला कसिक आफ्नै भाषा कार्यक्रम हो र यी कार्यक्रमक बारेमा सुझाव त सुसल्लाह पनि आफ्नै तरिकै तुलखी हामीले दिए पार्छ एकरको लागि हाम्रो इमेल एड्रेस तसुको हाम्रो फोन नम्बर पनि रहेछ अघि त फेसबुक पनि रहेछ जसै पनि जनाबाट पनि तुलखी ढुक्क अहिको हामीले प्रतिक्रिया पनि दिए पार्छ एकरको लागि भने
1: एकरक लागि कार्यक्रम इमेल ठेगाना bdanuwr335@gmail.com तसु imsaraswati17@gmail.com तसु फोन सम्पर्क नम्बर 9849349414 भेष भाव दनर अन्सो 9764398115 सरस्वती राई दनवार लागि लेख रचना साहित्य सङ्गीत सामुदायिक पहिचान बनाला जिना सुके सामग्री पठाए पार्छे इनके साथ दनवार भाषामा गीत रेडियो नेपालबाट रेकर्डिङ गरेर व्यवस्था रचेक इनके लागि तोलके लेखला गीत ठेगानामा पठाएको जानकारी दल आज कार्यक्रम यत्कामना विश्वास छौँ कार्यक्रम बनालाई मुई भेषबहादुर दनवार तसु सहकर्मी साथी
0: मुई सरस्वती राई दनवार सहित
1: प्राविधिक साथी देवकजी सँगै कुरोकानीबाट बिदा हुन्छौँ हस्त शिवा ढोक गरिनु रेडियो नेपाल सुनेको बसी धारा।

0: आदरणीय श्रोताहरू, हाल देशका विभिन्न स्थानहरूमा वर्षा भइरहेको छ। आगामी केही दिन भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले विपद सम्बन्धी पूर्व सूचना र पूर्व चेतावनीको पालना गरौं।
1: परिस्थिति बुझेर मात्रै यात्रा गरौं।
0: नदी छेउमा बस्नेहरूले बाढी डुबान बारे सचेत रहौं।
1: मौसम सचेतना बारे जानकारी लिऊ र जोखिम बारे सचेत बनौ।
0: विपद बारे चासो राखौं र चनाखो बनौ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू: ₹3 करोड सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: नमस्कार, हार्दिक स्वागत गर्दछौँ। तपाईँ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनिरहनु भएको छ। प्रविधि संयोजनका साथी पुष्परत्न वज्राचार्य, सहकर्मी साथी विष्णुदेवी पौडेल र उद्घोषक बलराम कोइराला उपस्थित भएका छौँ। यस बेला साँझको 5 बज्न लागेको छ। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री वीरेन्द्र शाहले जलवायु परिवर्तनका बढ्दो प्रभावलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायले तत्काल कदम चाल्नुपर्ने बताउनु भएको छ। उहाँले नेपालको पछिल्लो भटिकोशी त्रिशुली विपद विश्वका लागि चेतावनी भएको बताउनुभयो। आज न्युयोर्कमा संयुक्त राष्ट्रसङ्घको 81 महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बाढीका कारण व्यापक मानवीय क्षति र विनाशबारे उल्लेख गर्नुहुँदै जलवायु परिवर्तनले संवेदनशील हिमाली क्षेत्रमा जोखिम बढाइरहेको बताउनुभयो। प्रधानमन्त्री शाहले पर्याप्त अनुदानमा आधारित जलवायु भित्तर जोखिममा रहेका देशलाई थप सहयोगको आह्वान गर्नुहुँदै नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा अत्यन्त न्यून योगदान गरे पनि जलवायु परिवर्तनको गम्भीर असर भोगिरहेको बताउनुभयो। प्रधानमन्त्री शाहले नेपाल भारत र चीनलाई समेटेर हिमालय जलवायु उत्थानशीलता संयन्त्र स्थापना गर्ने प्रस्ताव समेत गर्नुभयो। साथै उहाँले बहुपक्षीयता, स्वच्छ ऊर्जा र दिगो विकासप्रति नेपालको प्रतिबद्धता समेत दोहोऱ्याउनुभयो। उहाँले जलवायु उत्थानशीलताका लागि अन्तर्राष्ट्रिय सहकार्यमा जोड दिँदै यस अन्तर्गत थप प्रभावकारी पूर्व सूचना प्रणाली, भू उपग्रह सम्बन्धी तथ्याङ्क र विशेषज्ञता आदान प्रदान तथा नेपाल भारत र चीनबीच विपद प्रतिकारमा समन्वय आवश्यक रहेको समेत बताउनुभयो। प्रधानमन्त्री शाहले अन्तर्राष्ट्रिय समुदायलाई सहकार्य थप सुदृढ गर्न र जोखिममा रहेका देशलाई भविष्यमा हुन सक्ने जलवायुजन्य विपदसँग जुझ्न सक्षम बनाउन सहयोग गर्न आग्रह गर्नुभयो। लगातारको वर्षाका कारण बागमती, विष्णुमती, मनोहरा लगायत नदी तथा खोलामा जलसतह बढेको छ। गृहमन्त्री सुदन गुरुङले काठमाडौँका विभिन्न क्षेत्रमा पुगी खोला तथा पानीको बहावको अवस्थाबारे सुरक्षाकर्मीसँग जानकारी लिनु भएको छ। उहाँले मनसुनजन्य विपदद्वारा हुन सक्ने सम्भावित जोखिम पहिचान र प्रतिकारमा सरकार गम्भीरताका साथ लागिरहेको बताउनुभयो। सशस्त्र प्रहरी र नेपाल प्रहरी सहितका सुरक्षाकर्मीहरूले नदी करिडोर क्षेत्रमा निरन्तर अनुगमन गरिरहेको बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ। नेपाल मौसम विज्ञान विभागका अनुसार पछिल्लो 24 घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा भारी तथा केही स्थानमा धेरै भारी वर्षा भएको जनाएको छ। बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलसतह बढेपछि कोशी ब्यारेजका 31 ढोका खोलिएका छन्। दिउँसो 2 बजे पानीको बहाव 2,40,555 क्युसेक पुगेपछि 31 ढोका खोलिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो। जलसतह निरन्तर बढिरहेकाले सप्तकोशी आसपासका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन र जोखिमपूर्ण क्षेत्रमा नजान आग्रह गरिएको सूचना अधिकारी खड्काले बताउनुभयो। त्यस्तै तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन तथा कोशी नदीमा माछा मार्ने र दाउरा सङ्कलन नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। वर्षा हुने क्रम जारी रहेकाले नदीमा पानीको बहाव निरन्तर बढिरहेको सूचना अधिकारी खड्काले बताउनुभयो। कोशी ब्यारेजमा 52 मूल ढोका र 4 नहर गरी जम्मा 56 ढोका रहेका छन्। अविरल वर्षाका कारण पृथ्वी राजमार्ग र कान्ति राजमार्ग अवरुद्ध भएपछि हेटौँडा काठमाडौँ आवतजावतका लागि त्रिभुवन राजपथ समय तोकेर पालैपालो सवारी साधन सञ्चालन गरिने भएको छ। दुवै राजमार्ग अवरुद्ध भए त्रिभुवन राजपथमा सवारी साधनको चाप अत्यधिक बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडाबाट काठमाडौँतर्फ जाने र काठमाडौँबाट हेटौँडा आउने सवारी साधनका लागि छुट्टा छुट्टै समय निर्धारण गरेको प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिनुभयो। पूर्वाधार विकास मन्त्री सुनिल लम्चालसँग नेपालका लागि चिनिया राजदूत वाङ माओमिङले शिष्टाचार भेट गर्नुभएको छ। सिंहदरबारमा आज भएको भेटमा पूर्वाधार मन्त्री लम्चालले रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुननिर्माण तथा विकास, रसुवागढी केरुङ नाका पुनसञ्चालन लगायत विषयमा चीन सरकारको तर्फबाट आवश्यक सहयोगको लागि अनुरोध गर्नुभयो। मन्त्री लम्चालले करिब 6 लाख नेपाली नागरिकको राज्यसँगको सम्पर्क तथा सहज आवत जावत आवश्यक परेको बताउँदै कोरला तथा तातोपानी नाकाको प्रभावकारी सञ्चालन लगायत विषयमा चीन सरकारबाट आवश्यक समन्वयका लागि आह्वान गर्नुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब एकैछिन विज्ञापन।

0: always fly. Nepal Telecom, Rashtrako Sanchar.
1: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग. सिङ्गापुरको वित्तीय क्षेत्रले सन् 2028 80,000 भन्दा बढी कर्मचारीलाई कृत्रिम बौद्धिकता एआई सम्बन्धी सिपको तालिम दिने भएको छ. उप प्रधानमन्त्री गान किम योङले उक्त जानकारी दिनुभएको अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएका छन्. व्यापार तथा उद्योग मन्त्रीका साथै सिङ्गापुरको केन्द्रीय बैङ्क मोनिटरी अथोरिटी अफ सिङ्गापुरका अध्यक्ष समेत रहनुभएका गानले आइबिएफबाट मान्यता प्राप्त कार्यक्रम मार्फत सिङ्गापुरमा रहेका आफ्ना सबै कर्मचारीलाई तालिम दिने प्रतिबद्धता वित्तीय संस्थाहरूले जनाएको बताउनुभयो. उहाँका अनुसार आधाभन्दा बढी कर्मचारीले यस सम्बन्धी तालिम लिइसकेका छन्. रेडियो नेपालबाट साँझ 5 बजेको समाचार सकियो. हवस् त, नमस्कार.
2: सडकमा कालो पत्री भित्र गाडी पार्किङ नगरौं, यसले दुर्घटनाको जोखिम बढाउँछ.
3: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग.
4: हामी बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ. अब सुन्नुहुनेछ तामाङ भाषामा समाचार.

अहिले हामी बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब हामी तपाईँलाई सुनाउँदैछौँ करिब 5:45 हारिसम्म विभिन्न कलाकारहरूका स्वरमा सजिएका लोक तथा दोहोरे गीतहरूबाट। पहिले सुनाउँछौँ खेम सेन्चुरी र मन्जु भट्टराईको स्वरमा, खेम सेन्चुरीको सङ्कलन, कृष्ण बिकेको लय सङ्कलनमा।

आदरणीय श्रोताहरू, हाल देशका विभिन्न स्थानहरूमा वर्षा भइरहेको छ। आगामी केही दिन भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकोले विपद सम्बन्धी पूर्व सूचना पूर्व चेतावनीको पालना गरौं। परिस्थिति अनुसार सवारी आवागमन बन्द गर्न गराउन सहयोग गरौं। विपद बारे चासो राखौं, चनाखो बनौं। सार्वजनिक सेवा प्रसारण, रेडियो नेपाल।

0: जान सक्नुहुन्न, त्यस्ता बिरामीहरूमा सरुवा रोग बढी देखिन्छन्, बढी हुन्छन् होइन। त्यो हुनाले त्यस्ता व्यक्तिहरूको एउटा आधार अस्पताल जस्तो लाग्छ हामीलाई, किनभने हामी यहाँ रेबिजको रोगको मात्रै नभएर टिटानस जस्ता बिरामीहरू, क्षयरोगका बिरामीहरू, टिबीका बिरामीहरू, कोभिडको बेलामा हामीले जुन कोभिडको उपचार गऱ्यौँ, त्यस्तै अहिले यो इन्फ्लुएन्जाका बिरामीहरू, टाइफाइडका बिरामीहरू, अहिले स्क्रब टाइफस छ, डेङ्गीको अहिले काठमाडौँमा फेरि अलिकति पछिल्लो समयमा डेङ्गीका बिरामीहरू अलिकति बढिरहेका छन्। त्यस्तै हामीले यस्ता रोगहरू जुन सरुवा रोग छन्, एउटा मान्छेबाट अर्को मान्छेमा सर्ने अथवा एउटा जनावरबाट मान्छेमा सर्ने जस्ता रोगहरू छन्, जस्तो कालाजार जस्ता रोगहरू, यस्तो रोगहरूको बारेमा चाहिँ हामी उपचार निरन्तर रूपमा गरिरहेका छौँ र त्यो पनि सर्वश्रेष्ठ रूपमा गरिरहेका छौँ। हामी सरकारी अस्पतालमा काम गरिरहेको भएको हुनाले पनि र हाम्रो अस्पतालमा जति सकिन्छ विभिन्न निकायबाट जुन सहयोग पनिहरू हुन्छ अनि त्यो सहयोगको आधारमा पनि जति पनि बिरामीहरू हामी कहाँ आइपुग्नुहुन्छ उहाँलाई चाहिँ हामी कहाँ भएको सुविधा उपयोग गर्नको लागि उहाँसँग पैसा छ या छैन भन्ने भन्दा पनि हामी कहाँ आइपुग्नु भने हामी त्यो उपचार उहाँलाई जसरी पनि दिन्छौँ, त्यो तागत हामीसँग छ, हाम्रो अस्पतालसँग छ। त्यो हुनाले जति पनि सरुवा रोग सम्बन्धी बिरामीहरू छन्, मैले अघि नै पनि दोहोऱ्याएँ, टिटानसका बिरामीहरू, रेबिजका बिरामीहरू, टाइफाइडका बिरामीहरू, डेङ्गीका बिरामीहरू, कोभिडका बिरामीहरू, मलेरियाका बिरामीहरू, क्षयरोगका बिरामीहरू, एचआइभी एड्सका बिरामीहरू जति पनि छन् उहाँहरूलाई हामीले विशिष्ट रूपमा सेवाहरू सञ्चालन गरिरहेका छौँ। कतिपय बिरामीहरू अहिले पनि हेर्ने हो भने जस्तो टिटानसको बिरामीहरू, मलेरियाका बिरामीहरू, इभन कोभिडको बिरामीहरू, रेबिजका बिरामीहरू काठमाडौँको अरू अस्पतालबाट रिफर भएर हामीकै आउने चलन पनि छ होइन। त्यो त्यहाँ उपचार सम्भव हुँदाहुँदै पनि हामीकैमै आउनु छ, किनभने हामी एउटा विशिष्टीकृत अस्पताल हौँ, त्यसै सम्बन्धी बिरामीहरू लामो समयसम्म समयदेखि हेरिरहेका छौँ र हामी कहाँमा आउँदाखेरि एउटा जुन सेवाको पहुँचबाट अलिक टाढा छ त्यस्तो बिरामीहरूलाई कसरी सहज होस् र उपचार नपाएर त्यो बिरामी चाहिँ घर फर्किन नपरोस् भन्ने कुरामा पनि हामी सजग भएर उपचार गरिरहेका छौँ।
1: अब यो डेङ्गु रोग र यसका लक्षणहरूको बारेमा पनि अलिकति बताइदिनुहोस् न, यो मैले समय सदुपयोग गर्न खोजेँ यहाँसँग के हो, अलिकति सरुवा रोगको विषय पनि उठाउने समयले भ्याएसम्म भनेर जमर्को गरिएको थियो। अब यो डेङ्गु अहिले हाम्रो आम मानिसलाई प्रभावित बनाइरहेको र डेङ्गु पछि पनि मानिसले जीवन अलिक कष्टकर भइरह्यो भनिरहेको अवस्था छ, वास्तवमा डेङ्गु के हो, यसको लक्षण के हुन्छ र डेङ्गुले गर्न सक्ने असरका बारेमा पनि अलिकति बताइदिनुहोस्
0: भन्न पनि चाहेको कुरा थियो, किनभने पछिल्लो समय काठमाडौँमा अलिकति डेङ्गीका बिरामीहरू बढेका छन्, किन हाम्रो अस्पतालमा भर्ना हुने क्रम र जचाउना हुने बिरामीहरूको संख्या पनि पछिल्लो दिनमा अलिकति बढेको छ। डेङ्गी पनि एक किसिमको भाइरसले हुँदा आउने ज्वरो हो डेङ्गी, खास गरी त्यो पनि अघि कुकुरको अथवा जनावरको टोकाइबाट सर्ने भने जस्तै यो चाहिँ लामखुट्टेको टोकाइबाट सर्ने रोग हो डेङ्गी भन्ने भाइरसको नाम हो, अनि रोगको नाम पनि त्यसै अनुसार डेङ्गी नै भनेर राखेका छौँ। युजली डेङ्गी भाइरस भएको कुनै पनि लामखुट्टेले मानिसलाई टोक्यो र मानिसमा त्यो डेङ्गीको संक्रमण भयो भने त्यसको 4-14 दिनसम्म युजली अथवा 5-7 दिनभित्रमा चाहिँ मानिसमा 81 होइन, अहिले दिनभरि अफिसमा काम गरेको छ, खेतमा काम गरेको छ अथवा बारीमा काम गरिरहेछ अथवा पढ्न गएको छ तर दिनभरि ठिक छ, घरमा आउने बेलामा एकदमै 81 एकदम धेरै होइन ज्वरो आउने, एकदमै जिउ बेसरी दुख्ने, टाउको दुख्ने त्यस्तो भयो भने हामी यो समयमा चाहिँ डेङ्गी हो कि भनेर भन्न सक्छौँ। तर डेङ्गीको प्रमुख लक्षण भनेको एकदमै आकस्मिक रूपमा आउने एकदम कडा ज्वरो र जिउ टाउको अनि त्यो आँखाको गेडीहरू अथवा आँखाको अलि पछाडिको भाग चाहिँ बेसरी दुख्ने लक्षणहरू चाहिँ डेङ्गीका लक्षणहरू हुन् र डेङ्गीको उपचारमा पनि यस्तै लक्षणहरू देख्यो भने तुरन्तै नजिकको स्वास्थ्य संस्थामा गएर उपचार गरेर डेङ्गी हो कि होइन भन्ने थाहा पाएर हामी त्यसअनुसार उपचार गर्न सक्छौँ। यदि डेङ्गी रहेछ भने यदि सामान्य लक्षणहरूमा छ भन्नुको जिउ दुख्ने, टाउको दुख्ने, के ज्वरो आउने त्यस्ता सामान्य लक्षणहरू छन् भने हामी घरमै बसेर पारासिटामोल चक्की खाएर नर्मल अघि बसेको जस्तै खाना खाने, आराम गर्ने, आराम चाहिँ गर्नु पर्यो, आराम गर्यो भने डेङ्गी रोग सन्चो भएर जान्छ। तर यदि कुनै पनि व्यक्तिलाई यदि डेङ्गी रोग लागेको छ र त्यस्तो व्यक्तिलाई तारन्तार बान्ता हुने, एकदम शिथिल हुने, बेचैनी हुने, गिजाबाट अथवा मुखबाट अथवा शरीरको कुनै पनि अङ्गबाट रगत बग्ने, पिसाब कम हुने, जिउ सुन्निएको जस्तो हुने, पेट धेरै दुख्ने त्यस्तो लक्षणहरू देखिन थाल्यो भने उहाँहरू चाहिँ तुरन्तै नजिकको स्वास्थ्य संस्थामा गएर स्वास्थ्य कर्मीको सल्लाह अनुसार उपचार गर्नुपर्ने हुन्छ। पछिल्लो समयमा यो डेङ्गी सन्चो भइसकेपछि पनि तिन चार हप्ता पाँच छ हप्तासम्म पनि मान्छेहरूले अलिकति कमजोर फिल भयो, म पहिलाको जस्तो छुइनँ डाक्टर किन, कतिले त्यस्तो भनेर आउँछ, कतिले मलाई अहिलेसम्म पनि मेरो रुचि फर्केको छैन, काम गर्ने जाँगर फर्केको छैन भन्नुहुन्छ। त्यो पछिल्लो समयमा डेङ्गी रोग सन्चो भइसकेपछि पनि दुई तिन हप्ता कहिलेकाहीँ चार छ हप्तासम्म पनि त्यस्ता लक्षणहरू देखिएका छन्। र कसै कसैको महिलाहरूमा धेरै यसो कपाल झऱ्यो भन्ने समस्या पनि आउँछ, तर ती सबै समस्याहरू बिस्तारै सबै ठिक भएर जान्छन्, आत्तिनु चाहिँ पर्दैन।
1: हजुर, डेङ्गुको जुन ज्वरो आउने क्रम रोकियो

0: भने पनि फेरि पछि फलोअपमा आइरहनु पर्छ कि त्यस्ता
1: बिरामी? डेङ्गीमा डेङ्गीको कोर्स कस्तो हुन्छ भने तिनवटा फेजमा भन्छौँ, एउटा फेब्राइल फेज, अनि त्यसपछि क्रिटिकल फेज, र अनि त्यसपछि रिकभरी फेज, अथवा ज्वरो आउने समय, ज्वरो आउनेभन्दा पछाडिको दुई दिन 48 घन्टासम्म चाहिँ त्यसलाई क्रिटिकल फेज भन्छौँ। त्यो पार गऱ्यो भने चाहिँ बिरामीहरू चाहिँ सन्चो हुने फेजमा जान्छ भनेर भन्छौँ। त्यही भएर ज्वरो सन्चो भएको नेक्स्ट 48 घन्टासम्म मानिसहरूमा चाहिँ अलिकति जटिलता आउने सम्भावना बढी हुन्छ।
0: कस्ता जटिलता आउन सक्छ?
1: मैले अघि नै भने त्यो जटिल भनेको तारन्तार, बान्ता हुने, पेट दुख्ने, पेट फुल्ने, गिन्जाहरूबाट अथवा शरीरको कुनै पनि अङ्गबाट रक्तस्राव हुने, एकदम बेचैनी हुने, छटपटी हुने, होइन, पिसाब कम हुने, त्यस लक्षणहरू देखियो भने हामी त्यसलाई क्रिटिकल अवस्था भनेर भन्छौँ। अथवा त्यसभन्दा पनि अझ बढी भयो भने मान्छेलाई त पछि
0: प्लेट घट्ने, यस्ता कुराहरू,
1: प्लेटलेट घट्ने भनेको हामी जाँच गर्दाखेरि थाहा पाउने हो। अरू कुराहरू मैले अघि भनेका कुराहरू चाहिँ बिरामीले भन्ने कुराहरू, प्लेटलेट घट्ने, अनि लिभर इन्जाइम भन्छन् त्यो बढ्ने, अनि हेमोग्लोबिनको मात्रा पनि तलमाथि हुने भन्ने कुरा चाहिँ रगत जाँच्दा थाहा हुने कुरा।
0: यस्तो जाँचेर बिरामी भएका बिरामीहरूले नातिकन औषधि खाएरै घर बस्ने हो कि के गर्ने हो?
1: एकदम सही कुरा गर्नुभयो। त्यो जाँच गर्दाखेरि जस्तो प्लेटलेटको मात्रा पनि पहिला हामी पनि एकदमै डराउँथ्यौँ। सुरु सुरुमा जतिखेर डेङ्गी भर्खर आएको थियो त्यतिखेर अलिकति प्लेटलेट घट्यो भने पनि हामी डराउँथ्यौँ। तर डराउनु पर्ने चिज प्लेटलेट घट्नुभन्दा नि मैले अघि जुन लक्षणहरू भने ती लक्षणहरूले चाहिँ मानिस चाहिँ सिकिस्त हुँदैछ है भन्ने जनाउ चाहिँ ती लक्षणहरू दिएको हुन्छ, होइन। प्लेटलेट त केही निश्चित हदसम्म घट्दै आउँछ, त्यसपछि आफै बढ्दै जान्छ। यदि प्लेटलेट घटेर कसैलाई रक्तस्राव भएको छैन भने त्यो प्लेटलेट घटेर मात्रै केही पनि हुँदैन, त्यो भएर त्यति डराइहाल्नु चाहिँ पर्दैन। त्यस्तै लिभर इन्जाइम भन्छौँ हामी, त्यो पनि अलिकति बढ्छ, त्यो बिस्तारै ठिक हुन्छ आफै, किनभने त्यो डेङ्गुको सङ्क्रमण शरीरबाट निर्मूल भएपछि ती सबै चिजहरू नर्मल भएर आउँछ, डराउनु पर्दैन। तर मैले भने त्यो डेङ्गी भएका मानिसहरूले देखिने लक्षणहरू जुन तारन्तार, बान्ता देखेका कुरा गरे, त्यस्ता लक्षणहरू देखियो भने त्योहरू चाहिँ खतराका सूचक हुन्। त्यस्तो भयो भने चाहिँ तुरन्तै अस्पताल गएर उपचार गराउनु पर्छ।
0: जस्तो हामीसँग यही डेङ्गुको सन्दर्भमा कतिपय मान्छेहरूले कस्तो जिज्ञासा राखिराख्नु भएको छ भने, अब हामी स्वास्थ्य कार्यक्रम चलाउने हुनाले हामीसँग पनि ती जिज्ञासाहरू आइपुग्छन्। लक्षण चाहिँ देखियो, यस्तो टेस्टहरू चाहिँ गरियो, अनि त्यही सामान्य कि अहिले त गाउँघरमा नै एउटा क्लिनिक छ, त्यही स्लाइन चढाइदिने, तपाईँको यो घटेछ स्लाइन चढाइदिने भन्ने यस्ता उपचार पनि छन्। यस्तो अवस्थामा चाहिँ विशिष्टीकृत अस्पतालमै जानुपर्ने हो कि त्यही गाउँ घरकै भर परेर बस्दा ज्यानै पनि जान सक्ने हो कि के हो अवस्था?
1: मैले अघि पनि भने यो डेङ्गी लागेर कुनै पनि फार्मेसीमा गएर अथवा नजिकको संस्थामा गएर, अझ अहिले त कतिसम्म पनि काठमाडौँमा देखाएको छु भने, बाहिरको कुरा त छैन, काठमाडौँ कतिपय चाहिँ डेङ्गी लाग्यो भने घरमै त्यो एउटा सलाइन चढाउने मान्छे बोलाउने अनि घरमै सलाइन चढाएर बस्ने त्यस्तो गर्नुहुन्छ। हामीले के देखेका छौँ भने, होइन, सलाइन चढाउनै नहुने त होइन, तर घरमा अथवा नजिकको फार्मेसीमा जसले नियन्त्रित रूपमा त्यस्तो काम गर्नुभएको छ त्यसले बिरामीलाई फाइदा गरेको छैन। बिरामीलाई सलाइन चढाएर पानी दिनुपर्ने अवस्था हुन्छ, सलाइन दिनुपर्ने अवस्था हुन्छ, त्यो अवस्था भनेको चाहिँ छुट्याउन सक्नुपर्छ, कहिले चाहिन्छ भन्ने हो। त्योभन्दा अगाडि यदि हामीले सलाइन पानीहरू दिन थाल्यौँ भने त्यसले राम्रो भन्दा नराम्रो गर्ने सम्भावना धेरै हुन्छ। त्यही भएर यदि घरमा कोही बस्नु भएको छ डेङ्गी लागेर, मैले अघि नै भने सामान्य ज्वरो छ, जिउ दुखेको छ, हात दिनु पर्दैन। ज्वरो 104 पनि आउँछ, 103 पनि आउँछ फरेनहरूमा, त्यो ज्वरोसँग डराउनु पर्दैन। जिउ बेसरी दुख्छ, मान्छे सुताएको मान्छेलाई कोल्टी फर्की भन्दाखेरि पनि उसलाई दुखेर मलाई कोल्टी फर्किनु पनि गाह्रो हुन्छ भन्छ, त्यो हुन्छ, त्यसमा डराउनु केही पनि पर्दैन, केही डराउनु पर्दैन। तर मैले अघि नै भने वार्निङ साइन भन्छ डेङ्गीमा, जहिले पनि त्यो वार्निङ साइनहरू चाहिँ ख्याल गर्नुपर्छ। त्यो भनेको तारन्तार उल्टी हुने, पेट दुख्ने, बेसरी पेट फुल्ने, अनि त्यसपछि गिजाबाट अथवा शरीरको कुनै पनि अङ्गबाट रगत देखिने, अनि एकदमै बेचैनी फिल हुने, मान्छेलाई एकदमै बेचैनी छटपट हुने, के गरौँ कसो गरौँ भने त्यस्तो अवस्था हुने, र शरीरको कुनै पनि अङ्गहरू सुन्निएको जस्तो फिल भयो भने त्यतिखेर उहाँले चाहिँ घरमा बसेर सलाइन चढाउनु हो भने झन् त्यो सलाइनको मात्रा मिलाउन सक्दा नसक्दा झन् गाह्रो हुन्छ। त्यस्ता बिरामीहरू अस्पताल गएर उपचार गर्ने, नजिकको राम्रो अस्पताल गएर उपचार गर्ने, अरू बिरामीहरू जो हुनुहुन्छ उहाँले घरमै बसेर ज्वरो आएको छ, टाउको दुखेको छ, जिउ दुखेको छ भन्यो भने पारासिटामोल भन्दा अरू केही औषधि चाहिँदैन, त्यति लिने र नर्मल खाना खाने, हजुरलाई जे रुच्छ, जति रुच्छ, जसरी रुच्छ त्यति खाने, यसमा यो खाने ऊ नखाने भन्ने पनि केही पनि छैन, जबरजस्ती रूपमा कुनै चिज खुवाउनु पनि पर्दैन, त्यति गरिदिनु हो भने डेङ्गीबाट बच्न
0: सकिन्छ।
1: यसमा खानामा बन्देज भनेको केही गर्नु पर्दैन, अघि पछि उहाँलाई जस्तो खाना रुच्छ, जे खाना रुच्छ, सब चिज खानु, झोलिलो चिजहरू चाहिँ बढाउनु पर्छ, किनभने ज्वरो आउँदाखेरि मानिसको शरीरबाट तरल पदार्थ त्यो पिसाबबाट अथवा बाफ भएर जाने बढी हुन्छ, त्यस्तै झोलको मात्रा बढी पुर्याउनुपर्छ, अघि पछि जस्तो खानुहुन्छ त्यस्तै खाने।
0: डाक्टर साहब, साह्रै महत्त्वपूर्ण संवाद भयो, हामीलाई सुन्ने यहाँको यो संवादबाट लाभान्वित भइरहनु भएको छ। अब हामी हाम्रो सेवाको अन्त्य अन्त्यतिर आइसकेका छौँ। अब अन्त्यमा कस कसले के गर्यो भनेदेखि सरुवा रोग र रेबिजबाट चाहिँ हामीले हाम्रा आम नागरिकलाई बचाउन सक्छौँ?
1: रेबिजको बारेमा अझै पनि किन जोड दिन चाहिरहेको छ भने, रेबिज रोग भनेको 100% जोगाउन सकिने रोग हो। कुनै पनि व्यक्तिलाई जनावरले टोक्यो भने तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा गएर भ्याक्सिन लिइदिनु भयो, जसलाई चाहिन्छ उहाँले भ्याक्सिन लिइदिनु भने रेबिज रोगबाट बचाउन सकिन्छ। यो कुरा चाहिँ सर्वसाधारणदेखि लिएर सबैले, सबै आम नागरिकले यो कुरा बुझेर यदि कुनै पनि जनावरले टोकेको छ भने नजिकको स्वास्थ्य संस्थामा गएर उचित परामर्श लिएर, यदि उहाँहरूलाई यदि कसैले भ्याक्सिन लगाउन पर्दैन यदि भन्यो भने पनि मलाई किन लगाउन पर्दैन भन्ने कुरा उहाँहरूबाटै यकिन गरेर फर्किनु भयो भने रेबिज रोग लाग्नबाट जोगिन सकिन्छ। र पहिलो कुरा के हो भने, रेबिज रोग लाग्नबाट जोगिनको लागि चाहिँ टोकाइबाट जोगिने, जनावरको टोकाइबाट हामी जोगिन सक्यौँ भने रोग लाग्दै लाग्दैन, भ्याक्सिन लिनै पर्दैन अनावश्यक रूपमा, होइन, त्यो कुरा चाहिँ ख्याल गर्नुपर्ने हुन्छ। र हाम्रो बाल बच्चाहरू जो चाहिँ खेल्न निस्किन्छन्, बाहिर धेरै निस्किन्छन्, उहाँहरूले त्यो बालबच्चाहरूले यदि त्यस्तो जनावरले टोक्यो यदि भन्यो घरमा आएर भन्न सक्ने वातावरण चाहिँ घरको मान्छेले बनाइदिनुपर्छ, किनभने ढुक्कसँग भन्न सकुन् कि यस्तो भयो, ताकि तुरुन्तै भ्याक्सिन लगाएस त्यो, र अर्को घर वरिपरि जति पनि सडकमा भएका कुकुरहरू छन् तिनीहरूलाई भ्याक्सिन लगाउन सकियो अथवा तिनीहरूलाई नियन्त्रण गर्न सकियो, होइन, त्यसको सङ्ख्या कम गर्न सकियो भने पनि त हामी टोकाइबाट त्यो कुराहरू चाहिँ ख्याल गर्नुपर्ने हुन्छ। र सरकारले चाहिँ त अब तिनै कुराहरू प्लस भ्याक्सिनको उपलब्धता चाहिँ सकेसम्म अब जहाँ चाहिन्छ त्यो ठाउँमा पुर्याउन सक्यो भने रेबिज रोगबाट हामी जोगिन सक्छौँ।
0: डाक्टर साहब, महत्त्वपूर्ण समय र विचार आम समुदायका लागि प्रदान गर्नुभयो, यो समय र संवादका लागि यहाँलाई हार्दिक धन्यवाद।
1: यहाँलाई पनि धेरै धेरै धन्यवाद।
0: अहिले संवादमा हुनुहुन्थ्यो प्रमुख कन्सल्टेन्ट फिजिसियन वरिष्ठ डाक्टर डाक्टर विमल शर्मा चालिसे। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ, यहाँहरू हाम्रो स्वास्थ्य कार्यक्रम सुनिरहनु भएको छ। हाम्रो स्वास्थ्य कार्यक्रममा आज हामी रेबिज, सरुवा रोग र हामीले सँगसँगै अलिकति समय निकालेर डेङ्गु रोगको बारेमा पनि कुराकानी गरेका छौँ। आजको संवाद यहाँहरूलाई कस्तो लाग्यो? आजको संवादका बारेमा यहाँहरूका केही राय, सुझाव र सल्लाहहरू छन् भने यहाँहरूले पत्राचार गर्न सक्नुहुनेछ कार्यक्रम हाम्रो स्वास्थ्य, रेडियो नेपाल, पोस्ट बक्स नम्बर 634, सिंहदरबार, काठमाडौँ भनेर पत्राचार गर्न सक्नुहुनेछ। त्यसै गरी यहाँहरू इमेलको पहुँचमा हुनुहुन्छ भने swasthyhamro@gmail.com लेखी पठाउन सक्नुहुनेछ। आजको कार्यक्रम सुनिदिनु भएकोमा यहाँहरू सबैलाई हार्दिक आभार व्यक्त गर्दै आजको कार्यक्रमबाट म पूर्ण चन्द्र घिमिरे पनि यहाँहरूको बाँकी समय सुखद रहोस् भन्ने कामनाका साथ कार्यक्रमबाट बिदा माग्छु। यहाँहरूको बाँकी समय सुखद रहोस्। हवस् त, नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: खहरे खोला लेकमा परेको पानीले ल्याउने बाढी हो। तपाईँ बसेको ठाउँमा वर्षा नभए पनि अचानक बाढी आउन सक्छ। पहिरोले थुनिएर बनेको ताल फुटेर पनि बाढी आउने गर्छ। खहरे खोला भिरालो जमिनमा तीव्र रूपमा अघि बढ्ने गर्छ। खहरे खोलाले ढुङ्गा माटो लेदो बगाउँदै ल्याउनाले यो निकै शक्तिशाली हुने गर्छ। बच्ने उपायहरू: लेकतिर पानी परे नपरेको याद गर्ने, खहरे खोलाले बाटो बनाएको ठाउँमा नजाने, त्यहाँ वस्तु भाव नचढाउने, बाढी आएको बेला खहरे खोला बिना कुनै तयारी नतर्ने, खहरे खोलामा बाढी आएको थाहा पाए लगत्तै तल्लो बस्तीका मानिसहरूलाई खबर गर्ने।
3: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्, त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
4: झण्डु आयुर्वेद।
5: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
4: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
5: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
4: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
5: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
6: मालवाहक सवारी साधनले सडकको भारवहन क्षमता भन्दा बढी लोड नबकाऊ।
7: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
8: गर्भावस्था र सुत्केरीको समयमा आमा र नवजात शिशुको स्वास्थ्यको ख्याल राखौ। गर्भवती महिलाले कम्तीमा 8 पटक गर्भ जाँच गराउ। गर्भ रहेको 16 हप्तासम्म, 20-24 हप्तामा, 32 हप्तामा र 36 हप्तामा गर्भ जाँच गराउँदा 800 रुपियाँ नगद भत्ता पाइन्छ।
9: तोकिएको स्वास्थ्य संस्थामा प्रसुति गराउँदा आवश्यक प्रयोगशाला परीक्षण र जटिलताको उपचार निशुल्क हुन्छ। साथै हिमालमा 3,000, पहाड भित्री मधेस र काठमाडौँ उपत्यकामा 2,000 तथा तराईमा 1,000 रुपियाँ यातायात खर्च उपलब्ध छ।
8: सुत्केरी भएपछिको 42 दिनसम्म कुनै जटिलता भएर आवश्यक परेमा अस्पताल भर्ना, तोकिएका प्रयोगशाला परीक्षण र उपचार निशुल्क हुन्छ। नवजात शिशुका लागि पनि जन्मेको 28 दिनभित्र बिरामी भएर उपचार गर्नु परेमा तोकिएका सेवाहरू निशुल्क हुन्छ।
9: सबै सेवा सुविधा तिनै तहका सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, बर्थिङ सेन्टर तथा आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम लागू भएका गैर सरकारी र निजी स्वास्थ्य संस्थामा उपलब्ध छ।
8: थप जानकारी र स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्यको पैसा नलाग्ने नम्बर 1115 फोन गरौँ।
9: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
10: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। समाचारपछि करिब 11 बजेसम्म सुन्न सक्नुहुनेछ रोधी कार्यक्रम। यति बेला भने रातिको 10 बज्न लाग्यो। अब सुन्नुहुनेछ हिन्दी भाषामा समाचार।

आउनुहोस्, नाच्नुहोस् अनि नचाउनुहोस्। नमस्कार प्राविधिक साथी शङ्कर भण्डारी अनि म नरहरि नेउपानेको हो। आज पनि हामी टुप्लुक्क आइपुगेका छौँ तपाईँहरूको घर आँगनीमा, जहाँ यहाँहरू नाच्न सक्नुहुन्छ, हाँस्न सक्नुहुन्छ अनि एक आपसमा पिरती गाँस्न सक्नुहुन्छ।

घर तपाईँ हामी सबैको साझा घर, जुन घरलाई लोक सङ्गीतको पाठशाला पनि भनिन्छ, यसैले त धानेको छ हाम्रो परम्परा, हाम्रो संस्कृति र संस्कारलाई, हाम्रो मौलिक ठेट भाकालाई पुर्खाहरूले बचाइरहेका छन्। संस्कार र संस्कृतिको संरक्षण सम्वर्धनमा निरन्तर जुटिरहेको छ रोधी घर। रोधी घरले आफ्नो परम्परालाई धानिरहेको छ, आफ्नो लोक संस्कृतिलाई खोजिरहेको छ, र त यसरी नै मौलिक भाकाहरूले घन्किरहेको छ, रन्किरहेको छ। देवी देवताको शरणमा परेर मनकामनालाई डोली भाकेर एउटीको खोजीमा हिँडेको गोर्खा र लम्जुङको बाटो, मनकामना र कालिका माईलाई साची राखेर माया लाउन खोजेका यी कलाकार कुलेन्द्र बिक र मन्जु बिक बालापन्त अब बुढो ज्यान भइसक्यो भने पनि माया लाउँछन् कि छोड्छन्, यो उनै कलाकारको कुरा हो। अब भने ठुलडुङ्गाको बजारैमा देखेको सुन्दरीलाई के भन्छन् त यी कलाकारहरू? दुर्गा गुरुङ, प्रेम गुरुङ, ताराश्री मगर र भीम गुरुङ, अबको प्रस्तुति रोधीमा।

रोधी घरको सांस्कृतिक माहौलको जति नै कुरा गरे पनि कमै नै हुन्छ, चाहे ठुलढुङ्गाको बजार होस्, मनकामनाको मन्दिर होस् वा कालिकाको मन्दिर। हाम्रा प्रकृति, हाम्रो संस्कृति, हाम्रो परम्परा, हाम्रो गाउँघर, वनपाखा, मेलापात, अरिम परिम गर्दाको क्षणलाई कसले पो बिर्सन सक्छ र जीवनका अनुभव र अनुभूतिलाई गीति लयमा ढाल्न खप्पिस कलाकारहरू लाइदेऊ माया हे सानो केमा कम छु र खोइ सानाले मिर्लुङ कोटैमा जाम भन्ने प्रस्तावलाई सानो गइन् कि गइनन् गीतमा जस्तो यथार्थ त कहाँ नै हुन्छ र तैपनि कलाकारहरूले आफूलाई परेर हो वा अरूको देखेर यस्ता गीत बनाइहाल्छन्। फेरि पनि यसपालि त घर बनाउने कुरा यसरी गर्दैछन् यी कलाकारहरू ध्रुवराज खड्का, घमेश दुलाल र सुनिता दुलाल।

नाकमा फुली र बुलाकी लाएर यसपालि घर जुड्ने तम तयार भएका घरबार हुन रहर मात्र गरेर कहाँ हुन्छ र एकोरो मन पराएर वा एक पक्षले मात्र भनेर भए त सबै खुसी हुन्थे नै। उमेर बढ्दै गएपछि चाहे फुलको न्यू बनाएर भमरा हुन खोजे पनि हिँड्ने बाटोमा पर्खेर गौडा कुरेर बसे पनि विभिन्न प्रलोभन पारेर घरबार जोड्न खोजे पनि दुई पक्षको कुरा मिले जस्तो लागेन। आखिर गीत न हो अब भने प्रकाश थापा र गौरी भट्टको स्वर।

कार्यक्रम गोदीमा यस्तै लोक भाकाहरू सुनाउने इच्छा हुँदाहुँदै आजको हाम्रो निर्धारित समय सकिने लाग्यो। तपाईँहरूसँग छुट्टिनुभन्दा अगाडि यी कलाकार अनिस लिम्बू र सुनिता थेगिमको स्वर छाड्दै आजको कार्यक्रम रोदीबाट प्राविधिक साथी शङ्कर भण्डारी अनि म नरहरि नेउपानेलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: गर्भावस्था र सुत्केरीको समयमा आमा र नवजात शिशुको स्वास्थ्यको ख्याल राखौं। गर्भवती महिलाले कम्तीमा 8 पटक गर्भ जाँच गराऊ। गर्भ रहेको 16 हप्तासम्म 20-24 हप्तामा 32 हप्तामा र 36 हप्तामा गर्भ जाँच गराउँदा 800 रुपियाँ नगद भत्ता पाइन्छ।
1: तोकिएको स्वास्थ्य संस्थामा प्रसुति गराउँदा आवश्यक प्रयोगशाला परीक्षण र जटिलताको उपचार निशुल्क हुन्छ। साथै हिमालमा 3,000, पहाड भित्री मधेस र काठमाडौँ उपत्यकामा 2,000 तथा तराईमा 1,000 रुपियाँ यातायात खर्च उपलब्ध छ।
0: सुत्केरी भएपछिको 42 दिनसम्म कुनै जटिलता भएर आवश्यक परेमा अस्पताल भर्ना, तोकिएका प्रयोगशाला परीक्षण र उपचार निशुल्क हुन्छ। नवजात शिशुका लागि पनि जन्मेको 28 दिनभित्र बिरामी भएर उपचार गर्नु परेमा तोकिएका सेवाहरू निशुल्क हुन्छ।
1: सबै सेवा सुविधा तीनै तहका सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, बर्थिङ सेन्टर तथा आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम लागू भएका गैर सरकारी र निजी स्वास्थ्य संस्थामा उपलब्ध छ।
0: थप जानकारी र स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्यको पैसा नलाग्ने नम्बर 1115 फोन गरौ।
1: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: यो रेडियो नेपाल हो। अब मुकेश कुमार मिश्रबाट समाचार सुन्नुहोस्। बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावका कारण अहिले देशभर वर्षा भइरहेको छ। आज दिनभर कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा भारी तथा केही स्थानमा धेरै भारी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले वर्षा गराउने प्रणाली पश्चिमतर्फ सर्दै गएकाले अब कोशी, मधेश र बागमती प्रदेशको पूर्वी भागमा हल्का र मध्यमसम्मको वर्षा हुनेछ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी तथा केही स्थानमा अति भारी वर्षाको सम्भावना रहेको मौसमविद हरिप्रसाद दाहालले जानकारी दिनुभयो। मौसम विभागका अनुसार भोलि शनिबार दिउँसोसम्म देशभर अधिकांश स्थानमा बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको हिमाली भूभागका अधिकांश स्थानमा तथा सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका धेरै स्थानमा मेघ गर्जन सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। वर्षा गराउने प्रणाली आगामी आइतबारसम्म सक्रिय रहने र सोमबारबाट क्रमशः सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। वर्षासँगै बागमती, गण्डकी र कर्णाली प्रदेशका केही हिमाली क्षेत्रमा आज हिमपात समेत भएको छ। यस्तै सुदूरपश्चिमका डडेलधुरा, डोटी, कैलाली र कञ्चनपुरमा बाढीको उच्च जोखिम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अविरल वर्षासँगै आएको पहिरोले पाल्पामा क्षति पुर्याएको छ। जिल्लाका विभिन्न ठाउँमा गएको पहिरोले घर भत्काउनुका साथै सडक अवरुद्ध छन् भने एकजना बेपत्ता छन्। त्यहाँको रिब्दीकोट गाउँपालिका 6 धुस्तुङ स्थित गोलफानमा आज दिउँसो गएको पहिरोले दुईवटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। निरन्तर वर्षाका कारण घरभन्दा माथि निर्माण गरिएको नयाँ मोटर बाटोबाट लेदोसहित ढुङ्गा माटो बगेर आउँदा स्थानीय किशुराम सारू मगर र रामबहादुर उचैका कच्ची घर पहिराले ढलाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताउनुभयो। उहाँका अनुसार पहिरोका कारण रामबहादुरको 4 जनाको परिवार सकुशल रहेका छन् भने किशुरामको 4 जनाको परिवार मध्ये उहाँकी 59 वर्षीय श्रीमती कृष्ण कुमारी सारू पहिरोमा परि बेपत्ता हुनुभएको छ। निरन्तरको वर्षासँगै आएको बाढी तथा पहिरोका कारण देशका प्रमुख राजमार्ग तथा सहायक सडक खण्ड पूर्ण एवं आंशिक रूपमा अवरुद्ध भएका छन्। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तथा नेपाल प्रहरीद्वारा जारी पछिल्लो अद्यावधिक विवरण अनुसार बाढी पहिरोको उच्च जोखिमलाई ध्यानमा राख्दै विभिन्न स्थानमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। लगातारको वर्षाका कारण देशका अधिकांश राजमार्गहरू अवरुद्ध भएका छन्। वर्षाका कारण पृथ्वी राजमार्ग र कान्ति राजमार्ग अवरुद्ध भएपछि त्रिभुवन राजपथमा समय तोकेर आलोपालो गरी हेटौडा काठमाडौँ आवत जावतको व्यवस्था मिलाइएको छ। हेटौडाबाट काठमाडौँ भित्रिने सवारी साधन चौकी टोलबाट भोलि बिहान 4 बजेदेखि 8 बजेसम्म र राति 10 बजेदेखि पर्सि 11 गते बिहान 2 बजेसम्म आउने व्यवस्था मिलाइएको नेपाल प्रहरीले जनाएको छ। यस्तै काठमाडौँबाट हेटौडातर्फ जाने सवारी साधनका लागि सिम भन्ज्याङबाट आज साँझ 7 बजेदेखि राति 11 बजेसम्म र भोलि दिउँसो 1 बजेदेखि बेलुका 5 बजेसम्मको समय छुट्याइएको छ। वर्षासँगै नारायणगढ मुगलिन सडक खण्ड र पृथ्वी राजमार्गको चितवन खण्ड अझै सञ्चालनमा आउन सकेको छैन। बिहिबार साँझ 8 बजेदेखि ती दुवै सडक पहिरोका कारण अवरुद्ध भएका थिए। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार ठाउँ ठाउँमा पहिरो झरिरहेकाले सडक सञ्चालनमा समस्या भएको हो। सडकमा रोकिएर बसेका पोखरातर्फ जाने र नारायणगढतर्फ आउने सवारी साधनलाई आज दिउँसो पार गराइएको छ। दुवै सडकका विभिन्न ठाउँहरूमा ढुङ्गा र लेदोसहितको पहिरो खसिरहेकाले सञ्चालनमा ल्याउन नसकिएको उहाँले बताउनुभयो। कोशी प्रदेशको 5 थरको तमोर कोरिडोर अन्तर्गत तुम्बेवा गाउँपालिका 2 नावा खोलामा बाढी आएका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। भोजपुर स्थित मध्य पहाडी लोकमार्ग लगायतका भित्री सडकमा सम्भावित क्षति रोकथामका लागि एम्बुलेन्स, दमकल र खाद्यान्न बोकेका अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा रातिको समयमा रोक लगाइएको छ। इलामको मेची राजमार्ग र तथा मेची कोरिडोर सहित सडकमा असोज 11 गतेसम्म रातिको समयमा बेलुका 7 बजेदेखि बिहान 5 बजेसम्म सवारी साधन आवत जावत बन्द गरिएको छ। ओखलढुङ्गाको सिद्धिचरण लोकमार्ग अन्तर्गत माने भन्ज्याङ गाउँपालिका 6 भण्डारे खोलामा बाढीका कारण सडक अवरुद्ध भएको छ। रेडियो नेपालबाट प्रसारित राति 11 बजेको समाचार सकियो। हस्त नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
3: हस् त आजलाई रेडियो नेपालको विविध कार्यक्रम सहितको प्रसारण यहीँ पुरा हुन्छ। यसपछि पनि हाम्रो प्रसारण निरन्तर रूपमा रहिरहनेछ। अहिलेको यो प्रसारणबाट प्रविधि संयोजनतर्फ रामकृष्ण शाह, सहयोगी राजु श्रेष्ठसँगै म विष्णुदेवी पौडेल पनि बिदा भएँ। नमस्कार, शुभरात्री।

आउनुहोस् नाच्नुहोस् अनि नचाउनुहोस्। नमस्कार, प्राविधिक साथी सुरेन्द्र पौड्याल अनि म नरहरि नेउपानेको हो। आज पनि हामी टुप्लुक्का आइपुगेका छौँ तपाईँहरूको घर आँगनीमा, जहाँ यहाँहरू नाच्न सक्नुहुन्छ, हाँस्न सक्नुहुन्छ अनि एक आपसमा पिरती गाँस्न सक्नुहुन्छ।

घर तपाईँ हामी सबैको साझा घर, जुन घरलाई लोकसङ्गीतको पाठशाला पनि भनिन्छ। यसैले त धानेको छ हाम्रो परम्परा, हाम्रो संस्कृति र संस्कारलाई। हाम्रो मौलिक ठेट भाकाहरूले, पुर्खाहरूले बचाइरहेको संस्कार र संस्कृतिको संरक्षण सम्वर्धनमा निरन्तर जुटिरहेको छ रोधी घर। हुन पनि हो, जहाँ छ वास्तविकता त्यही नै हो यथार्थ। जन्म मृत्यु सत्य हो, न त कसैले रोकेर रोक्न सक्छ। फेरि पनि बल्ल बल्ल पाएको जीवन आफ्नो समस्याले छुटिनु पर्दाको पीडा, अर्थात् रामदी पुल जस्ता हजारौं पुलहरू तरेर जानेको कर्म र मर्मलाई समेटेको छ यो गीतले। स्वर हो नारायण रायमाझी र अमृता झेडी मगरको। बाँचे त हुम्ला भेट, मरे के गर्ने, भाग्यमा लेखन्तीले जे लेखेको छ त्यही पाइन्छ भन्छन्। त्यसैले अब भोरले बाख्रा चराउन हिँडेका कमलीकान्त भेटवाल यसरी पोख्दैछन् आफ्ना मनका कुरा कार्यक्रम रोदीमा।

कार्यक्रम रोदीमा गाउँघरका कुरा, वनपाखाका कुरा, जन्मथलोको कुरा, कसलाई रमाइलो लाग्दैन र बोर्ले बाख्रा चराउन जाँदाका कुरा मात्र होइन, मालीगाई चराउँदा, गाई बाख्रा हराउँदा, सँगैका साथीभाइ हसेङ फसेङ गर्दै दौडेका क्षणहरू, अनि यस्तै गाई बाख्रा चराउँदा, हाँस्दा बोल्दा, समयको गतिले एकले अर्काको वर्णन गर्दै बसेको मायाजाल जसो गर्दा पनि राम्रै हुँदो रहेछ। घरबार बनाउने कुरा, लागेको माया प्रेमलाई सम र ब्याजमा हिसाब गर्दा त न त सम न त ब्याज होला नि, बेलैमा होस पुर्याउनु पर्छ। घरबार बनाउन त सबै कुरा मिलाउन सक्नु पर्छ र त यसपालि घरबार बनाउने कुरा यसरी गर्दैछन् सुनिता दुलाल, घमेश दुलाल र ध्रुव खड्का।

नाकमा फुली र बुलाकी लाएर यसपालि घरबार जोड्न तन्तयार भएकाहरू घरबार हुन रहर मात्र गरेर कहाँ हुन्छ र एकरो मन पराएर वा एक पक्षले मात्र भनेर हुने भए त सबै खुसी हुन्थे नि। उमेर बढ्दै गएपछि चाहे फुलको न्यु बनाएर भमरा हुन खोजे पनि हिँड्ने बाटोमा पर्खेर गौडा कुरेर बसे पनि विभिन्न प्रलोभन पारेर घरबार जोड्न खोजे पनि दुई पक्षको कुरा मिल्ला जस्तो लागेन। आखिर गीत न हो अब भने कमल परियार र रेखा जोशीको स्वर सुनौ है त कार्यक्रम रोदीमा।

भेट भएको बेला पिरती लाम्मैना भनेर प्रस्ताव राखे पनि कहाँको हौ, कुन ठाउँमा बस्छौ, बाज पिरती लाउँदिन, राम्रो केटा खोज्दा खोज्दै जोबान ढल्को तिम्रो सुवा भने पनि, जोबान ढल्के पनि मेरै ढल्को तिमीलाई के को खाँचो बाज, यस्तै सवाल जवाबबाट नै गीतको सुरुवात र अन्त्य भए जस्तै हाम्रो जीवन पनि यसरी नै विभिन्न समस्या उथल पुथल दुःख सुखको बाट चलिरहन्छ। त्यसैले त कलाकारहरू पनि हाम्रो समाज अनुसारका गीतहरू बनाउँछन् नि भन्दै अब फेरि पनि यो भाका कुमार केसी र सुनिता बुढा छेत्री कुशलमा।

कार्यक्रम रोदीमा यस्तै मिठा मिठा लोकभाकाहरू यहाँहरूलाई सुनाउने इच्छा हुँदाहुँदै आजको पनि हाम्रो निर्धारित समय सकिने लाग्यो। तपाईँहरूसँग छुटिनुभन्दा अगाडि यी कलाकार धनकुमारी थापा, राधा पुन, जमुना गर्बुजा, डम्मर पूर्जा, दुर्गा पुन र राजकुमार पुनको स्वर छाड्दै आजको कार्यक्रम रोदीबाट प्राविधिक साथी सुरेन्द्र पौड्याल अनि म नरहरि नेउपानेलाई बिदा दिनुहोस्। नमस्कार।

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज, राष्ट्रिय रेडियो, राष्ट्रको सञ्चार।

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेब 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 मेगाहर्ज तथा www.radionepal.gov.np/www.radionepalonline.com र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल असोज महिनाको 10 गते शनिबार, भाद्रपद शुक्ल पक्ष पूर्णिमा तिथि, तदनुसार सेप्टेम्बर 26 तारिक सन् 2026, नेपाल सम्बत 1146, यला थ पुन्नी पूर्णिमा व्रत चेपाङ चुनाम प्रभ। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथी शंकर भण्डारी, सहकर्मी प्रमिला गजुरेल अनि म नरहरि नेउपाने। सदाझैं आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

भर्खरै सुन्नुभयो आराध्य देव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

0: अबको केही बेरमा नै यहाँले सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम 5:25 सुनाउँछौ कार्यक्रम अध्यात्म सन्देश। 5:50 सुन्नुहुनेछ संस्कृतमा समाचार, 6 बजे नेपालीमा समाचार। नेपालीमा समाचार पछि विभिन्न पत्र पत्रिकाको सँगालो अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। 6:30 समय हो कार्यक्रम अन्तर्सम्वादको। 7 बजे समाचार, समाचार पछि आर्थिक नेपाल कार्यक्रम सुन्न सक्नुहुनेछ। 7:40 देखि 8 बजे को समयमा केही स्वदेश गानहरू सुनाउँछौ। 8 बजे अङ्ग्रेजीमा समाचार, अङ्ग्रेजीमा समाचार पछि विपदका कुरा कार्यक्रम सुन्न सक्नुहुनेछ। 8:30 देखि 9 बजे को समयमा केही जागरण गीतहरू सुनाउँछौ। 9 बजे नेपालीमा समाचार, नेपालीमा समाचार पछि सदाझै सुन्नुहुनेछ नेपाल भाषामा समाचार। 9:20 सुन्न सक्नुहुनेछ कार्यक्रम हाम्रो भूगोल। 9:45 देखि 10 बजे को समयमा केही नेपाली चलचित्रका गीतहरू सुनाएर यहाँहरूलाई मनोरञ्जन गराउँछौँ। 10 बजे समाचार, समाचार पछि परोपकार दिवस विशेष कार्यक्रम सुन्न सक्नुहुनेछ। 10:25 देखि 11 बजेको समयमा केही लोकगीतहरू सुनाउनेछौँ। 11 बजे समाचार, 11 बजेको समाचार पछि पनि हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ। यो थियो आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम र यसपछिको प्रस्तुतिमा सुनाउँछौ कार्यक्रम अध्यात्म सन्देश। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: हरिओम, जीवन विज्ञान केन्द्रको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यूले जीवन विज्ञान केन्द्रमा सञ्चालित ध्यान योग कार्यक्रममा दिनुभएको सोवचन।
2: प्रश्न छ, आफू एउटा सोच्यो हुन्छ अर्कै, सोचेको भन्दा विपरीत हुन्छ, आफूले चाहेको कुरा सोचेको कुरा पुग्दैन, आफूले जे चाह्यो त्यसको विपरीत चाहिँ परिस्थिति स्थिति बन्छ, किन यस्तो हुन्छ होला? सुन्दर प्रश्न छ। हामीले सोचेको किन पुग्दैन? किन पुग्दैन भने हामीले सोच्न जानेनौँ। 3 कुरा ख्याल गर्न जरुरी छ। सबैभन्दा पहिला मैले जे सोचिरहेको छु त्यसको चित्र आफ्नो मस्तिष्कमा, आफ्नो मानसपटलमा अनुभव गर्ने। चित्र अनुभव गर्नुको अर्थ के भने, म यदि सम्पन्न हुन खोजिरहेको छु, समृद्धि चाहेको छु, धनवान बन्न खोजेको छु भने, म धनी भएँ भने कस्तो हुन्छु होला, त्यो अनुभव गर्न थाल्ने। म धनी भएँ भने मेरो व्यवहार कस्तो हुन्छ, म कस्तो लुगा लगाउँछु, कस्तो खाना खान्छु, कसरी हिँड्छु, अरू व्यक्तिहरूसँग कसरी प्रस्तुत हुन्छु, त्यसको अनुभूति गर्न थाल्ने, त्यसको चित्र आफ्नो मानसपटलमा बनाउन सुरु गर्ने, हेर्न सुरु गर्ने। जे मैले सोचेको छु, जे गर्न चाहन्छु, जे हुन चाहन्छु, त्यसको चित्र बनाउने, अनुभव गर्न थाल्ने। मैले सोचे अनुसारको परिस्थिति भयो भने कस्तो हुन्छ होला, अहिले त्यसको भोग भोग्न थाल्ने, भोगाई सुरु गर्ने, अनुभव गर्न सुरु गर्ने, पहिलो कुरा। दोस्रो, त्यतिले मात्रै पनि पुग्दैन, दोस्रो सर्वाधिक महत्त्वपूर्ण छ, म जे बन्न चाहन्छु त्यो स्थिति परिस्थितिलाई प्रेम गर्न अथवा सम्मान गर्न जान्नुपर्छ। जस्तो म धनी त बन्न चाहन्छु, तर त्यो धनी मान्छे म जस्तो बन्न चाहन्छु त्यस्तै मान्छे अरू त बनिसकेका छन् नि। हामी अरूबाटै प्रभावित भएर हुन चाहेको त हो नि। कुनै धनी मान्छे देखेपछि हामीलाई धनी बन्ने रहर लाग्छ। धनी मान्छे नहुने हो भने रहर पनि लाग्थ्यो, लाग्दैनथ्यो भन्न सकिन्नथ्यो। अरूको देखासिखीमा हामी त्यस्तै हुन चाहन्छौँ, अरूको प्रभावमा परेका हुन्छौँ। त्यसकारण म धनी बन्न चाहन्छु भने धनी व्यक्तिहरूको सङ्गत साथ हुन जरुरी छ, अथवा धनी व्यक्तिहरूको अगाडि जाँदाखेरि, उनीहरूको साथमा जाँदा, उनीहरूसँग बस्दाखेरि, उनीहरूको धन हेर्दाखेरि आफ्नो भाव मनस्थिति कस्तो बन्छ निरीक्षण गर्नुपर्छ। आफ्नो भाव आफ्नो मनलाई हेर्ने, धनी व्यक्ति देख्दाखेरि मेरो मनमा ईर्ष्या पलाउँछ या सम्मान पलाउँछ हेर्ने। यदि धनी मान्छे अथवा धन सम्पत्ति देख्दा मनमा ईर्ष्या उठ्छ, झन् जलन हुन्छ भित्रबाट भने म कहिल्यै पनि धनी हुन सक्दिनँ, किनभने घृणाले विकर्षित गर्छ, प्रेमले आकर्षित गर्छ। कुनै पनि चिज मनमा भिजुलाइज गरेर मात्रै काम लाग्दैन, सोचेर मात्रै हुँदैन। मैले जे सोचेको छु त्यो विषयप्रति मेरो लगाव कस्तो छ त्यसमा भर पर्छ। आकर्षणको नियम, ल अफ एट्र्याक्सन, यसैमा आधारित छ। किनभने कुनै पनि वस्तुलाई आकर्षित गर्नको लागि प्रेम चाहिन्छ, सम्मान चाहिन्छ, सद्भावना चाहिन्छ। त्यो व्यक्तिप्रति, त्यो वस्तुप्रति दुर्भावना छ, घृणा छ, अपमान गरेको छ भने त्यो वस्तु या व्यक्ति कहिल्यै हामीतिर आकर्षित हुँदैन, नजिक आउँदैन। यो कुरा स्पष्टसँग बुझ्न जरुरी छ। जेलाई घृणा गर्छौँ त्यो नजिक कहाँ आउँछ र जसलाई अपमान गर्छौँ त्यो नजिक कहाँ आउँछ र जसलाई हामी घृणा गर्छौँ त्यो नजिक कहाँ आउँछ। प्रेम नै आकर्षणको मूल केन्द्र हो। जहाँ हामी प्रेम सम्मान आदर गर्छौँ ती चिजहरू हाम्रो नजिक आउँछन्। हामीले जे चाह्यो त्यो प्राप्त गर्न सक्छौँ यदि प्रेम गर्ने हो भने, यदि सम्मान गर्ने हो भने। होइन भने हामीले चाहेको चिज हामी पाउँदैनौँ। दुईटा कुरा मैले सुरुमा भने याद गरौँ। पहिलो कुरा त के भने, जे म चाहन्छु, जे हुन चाहन्छु, त्यो भयो मलाई भने कस्तो हुन्छ अहिले अनुभव गर्ने, आफ्नो मानसपटलमा त्यसको चित्र बनाउने अथवा कल्पना गर्ने। त्यही स्थिति हुँदाखेरि म कस्तो हुन्छु र कल्पित गर्ने, कल्पना गर्ने। यो कल्पनाले नजिक लिएर आउँछ विषयलाई, जे म प्राप्त गर्न चाहन्छु त्यसलाई नजिक लिएर आउँछ। दोस्रो कुरा, त्यसप्रति सम्मान भाव, किनभने नजिक नआइकन त सम्मान हुँदैन नि। कुनै पनि वस्तुलाई, विषयलाई, व्यक्तिलाई सम्मान गर्नु छ भने पहिला त मेरो साथमा हुनुपर्छ, मेरो नजिक हुन्छ, अनि नै सम्मान गर्ने। त्यसकारणले सबभन्दा पहिला त आफ्नो कल्पनामा लिएर आउने, त्यसपछि त्यस्तै व्यक्तिहरूको साथमा जाने, सङ्गत गर्ने, धनी व्यक्तिहरूको सम्मान सङ्गत गर्ने। त्यस्तो परिस्थिति व्यक्तिहरूको, अब मैले धनी भन्नुको अर्थ जसलाई धन चाहिएको छ है, अब सबैलाई धन चाहिन्छ जरुरी छैन। कसैलाई सुख शान्ति आनन्द चाहिएको छ, शान्त हुन चाहन्छ, मनमा सम्पत्ति त छ प्रशस्त तर मन अत्यन्तै चञ्चल छ भने उसले के गर्नु पर्यो, उसले शान्ति खोजेको छ। शान्ति खोजेको छ भने के गर्नु पर्यो, म शान्त हुँदाखेरि अथवा शान्त भएँ भने म कस्तो हुन्छु होला, त्यसको एउटा परिकल्पना गर्ने, आफू शान्त भएको कल्पना गर्न थाल्ने, आफ्नो मन आनन्दित भएको कल्पना गर्न थाल्ने। आफू शान्त आनन्दित भएको कल्पना गर्ने बित्तिकै हामी त्यसको नजिक गइहाल्यौँ, त्यो स्थितिको नजिक गयौँ। आफू ध्यानस्थ भएको कल्पना गर्ने, म ध्यानी भएँ, ध्यानी हुँदा म कस्तो हुन्छु होला, ध्यानी हुँदाखेरिको स्थितिलाई फिल गर्ने, अनुभूति गर्ने। त्यसपछि दोस्रो, ध्यानी व्यक्तिहरूको, आनन्दित व्यक्तिहरूको, सुखी व्यक्तिहरूको सङ्गतमा जाने। तेस्रो, त्यो सङ्गतमा जाँदाखेरि मलाई भित्र कस्तो अनुभूति हुन्छ, मलाई सुखी व्यक्तिहरू, आनन्दित व्यक्तिहरू देखेर भित्रबाट झन् जलन पो हुन्छ कि, दाहा हुन्छ कि, उनीहरूप्रति सम्मान बढेर आउँछ त्यो हेर्ने। यदि सम्मान आउँछ भने शुभ छ, राम्रो छ, आएन भने तुरुन्तै सजग हुने। यहाँनेरि सजगता औषधि हो। मैले बुझेँ कि म अलिकति पनि त्यो परिस्थितिप्रति, त्यो व्यक्तिहरूप्रति जे म हुन चाहन्छु त्यस्तो अरू भइसकेका छन्, उनीहरूप्रति अलिकति पनि दाहा ईर्ष्या आयो भने यो विकर्षित हुन्छ है भन्ने कुराप्रति थोरै पनि सजग भइदियो भने त्यो घृणा भाव, त्यो ईर्ष्या भाव आफै हटेर जान्छ, सम्मान भाव आफै पलाउँछ। किनभने आफ्नै स्वार्थको लागि पनि अब सम्मान गर्नु पर्यो कि परेन, आफ्नै स्वार्थको लागि पनि आदर गर्नु पर्यो, प्रेम गर्नु पर्यो, होइन भने विकर्षित हुन्छ अनि के गर्ने, नजिक आउँदैन। यति कुरा बुझिसकेपछि व्यक्तिले के गर्न थाल्छ, त्यो परिस्थिति, त्यो व्यक्ति, त्यो आफ्नो चाह, आफ्नो इच्छा जे हुन चाहे त्यो प्रति सम्मान गर्न थाल्छ। त्यस्ता भइसकेका व्यक्तिहरू प्रति सम्मान गर्न थाल्छ। सम्मान गर्यो कि ती व्यक्तिहरू आकर्षित हुन्छन्, नजिक आउँछन्। अब सिक्न सकिन्छ कसरी उनीहरूले गरे काम, उनीहरूबाट हामी ज्ञान लिन सक्छौँ र त्यो ज्ञानले हामीलाई उचाइमा उठाइहाल्छ, एक केही तहहरू पुरा गर्ने। त्यसपछि त्यो स्थिति बनिसकेपछि, सम्मानको भाव आफूसँग भइसकेपछि, अब यहाँनिर मूल कुरा आउँछ, मुख्य कुरा आउँछ, जे त्यो स्थिति सम्मानको परिस्थिति बन्दछ, जे स्थिति बन्यो त्यो स्थितिलाई पूर्ण रूपमा भोग सुरु गर्ने अथवा अनुभूति गर्ने, यसलाई चाहिँ ध्यान भनिन्छ। ध्यान भनेको फिलिङ्स आयो, अब नजिक आयो, अब जे स्थिति बन्यो त्यो स्थितिलाई माया गर्न थालेपछि, प्रेम गर्न थालेपछि हामी त्यसप्रति आकर्षित भयौँ। अब आकर्षणको नियमले तपाईँलाई समात्यो, प्रेम गर्यो कि त्यसलाई सम्मान गर्यो कि व्यक्ति के भयो, उसँग जोडियो, अब छुट्न कठिन हुन्छ। उसलाई बिहान बेलुकै उसैको याद आउँछ, त्यही गर्न मन लाग्छ, अब काम गराइमा यस्तो आनन्द आउँछ, जे प्राप्त गर्यो उसले अब खुब खुब त्यसमा काम गर्न मन लाग्छ, र काम गर्न मन लागेपछि त मान्छेको प्रगति भइहाल्यो नि। आफै आफूले चाहेको कुरा गर्न पाएपछि को खुसी हुँदैन होला, अब उसको सुख शान्ति समृद्धि एकै पटक फलित भयो, किनभने काम गर्दा उसलाई आनन्द पनि आयो, जेमा आनन्द आयो त्यहाँ त शान्ति आफै आइहाल्छ, र जहाँ आनन्द आएर व्यक्तिले काम गर्यो समृद्धि पनि आफै आइहाल्छ। यसपछि व्यक्ति स्वत उसले चाहेको स्थितिमा उपलब्ध हुन्छ। र रमाइलो कुरा के हो भने नि, आफूले चाहेको काम गर्न सुरु गर्यो व्यक्ति कि मनमा शान्ति आफै घटित हुन्छ। आज यदि हाम्रो मनमा अशान्ति छ, अतृप्ति छ, मनमा विभिन्न प्रकारका तनावहरू छन् भने एउटै मात्रै कारण हो, हामीले चाहेको कुरा गर्न पाएनौँ। आफूले चाहेको काम गर्न पायो, आफू बन्न चाहेको कुरा बन्न पायो, आफू त्यस्तै हुन पायो जस्तो हुनुपर्छ म भन्ने मलाई लागेको थियो, म त्यस्तै हुन सुरु गरेँ भने कहिल्यै पनि मनमा अशान्ति आउँदै आउँदैन, स्वत मन शान्त हुन्छ। आफूले चाहेको कुरा गर्न पाएपछि पनि कसैको मन अशान्त होला र? अशान्तिको एउटै कारण हो, आफूले चाहेको कुरा गर्न सकेन। आफू ताक्छ मुडो, बन्चरो ताक्छ घुँडो भइदियो। आफू एकातिर, परिस्थिति अर्कोतिर, यहाँबाट चाहिँ तनाव, डिप्रेसन, सारा समस्याहरू यहीँबाट जन्म हुन्छ। त्यसकारण आफूले चाहेको कुरा गर्नको लागि चाहेको कुरालाई पहिला आफूले खिच्नुपर्छ, आफूले आकर्षित गर्नुपर्छ। र हामीलाई सुख नदिने तत्त्व भनेकै घृणा हो, ईर्ष्याभाव हो, अरूको प्रगतिमा खुसी हुन नसक्नु हो, डाहा गर्नु हो। जहाँ हाम्रो मनमा डाहा छ दुर्गति सुरु भइ नै गयो। त्यसकारण बच्नुपर्छ डाहाप्रति, ईर्ष्याप्रति, घृणाप्रति बच्नुपर्छ। र यसबाट बचाउँछ कसैले भने ध्यानले मात्रै बचाउँछ, ध्यानको अलावा कुनै विकल्पै छैन। ध्यानको अर्थ हो सजगता, होसमा आउनु, जागरुक हुनु। आहा, मेरो मनमा यो घृणाभाव आयो है, यस्तो आउनुहुन्छ, उस सजग हुने बित्तिकै घृणाभाव हटाइहाल्छ, प्रेम सुरु गरिहाल्छ, सम्मान सुरु गर्छ, किनभने उसले बुझेको छ नि, मैले अपमान भाव मेरो मनमा आयो भने यो चिज विकसित हुन्छ। यति बुझिसकेपछि अनि उस सजग भयो, जति पनि नकारात्मक मनमा आयो भने त्यो सजगताबाट हटाइदियो उसले, अब सकारात्मक भाव लिएर आयो। नकारात्मक स्थितिबाट सकारात्मक स्थितिमा ल्याउनको लागि हामीसँग एउटा तत्त्व छ, त्यो तत्त्वको नाम हो ध्यान। ध्यानको अर्थ सजगता, सजग नभइकन कुनै पनि कुरा हटाउन सक्दैनौँ, नराम्रो कुरा हटाउन पनि सक्दैनौँ, राम्रोलाई ल्याउन पनि सक्दैनौँ, सजगता अपरिहार्य छ। त्यसकारण सजग भयौँ भने स्वत नकारात्मक भावना हटेर जान्छ, र हामीले हरेक वस्तुलाई आकर्षित गर्न सक्ने र आफ्नो जीवनलाई समृद्ध बनाउन सक्ने सामर्थ्य प्राप्त गर्छ।
1: वहाँ हुनुहुन्थ्यो जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यू। हवस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म सृजना महर्जन विदा हुन्छु। हरि ओम।
3: झण्डु आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01-4530-4418।

श्री राधा रानी है गोविंद राधे, सर्व शक्तियों की मूल बता दे। श्री राधा रानी है गोविंद राधे, परात्पर शक्ति रूपिणी बता दे। राधा के चरणों में गोविंद राधे, बार बार कर लो प्रणाम बता दे। राधा गोविंद गीत। आदरणीय श्रोताहरू, जगद्गुरु श्री कृपालुजी महाराज द्वारा प्रणीत अनमोल ग्रंथ राधा गोविंद गीतमा अत्यंत सरल भाषामा एवं सुंदर ढंगले शास्त्र द्वारा निरूपित विभिन्न विषयहरूको विशद वर्णन गरिएको छ। गाउन सजिलोका साथै सुन्दा पनि कर्णप्रिय लाग्ने यी ग्रन्थमा 11,111 दोहाहरू प्रकाशित रूपमा छन् भने हजारौँ यस्ता दोहाहरू अझै प्रकाशित हुने बाँकी छन्। राधा गोविन्द गीत ग्रन्थको जानकारीका साथै कार्यक्रम अध्यात्म सन्देशमा यहाँहरूलाई स्वागत गर्दै राधे राधेको अभिवादन।

0: अब पालो रहेको छ श्रवण भक्तिको। श्रवण गरौँ आदरणीय स्वामी श्री हरिदासजीले दिनुभएको समन्वयात्मक दार्शनिक प्रवचन।
1: आज यो प्रवचन को चौथो श्रृङ्खला हो। तीन दिनसम्म मैले यहाँ जे बोले त्यो हो मानव देह को महत्व। यो जुन देह हामीलाई प्राप्त छ त्यसको महत्व के हो, यो माथि मैले प्रकाश पारे। हाम्रो इतिहासमा एक महान महर्षि भए ऋषि रमण, महर्षि रमण। उनको कालमा उनको जुन कुटी थियो त्यसको नजिकै एक बस्ती थियो जहाँ एक मास्टर थिए, टीचर। जीवन भर पढ़ाए रे, जीवन व्यतीत करे, तर जीवन को एक यस्तो टर्निंग पॉइंट आयो, मोड़ आयो कि उनलाई जीवन देखी विरक्ति भयो र उनले सोचे कि यो शरीर एक दिन खत्म होने नहीं हो, मरने नहीं हो, माटो में मिलने नहीं हो, तो फिर यह दुख कष्ट में कति सही रहो, यो शरीर ला खत्म कर दिन्छु। यो सोच आयो आउँछ व्यक्तिहरुको, जब तपाईहरुको घरमा पनि ठक ठक ठुक ठुक पर्छ, झमेला हुन्छ, त तपाईहरु यस्तै सोच्नुहुन्छ बेकार छ यो जीवन। सदा पति पत्नी को झगड़ा, पति पुत्र को झगड़ा तमाम हुन्छ, अन्य पनि हुन्छन्। एक मजाक छ इसमें रमाइलो कि एक पति पत्नी को खूब झगड़ा भए छ। झगड़ा भए त मन में चिंतन भयो भयो भयो, त पति ले सोचे छे कि यो कचकचे पत्नी संग कति साथ बिताउनु अब म सक्दिन, अब मर्छु। त उसले के गरे छे कि पंखा में डोरी लगाएर मर्न तैयार भए छ। त पहिला डोरी लगाउनु पर्यो, त्यसपछि तलको टुल निकाल्नु पर्यो, एक स्टुलमा चढेर डोरी लाउनु पर्यो। त स्टुलमा चढेर डोरी लाउँदै थियो त्यति बेला श्रीमती आइपुगेछ। श्रीमतीले सोधी के गर्न लाएको, उसले भने मर्न लाने देखिनस्। त उसले भनी एकछिन हेरेर भनी ल जे गर्नु छ छिटो गर फटाफट, मलाई स्टुल चाहिसक्यो यहाँ। व्यक्तिहरू क्रोधमा अनेक अनहोनी गर्न सोच्छन्। त यहाँ ती टिचरले सोचे कि नजिकै यति ठुला संत रहन्छन् महर्षि रमण, एकचोटि उनीसँग सल्लाह गर्नु पर्यो, के सल्लाह दिन्छन्। मर्न त सबलाई डर लाग्छ नि, त गए महर्षि रमण का। महर्षि रमण यो जुन पात हुन्छ सालको पात जसको टपरी बनाइन्छ दुना, त त्यो गाँस्दै थिए, कुनै उत्सव आउनेवाला थियो त्यसको निमित्त। खुब मनोयोगले सुन्दर बनाएर त्यसलाई गाँस्दै थिए, बनाउँदै थिए। त ती मास्टरले देखे र सोचे यत्रा ठुला महात्मा हुन् र यो जुन पत्तल यिनी गाँस्दै छन् एक दिन खाएपछि त फ्याँक्ने नै हो, त्यो फ्याँक्ने चिजको लागि पनि यत्रो मेहनत गर्दैछन्। यो सोचे तर केही बोलेनन्, खाली आफ्नो समस्या राखे। महाराज संसारमा दुःखै दुःख छ, विरक्ति भो, मलाई म मर्न चाहन्छु। त महर्षि रमण अन्तर्यामी थिए, उसको मनको कुरा थाहा पाए। टपरी सम्बन्धी पनि दुना सम्बन्धी पनि त उनले बताए, हेर यो जुन दुना तिमी देख्दैछौ टपरी, म यति मेहनत गरेर गाँस्दैछु, यद्यपि यसलाई एक दिन फ्याँक्ने हो, तथापि यसको उपयोग जुन भोजन गर्ने बेलामा हुन्छ त्यति बेला त यसको खास उपयोग हुन्छ। यानि कि यो महत्त्वपूर्ण छ। जहिले फ्याँकिएला तैले फ्याँकिएला, तर छौन्जेल त यसको मूल्य छ, मान्यता छ, महत्त्व छ। त्यस्तै तिमी जुन जीवन त्याग्न सोच्दैछौ, यो मानव देह त बढी मुस्किलले प्राप्त हुन्छ र यसमा तिमी जे चाह्यो त्यो प्राप्त गर्न सक्छौ। यस प्रकार सम्झाए यसको मूल्य, अर्थात् मानव देह महत्त्वपूर्ण छ। यहाँ मैले वेदद्वारा सिद्ध गरे, वेद इह चेद वेदी तथा सत्यमस्ति न चेदिहा वेदिन महति विनष्टि। वेद, यो मानव देह महत्त्वपूर्ण छ, यसको महत्त्व जान र लक्ष्य प्राप्तिमा लाग। इह चेद दशकत बोधुम प्राक शरीरस्य विश्रसः, यो शरीर विसर्जन हुनुभन्दा पहिला ध्यान देऊ यसको लक्ष्य के हो। यदि ध्यान दिएनौ भने महान हानि हुनेछ। कति हानि हुनेछ मैले डिटेल्स गरे यहाँ अस्ति। कल्पौसम्म दुःखदायी योनिमा जानुपर्नेछ र कल्पको हिसाब किताब मैले सम्झाएँ कति हुन्छ। 432,000 वर्षको कलियुग हुन्छ, 864,000 वर्षको द्वापर युग हुन्छ, 1,96,000 वर्षको त्रेता युग हुन्छ, 1,728,000 वर्षको सत्य युग हुन्छ। चार युग हुन्छ नि तपाईँहरूको, सत्य त्रेता द्वापर कलि, र यो चारै युग मिलाउँदा 43,20,000 वर्ष हुन्छ। यो 43,20,000 वर्ष 71 पटक बित्दाखेरि एक मनवन्तर हुन्छ, यानि कि 30,67,20,000 वर्ष। जब यो मनवन्तर पनि 14 पटक बित्छ त एक कल्प हुन्छ, यानि कि 4,29,40,80,000 वर्ष। एक कल्प ब्रह्मा जी को एक दिन, यस्तो कल्प हजारों हजार दुखदायी योनि में जानु पर्छ, कुकुर बिरालो बन्नु पर्छ, यदि हमले यो मानव देह को महत्व बुझेनम र यसको परम चरम लक्ष्य में लगाएनम भने यति हानि हुन्छ। बताउनुस्, अरबौ खरबौ को हिसाब छ यहाँ। वेदले सावधान गरायो, फेरि मैले प्रश्न उठाएँ, यो वेद जो सावधान त गराउँदैछ तर वेदको कुरो किन सुन्ने, को हो वेद? त फेरि मैले बताएँ वेद के हो, को हो। वेद जति पनि विश्वमा ज्ञान छ, धर्म छ, त्यो सबको मूल हो वेद। हरेक धर्म एक दिन प्रारम्भ भए, त्यसैले कुनै पनि धर्मले यो टाइटल पाछेन सनातन धर्म, हाम्रै धर्मले पाछ सनातन धर्म। सनातन माने सदा रहने वाला धर्म, त्यो कसरी? त्यो वेदद्वारा निरूपित भएको हुनाले, किनकि वेद जुन छ त्यो सनातन छ, नित्य छ, सदा रहने वाला छ। यो कहिले प्रारम्भ भएन? वेद, पुराण, बाइबल, धम्म पद आदि जति छन्, अवस्था आदि, ये सब एक दिन प्रारंभ भए। सबको तिथि मिति बताइदिए मैले यहाँ। हरेक धर्म एक दिन शुरू भयो, तर सनातन धर्म कहिले शुरू भएन? कारण वेद। त वेद अनादि नित्य र कसैले बनाएनन् वेद? अन्य धर्म को शास्त्र बनाए, जीसस क्राइस्ट बोलेका चीज बाट बन्यो बाइबल, पैगम्बर मोहम्मदले बोलेका कुराबाट बन्यो कुरान, महात्मा बुद्धले बोलेका कुराबाट बन्यो धम्म पद आदि। तर वेद नित्य, प्रलय जुन हुन्छ तपाईँहरूको वैज्ञानिक पनि मान्दछन्, बिग ब्याङ थ्योरी अनुसार एक दिन यो संसार प्रलय हुन्छ, डिस्ट्रोय हुन्छ। तर डिस्ट्रोय संसार हुँदा पनि वेद चाहिँ हुँदैन। प्रलय काले भी सूक्ष्म रूपेण परमात्मनि वेद राशि स्थित, प्रलय कालमा पनि भगवान को हृदय में रहन्छ त्यो वेद, नष्ट हुँदैन। फेरि सृष्टि जब हुन्छ तब श्वासबाट बाहिर निस्किन्छ, जब प्रलय काल आउँछ श्वासबाट हृदय में गएर बस्छ, त्यो ज्ञान को वेद। त भागवत जुन तपाईहरुको प्रख्यात ग्रंथ हो, छैठौँ स्कन्दको पहिलो अध्यायको 40 श्लोक गएर पढ्नु होला भागवत खोजेर, त्यहाँ बताइएको छ वेदो नारायण साक्षात, वेद स्वयं भगवान हो, यहाँसम्म बताए ठिक। र जति पनि हाम्रो शास्त्र छन्, गीता, भागवत, रामायण, यी सब वेद अन्तर्गत नै छन्। मैले सिद्ध गरे यहाँ गीता 15 अध्यायको 15 श्लोकको व्याख्या गर्दै, गीता महात्म्यको व्याख्या गर्दै, भागवत पहिलो स्कन्दको पहिलो अध्यायको पहिलो श्लोकमै यही बताइएको छ, जन्माद्यस्य यतोन्वयादि तरतस् आदि, अर्थात भगवानले प्रकट गरे वेदलाई ब्रह्माजीको हृदयमा। ध्यान दिनुहोस्, भगवानले पनि बनाएनन् वेद।
0: सुन्दै हुनुहुन्थ्यो जगद्गुरु श्री कृपालुजी महाराजका प्रचारक स्वामी श्री हरिदासजीले दिनुभएको समन्वयात्मक दार्शनिक प्रवचन। यसको बाँकी भाग भोलि अवश्य सुन्नुहोला। श्रोताहरू अब श्रवण गरौँ जगद्गुरु श्री कृपालुजी महाराजको निर्देशनमा नेपालमा पहिलो पटक निर्माण भएको भक्ति मन्दिर एवं यसका विशेषता सम्बन्धी छोटो जानकारी।
2: जीव कल्याणकै लागि सन्त महापुरुषहरू समय समयमा यस धराधाममा अवतार लिएर आउने गर्दछन्। भावसागरमा फसेका जीवहरूलाई अनेक तरहले सम्झाइ बुझाइ गरेर भागवत मार्गतर्फ उन्मुख गराउन अथक प्रयास गर्दछन्। आफ्नो अवतार कालमा सन्तहरू जहाँ जहाँ आफ्नो पावन चरण कमलले विचरण गर्छन्, त्यो धरा स्वतः तीर्थहरूको अद्भुत सङ्ग

घोषित यस युगका पञ्चम मूल जगद्गुरु श्री कृपालुजी महाराजको प्रेरणाद्वारा श्यामा श्यामधाम ठिमीको पहल र श्रद्धालु भक्तजनहरूको शुभेच्छाले निर्मित भक्ति मन्दिर त्यो पावन तीर्थस्थल हो जहाँ पटक पटक स्वयं जगद्गुरु श्री पाल्नुभई साधकहरूलाई आफ्नो दिव्य सान्निध्यता प्रदान गरी शाश्वत शान्तिको शीतल धारा प्रवाहित गर्नुभएको छ, जसमा अवगाहन गरेका साधकहरूले असीम सुखको अनुभव गरेका छन्। नेपालकै अष्ट महासखी सहितको पहिलो राधा कृष्ण मन्दिर भक्ति मन्दिरको शिलान्यास

उक्त मन्दिर निर्माण गर्न कम्तीमा पनि 5 वर्ष लाग्ने अनुमान विशेषज्ञहरूले गरेका थिए। तर हरिगुरुको असीम अनुकम्पाले 2 वर्ष पनि पुरा नभई मन्दिरको निर्माण कार्य सम्पन्न हुँदा निर्माण कार्यमा संलग्न व्यक्तिहरू पनि अचम्म